0: पाराग्वेलाई 4-1 हराए यता दोस्रो खेलमा अस्ट्रेलियालाई 2-0 पन्छाएको थियो। बोस्निया समूह बीको तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। क्यानाडासँग पहिलो खेल 1-1 बराबरी खेलेपछि दोस्रोमा स्विजरल्याण्ड विरूद्धको खेल 4-1 गुमाएको थियो। बोस्निया विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणमा खेल्दैछ। बेल्जियम विरूद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हबिब डेराले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाउनु भयो। 51 मिनटमा स्माला सारले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकुले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा एउरी चेलम्यानले गोल गरेपछि नतिजा 2-2 बराबरीमा पुग्यो। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमले पेनाल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामेराले विपक्षी खेलाडीलाई डी बक्सभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो। यसको सदुपयोग गर्दै युरीले गोल गर्नुभयो र बेल्जियमले 3-2 रोमाञ्चक जित निकालेको हो। 2 गोलको अग्रता लिएको सेनेगल अन्तिम 5 मिनट सम्हालिन नसक्दा पराजित हुँदै विश्वकपबाट बाहिरिन पुगेको छ। बेल्जियमले अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाको विजेतासँग खेल्नेछ। इङ्ल्याण्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। 1 गोलले पछि परेको अवस्थामा लगातार 2 गोल गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको 7 मिनटमा ब्रायन सेपेङ्गाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाउनु भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई बराबरी ल्याउनु भयो। एन्थनी गोर्डनको पासमा केनले हेडर मार्फत गोल गर्नु भएको हो। केनले खेलको 86 मिनटमा दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको डीआर कङ्गोको विश्वकप यात्रा रोकिएको छ। अब इङ्ल्याण्डले क्वार्टर फाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो खेलमा 2 गोल थपिएसँगै केनले जारी विश्वकपमा 5 गोल गर्नुभएको छ। केनसँगै नर्वेका एर्लिङ हालानले 5 गोल गर्नुभएको छ। फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सीले समान 6 गोल गर्नुभएको छ। सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि धकेलिदिन राष्ट्रसङ्घसँग औपचारिक अनुरोध गरेको छ। आउँदा 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसङ्घलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बेहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौती थपिने मन्त्री खनालको भनाइ थियो। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको तर्क छ। कन्जर्भेटिभ पार्टी नेता केमी बेनकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा बेनकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनुभयो।
1: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
0: तर प्रधानमन्त्री सर कियर स्टार्मरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण दिनुभयो।
2: It's just all talk. What did they actually do? They cut defence 2.5% down to 2.3% in their 14 long years. And what did on welfare? They put the bill up by £88 billion. So no lectures from them. They failed in the first duty of government.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो।

0: BFBS Gurkan Radio.
1: नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरूलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:09 गएको छ। भर्खरै सुन्नुभएको गीत टार्जन राईको थियो। हजुर, टार्जन राईको यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। हामी टेक्नोलोजीमा के कुराहरू अहिले ट्रेन्डिङ भइरहेका छन् त्यस विषयमा कुराकानी गर्नेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब स्वीकार्नुहोस् आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। मेहनतले नाम दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिएला अनि विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। वृष राशि, तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला अनि परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिथुन राशि, आकस्मिक समस्याले शरीरमा कमजोरीको अनुभूति हुनेछ अनि चिताएको काम बिग्रनाले निराशा छाउन सक्छ। कर्कट राशि, खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ अनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। कर्कट राशि हुनेहरूको आजको दिन। सिंह राशि, रोकिएका काम भन्नाले उत्साह जाग्नेछ अनि सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला। कन्या राशि, शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ अनि प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। तुला राशि, पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ अनि दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। वृश्चिक राशि, विभिन्न उपहार आदि प्राप्त हुने समय छ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् अनि रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। धनु राशि, बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ अनि आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला। मकर राशि, मेहनतले जिम्मेवारी दिलाउनेछ भने सजिलै लक्ष्यमा पुग्न सकिएला। रोकिएका काम सम्पादन हुनेछन् अनि विशेष जिम्मेवारी प्राप्त हुने समय छ। कुम्भ राशि, फजुल खर्च बढ्ने समय छ। होसियारीका साथ काम लिनुहोला अनि फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला। मीन राशि, मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफ योग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब स्वीकार्नुहोस् सागर अधिकारी र मीना निरौलाको स्वरमा रहेको यो गीत, क्या हो त कान्छी।

0: एफबीएस गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

कसैले सोधेन कर्णदासले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो। अब प्रभातकालीन आवाज कार्यक्रममा पालो भएको छ टेक्नोलोजी ट्रेन्ड्सको। हजुर, हामी हरेक दिन भिन्न भिन्न विषयवस्तु पस्कने गर्दछौँ कार्यक्रमको यो दोस्रो घन्टामा डेली सप्लिमेन्टका रूपमा, र सोमबारको दिन स्पोर्ट्स राउन्डअप, मङ्गलबार सोसल मिडिया ट्रेन्ड्स, बुधबारको दिन युके विशेष, अनि बिहिबारको दिन आज टेक्नोलोजी ट्रेन्ड्स, अनि भोलि शुक्रबार आजको सन्दर्भ हुनेछ र टेक्नोलोजी सम्बन्धी अब कुरा गरौँ। टेक्नोलोजी दिनानुदिन एकदमै विकास भइरहेको हामी पाउँछौँ र टेक्नोलोजी आत्मसात गर्न सकिएन भने हामी बिस्तारै बिस्तारै विस्थापित हुँदै जान्छौँ। यी कुराहरू हामीले पटक पटक गर्दै आइरहेको कुरा हो। अहिले टेक्नोलोजीमा के कुरा बढी हावी भएका छन् त? एआई इन्फ्रास्ट्रक्चरले नयाँ फेजमा प्रवेश गर्दैछ भनेर भनिएको छ। पहिले पहिले एआई भन्ने बित्तिकै च्याटबोट्स आदि भन्ने बुझ्थ्यौँ, तर बिस्तारै बिस्तारै बिजनेसेसले अब हार्डवेयरहरू बनाउन थालेका छन् अनि क्लाउड इन्फ्रास्ट्रक्चरहरू बनाउन थालेका छन् जसले उनीहरूलाई ऊर्जा दिन्छ, र स्टार्टअपहरूले मेजर इन्भेस्टमेन्टलाई अट्र्याक्ट गरिरहेको हामी पाउँछौँ, र नयाँ नयाँ एआई चिप्स डेभलप भइरहेका छन् अनि उनीहरूले ट्रेनिङ र अन्य ठुला लार्ज एआई मोडल्सलाई रन गर्नको लागि कस्ट एकदमै रिड्युस गर्छ भनिएको छ। र अहिले बिजनेसेसमा सबभन्दा कम्पिटिसन भनेको एआई चिप, यसको त एउटा दौड नै चलिरहेको छ, रेस नै चलिरहेको छ। अनि रिसर्चरहरूले अहिले नयाँ प्रोटोटाइपहरू निकालेका छन् भनिएको छ, सब 1 नैनोमीटर चिप, र बिस्तारै बिस्तारै नयाँ चिपहरू विकास गर्ने अनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले त्यसलाई एकदमै सक्षम बनाउने त्यसतर्फ अहिले लागेको पाइएको छ। हुन त यसमा थुप्रै अध्ययन अनुसन्धानहरू भइरहेका छन् र पक्का पक्का कमर्सियल प्रोडक्टहरू आउन बाँकी नै छ। अहि पनि भन्यो प्रोटोटाइप भन्ने बित्तिकै नयाँ अनुसन्धान हो र त्यसको एउटा उदाहरण स्वरूप सुरुमा जुन प्रोड्युस गरिन्छ त्यसलाई हामी प्रोटोटाइप भन्ने गर्दछौँ। अहिले प्रोटोटाइप एआई चिपहरू विकसित भइरहेका छन्, बिस्तारै बिस्तारै त्यो गएर पछि कमर्सियल रूपमा अगाडि आउनेछ। र एआई त अहिले बिजनेस स्ट्राटेजीका रूपमा हामी सामु देखा परिसकेको छ। यो एआई टुल मात्रै होइन, अब एआई त बिजनेस स्ट्राटेजी भइसक्यो। ठुला ठुला कम्पनीहरू अब त्यसतर्फ सिफ्ट हुँदैछन्। बिस्तारै बिस्तारै पहिला एक्सपेरिमेन्ट गर्दै थिए एआईको, अहिले एक्सपेरिमेन्ट भन्दाखेरि पनि रिस्ट्रक्चरिङ, त्यसको वरपर रिस्ट्रक्चरिङ गर्न थालेका छन्। र यो पक्कै पनि एकदमै सबल पक्ष हो। आर्टिफिसियल इन्टेलिजेन्समा जुन खर्च भइरहेको छ अध्ययन अनुसन्धानका लागि, त्यसले बिल्कुलै नयाँ कुराहरू हामी सामु ल्याउँदैछ। स्मार्ट वेरेबल्स आर फोकसिङ अन सफ्टवेयर भनेर भनिएको छ। अब बिस्तारै कम्पनीहरूले सफ्टवेयरका रूपमा अगाडि ल्याउने स्मार्ट वेरेबल्सलाई भन्ने अहिले सुन्नमा आएको छ, र नेक्स्ट जेनेरेसन स्मार्ट रिङको अहिले अवधारणा अगाडि आइसकेको छ। स्यामसङ यसमा अग्रपङ्क्तिमा रहेको पाइएको छ।
हजुर, अहिले जति वेरेबल्स हामी लगाउने गर्दछौँ, स्मार्ट वेरेबल्स, अब त्यसलाई सफ्टवेयरका रूपमा विकसित गरियो भने अब सबैको पहुँच हुनेछ अनि सस्तो पनि पर्नेछ। अब अहिले एआई एरा भन्दा फरक पर्दैन, किनभने हरेक कुरामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढिरहेको छ र साइबर सेक्युरिटी अब बिस्तारै बिस्तारै इभल्भ हुँदैछ यो एआई एराका लागि। र साइबर डिफेन्सहरू अब धेरैजसो आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेड हुन थालेका छन् र यसमा धेरै इन्भेस्टमेन्टहरू भइरहेको छ। र अहिलेको स्ट्रेटेजिक टेक्नोलोजी प्रायोरिटीमा साइबर सेक्युरिटी नै पर्दछ, साइबर सेक्युरिटी अग्रपङ्क्तिमा पर्दछ, किनभने सबैको चासोको विषय हो। अनेक कुराहरूको विकास भए, नयाँ नयाँ कुराहरू आए, तर त्यसमा जोखिम पनि उत्तिकै बढेको छ। त्यस हिसाबले पनि साइबर सेक्युरिटीलाई एकदमै प्राइम इम्पोर्टेन्स दिनु अहिलेको आवश्यकता पनि हो। क्वान्टम कम्प्युटिङले अहिले मोमेन्टम गेन गरिरहेको छ र स्टिल इमर्ज भइरहेको छ क्वान्टम कम्प्युटिङ। यो अवस्थामा बिस्तारै बिस्तारै फास्टेस्ट ग्रोइङ टेक्नोलोजीको रूपमा हामी क्वान्टम कम्प्युटिङलाई पाउँछौँ, किनभने पक्का हेभी ड्युटी एकदमै ठुलो मेमोरी भएको कम्प्युटर सबैको चाहना हो। पहिले पहिले अफिसमा जुन कम्प्युटर सिस्टम हुन्थे, अब तिनीहरू बिस्तारै विस्थापित हुँदैछन् र ठुला ठुला एकदमै हेभी ड्युटी वाला आउँदैछन् र ठुला ठुला कम्पनीहरूको लागि त्यो त झन् आवश्यकता नै हो। र हामी सधैँ एजेन्टिक एआईको कुरा गरिरहन्छौँ र अब अहिले एआई असिस्टेन्टहरू व्यापक रूपमा प्रयोगमा आइरहेका छन् अनि एआई सिस्टमले प्लान गर्न सक्ने कुनै टास्क, डिसिजन दिन सक्ने अनि सफ्टवेयर टुलहरू प्रयोग गर्न सक्ने र मल्टी स्टेप वर्क फ्लोहरू मिनिमल ह्युमन इन्टरभेन्सनमा काम गर्न सक्ने अहिलेको अवस्था छ र यसबाट झन् अझै बढोत्तरी भइरहेको हामी पाउँछौँ र यसमा एजेन्टिक एआई को प्रयोग बढेको छ भनिन्छ। र अब यहाँ प्रश्न खडा भएको छ, एआई हाम्रो नेक्स्ट को वर्करका रूपमा हामी लिन सक्छौँ कि एउटा खालि असिस्टेन्टका रूपमा? विल एआई बिकम योर नेक्स्ट को वर्कर रादर देन जस्ट योर असिस्टेन्ट? यो प्रश्न हामी सामु खडा भएको छ। हो, एआईको विकास द्रुत गतिमा भइरहेको छ र टेक्नोलोजीले धान्न सक्ने हो वा होइन त्यो पनि भन्न सकिन्न, किनभने एकदमै बढी से बढी त्यसमै हामी डिपेन्डेन्ट भयौँ भने अवस्था अर्कै हुन पनि सक्छ। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनौ, बुद्ध लामा र सज्जा चौलागाईको स्वरमा हुन्न हुन्न।

के होला, पोस्ट अफिसले सार्वजनिक गरेको छ। जुलाई महिनाका लागि एक पाउन्ड बराबर 1.7205 ब्रुनाई डलर्स रहेको छ। 1 pound इक्वल्स टु 1.7205 ब्रुनाई डलर्स जुलाई महिनाको जेनरल अकाउन्टिङ रेट हो यो। र तपाईँ क्यास विड्रल गर्न जानुहुन्छ अथवा पोस्ट अफिसमा कुनै अरू पार्सल पोस्ट चिठी आदि इत्यादि पोस्ट गर्न जानुहुन्छ भने यो रेट लागु हुनेछ। 1 pound बराबर 1.7205 ब्रुनाई डलर्स जुलाई महिनाका लागि। र पोस्ट अफिसको अर्को सूचना हामीलाई प्राप्त भएको छ, आउँदो 16 अनि 17 तारिक एक्सर्साइज जिएसटी जङ्गल सफारी 26 परेकाले र उक्त कार्यक्रममा फोर्सेस पोस्ट अफिसका कर्मचारीहरू सहभागी हुनुपर्ने भएकाले 16 अनि 17 जुलाईका दिन फोर्सेस पोस्ट अफिस बन्द रहनेछ। याद गर्नुहोला, आउँदो 16 अनि 17 जुलाईका दिन फोर्सेस पोस्ट अफिस बिएफपिओ 11 बन्द रहनेछ पूर्ण रूपले। अब गीत सुन्छौँ सुशान्त केसीको झ्यालबाट।

0: FBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

जीवन यात्रा हो इन्डिड. पक्कै पनि हजुर, हामी जीवनको यो अन्तहीन यात्रामा हिँडेको हिँडेकै छौँ. गन्तव्य पुगिने कहिले हो भन्न सकिन्न. हुन त एउटा गन्तव्यमा पुगेपछि फेरि अर्को गन्तव्य त्यहाँबाट सुरु हुन्छ, र त्यसैले भनिएको होला जीवनको यात्रा अन्तहीन छ. र हामी जुन दिन यो धरतीबाट टाढा हुन्छौँ त्यसपछि मात्रै हाम्रो यात्रा टुङ्गिन्छ, नभए यो लामो यात्रामा हिँडेको हिँडेकै हिँडेको हिँडेकै हो. ब्रिटिस फोर्सेस बनाएमा हर्नबिल हेल्पिङ ह्यान्ड्सको बिङ्गो नाइट आउँदो 8 जुलाईमा हुने भएको छ. स्मरण रहोस्, यो नयाँ डेट हो. यसभन्दा अगाडि अर्को डेटमा हुनेवाला थियो, तर अब 8 तारिक हुने भएको छ. बुधबारको दिन हो, बेलुकी 7 बजी सुरु हुन्छ हर्नबिल स्कुलमा. हर्नबिल हेल्पिङ ह्यान्ड्सको बिङ्गो नाइट हर्नबिल स्कुलमा बुधबार 8 जुलाईका दिन बेलुकी 7 बजे.

भर्खरै सुन्नुभएको गीत भक्त ब्यान्डको कल्पना र त्यसभन्दा अगाडि ज्योति घिमिरेको हो मलाई पछ्याइरहेछ ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यिनै गीतका साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ र कार्यक्रमको दोस्रो घण्टालाई अब समापन गर्दैछु जेरोक्स ब्यान्डको एउटा गीतबाट, तिम्रो आँखामा भन्ने गीत छ। इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 9 बजेको। त्यसपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ।

0: बेल्जियम विरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हबी डिएराले गोल गर्दै सेनेगललाई शुरूआती अग्रता दिलाउनु भएको थियो। 51 मिनटमा इस्माइल सारले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकोले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा योरी टेलम्यानले गोल गरेपछि नतिजा 2-2 बराबरीमा पुग्यो। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्त्य मिनटमा बेल्जियमले पेनल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो, जसको सदुपयोग गर्दै युरीले गोल गर्नुभयो र बेल्जियमले 3-2 रोमाञ्चक जित निकालेको छ। इङ्ल्यान्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा डिआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्यान्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्यान्डको जितमा क्याप्टन ह्यारी केन नायक बन्नुभयो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा यही साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्ग तयारी अवस्थामा छ। साउनदेखि सञ्चालन गर्न पूर्व तयारीका काम भइरहेका छन्। भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आपतकालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको निर्देशक नेपालले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालका असही थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ। उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले दुई पूर्व सांसद सहित 6 पाँच वर्ष कैद, 3 जन्मकैद फैसला सुनाएको हो। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई 5 दरले कैद सजाय सुनाइएको हो। यी चारैजना फरार छन्। उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थिति अनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले 5 कैद सजाय सुनाएको हो। यसै गरी जिल्ला अदालतबाट सफाई पाएका एमाले पूर्व सांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनै 5 कैदको सजाय सुनाएको छ। पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवा अन्तर्गत पर्छ, जुन अवरुद्ध गर्न पाइँदैन। तर भाव घट्ने सूचना पाएपछि आयल निगमबाट पेट्रोल डिजेल नउठाएका पेट्रोल पम्प सञ्चालकहरूले दिनभर हिजो पेट्रोल पम्प बन्द गरे। मूल्य घट्ने सूचना चुहिएपछि मंगलबार देशभरका करिब 90% पम्पले आयल निगमको डिपोबाट तेल उठाएका थिएनन्। त्यसको असर उपभोक्ताले खेप्नु पर्यो। कार्यालय समयमा डिपो खोलेर आयल निगमले वितरण गरे पनि पम्पहरू पुग्न ढिला भएपछि सञ्चालकले तेल अभावमा पम्प नै बन्द गरे। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्वप्रसाद आर्यले मूल्य घट्ने पूर्वानुमान हुँदा व्यवसायीले खरिद नगर्नु स्वाभाविक भएको तर्क गर्नुभयो। मलेसियामा हुने 19 मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।
1: प्रतियोगिता यही असार 27 आउँदो साउन 2 हुनेछ। एसियाली क्रिकेट काउन्सिल एसिसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा युएई, ओमन र भुटान छन्। समूह सीमा इन्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिङ्गापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संज्ञानले सोनी पाखरिनको कप्तानीमा 18 टोली घोषणा गरेको छ।
0: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बागमती प्रदेशको क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको।
2: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गर्यौं। ब्रुनाईको समय अहिले बिहानको 9:11 गएको छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौं भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सभेमा भाग लिएर हामीलाई आवश्यक राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। अब हामी गीत सुन्छौँ मुस्कान राणाभाटको छाल।

बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। अलिकति टेक्निकल ग्लिच भएका कारण म यहाँहरूसँग क्षमा याचना गर्न चाहे। मुस्कान राणा भाटले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो, छाल भन्ने, त्यो अचानक रोकिन गएको खण्डमा क्षमा प्रार्थी छु। आज वर्ल्ड युएफओ डे रहेछ, अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट युएफओ। हजुर, वर्ल्ड युएफओ डे आज हो, र हुन त हामी वर्ल्ड युएफओ डे भनेर यस सम्बन्धी कुनै कार्यक्रम गर्ने आदि इत्यादि भन्ने कुरो त भएन, तर पनि एउटा अवेरनेसका लागि मात्रै हो वर्ल्ड युएफओ डे आज। अब स्वीकार्नुहोस् छेवाङ लामालाई, उस्तै समाया।

0: एसबीएस गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

में दिल लेने वाले भाव्य पण्डित र अभय जोधपुरकरलाई सुन्दै हुनुहुन्थ्यो। हुन त यो पुरानो गीत हो, कश्मीर की कली नामक हिन्दी चलचित्र जुन 1964 सालमा प्रदर्शनमा आएको हो र यसका ओरिजिनल सिङ्गर्स मोहम्मद रफी र आशा भोसले हुनुहुन्थ्यो, तर भाव्य पण्डित र अभय जोधपुरकरले उत्तिकै मिठो गाउनु भएको छ। बडो मिठो हिन्दी गीत सुनेर मनोरञ्जन लिनुभयो। ब्रिटिस फोर्सेस ब्रुनाईमा आज ब्लड डोनेसन ड्राइभ राखिएको छ। दिनको माफ गर्नुहोला, आज बिहान 10 बजेदेखि सुरु हुन्छ र दिनको 2 बजेसम्म यो जारी रहन्छ ग्यारिसन जिम्नेजियममा। रक्तदान जीवनदान भनेर हामी भन्ने गर्दछौँ, आज त्यो चरितार्थ गर्ने मौका छ। तपाईँले रक्तदान गरेर कसैको जीवनलाई एकदमै फाइदा पुग्छ, अथवा जीवन मरणको दोसाँधमा भएका मानिसलाई तपाईँको रगतले यदि फाइदा गर्छ भने किन दान नगर्ने, त्यो पनि कुरा आउँछ। यसर्थ आज मौका छ, बिहान 10 बजेदेखि सुरु हुन्छ ग्यारिसन जिम्नेजियममा, गएर ब्लड डोनेट गर्नुहोला। ब्रिटिस फोर्सेस बनाई ब्लड डोनेसन ड्राइभ आज 2 तारिक बिहिबारको दिन बिहान 10 बजे ब्रिटिस फोर्सेस बनाईको ग्यारिसनमा। नेपाली चलचित्र नाक्छोङ जस जसले हेर्न भ्याउनु भएको छैन उहाँहरूको लागि आज पनि स्पेसल स्क्रिनिङ हुने भएको छ बेलुकी 6:30 बजे। र हिजो जस जसले हेर्न पाउनुभयो उहाँहरूले ठिक गर्नुभयो, हेर्न नपाएकाहरूको लागि आज अझै पनि मौका छ। बेलुकी 6:30 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा नेपाली कथानक चलचित्र नाक्छोङ। र नाक्छोङका प्रड्युसर ज्योतिराज राईसँग हामीले कुराकानी गरेका थियौँ, र साथमा हाम्रो श्रद्धेय मिलन सामसँग पनि मेरो कुराकानी भएको थियो बिएफएस गोर्खा रेडियोमा। हिजो प्रत्यक्ष कुराकानी गर्ने अवसर मलाई जुरेको थियो र उहाँहरूले लिएर आउनुभएको यो चलचित्र हो नाक्छोङ। स्क्रिनिङ हुँदैछ आज पनि बेलुकी 6:30 बजे, नछुटाउनुहोला चिटच्याट कम्युनिटी सेन्टरमा।

बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. भर्खरै सुन्नुभएको गीत सोसो हाङ्स भएको मेरो हिजो. यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ. मिठा मिठा गीत सङ्गीत सुन्ने क्रम जारी नै छ, त्यसैको निरन्तरता म अब दिँदैछु सन्देश सुवेदीको यो गीतबाट, चाहेको प्रेम. इन्जोय.

चाहेको प्रेम सन्देश सुवेदीले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। वर्ल्ड कप फुटबल खेल हेरिराख्नु भएको होला। गए राति इङ्ल्यान्ड भर्सेस डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको बिचमा खेल भएको थियो, जसमा

त्यसै गरी बेल्जियम र सेनेगलको बिचको खेल एकदमै सनसनीपूर्ण थियो र सेनेगलले पहिला 2-0 अग्रता लिएको थियो, तर एक्स्ट्रा टाइमसम्म भनौँ एडेड एक्स्ट्रा टाइमको सेकेन्ड फेजको अन्त अन्तसम्म 2-2 बराबरी थियो, तर लास्टमा बेल्जियमले पेनाल्टी पाएर टाइम सकिनुभन्दा 5 मिनट जति अगाडि पेनल्टी पाएपछि त्यो पेनल्टीले बेल्जियमले खेल जित्न सफल भयो 3-2। सेनेगल हार्यो बेल्जियमसँग र बेल्जियम राउन्ड अफ 16 प्रवेश गर्न सफल भएको छ। र यतिखेर युएसए र बोस्नियाको बिचको खेलको नतिजा अझै सार्वजनिक भएको छैन। हुन त बिहान ब्रुनाई समय 8 बजे सुरु भएको खेल हो र युएसए लिडिङ 1-0 र युएसए र बोस्नियाको बिच अब खेल टुङ्गिएको छैन र युएसए अहिलेसम्म यसभन्दा अगाडिका 3 संस्करण अथवा यो 4 संस्करणसम्म नकआउट फेजमा प्रवेश गर्दै आएको एउटा सशक्त टिम मानिएको छ युएसए। पहिले फुटबल खेलमा युएसएलाई त्यति गनिन्थेन, तर अहिले युएसएले आफ्नो स्थान निकै दह्रो बनाइसकेको छ। अब सुनौ आस्था बीलाई तिम्रो साथ।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

तिमी पनि दिल बस्यो बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो प्रताप दास र अस्मिता अधिकारीको स्वरमा. ब्रिटिस फोर्सेस बनाईवासीका लागि प्री डिपार्चर क्लिनिक हिजो थियो र जो जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूले यो प्री डिपार्चर क्लिनिक मिल्नुभयो भने धेरै फाइदा उठाउनुहुनेछ र हरेक महिनाको एउटा प्री डिपार्चर क्लिनिक आयोजना हुँदै आइरहेको छ, याद गर्नुहोला. अब नेक्स्टमा अब अगस्त महिनामा बिदाको कारणले सायद नहुन सक्छ, तर पनि यदि ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ भने प्री डिपार्चर क्लिनिक बिल्कुलै नछुटाइकन अटेन्ड गर्नुहोला, धेरै फाइदाजनक छ. ट्रान्जिसन पिरियडमा के कुराहरू हुन्छन्, के कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ, ती यावत विषयहरू यसमा समावेश गरिने भएकाले एकदमै उपयोगी हुनेछ, नछुटाउनुहोला.

कर्णाली निकै रमाइलो अनि जोसिलो गीत समृद्धि राईको सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला पनि हुने आँटेको छ। जाँदा जाँदै दि एज ब्यान्डको गीत म टक्र्याउँछु हाम्रो माया भन्ने र यो गीत यहाँहरूलाई सुम्पदै कार्यक्रमबाट बिदा पनि हुन्छु र यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रा सहकर्मी धनराज राई आउँदै हुनुहुन्छ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: बेल्जियम विरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हवे डिएराले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाउनु भएको थियो। 51 मिनटमा इस्माइल सारले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकोले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा योरी चेलम्यानले गोल गरेपछि नतिजा 2-2 बराबरीमा पुग्यो। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमले पेनल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो, जसको सदुपयोग गर्दै युरीले गोल गर्नुभयो र बेल्जियमले 3-2 रोमाञ्चक जित निकालेको छ। इङ्ल्यान्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा डिआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्यान्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्यान्डको जितमा क्याप्टन ह्यारी केन नायक बन्नुभयो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा यही साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्ग तयारी अवस्थामा छ। साउनदेखि सञ्चालन गर्न पूर्व तयारीका काम भइरहेका छन्। भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आपतकालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको निर्देशक नेपालले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालका असही थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुर धामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ। उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले 2 पूर्व सांसद सहित 6 5 वर्ष कैद, 3 जन्मकैद फैसला सुनाएको हो। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई 5 दरले कैद सजाय सुनाइएको हो। यी 4 फरार छन्। उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थिति अनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले 5 कैद सजाय सुनाएको हो। यसै गरी जिल्ला अदालतबाट सफाई पाएका एमाले पूर्व सांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनै 5 कैदको सजाय सुनाएको छ। पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवा अन्तर्गत पर्छ, जुन अवरुद्ध गर्न पाइँदैन। तर भाव घट्ने सूचना पाएपछि आयल निगमबाट पेट्रोल डिजेल नउठाएका पेट्रोल पम्प सञ्चालकहरूले दिनभर हिजो पेट्रोल पम्प बन्द गरे। मूल्य घट्ने सूचना चुइएपछि मंगलबार देशभरका करिब 90% पम्पले आयल निगमको डिपोबाट तेल उठाएका थिएनन्। त्यसको असर उपभोक्ताले खेप्नु पर्यो। कार्यालय समयमा डिपो खोलेर आयल निगमले वितरण गरे पनि पम्पहरू पुग्न ढिला भएपछि सञ्चालकले तेल अभावमा पम्प नै बन्द गरे। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्वप्रसाद आर्यालले मूल्य घट्ने पूर्वानुमान हुँदा व्यवसायीले खरिद नगर्नु स्वाभाविक भएको तर्क गर्नुभयो। मलेसियामा हुने 19 मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।
1: प्रतियोगिता यही असार 27 आउँदो साउन 2 हुनेछ। एसियाली क्रिकेट काउन्सिल एसिसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा युएई, ओमन र भुटान छन्। समूह सीमा इन्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिङ्गापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संज्ञानले सोनी पाखरिनको कप्तानीमा 18 टोली घोषणा गरेको छ।
0: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बागमती प्रदेशको क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय।
2: PFBS, Gorkha Radio.

नमस्ते नमस्ते नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो। श्रोता, ब्रुनाईको स्टुडियोबाट म धनराज राईले यो कार्यक्रमलाई आज पनि लिएर आएको छु र आजको तिन घन्टे हाम्रो बसाइलाई रोमाञ्चक बनाउने प्रयास स्वरूप आज पनि उपस्थित भइसकेको छु। सन्चै हुनुहुन्छ? कुशलै हुनुहुन्छ? अब स्वरूप राज आचार्यले भन्नुभए जस्तै धेरै माया नै छ तपाईँहरूलाई, धेरै धेरै माया छ। तपाईँहरूले पनि हामीलाई धेरै धेरै माया गर्नुहुन्छ, हामी सधैँ भन्ने गर्दछौँ, आभारी छौँ, आभार प्रकट गर्दछौँ, व्यक्त गर्दछौँ। प्रत्येक पल हरेक पल सबै बिएफबिएस गोर्खा रेडियोका स्टेसनहरूमा तपाईँहरू जोडिनुहुन्छ, प्रतिक्रिया दिनुहुन्छ, प्रत्यक्ष रूपमा चाहिँ संलग्न हुनुहुन्छ र कार्यक्रमलाई अझै पनि रोचक बनाउने तपाईँको पनि हात छ र त्यसका लागि हामीले धन्यवाद नभनी बस्नै सक्दैनौँ। आज बिहिबारको कार्यक्रम हो श्रोता, 2 जुलाई 2026 सालको, तदनुसार असार 18 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम लिएर उपस्थित भइसकेको छौँ। विश्वकपको कुरा गरिहालौँ, अहिले भर्खरै 90+12 मिनट को खेल सकिएको छ, निकै लामो खेल भयो। अमेरिका र बोस्निया र एन्ड हर्जगोभिना बिचमा 2 गोल गरेर अमेरिकाले लास्ट 16 राउन्ड अफ 16 भनौँ, लास्ट 16 पनि राउन्ड अफ 16 स्थान सुरक्षित गर्न सफल रह्यो। त्यस्तै अर्को खेलमा, आजै भएको खेलमा बेल्जियम र सेनेगलको पनि जोडतोडका साथ खेल भएको थियो। 3-2 बेल्जियमले 3 गोल लगाएर बेल्जियमले सेनेगललाई हरायो। सेनेगलको पनि 2 गोल त लगाएको रहेछ श्रोता। त्यस्तै अर्को रोमाञ्चक भिडन्तमा इङ्ल्यान्ड र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, डिआर कङ्गो भनेर पनि भन्ने गरिन्छ, त्यो दुईजनाको खेलको बीचमा इङ्ल्यान्डले 2 गोल लगाएर राउन्ड अफ 16 आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोले पनि 1 गोल त लगाएको रहेछ। इङ्ल्यान्डका सम्पूर्ण फ्यानहरूलाई, समर्थकहरूलाई हार्दिक शुभकामना र के अरे गुड लक, बेस्ट अफ लक भन्न चाहन्छु अर्को राउन्ड अफ 8 पुग्नलाई। क्वार्टर फाइनल भन्छ जस्तो लाग्यो राउन्ड अफ 8। हजुर, हामीले सुरुमा सुन्यौँ स्वरूप राज आचार्यले गाउनुभएको धेरै माया भन्ने गीत। यस्तै यस्तै गीतहरू अथवा अन्य कुनै पनि गीतहरू सुन्न सुनाउन अभिरुचि राख्नुहुन्छ, तपाईँको कुनै विशेष दिन परेको छ आज भने अवश्य पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ। लाइनहरू खुला गरिसकेको छु मैले, 3 लाइन छन्, 2 एउटा चाहिँ मिलिट्री लाइन हो। सिभिलियन नम्बर 3224167 अथवा 3220098, यी 2 नम्बरमा जुनैमा कल गर्नुभए पनि हुन्छ। तर ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने ब्रुनाईको कन्ट्री कोड 00673 डायल गर्न नभुल्नुहोला कृपया। र ब्रिटिस आर्मी क्याम्पका अन्य श्रोता संसारभरमा जहाँ जहाँ हुनुहुन्छ, तपाईँहरूले चाहिँ डाइरेक्ट मिलिटरी एक्सटेन्सन नम्बर चलाएर गर्न सक्नुहुन्छ 9419332844। र ब्रुनाई ग्यारिजनका श्रोताका लागि त झनै सजिलो छ, 3284 मात्रै डायल गर्नुभए पनि हुन्छ। इमेल मार्फत यदि हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com छँदैछ। र फेसबुकमा अहिलेको सबैभन्दा सजिलो उपाय भनेको फेसबुक म्यासेन्जर हो। तपाईँको पहिलो प्रथम पटक हो भने फेसबुकमा गएर यसो बिएफबिएस गोर्खा खोज गर्नुहोस् र त्यो बिएफबिएस पेजलाई भेटाउनु भएपछि लाइक गर्नुहोस्। लाइक गर्नुभएपछि तपाईँ सिधै फेसबुक म्यासेन्जर मार्फत हामीसँग जोडिन सक्नुहुनेछ। अब तपाईँ कुन माध्यम चलाएर सम्पर्क गर्ने सोच गर्दै हुनुहुन्छ त्यो बेलामा भने अर्को एउटा मिठो गीत सुनाउँछु, दाङको घर भन्दै हुनुहुन्छ बाबली।

हजुर, मिठो गीत, जोसिलो गीत सुनेर तपाईँहरूले यो गीतलाई स्वीकार्नुभयो भन्ने मैले पक्कै पनि विश्वास लिएको छु। श्रोता, अब एकैछिन आजको मौसम के कस्तो छ छोटकरीमा चर्चा गरौँ। हृदयमा अहिले बिहानको 10:17 गयो श्रोता। 24 डिग्री सेल्सियस सेरियाको तापक्रम छ। सेरिया जहाँ चाहिँ हाम्रो बिएबिएसको स्टेसन पनि रहेको छ, सेरियाको स्टेसनमा दुईवटा स्टुडियोहरू रहेका छन्। एउटा नेपाली सर्भिसको स्टेसन छ, गोर्खा रेडियोको स्टेसन छ, स्टुडियो छ, र अर्को भने रहेको छ अङ्ग्रेजी सर्भिसको स्टुडियो, र दुइटैबाट लाइभ कार्यक्रमहरू सञ्चालन भइरहने गर्दछन्। तपाईँहरूले विभिन्न माध्यमबाट सुनि नै राख्नुहुन्छ। ब्रुनेका श्रोताले 89.5 MHz FM पनि सुन्ने गर्नुहुन्छ, अथवा एप्स मार्फत अथवा स्मार्ट स्पिकर मार्फत इन्टरनेटको माध्यममा वेबसाइटबाट खोजेर पनि कतिले सुन्ने गर्नुहुन्छ। 31 डिग्री सेल्सियस अधिकतम तापक्रम आजका लागि मापन गरिएको छ। घमाइलो छ आज सेरिया ब्रुनाई, रमाइलो छ, उज्यालो छ, तर मौसमी पूर्वानुमान भने थन्डरी सावर्स मेघगर्जन सहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने भनिएको छ। साँझ पख भने बदली भई भारी वर्षा हुने सम्भावना उच्च रहेको देखाइएको छ। श्रोता, नेपालमा बिहानको 8:03 गयो। 21 डिग्री सेल्सियस अधिक न्यूनतम तापक्रम, 28 डिग्री सेल्सियस अधिकतम तापक्रम। यो चाहिँ काठमाडौँ उपत्यकाका लागि चाहिँ प्रक्षेपण गरिएको आजको मौसमी विवरण भयो। काठमाडौँमा अहिले छिटपुट वर्षा हुँदैछ भन्ने देखाइएको छ। के कस्तो छ यसो सुन्दै हुनुहुन्छ भने, यस्तो छ है धनराज भाइ, धनराज दाई भनेर यसो खबर गर्नुहोस् है। र मन्द गतिमा हावा चलिरहेको छ काठमाडौँवासी श्रोता, तपाईँहरूले त्यो महसुस गरिराख्नु भएको छ होला। दिनभरि नै वर्षा हुने सम्भावना उच्च रहेको छ, साँझ पख भने भारी बर्सातको सम्भावना रहेको छ। हाम्रा समाचारका टिमहरूले पनि तपाईँहरूलाई सुनाइराख्नु भएको छ, अलिकति भन्दा पनि धेरै सावधानी अपनाएर मौसमी विवरणहरू राम्ररी सुनेर बुझेर मात्रै टाढा टाढाका विशेष गरी अलिक विकट ठाउँतिर जाने तपाईँको सोच छ भने, यात्रा गर्ने तय भएको छ भने कार्यक्रम अलि विचार गरेर मात्रै यात्रा सुरुवात गर्नुहोला। नत्र फेरि बिचैमा रोकिएर विपदमा आपदमा पर्नुहोला, त्यसो नहोस् भन्ने मैले चाहे। श्रोता, बेलायतमा बिहानको 3:19 गयो। 17 डिग्री सेल्सियस तापक्रम रहेको छ लन्डनको। अहिले बाक्लो हुस्सु लागेको अवस्था छ लन्डनको आकाश, र मन्द गतिमा हावा चलेको कुरा देखाइएको छ मौसमी विवरणमा। र आज दिनभरिका लागि 13 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 25 डिग्री सेल्सियस न्यानो न्यानो नै हुने रहेछ तपाईँहरूको। आज घमाइलो अन्तरालहरू हुनेछन् आज लन्डनवासी श्रोताका लागि, मन्द गतिको साथमा हावा पाउनुहुनेछ भने आज दिनभरि जसो नै सुक्खामा मौसम रहनेछ तपाईँहरूको। हजुर, यी त भए तीन ठाउँका मौसमी विवरणहरू। तपाईँहरू विभिन्न ठाउँमा सुनेर बस्नुभएको छ, तपाईँहरूको पनि यसो लेखी पठाउनु श्रोता, हामी अन्य श्रोतालाई पनि जानकारी गराउने छौँ अवश्य पनि। अब हामी एकैछिन एका बिहानै भए पनि माइलीको भट्टीतिर लागौँ। नेफ प्याट्रिक सिभु फिचरिङ एमी गाउँदै हुनुहुन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, लड्ने र इज्जत फाल्ने कुरा गर्ने कलाकार हुनुहुन्थ्यो बसन्त सापकोटा र मेलिना राई। रातो माटोमा चिप्लिन्छ नि अलिअलि थियो, फेरि मेलिना राईले पनि कोदोको झोलको कारणले होला भन्दै हुनुहुन्थ्यो। बसन्त सापकोटाले चाहिँ होइन रातो माटो के भन्दै हुनुहुन्थ्यो। खैर, गीत हामीले सुन्यो, सान नानीलाई भेट्न आउँदाखेरि चाहिँ लडेको कुरा। हजुर, हिजो जुलाई एकमा श्रोता न्युयोर्कमा, यो अमेरिकाको न्युयोर्कमा यो एम्पायर स्टेट बिल्डिङ को सानो भिडियो क्लिप अहिले निकै चर्चित भइरहेको छ, धेरै सेयरहरू भइरहेका छन्। तपाईँले पनि कतै हेर्नु भयो, भ्याउनु भयो, अथवा तपाईँको फेसबुक, इन्स्टा, टिकटकको पेजमा फैलिएको छ, आएको छ, हेर्नुभयो। छैन भने त्यो एम्पायर स्टेट बिल्डिङको टपमा चाहिँ दुईजना व्यक्ति, एकजना छोरा मान्छे, एकजना छोरी मान्छे चाहिँ एउटा ब्यानर प्रदर्शन गरेका रहेछन्। त्यस पछाडि उनीहरू मध्ये एकजना भन्दा नि पुरुष व्यक्तिले चाहिँ अर्को महिला व्यक्तिलाई विवाहको प्रस्ताव राख्दै गरेको भिडियो चाहिँ अहिले निकै सेयर भइरहेको छन्, भाइरलै बनेको छ भन्दा पनि फरक नपर्ला। हजुर, यो मैले पनि हेरेको थिएँ अघि बिहान हो, यता आउनुभन्दा अगाडि, र चाख लाग्यो, तपाईँहरूलाई सेयर गर्न मन लाग्यो। माथि टपमा पुगेर चाहिँ यसो टहलिने जस्तो गरेर त्यो छोरा मान्छे जस्तो देखिने, छोरा मान्छे जस्तो लाग्यो मलाई। अर्को चाहिँ अब छोरी, अर्की चाहिँ छोरी मान्छे नै हुन् पक्कै, तर दुईजनाले नै मास्क लगाएका छन्। तर लुगा लगाए हेर्दाखेरि एकजना छोरा, एकजना छोरी मान्छे, वयस्क भनौँ न, एडल्ट, अब केटाकेटी त त्यस्तो जाने कुरा भएन। छोरा मान्छेले चाहिँ टहलिने यसो यता केही देखाएर ऊ आफू चाहिँ पछाडि घुँडा टेकेर यो पश्चिमा शैलीको विल यु म्यारी मी टाइपको जस्तो सिन देखियो। र केटी मान्छेले चाहिँ, छोरी मान्छेले चाहिँ त्यो एउटा सरप्राइज गरेको हुन्छ नि, मुख छोपेर ओ यस भन्ने अथवा ओ नो भन्ने हामीले इमेजिन गर्न सक्छौँ। के भनिन् अब त्यो त हामीलाई थाहा छैन, तर त्यो हेर्दाखेरि निकै रमाइलो लागेको थियो। घटनाको भिडियो चाहिँ विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ। यद्यपि उनीहरू कसरी त्यो एम्पायर स्टेट बिल्डिङको माथिल्लो भागसम्म पुगे र सुरक्षा व्यवस्थाबारे चाहिँ अधिकारीले के कदम चाले भन्ने विषयमा विस्तृत जानकारी भने अब सार्वजनिक भएको छैन। अब हामी छिट्टै नै यो बारेमा पक्कै नै थाहा पाउनेछौँ। थाहा पाउनु भयो, यस्तो भयो है भन्ने तपाईँलाई लाग्छ भने यसो जानकारी गराउनुहोस् है, हामीभन्दा कति छिटो हुनुहुन्छ तपाईँहरू। तपाईँहरू न्युयोर्कमै बस्ने हाम्रा श्रोता पनि हुनुहुन्छ, यस्तो पो हुँदैछ हौ, यो त खास यस्तो हो भनेर जानकारी गराउनुहोस् है श्रोता। हजुर, यो रोचक इन्सिडेन्ट पछि अब हामी एउटा थारू गीत सुन्न जाउँ। मोरङनी छाउरी भन्दै हुनुहुन्छ मिस्टर पुरु र सन्दीप सरदार।

हजुर, मोरङनी छाउरी सुन्यो श्रोता मिस्टर पुरु अनि सन्दीप सरदारको आवाजमा चिपच्याट कम्युनिटी सेन्टर ब्रिटिस फोर्सेस ब्रुनाईबाट एउटा अत्यन्तै जरुरी सूचना आएको छ र उहाँहरूको चाहिँ यो पोस्ट अफिसमा भएको सिस्टम पोस्ट अफिसको अब सफ्टवेयर सिस्टम चाहिँ उहाँहरूले हिजो अस्तिको दिनदेखि अलि समस्यामा परिराखेको थियो र त्यसले गर्दाखेरि हामीले अब विभिन्न त्यहाँ जानुपर्ने कामहरू हुन्छ, पैसा झिक्नुपर्ने, पार्सलहरू पोस्ट गर्नुपर्ने यावत कामहरू चाहिँ अड्किराखेको थियो र उहाँले चाहिँ अहिले भर्खरै कति 5 मिनट नै भएको छैन उहाँले पोस्ट गर्नुभएको छ एभ्रिथिङ इज ब्याक अप इन लाइन, अब अपरेसनल भयो उहाँहरूको सिस्टम, अब तपाईँहरू जान सक्नुहुनेछ 11 बजेदेखि मात्रै, तर 11 बजेदेखि अब उहाँहरूले कति बजीसम्म खोल्नुहुन्छ ओपनिङ आवर मलाई अहिले छट्टै

होइन, जाँदाखेरि कोही बेला बन्द, कोही बेला आफू ढिलो पुगिने, कोही बेला पैसा नहुने, अनि यो दुई तिन दिन त सिस्टम नै डाउन भएको थियो ले गर्दाखेरि एकपल्ट मेरो चाहिँ छुट्यो, अरू तिनपल्ट चाहिँ झिक्न पाएँ मैले। श्रोता तपाईँहरूको पनि कतिको त्यस्तै भएकोलाई जुन महिनामा चाहिँ हामीलाई अलिकति यहाँ हम्मे हम्मे पर्यो भनौँ न, ब्रुनाई डलर झिकेर युकेको ब्याङ्कबाट यहाँ चलाउनको लागि, तर अब जुलाई महिनाको आजदेखि सेवा सुचारू भएको छ, तपाईँहरू बिस्तारै त्यता लाग्दै गर्नुहोला। अब तपाईँलाई त्यो गर्दै गर्नुहुँदा महेश काफ्ले र अस्मिता अधिकारीले गाउनुभएको कट्टर कट्टरमा भन्ने मिठो गीत सुनाउँछु।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: कोरकार रेडियो, कोरकार रेडियो।

समीर आचार्य अनि सुधा रत्नले गाउनुभएको मिठो गीत सुन्यौँ, साईको चुइकिनी जुत्ता। हामीले चाहिँ चुई चुई चुइकाने जुत्ता, सालीको खुट्टा, न यता न उता भन्ने गर्दथ्यौँ। उहाँले अलिकति यता यसलाई परिष्कृत रूपमा चाहिँ गाउनु भएछ। मिठो गीत सुन्ने श्रोता पक्कै पनि स्वीकार्नुभयो यो गीतलाई। अब एकैछिन ओछ्यानको कुरा गरौँ न। ओछ्यानको विशेष गरी म्याट्रेस हुन्छ नि, त्यसमा अब केटाकेटीहरू, अब कोही बेला हामी ठुलै मान्छेले पनि चिया घोप्ट्याउँछौँ, कि अब कोही बेला बेड इन ब्रेकफास्ट गर्दाखेरि त्यहाँ चाहिँ अब ससहरू पोखिन्छ के हुन्छ, अब निकै मुस्किल पर्छ। त्यो दाग बस्छ नि म्याट्रेसमा अथवा कुनै पनि लुगामा ओछ्यानमा, त्यो हटाउने एउटा सजिलो उपाय, घरेलु उपाय रहेछ श्रोता, सेभिङ क्रिम चलाउनु पर्ने रहेछ। यो एज अ टिप अफ द डे भनौँ। यो अनौठो उपाय चाहिँ अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ। अब हुन त सामाजिक सञ्जालमा आएका सबै कुरा चाहिँ हाम्रो लागि युजफुल हुन्छ, सहयोग सिद्ध हुन्छन् भन्ने कुरा त होइन, तर यसो हेर्दाखेरि मैले नि हेरेको थिएँ टिकटकमा गत केही दिन अगाडि, एउटा सामान्य फोम प्रकारको सेभिङ क्रिम दाग लागेको भागमा लगायो भने अनि करिब 15-20 मिनट जति छोडेपछि नरम कपडाले पुस्दाखेरि र सुकाएपछि चाहिँ यो विशेष गरी पसिना, चिया र अथवा यो हल्का किसिमका दागहरू चाहिँ फिक्का बनाउन सहयोग मिल्ने रहेछ श्रोता। त्यो उनीहरूले देखाएको भिडियोमा चाहिँ, अब भिडियो त हुन कति किसिमले बनाउन सकिन्छ, तर अब त्यो जो हेर्दाखेरि चाहिँ त्यस्तो देखाइएको थियो। यसका कारण सेभिङ क्रिममा रहेको सफाइ गर्ने केही तत्त्वले तेल र फोहोरलाई चाहिँ त्यो उनीहरूको पार्टिकललाई चाहिँ लुज, खुकुलो बनाउन मद्दत गर्दो रहेछ। तर विज्ञहरूले यो उपाय सबै प्रकारका दाग वा म्याट्रेसमा समान रूपमा प्रभावकारी नहुने चेतावनी भने दिएका छन्। त्यो अब एउटा भाइरल भएपछि मान्छेले फेरि ओपिनियन दिन्छ नि, त्यस्तो ओपिनियनहरू विज्ञहरू भन्दा पनि जेल प्रकारको सेभिङ क्रिम वा धेरै सुगन्ध तथा रङ मिसिएका उत्पादन प्रयोग नगर्न, पहिले म्याट्रेसको सानो भागमा परीक्षण गर्न र म्याट्रेसलाई धेरै भिज्न नदिन सुझाव दिएका छन् उनीहरूले। अब 15-20 मिनट यसो छोडेपछि नभिज्ने कुरा त भएन, तर एउटा सुझावका रूपमा भने लिन सकिन्छ। त्यसैले यो सस्तो र रोचक घरेलु उपाय भए पनि अलिकति सावधानीपूर्वक चाहिँ अपनाउनु पर के अरे प्रयोग गर्नुपर्ने हुन सक्छ। तपाईँहरूले गर्नुभएको छ यस्तो, अथवा के गर्नुहुन्छ यस्तो दाग लाग्दा, बेड इन ब्रेकफास्ट गर्दै हुनुहुन्छ, छोराछोरी उफ्रेर तपाईँको चिया चाहिँ म्याट्रेसमा सिरकमा पोखियो घोप्टियो, तपाईँको आफ्नो लुगा त छँदैछ, तातोले अब छाला पिल्सिने डर अर्कोतिर छँदैछ, र पिल्सेन अब यता म्याट्रेस सिरकको खोलहरू भिज्यो, अब रङ बस्यो, के गर्नुहुन्छ? यसो गर्छौँ है हामी त भनेर भनिदिनुहोस् है आज। अब यावेश थापालाई सुन्न जाउँ, हेराई बसाई भन्दै हुनुहुन्छ।

हे राई बसाई उठाई बोलाई सबै मनपर्ने मुटु चोरी लग्यो खै के गर्ने गर्ने भनेर दोधारमै यवेश थापाले यो गीतलाई सक्नुभयो। अब हामीले यसमा गर्न सक्ने केही पनि रहेन श्रोता, गीत सुन्ने मात्रै हो अनि गीतमा रमाउने, पक्कै पनि रमाउनु भयो। हजुर, अहिले ब्रिटिस फोर्सेस ब्रुनाईको टुकरलाइन्स स्थित जिम्नेजियम हलमा चाहिँ ब्लड डोनेसन ड्राइभ भइरहेको छ श्रोता। बिहान 10 बजेदेखि सुरु भएको छ। तपाईँहरू जाने तर्खर गर्दै हुनुहुन्छ होला अथवा गइ पनि सक्नुभयो कति त। त्यहाँ चाहिँ आज थुप्रो एजेन्सीहरू आउनुहुन्छ, हाम्रो पिसिएमएफबाट पनि डक्टर नर्सहरू अब रोटा मिलाएर आउनुभएको छ, अन्य स्टाफहरूले त्यहाँ म्यानेज गरिराख्नु भएको छ। तपाईँहरूले आज रक्तदान दिने सोच गर्दै हुनुहुन्छ भने नतालिनुहोस्, बिस्तारै जानु भए पनि हुन्छ। 2 बजेसम्म, मध्याह्नको 2 बजेसम्म तपाईँहरू जानुभयो भने, पुग्नुभयो भने तपाईँको त्यहाँ रगत निकालिनेछ र तपाईँको रगतले अन्य कुनै व्यक्तिको ज्यान जोगाउन सक्छ। अलिकति क्याभिएट चाहिँ यसमा के छ भने, तपाईँको विशेष हेल्थ इस्युहरू छ भने ब्लड निकाल्नुभन्दा अगाडि एकपल्ट डक्टर नर्सहरू त्यहाँ उपस्थित अब केबीको हस्पिटलबाट अथवा अन्य रेड क्रसहरूबाट आउनुभएको छ, उहाँहरूलाई मेरो समस्या यस्तो छ भनेर एकपल्ट डोनेसन रक्तदान गर्न मिल्छ कि मिल्दैन भनेर एकपल्ट सोधी हेर्नु होला। फेरि अब त्यस्तो समस्या भएको रगत चाहिँ अब दिँदाखेरिमा अन्य व्यक्तिहरूलाई पनि सोही समस्याले सताउन सक्छ, अलिकति त्यसमा सावधानी अपनाउनु होला। मिल्दैन भने मिल्दै मिल्दैन त, अब के गर्नु, तपाईँले रहर त गर्नुभयो, नमिल्ने भएपछि यु क्यान नट डु एनिथिङ भन्ने एउटा भनाइ छ श्रोता, त्यति चाहिँ मैले निवेदन गरेँ तपाईँहरूसँग। अब शान्ति श्री परियारले गाउनु भएको छ नयन भन्ने गीत, र यो गीत नै आजको हाम्रो बसाइको पहिलो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ। यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ। ब्याकग्राउन्डमा म्युजिक सुनिसक्नुभयो, गीत सुरु भइसकेको छ र पहिलो घन्टालाई यहीँ बिट मारौँ। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र हामीलाई प्रतिक्रिया पनि जनाउन नभुल्नुहोला। आउनुहोस् है श्रोता, सी यु इन द सेकेन्ड आवर।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: खाद्य तथा गुणस्तरीय वस्तु उत्पादन र बिक्री वितरण गर्ने उद्योगमाथि कडा कारवाही गरिने गृह मन्त्रालयको पछिल्लो चेतावनी सार्वजनिक भएको केही समयमै नेपालमा उत्पादित सेभेन अपको बोतलभित्र प्लास्टिक भेटिएको घटना बाहिर आएको छ। यो सँगै वरुण बेभरेज प्रणालीले उत्पादन गर्दै आएको पेय पदार्थको गुणस्तरमाथि पुनः गम्भीर प्रश्न उठेको छ। उपभोक्ताले बजारबाट खरिद गरेको सेभेन अपको सिलबन्दी बोतलभित्र प्लास्टिक देखिएपछि यो विषय अहिले सम्बन्धित निकायले ध्यानकर्षणको विषय भनेको जनाएको छ। यसअघि पनि यही कम्पनीका उत्पादन माउन्टेन ड्यू र पेप्सीमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म व्यापक चर्चा भएको थियो। पटक पटक यस्ता घटना दोहोरिएपछि कम्पनीको उत्पादन प्रक्रिया, गुणस्तर परीक्षण प्रणाली र उपभोक्ता प्रतिको जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ। मुलुकमा विदेशी लगानी अपेक्षित रूपमा भित्रिन नसकेको स्वीकृति परियोजना समेत कार्ययोजनामा ढिलाइ भइरहेको र अन्तर्राष्ट्रिय लगानीको विश्वास घट्दै गएको अवस्थामा सरकारले अध्यागमन नीतिमै परिवर्तन गरेर लगानी आकर्षित गर्ने रणनीति अघि सारेको छ। त्यसका लागि अध्यागमन विभागले अध्यागमन ऐन संशोधनको मस्यौदा तयार गरी गृह मन्त्रालय र कानून तथा न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलका लागि पठाएको छ। विभागले तयार पारेको मस्यौदा अनुसार नेपालमा कम्तीमा 5 करोड रुपियाँ विदेशी लगानी भित्र्याउने, विदेशी नागरिकलाई 5 वर्षसम्म निशुल्क बिजनेस भिजा उपलब्ध गराइने व्यवस्था प्रस्ताव गरिएको छ। 5 वर्षपछिको लगानीको अवस्था, व्यवसायको निरन्तरता तथा थप लगानीको सम्भावनालाई आधार बनाएर भिजाको अवधि थप गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। सरकारको विश्वासले अध्यागमन प्रक्रिया सहज बनाउँदा नेपालमा लगानी गर्न इच्छुक विदेशी व्यवसायीलाई दीर्घकालीन स्थायित्वको अनुभूति हुने र त्यसले लगानीको वातावरण सुधार्न सहयोग पुग्ने विश्वास छ। उपत्यकामा सोमबारदेखि केही दिन गर्मी, फेरि बर्सात हुने गरेको थियो। बुधबार दिउँसो एकदम गर्मी बढेको थियो, तर दिउँसो केही बेर पानी परेपछि राहत भएको छ। मनसुनी वायुको प्रभावले देशभर वर्षा सुरु भएको छ। मंगलबारबाट देशभर मनसुन फैलिएको भोलिपल्ट बुधबारदेखि अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र कोशी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। उपत्यकामा एलनिनोको कारण दिउँसो हप्प गर्मी भएको भन्दै मौसमविद विभूति पोखरेलले नेपालमा यो वर्ष कम वर्षा हुने बताउनु भयो। मौसमविदले सीमित स्थानमा मात्र नभई देशैभरि कम वर्षा हुने भए तापनि यो साता देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन्। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याइने तयारी अन्तिम चरणमा पुगेको छ। बहुप्रतीक्षित राष्ट्रिय गौरवको यस वर्ष पूर्वाधार आयोजना सञ्चालन अघि आवश्यक सबै प्राविधिक परीक्षण तथा सुरक्षा व्यवस्थाको अन्तिम मूल्याङ्कन भइरहेको छ। सम्बन्धित निकायका अनुसार सुरुङ मार्गको सञ्चालनका लागि आवश्यक अधिकांश निर्माण तथा प्राविधिक कार्य सम्पन्न भइसकेका छन्। सञ्चालन पूर्व गरिएको प्राविधिक परीक्षण अन्तर्गत सुरुङभित्र प्रयोग हुने अपरेसनल तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, मर्मत सम्भार, सरसफाई, आपतकालीन उद्धार, दुर्घटना व्यवस्थापन तथा सुरुङभित्र हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण र सवारी साधनको कार्य सम्पादन परीक्षण गरिएको थियो। सम्बन्धित प्राविधिक टोलीले सबै प्रणाली अपेक्षा अनुसार सञ्चालन भएको जनाएको छ। राष्ट्रिय सभाको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा र जनसरकारका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले देशको परराष्ट्र नीति, सीमा सुरक्षा र खानी उत्खननका विषयमा सदनमा उठेका प्रश्नप्रति जवाफ दिनुभएको हो। संसदीय व्यवस्थामा संसदप्रति सरकार पूर्ण रूपमा जवाफदेही हुनुपर्ने विश्वव्यापी मान्यता छ, तर पछिल्लो समय सदनमा जनसरकारका विभिन्न विषयमा सांसदहरूले निरन्तर आवाज उठाउँदा पनि सरकार र सम्बन्धित मन्त्रीहरूले त्यसलाई व्यवस्था गरेको भन्दै राष्ट्रिय सभामा व्यापक असन्तुष्टि बढ्दै गएको थियो। सांसदहरूले उठाएका गम्भीर र संवेदनशील विषयमा समेत समयमै जवाफ नआएको भन्दै सभामा पटक पटक आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो। अर्थ मन्त्रालयले गत कार्तिकमा जोखिमका आधारमा मात्रै कम्पनीहरूको पूर्ण कर परीक्षण फुल अडिट गर्ने नीति घोषणा गरे पनि त्यसअघि नै फुल अडिटका लागि छानिएका कम्पनीहरूको हकमा भने नयाँ नीति लागू नहुने आन्तरिक राजस्व विभागले जनाएको छ। फुल अडिटका लागि छानिएका पुराना फाइलहरू आगामी असोज मसान्तभित्रै टुङ्ग्याउने तयारी भएको सम्बन्धित कर अधिकारीले बताएका छन्। विभागले लामो समयदेखि थन्किएका र म्याद सकिन लागेका फाइलहरूको फर्सियोटलाई तीव्रता दिँदै असोजभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ कार्य सम्पादन गर्न कर कार्यालयलाई भनेको हो। विशेष गरी संशोधित कर निर्धारण गर्नुपर्ने चार वर्ष म्याद समाप्त हुन लागेका करदाताका विवरण बैंक तथा वित्तीय संस्था र ठूला करदाताको कर परीक्षण कार्यालय प्राथमिकतामा राखिएको कर अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार यस वर्ष नयाँ फाइल छनौट नगरी पुराना इन्भेन्टरी घटाउने रणनीति लिइएको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: 情報。
1: Namaste, Ani, Feri Pani. Swagat cha, Adarani Shrota, BFBS Gorkha Radio, Brunei ko Prastuti, Karyakram, Majheri ma. उदित नारायण झा र अन्जु पन्तले गाउनु भएको इन्द्रेनी रङ मिठो यो युगल गीत सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टाको बसाइमा ल्यान्ड गरिसकेका छौँ श्रोता. चाहिँ हामी अब यो दोस्रो घण्टा र तेस्रो घण्टा त अझै बाँकी नै छ. यो यी दुई घण्टा हामी अझै रमाइला रमाइला कुराकानी गर्ने, रमाइला रमाइला मिठा मिठा गीतहरू सुन्ने क्रमलाई चाहिँ जारी नै राख्ने प्रयास गर्नेछौँ. तपाईँहरूको सहभागिताको अपेक्षा गरेको छु. आउँदै गर्नुहोला, तपाईँको के छ आजको प्लानहरू सुनाउनुहोला, के गर्दै हुनुहुन्छ होइन. अब विभिन्न कार्यक्रमहरू होलान्, यता जाने उता जाने, गाउँले भेटभाड भेटघाटको कार्यक्रमहरू होलान्, त्यस्तै कार्यक्रमहरू के छन् यसो हामीलाई जानकारी गराउनुहोस् ताकि हामी पनि अन्य श्रोतालाई सुनाउन सकौँ. ब्रुनाईमा 11:11 गएको छ श्रोता. नेपालमा अहिले बिहानको 9 बज्नका लागि 4 मिनट बाँकी रहेको छ. बेलायतमा बिहानको 4:11 गएको छ श्रोता. 4:11 जाँदाखेरि नेपालमा चाहिँ पहिला पहिला गाउँघरमा हामी सानो सानो केटाकेटी हुँदाखेरि बुवाहरूले दाईहरूले बिहान मदनी घर घर घर गर्दै गर्नुभएको अथवा जहाँ त चाहिँ पिस्दै गर्नुभएको त्यो मकै कोदो गहुँहरू पिस्दै गर्नुभएको हामीले सुन्थ्यौँ. अनि आफू पनि फेरि साह्रै धेरै सुत्यो भने उहाँहरूले कराउनुहुने अनि आफूले नि उठेर यसो सकेको सघाउने, चिया बसाइदिने, आगो फुक्नेसम्म गर्ने गरिन्थ्यो. यो समय आउँदाखेरि मैले ठ्याक्कै सम्झेर तपाईँहरू समक्ष विगतका छोटो अनुभव पनि सुनाएँ. तपाईँहरू मध्येमा धेरैभन्दा धेरै श्रोता यस्तो परिस्थितिबाट गुज्रिनु भएको छ. तपाईँलाई पनि अब बुवा आमाले यसरी नै काम अराउनु भयो, कतिले रहरले गर्नुभयो मन परेर, कतिले अब विविध कारणले करले गर्नुपर्ने पनि हुनुहुन्थ्यो होला, हुनुहुन्छ होला. यस्तै छ, समयको खेल हो. सबैले आफ्नो आफ्नो भाग गर्नुपर्छ भन्ने चलन छ हाम्रो नेपालीमा र हामी सबैले आफ्नो भाग पक्कै नै गरेका थियौँ र गरि पनि रहेका छौँ. कहिलेसम्म गर्ने? अघि बिहान प्रभातकालीन आवाज कार्यक्रममा लाल साई दाईले भन्दै हुनुहुन्थ्यो, अब्जेक्टिभ चाहिँ एकपल्टको सेट गरिन्छ, त्यो अब्जेक्टिभ मिट भएपछि फेरि अर्को अब्जेक्टिभ, जीवित भइन्जेल अब्जेक्टिभ सेट गर्दा गर्दै जान्छ र अब्जेक्टिभ बिनाको चाहिँ अब त्यो जब अन्तिम हाम्रो अब्जेक्टिभमा पुग्छौँ त्यो नै हाम्रो लक्ष्य भनौँ न, चाहिँ त्यहाँ मात्रै सकिन्छ भनेर भन्दै हुनुहुन्थ्यो. त्यो सही मानेमा मैले पनि ठिक लागेको छ श्रोता. र यो कुरा नगरौँ अब हजुर. अहिले सेरियामा 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम, अधिकतम तापक्रम चाहिँ 2 डिग्री सेल्सियसले घटेछ. अघि बिहान 31-32 वरिपरि देखाएको थियो भने अहिले 30 डिग्री सेल्सियस अधिकतम तापक्रम चाहिँ मापन गरिएको छ सेरिया ब्रुनाईमा. छिटफुट वर्षा हुने सम्भावना घटेको छ, बदली भएको छ. अघि चाहिँ थन्डरी सावर्स भनिएको थियो, अहिले अलिअलि आकाशतिर बादल मडारिरहेको पनि देखिरहेको छु, त्यही भएर पनि अधिकतम तापक्रम अलिक घटेको छ श्रोता. अब प्रजिना गुरुङलाई सुन्न जाउन त, उहाँले सुनिदेऊ न भन्दै हुनुहुन्छ. कसलाई किन सुनिदिनु पर्ने उहाँलाई त्यो हामी बुझौँ.

हजुर, सुनिदेऊ, हेरिदेऊ, बुझिदेऊ, अँगालिदेऊ, थुप्रै कुरा भन्नुभयो प्रजिना गुरुङले। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, त्यसमाथि पनि विशेष गरेर J16 ब्लक SFA ब्लकका श्रोता, तपाईँहरूको आज बिहान 8 बजेदेखि मध्याहको 4:30 बजेसम्म चाहिँ DIO डिफेन्स इन्फ्रास्ट्रक्चर अर्गनाइजेसन ब्रुनाईले तपाईँहरूको वार्षिक के हो यो फायर अलार्म सिस्टम टेस्ट गर्दैछ। तपाईँहरूको आजको लागि भने बी ब्लकका सम्पूर्ण भवनहरू फ्ल्याटहरूमा यो कार्यक्रम सञ्चालन हुनेछ। तपाईँहरूको 8 बजेदेखि सायद कतिपय घरमा त आइसक्नु भएको छ, आज दिनभरि 4:30 बजेसम्म हुन्छ। भोलि सोही अनुसार नै सी ब्लकका घरहरूमा हुने रहेछन् श्रोता, 3 जुलाईमा बिहानको 8 बजेदेखि मध्याहको 4:30 बजेसम्म जे। अनि डी ब्लकको चाहिँ 6 जुलाईका दिन सोही कार्यक्रम हुनेछ। यी स्टेसन म्यानेजर लाल दाईको घरहरू छ, त्यहाँ चाहिँ हाम्रो 9 जुलाईका दिन हुने रहेछ। सबै दिनमा, प्रत्येक दिनमा बिहानको 8 बजेदेखि 4:30 बजेभित्र चाहिँ DIO ब्रुनाईका स्टाफ आएर यो हाम्रो फायर अलार्म सिस्टम टेस्ट गर्नुहुने रहेछ। हजुर, अब त्यो फिरन्तीको काग दाजे सुनौ, जोसिलो गीत छ श्रोता।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, निष्ठुरीले छाडेर गइहाली याम बरालले गाउनुभएको गीत रहेछ श्रोता। मैले यो गीत सुन्दै गर्दाखेरि रामकृष्ण ढकालले गाउनु भएको हो कि भन्दै थिएँ, होइन रहेछ, र यम बराल नै रहेछ, उहाँ गायक हुनुहुँदो रहेछ। मैले युट्युबमा पनि यसो हेरेँ, झुकिएकोले गर्दा फेरि रङ इन्फर्मेसन दियो भने त खत्तम भएको नि होइन श्रोता। हजुर, आज बिहिबार श्रोता, र आज बिहिबार हामी दोस्रो घन्टामा यो समयमा फ्यासन, आर्ट्स, डिजाइन अनि इनोभेसनका विभिन्न कुरा गर्ने गर्दछौँ, एजुकेसनका कुरा गर्ने गर्दछौँ। आजका लागि भने मैले यो विशेष गरेर फ्यासन, आर्ट्स एन्ड डिजाइनमा नै के ध्यान केन्द्रित गर्ने कोसिस गरेको छु। एजुकेसन र इनोभेसन यसपालि मैले त्यति टपिक ल्याउन ठिक लागेन, फ्यासन, आर्ट्स एन्ड डिजाइनको टपिकहरू नै मजाले भेटिएको छ। फ्यासन जगतमा अहिले एउटा नयाँ ट्रेन्डले चर्चा पाएको रहेछ, पी कोट टप। परम्परागत रूपमा जाडोमा लगाइने पी कोटबाट प्रेरित यो नयाँ डिजाइनलाई अहिले गर्मी मौसमका लागि टपको रूपमा प्रस्तुत गरिएको रहेछ श्रोता। यो फ्यासन इन्डस्ट्रिजमा यो टपमा पी कोटका विशेषता जस्तै डबल ब्रेस्टेड बटन, चौडा कलर र टेलर्ड लुक राखिएको रहेछ, तर लम्बाइ छोटो र कपडा हल्का बनाइएको छ अलिकति परिवर्तन गर्मीका लागि भनेर। परिणामस्वरूप यसले ज्याकेटको आकर्षक शैली र टपको सहजता दुवै प्रदान गर्ने गर्दो रहेछ। फ्यासन विज्ञहरूका अनुसार यो शैली कार्यालयदेखि पार्टीसम्म विभिन्न अवसरमा सजिलै मिलाएर लगाउन सकिने भएकाले लोकप्रिय बन्दै गएको रहेछ। विशेषज्ञहरूका अनुसार सन् 2026 फ्यासनमा पुराना क्लासिक डिजाइनहरूलाई आधुनिक रूपमा पुनः प्रस्तुत गर्ने प्रवृत्ति तीव्र छ, र पी कोट टप त्यसकै एउटा उत्कृष्ट उदाहरण बन्न पुगेको छ। अर्को पेरिस मेन्स फ्यासन विक ले चाहिँ यो चाहिँ कहिले भएको थियो, 23-28 जुन हिजो अस्ति मात्रै सकिएको रहेछ। यस वर्ष पुरुषहरूको फ्यासनको नयाँ दिशा देखाइदिएको रहेछ भनेर समाचारहरू आएका छन्। फ्यासन समीक्षकहरूका अनुसार यस पटकको मुख्य सन्देश थियो, पुरुषत्व अब एउटै शैलीमा सीमित छैन। डिजाइनरहरूले परम्परागत सुटसँगै हल्का कपडा, फराकिलो सिलआउट भएका रङ्गीन प्रयोग र व्यक्तिगत अभिव्यक्तिलाई प्राथमिकता दिएका रहेछन्। विशेष गरी सेलिनका माइकल राइडरले एउटै सङ्ग्रहमा विभिन्न शैलीका पात्र प्रस्तुत गर्दै निकै प्रशंसा बटुलेका थिएछन्। त्यस्तै जापानिज डिजाइनर सोसी ओत्सुकीले सरल तर भावनात्मक टेलरिङ मार्फत आफ्नो छुट्टै पहिचान बनाए। गिभेन्ची भन्नुहुन्छ कि जिभेन्ची भन्नुहुन्छ, जे होस् गिभेन्ची भने मैले श्रोता उच्चारण गलत भएमा सचाइदिनु हुन पनि अनुरोध गरेँ। गिभेन्चीका सारा बर्टनले आकर्षक र परिष्कृत सिलाइ प्रस्तुत गरिन् भने रिक ओवेन्सले अत्यधिक गर्मीलाई ध्यानमा राख्दै एडिडाससँगको सहकार्यमा चिसो हावा दिने प्रविधियुक्त लुगा प्रदर्शन गरिएका थिए उक्त पेरिस मेन्स फ्यासन विकमा। फ्यासन विज्ञहरूका अनुसार यस वर्षको मेन्स फ्यासन विकले पुरुष फ्यासन अब कडा नियममा होइन, व्यक्तित्व, सृजनशीलता र स्वतन्त्र अभिव्यक्तिमा आधारित हुँदै गएको सन्देश चाहिँ दिन सकेको भन्ने कुराहरू चाहिँ फ्यासन समीक्षकहरूले भनेका रहेछन् श्रोता। अब डिजाइनमा जाउँ श्रोता। डिजाइन हो अथवा आर्ट्स हो, च्याउबाट पनि कुर्सी र टेबल बन्न सक्छ भन्ने कुरा सुन्दा पक्कै पनि अचम्म लाग्न सक्छ, तर नेदरल्यान्ड्सको डिजाइन कम्पनी आइफङ्गीले च्याउको जरा जस्तै भागमा माइसेलियम प्रयोग गरेर वातावरण मैत्री फर्निचर तयार गरेको रहेछ। यो सामग्रीलाई हेम्पका रेसासँग मिलाएर बलियो बनाइँदो रहेछ, जसबाट चाहिँ प्लास्टिक वा काठको विकल्पका रूपमा आकर्षक फर्निचर उत्पादन गर्न सकिने रहेछ। अझ रोचक कुरा के छ भने श्रोता, यी फर्निचरमा पेट्रोलियम आधारित प्लास्टिकको प्रयोग नगरी
समुद्री शैवल यो सिविड्सबाट बनेको बायोफोम र प्राकृतिक कपडाको प्रयोग गरिएको रहेछ। प्रयोग सकिएपछि धेरैजसो भाग पुनः प्रयोग गर्न र अथवा कम्पोस्ट बनाएर माटोमा फर्काउन पनि सकिने रहेछ। कम्पनीका अनुसार यस्ता कुर्सी उत्पादन गर्दा परम्परागत प्लास्टिक कुर्सीको तुलनामा कार्बन उत्सर्जन पनि निकै कम हुने रहेछ। अहिले सबैतिर सस्टेनेबिलिटीको कुरा आउँछ, कार्बन प्रोडक्सनको रिड्युसिङ कार्बन प्रोडक्सन भन्ने कुराहरू जताततै लागु भइरहेको छन् र यसले पनि त्यही चाहिँ फर्मुला अपनाएको देखियो। श्रोता, विशेषज्ञहरूको अनुसार माइसिलियम जस्ता जैविक सामग्रीले भविष्यमा फर्निचर उद्योगलाई अझ दिगो र वातावरण मैत्री बनाउन सक्छ। यसले के देखाउँछ भने भविष्यमा हाम्रो घरका कुर्सी, टेबल वा बत्ती समेत प्रकृतिबाट उमारिएका उमारिएका शब्द मिल्यो कि मिलेन, सामग्रीबाट बन्ने दिन टाढा नहुन सक्छ। हजुर, इनोभेसनकै कुरा श्रोता, सबै अब नवप्रवर्तन आर्ट्समा छ, एजुकेसनमा छ, फेसनमा छ, डिजाइनमा छ, साइन्स एन्ड टेक्नोलोजीको त कुरा नगरौँ, सबैतिर इनोभेसनकै कुरा छ। यो अब गो ग्रिन होइन, अब कार्बन प्रोडक्सन घटाउने कुराहरूले नै अहिले सबैतिर इम्प्याक्ट पारिरहेको अवस्थामा यो डिजाइनमा पनि यस्तो कुराहरू आउन थालेको छ, च्याउको जराबाट चाहिँ टेबल कुर्सी भन्ने कुरा। अब साईका सुर्ताले सुनौ, म्याट्रिक फिचरिङ इप्साल सञ्जाल।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।

0: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
0: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, बैसाको बेलामा गाउँदै नाच्नुपर्छ भन्ने कलाकार हुनुहुन्थ्यो कुशल लिम्बु थुलुङ। कुशल लिम्बु अनि थुलुङ पनि हुनुहुँदो रहेछ उहाँ। किन यस्तो भयो भन्ने कुरातिर्फ नजाउँ, मिठो गीत सुन्यो श्रोत हामीले। ब्रिटिस फोर्सेस ब्रुनाईको का श्रोता, तपाईँहरूको लागि एउटा जरुरी सूचना, यो जब भ्याकेन्सीको बारेमा हो। फोर्सेस पोस्ट अफिस चिटच्याट कम्युनिटी सेन्टरमा रहेको यो पोस्ट अफिसले चाहिँ अपरेसन्स क्लर्कको जरुरी परेकाले जब एडभर्ट निकालेको छ। तपाईँहरूले आज 2 जुलाई भित्रमा, आजको मध्यरातभित्रमा चाहिँ जबको लागि अप्लाई गर्न चाहनुहुन्छ भने गर्नुहोस्। अब समय धेरै बाँकी छैन, मध्यदिनको 12 बज्नको लागि केही समय मात्रै बाँकी छ। अब भनेपछि झन्डै झन्डै 12 घन्टामा तपाईँले अब आफ्नो सिभीहरू, कभर लेटरहरू चाहिँ तयारी पारिसक्नुपर्नेछ यदि छैन, अथवा तयार पार्ने क्रममै हुनुहुन्छ भने। र यो चाहिँ तपाईँहरूको जिम्मेवारी के छ भनेर चाहिँ अब तपाईँले फुल लिस्ट हेर्नको लागि भने हाइभको पेजमा गएर त्यहाँनिर चाहिँ तपाईँको ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिजहरू, एडिसनल रेस्पोन्सिबिलिटिजहरू सबै त्यहाँ दिइएको छ। त्यहाँ चाहिँ तपाईँले पढ्नुहोला, बुझ्नुहोला, ड्राइभिङ चाहिने नचाहिने होइन, तपाईँहरू सबै त्यो कुरा चाहिँ एकपल्ट मजाले पढेर बुझेर मात्रै अप्लाई गर्नुहोला। र यो चाहिँ 35 घन्टे जस्तो लाग्यो मलाई, 35 घन्टे काम हो। तपाईँहरूले हप्ताको मन्डे टु फ्राइडे काम गर्नुपर्ने हुन्छ, चिटच्याट कम्युनिटी सेन्टरमा नै छ यो। र तपाईँहरू यदि अप्लाई गर्नुभएको छ भने तपाईँहरू सबैलाई गुड लक भन्न चाहे श्रोता। अब पल्टनले गाउनुभएको ढ्यान्टाड्यान सुनाउन त श्रोता, गीत पनि निस्केछ ढ्यान्टाड्यान।

कठैबरीले चिन्ता पोख्दै हुनुहुन्थ्यो पल्टनेले ढ्यान ट्याडानमा ढ्यान ट्याडान मिठो गीत सुन्यो, जोसिलो गीत सुन्यो श्रोता, कति त उफ्रिनु पनि भयो होला। कतिपय ठाउँमा अहिले बिहानको समय छ, भर्खर ओछ्यानबाट निस्किँदै हुनुहुन्थ्यो होला। यो गीत सुन्नुभयो तपाईँहरू चाहिँ पक्कै पनि यो गीतमा चाहिँ होमा हो होइनमा होइन मिलाउनु भयो होला। हजुर, यो समयमा हामीलाई परदेशी घिमिरे माइलोज्यूले सम्पर्क गर्नुभएको छ, केही समय अगाडि गर्नुभएको थियो। उहाँले हेलो नमस्ते डिआर सर भन्नुभएको छ। घिमिरेजी तपाईँलाई पनि नमस्ते अनि स्वागत छ आजको हाम्रो बसाइमा। एज युजुअल आज पनि हजुरको लवली प्रोग्राम मझेरी सुरुदेखि सुन्दै 6.66 किलोमिटर जगिङ पुरा गरे भन्नुभएको छ। हिजो 6.5 कति भोक कुद्नुभएको थियो, हिजो 6.52 हो कि जस्तो लागेको थियो, होइन हिजो पनि 6 नै रहेछ, आज पनि 6 नै, ठ्याक्कै त्यही डिस्टेन्स कभर गर्नुभएछ सायद, लोकेसन पनि त्यतै पऱ्यो हो कि। पुरा गरेर अब साउको मेलोको तयारीमा छु है। अनि हजुरले सुरु गर्नुभयो त जगिङ भन्नुभएको छ, घिमिरेजी अलिकति यहाँ खै साइतै पो जुरेको छैन भन्नु पर्ला, मैले अलि अल्छी नै गर्दैछु मैले, अब तर म छिटै गर्छु, तपाईँले मलाई उक्साइराख्नु भएको छ, म तपाईँको सल्लाहलाई अवश्य नै मान्नेछु र कुनै दिन सुरु गरेको दिन चाहिँ प्राउडली आजदेखि सुरु गरेँ घिमिरेजी तपाईँलाई भन्नेछु र धन्यवाद पनि ज्ञापन गर्नेछु। हजुर, अब तपाईँको समय मिलेमा एउटा गीत वारी जमुना पारी जमुना जमुना सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा ह्याभ अ गुड डे भन्नुभएको छ। अब तपाईँले अनुरोध गर्नुभएको गीत तयारी अवस्थामा छ घिमिरेजी। अघि त्यो न्युयोर्कतिरको भाइरल भिडियो क्लिपको कुरा गर्दै हुनुहुन्थ्यो, हामी आधा वैसे बुढोलाई के मतलब भयो र सर के होइन भन्नुभएको छ। हजुर, मैले त्यो न्युयोर्कको के पो टावरको नाम पनि बिर्सेँ मैले बोल्दै गर्दाखेरि, त्यो भएपछि चाहिँ के अरे एम्पायर स्टेट बिल्डिङको कुरा थियो श्रोता, र एम्पायर स्टेट बिल्डिङमा चाहिँ दुईजना चाहिँ त्यसरी प्रेम प्रस्ताव विवाह प्रस्तावको कुरा गर्नुभएको थियो भन्ने कुरा गर्दाखेरि तपाईँले त्यसको प्रतिक्रिया दिनुभएको रहेछ। अब आधा पैसा बुढो तन्नेरी यो खासै मतलब भएन घिमिरेजी, उनीहरूले चढ्ने काम गरे र एउटा सायद त्यो उनीहरूको प्लानै थियो होला। अब हामी बधाई दिउँ, शुभकामना दिउँ, अब नव दाम्पत्य जीवनको भनौँ, सायद स्वीकार गरिन् होला ती महिलाले पनि। हजुर, ब्याकग्राउन्डमा म्युजिक बजिसकेको छ घिमिरेजी, यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो घन्टालाई पनि बिदा गर्नेछौँ र तेस्रो घन्टामा हामी भेटौँ। घिमिरेजी रमाइलो गर्नुहोला यो गीत सुनेर।

0: खाद्य तथा गुणस्तरीय वस्तु उत्पादन र बिक्री वितरण गर्ने उद्योगमाथि कडा कार्यवाही गरिने गृह मन्त्रालयको पछिल्लो चेतावनी सार्वजनिक भएको केही समयमै नेपालमा उत्पादित सेभेन अपको बोतलभित्र प्लास्टिक भेटिएको घटना बाहिर आएको छ। यो सँगै वरुण बेभरेज प्रणालीले उत्पादन गर्दै आएको पेय पदार्थको गुणस्तरमाथि पुनः गम्भीर प्रश्न उठेको छ। उपभोक्ताले बजारबाट खरिद गरेको सेभेन अपको सिलबन्दी बोतलभित्र प्लास्टिक देखिएपछि यो विषय अहिले सम्बन्धित निकायले ध्यानकर्षणको विषय भनेको जनाएको छ। यसअघि पनि यही कम्पनीका उत्पादन माउन्टेन ड्यू र पेप्सीमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म व्यापक चर्चा भएको थियो। पटक पटक यस्ता घटना दोहोरिएपछि कम्पनीको उत्पादन प्रक्रिया, गुणस्तर परीक्षण प्रणाली र उपभोक्ता प्रतिको जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ। मुलुकमा विदेशी लगानी अपेक्षित रूपमा भित्रिन नसकेको स्वीकृति परियोजना समेत कार्ययोजनामा ढिलाइ भइरहेको र अन्तर्राष्ट्रिय लगानीको विश्वास घट्दै गएको अवस्थामा सरकारले अध्यागमन नीतिमै परिवर्तन गरेर लगानी आकर्षित गर्ने रणनीति अघि सारेको छ। त्यसका लागि अध्यागमन विभागले अध्यागमन ऐन संशोधनको मस्यौदा तयार गरी गृह मन्त्रालय र कानून तथा न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलका लागि पठाएको छ। विभागले तयार पारेको मस्यौदा अनुसार नेपालमा कम्तीमा 5 करोड रुपियाँ विदेशी लगानी भित्र्याउने, विदेशी नागरिकलाई 5 वर्षसम्म निशुल्क बिजनेस भिजा उपलब्ध गराइने व्यवस्था प्रस्ताव गरिएको छ। 5 वर्षपछिको लगानीको अवस्था, व्यवसायको निरन्तरता तथा थप लगानीको सम्भावनालाई आधार बनाएर भिजाको अवधि थप गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। सरकारको विश्वासले अध्यागमन प्रक्रिया सहज बनाउँदा नेपालमा लगानी गर्न इच्छुक विदेशी व्यवसायीलाई दीर्घकालीन स्थायित्वको अनुभूति हुने र त्यसले लगानीको वातावरण सुधार्न सहयोग पुग्ने विश्वास छ। उपत्यकामा सोमबारदेखि केही दिन गर्मी, फेरि बर्सात हुने गरेको थियो। बुधबार दिउँसो एकदम गर्मी बढेको थियो, तर दिउँसो केही बेर पानी परेपछि राहत भएको छ। मनसुनी वायुको प्रभावले देशभर वर्षा सुरु भएको छ। मंगलबारबाट देशभर मनसुन फैलिएको भोलिपल्ट बुधबारदेखि अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र कोशी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। उपत्यकामा एलनिनोको कारण दिउँसो हप्प गर्मी भएको भन्दै मौसमविद विभूति पोखरेलले नेपालमा यो वर्ष कम वर्षा हुने बताउनु भयो। मौसमविदले सीमित स्थानमा मात्र नभई देशैभरि कम वर्षा हुने भए तापनि यो साता देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन्। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याइने तयारी अन्तिम चरणमा पुगेको छ। बहुप्रत्यक्षित राष्ट्रिय गौरवको यस वर्ष पूर्वाधार आयोजना सञ्चालन अघि आवश्यक सबै प्राविधिक परीक्षण तथा सुरक्षा व्यवस्थाको अन्तिम मूल्याङ्कन भइरहेको छ। सम्बन्धित निकायका अनुसार सुरुङ मार्गको सञ्चालनका लागि आवश्यक अधिकांश निर्माण तथा प्राविधिक कार्य सम्पन्न भइसकेका छन्। सञ्चालन पूर्व गरिएको प्राविधिक परीक्षण अन्तर्गत सुरुङभित्र प्रयोग हुने अपरेसनल तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, मर्मत सम्भार, सरसफाई, आपतकालीन उद्धार, दुर्घटना व्यवस्थापन तथा सुरुङभित्र हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण र सवारी साधनको कार्य सम्पादन परीक्षण गरिएको थियो। सम्बन्धित प्राविधिक टोलीले सबै प्रणाली अपेक्षा अनुसार सञ्चालन भएको जनाएको छ। राष्ट्रिय सभाको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा र जनसरकारका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले देशको परराष्ट्र नीति, सीमा सुरक्षा र खानी उत्खननका विषयमा सदनमा उठेका प्रश्नप्रति जवाफ दिनुभएको हो। संसदीय व्यवस्थामा संसदप्रति सरकार पूर्ण रूपमा जवाफदेही हुनुपर्ने विश्वव्यापी मान्यता छ, तर पछिल्लो समय सदनमा जनसरकारका विभिन्न विषयमा सांसदहरूले निरन्तर आवाज उठाउँदा पनि सरकार र सम्बन्धित मन्त्रीहरूले त्यसलाई व्यवस्था गरेको भन्दै राष्ट्रिय सभामा व्यापक असन्तुष्टि बढ्दै गएको थियो। सांसदहरूले उठाएका गम्भीर र संवेदनशील विषयमा समेत समयमै जवाफ नआएको भन्दै सभामा पटक पटक आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो। अर्थ मन्त्रालयले गत कार्तिकमा जोखिमका आधारमा मात्रै कम्पनीहरूको पूर्ण कर परीक्षण फुल अडिट गर्ने नीति घोषणा गरे पनि त्यसअघि नै फुल अडिटका लागि छानिएका कम्पनीहरूको हकमा भने नयाँ नीति लागू नहुने आन्तरिक राजस्व विभागले जनाएको छ। फुल अडिटका लागि छानिएका पुराना फाइलहरू आगामी असोज मसान्तभित्रै टुङ्ग्याउने तयारी भएको सम्बन्धित कर अधिकारीले बताएका छन्। विभागले लामो समयदेखि थन्किएका र म्याद सकिन लागेका फाइलहरूको फर्स्योटलाई तीव्रता दिँदै असोजभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ कार्य सम्पादन गर्न कर कार्यालयलाई भनेको हो। विशेष गरी संशोधित कर निर्धारण गर्नुपर्ने 4 वर्षे म्याद समाप्त हुन लागेका करदाताका विवरण ब्याङ्क तथा वित्तीय संस्था र ठूला करदाताको कर परीक्षण कार्यलाई प्राथमिकतामा राखिएको कर अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार यस वर्षमा यो
1: BFBS गोर्खा रेडियो हो।

बीएफबीएस गोर्खा रेडियो हजुर, यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा, र मझेरीको पनि हामी अन्तिम घन्टामा प्रवेश गरिसक्यौँ श्रोता। दोस्रो घन्टाको अन्तिममा उडान भरेर हामी तेस्रो घन्टाको एयरपोर्टमा ल्यान्ड भइसकेका छौँ, र ल्यान्ड हुने क्रममा शिरमा शिरफुल नानीको प्रेम राजा महत अनि चाहना राणा मगरले गाउनु भएको मिठो गीत सुन्यो श्रोता, लोकदोहोरी गीत। र यो गीत पक्कै पनि तपाईँहरूले रुचाउनु भयो, स्वीकार्नु भयो भन्ने आशा गरेको छु मैले। ब्रुनाईमा अहिले मध्याह्नको 12:11 गएको छ श्रोता, नेपालमा 10:00 लागि 5 मिनट 4 मिनट बाँकी रह्यो, बोल्दा बोल्दै चार मिनटमा झऱ्यो। बेलायतमा बिहानको 5:11 गयो। ब्रुनाईमा मौसमी परिवर्तन खासै भएको छैन श्रोता, अलिअलि बादल लाग्दै गरेको अथवा पानी पर्न खोजेको अवस्था छ, परिहालेको छैन, बादल हटेको पनि छैन, घाम र बादलको लुकामारी भइरहेकै छ भन्दाखेरि पनि फरक नपर्ला। 30 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम लिङ्गर भइरहेको छ, 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम सेरिया ब्रुनाई चाहिँ त्यो स्थान हो जहाँ ब्रुनाईको हाम्रो बिएफबिएसको स्टेसन छ र टुकर लाइन्सको फेन्समै जोडिएको छ। अब हामी पक्का क्याम्पभित्र होइन अनि क्याम्प बाहिर पनि होइन, अब सेमी क्याम्प भनौँ, फेन्स लाइनमा हामी छौँ श्रोता, फेन्स लाइनले बेरिएको छ। तपाईँहरू यसो ब्रुनाई आउनु भएको खण्डमा मौका मिलेर ब्रुनाई आउने मौका पाउनुभयो भने हाम्रो स्टुडियोतिर पनि आउनुहोस् न, हामी यसो अन्य केही गर्न नसके पनि अफिसको चिया कफी अथवा पानीको साथमा हामी गफ गर्नेछौँ, भलाकुसारी गर्नेछौँ, कुराकानी गर्नेछौँ, अन्य दुःख सुखका कुराहरू गर्नेछौँ, कहाँबाट जोडिनु भयो, कसरी बिएफबिएस गोर्खासँग जोडिनु भयो भन्ने कुराहरू हामी गर्दै केही समय बिताउँ। मौका मिलेको खण्डमा आउनुहोस् है भिजिट यता पनि। अब द स्काई ब्यान्डले गाउनुभएको डाँडैमा मेला लागेछ, पुरानो गीत सुनौ, मिठो गीत छ यो पनि।

डाँडैमा मेला लागेछ, सुन्नुभयो द स्काई ब्यान्डले गाउनु भएको मिठो गीत, धेरै पुरानो गीत। श्रोता तपाईँहरू मध्ये हामी मध्ये कतिजना त यो गीत आउँदाखेरि उरन्ठेउला केटाकेटी नै थियौँ होला, र धेरै वर्ष भइसक्यो तर पनि सुन्दाखेरि रमाइलो लाग्छ। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूका लागि फोर्सेस पोस्ट अफिसको यो महिनाको जेनरल अकाउन्टिङ रेटको जानकारी आएको छ, र यो जुलाई महिनाको लागि चाहिँ $1.7205 पाउनुहुनेछ। एक पाउन्ड सार्नुभएको खण्डमा चाहिँ ब्रुनाई ग्यारिजनका श्रोताका लागि मात्रै यो जानकारी भयो। भने अर्को जानकारी छोटकरीमा, आज चिल्ड्रेन्स लाइब्रेरी बिएफबी चिल्ड्रेन्स लाइब्रेरी बन्द हुने भएको छ विभिन्न कारणले गर्दाखेरि। कारण चाहिँ खुलाइएको छैन, तर आज नजानु होला। अब नानी केटाकेटीहरू अब एकैछिनमा घर आइपुग्नेछन्, लाइब्रेरी जाम मम्मी, लाइब्रेरी जाम ड्याडी भन्नुहुन्छ भने भन्छन् भने आज बन्द छ नानी, आज बन्द छ बाबु भन्ने भनिदिनु होला, नत्र फेरि तमासा गर्छन् केटाकेटीले। कति चाहिँ अब नयाँ किताब होइन पढ्ने साट्ने बानी भइराखेको हुन्छ, अनि हुन त त्यसरी अर्को बुक छ भने पढ्न दिनु होला। अब लाइब्रेरी नै बन्द भएको खण्डमा त केही नै गर्न सकिन्छ, भोलिदेखि फेरि सुचारु रूपमा खुल्नेछ। ओसिन चामलिङ राईलाई सुन्न जाउँ मेरो फुल तिमीमा।

0: रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: BFBS गोरखा रेडियो हो।

हजुर तृष्णा गुरुङले गाइने दाजुलाई तिमीलाई हेर्दा यस्तो हुन्छ उस्तो हुन्छ भन्ने गीत सुनाउनु भयो श्रोता, र हामीले पनि सुन्यो मिठो गीत तृष्णा गुरुङको। हजुर यो तपाईँहरूले चिनको यो लङयौ नाम पनि कति अप्ठ्यारो नाम हो, चाइनिज नाम लङयौ गुफा का बारेमा सुन्नुभएको छ। यो रहस्यमय गुफाहरूको चेन रहेछ श्रोता। यो चाहिँ सन् 1992 सालमा चिनको झेजियाङै हुनुपर्छ, उच्चारण ठिकै गरे होला, चाइनिज नाम हो। झेजियाङ प्रान्तको लङयौ क्षेत्रमा स्थानीय बासिन्दाले पुस्तौँदेखि यो बटमलेस पिङ्क नभएको पोखरी भनेर चिनिने पोखरीको पानी पम्प गरेर निकालेका थिएछन्। पानी सुकेपछि तल विशाल मानव निर्मित गुफा भेटिएको रहेछ। त्यस पछाडि अनुसन्धान गर्दा यस्ता चाहिँ 24 विशाल गुफाहरू फेला परेका थिएछन्। यी गुफाहरू बलौटे ढुङ्गालाई हातैले काटेर बनाइएका रहेछन् श्रोता। ती प्रत्येक गुफामा ठुलो हल, खम्बा, जलाशय र सबै भित्तामा एउटै शैलीका समानान्तर छिनोका दागहरू देखिँदा रहेछन्, जसले उच्च स्तरको निर्माण कला चाहिँ झल्काउँदो रहेछ। र अनुसन्धानका क्रममा चाहिँ भेटिएका माटाका भाँडाका टुक्रा र अन्य प्रमाणका आधारमा यी गुफा 2000 वर्षभन्दा पुराना, सम्भवतः पश्चिमी हान डिनेस्टी जो चाहिँ ईसापूर्व 206 ईसापूर्व 23 सम्म चाहिँ त्यति ताका निर्माण गरिएको अनुमान गरेका छन् यी अनुसन्धानकर्ताहरूले। तर यी कसले, किन र कसरी बनाए भन्ने निश्चित ऐतिहासिक प्रमाण भने अहिलेसम्म फेला नपरेको रहेछ श्रोता। हजुर सामाजिक सञ्जालहरूमा यो बटमलेस केभ, यो पिङ्क नभएको पोखरी एन्ड गुफाको कुरा मा चाहिँ कुनै पनि अभिलेख छैन भन्ने कुराहरू निकै चर्चा भइरहेको समयमा चाहिँ पूर्ण रूपमा सही होइन भनेर केही विज्ञहरूले भनेका छन्। र विशेष गरी यो 17 एउटा कवितामा यी गुफाका बारेमा चाहिँ उल्लेख गरेको भेटिएको रहेछ, तर निर्माणबारे स्पष्ट विवरण दिने समकालीन अभिलेख चाहिँ अहिलेसम्म भेटिएको छैन रहेछ। हजुर त्यही भएर यो सायद यो कुनै अभिलेख छैन भन्न खोजिएको यो सामाजिक सञ्जाल अथवा केही समाचारहरूमा आएका खबरहरू यस्ता हुन्, यसै कारणले हुनसक्छ। यो मिति कसले, किन, कहिले भन्ने चाहिँ स्पष्ट नभएको कारणले चाहिँ हो कि भन्ने कुरा चाहिँ अहिले समाचारहरूमा आइरहेका छन्। हजुर त्यसैले गर्दा यो लङयौ गुफाहरू आज पनि पुरातत्त्वविदहरूका लागि संसारका सबैभन्दा रहस्यमय प्राचीन संरचना मध्येको एक मानिन्छन्। र यसो मैले नि फोटो हेर्दैछु बोल्दै गर्दाखेरि, र यो यसो हेर्दाखेरि बटमलेस, अब त्यो यत्रै ठुलो संरचना रहेछ कि त्यो पोखरी, अब छाम्दै जाँदा ढुङ्गा मात्रै भेटिने, ढुङ्गै मात्रै भेटिने, यसको अन्त कहाँ हो भन्ने चाहिँ नभेटिने भएकाले होला यो बटमलेस पिङ्क नभएको, यो ढुङ्गा त तैरिराखेको हो कि भन्ने चाहिँ थियो होला। अब अहिले चाहिँ यो गुफाहरूको सञ्जाल रहेछ भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ श्रोता। हजुर यो बटमलेस केभको कुरा यतिमै अन्त गरौँ। अब सुगम पोखरेल र नवाज अन्सारीले गाउनुभएको गीत सुन्नतर्फ लाग हामी। अवस्था भन्दै हुनुहुन्छ, कस्तो अवस्था हो बुझौँ।

हजुर चेस भन्दै हुनुहुन्थ्यो सुगम पोखरेल अनि नवाज अन्सारी अवस्थामा. तपाईँ हामीमध्ये धेरैले भान्साको दराज वा प्यान्ट्री भनौँ न मा राखिएको खाद्य सामग्री वर्षौँसम्म सुरक्षित रहने भन्ने चाहिँ सोच्ने गर्दछौँ श्रोता. तर नयाँ आएको जानकारी अनुसार केही सामान्य खाद्य वस्तुहरू म्याद नसकिँदै पनि स्वाद गुणस्तर र पोषण गुमाउन थाल्छन्. विशेष गरी यो किनोवा र ब्राउन राइस जस्ता अन्न, धुलो मसला, बेकिङ पाउडर र बेकिङ सोडा, गेडागुडी अनि बिउ, ओलिभ ओइल, चिया, कफी जस्ता सामग्री लामो समयसम्म राख्दा बिस्तारै गुणस्तर घट्दै जाने रहेछ श्रोता. मसालाको सुगन्ध हराउन सक्छ, बेकिङ सामग्रीले राम्रोसँग फुलाउन छोड्न सक्छ किनभने त्यो केमिकल कम्पोजिसनको इफेक्ट घट्दै जाने रहेछ. नट्समा रहेको तेल चाहिँ के भन्छ बिग्रिएर स्वाद फेरिँदै जाने र खोलिएका ओलिभ ओइलका बट्टाहरूबाट करिब 6 महिनापछि स्वादमा परिवर्तन आउन सक्ने रहेछ. हजुर यो कुरा चाहिँ मैले भनेको होइन श्रोता, विशेषज्ञहरूले भनेका हुन् र उनीहरूका अनुसार खाद्य सामग्रीलाई चिसो सुक्खा र अँध्यारो ठाउँमा राख्ने, हावा छिर्ने, भाँडाकुँडामा भण्डारण गर्ने र पुराना सामग्री पहिले प्रयोग गर्ने, विशेष गरी यो खाद्य सामग्रीको कुरा हो श्रोता, प्रयोग गर्ने बानी बसाल्दा खाना खेर जानबाट जोगिनका साथै स्वाद अनि गुणस्तर पनि कायमै रहिरहन्छ भनेर सुझाउँछन् श्रोता जानकारहरूले. हजुर अब हामी बानी नै हुन्छ, कतिपय सामानहरू धेर नचल्ने सामानहरू बट्टामा राखिराख्छौँ, एयर टाइट गरेर राख्ने गर्छौँ कति, होइन अब कति खोइ त कति 2 वर्षसम्म कतिपय सन्दर्भमा गुन्द्रुक किनेमाहरू हामी बट्टामा राख्छौँ प्लास्टिकमा बाँधेर अनि त्यहाँदेखि हावा नछिर्ने बट्टामा राख्छौँ. अब त्यति धेरै राख्नु पनि लाभदायक छैन रहेछ भन्ने कुरा बुझ्यौँ श्रोता. अब यो कुरा बुझिसकेपछि गीत सुन्न नै लागौँ हामी. लेखु सहयात्री गाउँदै हुनुहुन्छ जीवन रिबन जुरेली, होइन रातो रिबन जुरेली, आँखा के भयो श्रोता.

SBS गोर्खा रेडियो तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

जन चामलिङ राईको हावा जस्तै मलाई यस्तै अलिकति विरहयुक्त गीत सुन्यो श्रोता हामीले. तपाईँहरूले यो इटलीमा भएको प्रतिष्ठित ला स्पोर्टिभा लाभा रेडो अल्ट्रा ट्रेल को बारेमा सुन्नुभयो, सुन्नुभएको छ अथवा कतै थाहा पाउनु भएको छ. यो ट्रेल रनमा चाहिँ नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले 120 किलोमिटर को रेस जित्दै 13 वर्ष पुरानो कोर्सको रेकर्ड पनि तोडेकी रहेछन् श्रोता. मलाई पनि थाहा थिएन अनि यही समाचार चाहिँ नेपाल सरकारले पनि थाहा पत्तो छैन भन्ने किसिमले लेखिएको छ. उनले चाहिँ 120 किलोमिटरभन्दा बढी दूरी कठिन डोलोमाइट पर्वत श्रृङ्खलामा करिब 13 घन्टा 33 मिनटमा पुरा गर्दै विश्व स्तरमा नेपालको नाम चम्काइन्. आयोजकले उनलाई प्रतियोगिताकी नयाँ रानी भन्दै सम्मान गरे. 24 देखि 28 जुन सम्म भएको विभिन्न दूरीका दौडसहित सञ्चालन भएको थियो यो अल्ट्रा ट्रेल रन श्रोता. तर यो उपलब्धिभन्दा पनि गम्भीर प्रश्न अर्को के रहेछ भने यति ठुलो अन्तर्राष्ट्रिय सफलता हासिल गरेर स्वदेश फर्किसक्दा पनि उनले अपेक्षा अनुसार सरकारी सम्मान, व्यापक सञ्चार माध्यमको प्राथमिकता वा सार्वजनिक चर्चा भने पाइनछन्. यसले नेपालमा क्रिकेट वा फुटबल बाहेकका खेल अनि विशेष गरेर इन्ड्युरेन्स खेलका खेलाडीहरू अझै पनि पर्याप्त मूल्याङ्कनमा नपरेको भन्ने देखाउँदो रहेछ. सुनमायाको सफलता केवल व्यक्तिगत विजय होइन, यो नेपालको हिमाली खेलाडीहरूको विश्वस्तरीय क्षमता प्रमाणित गर्ने उपलब्धि पनि हो. तर यस्ता खेलाडीहरूलाई समयमै सम्मान, प्रायोजन र संस्थागत सहयोग नदिने हो भने नेपालले आफ्ना विश्वस्तरीय प्रतिभालाई आफै ओझेलमा पार्ने जोखिम चाहिँ उच्च रहेको छ भनेर समाचारहरू पब्लिस भएका छन्। दुःखलाग्दो कुरा हो श्रोता. अब बिचरा अब सुनमाए बुढाले कति कष्ट गरेर यो यस्तो नामुद प्रतिष्ठित ट्रेल अल्ट्रा ट्रेल ट्रेल मात्र होइन अल्ट्रा ट्रेल पुरा गरिन्. पहिला मीरा राई तपाईँले बिर्सिनु भएको छ कि छैन, उहाँले पनि त्यस्तै गर्नुभयो. कति कभरेज पाउनु भएन भन्ने कुराहरू त्यतिखेर पनि थिए र समस्या अझै पनि त्यस्तै रहेछ. नेपालको यस्तो नाम राखिन् नयाँ रानी भनेर, प्रतियोगिता कि नयाँ रानी भनेर उपमा पनि पाइन्. तर पनि नेपाल अनि नेपाल सरकारका मातहतमा रहेका निकायहरू, सञ्चार माध्यमहरूले त्यति प्रश्रय दिएको नपाइएपछि मैले यो समाचार हिजो बेलुका भेटेको हो र वाइ नट हामी छोटो चर्चा गरौँ न भनेर तपाईँहरूसम्म राख्ने प्रयास गरेँ. आशा छ तपाईँहरूले यो समाचारले एकछिन भए पनि गर्वले छाती फुलाउन सफल हुनुभयो होला. अब हामी युनिस शाहीलाई सुन्न जाउँ, तिमी आउला भन्दै हुनुहुन्छ.

तिमी आउल युनिस शाहीको आवाजमा जोसिलो रमाइलो गीत सुन्ने श्रोता पक्कै पनि स्वीकार्नु भयो यो गीतलाई पनि। ब्रिटिस ओसिस ब्रुनेका श्रोता, तपाईँहरू कामको खोजीमा हुनुहुन्छ पक्कै पनि, र यो काम तपाईँका लागि हुनसक्छ। काम कहाँ हो भने ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस BFBS को ब्रुनाई स्टेसनका लागि फुल टाइम अफिस एडमिनिस्ट्रेटर हो श्रोता। र तपाईँले चाहिँ अब काममा गर्ने इच्छा राख्नुभएको छ र नयाँ तपाईँको सिभीका लागि तयारी गर्ने क्रममा हुनुहुन्छ भने यो काम तपाईँका लागि हुनसक्छ। एडमिनिस्ट्रेसन सपोर्ट गर्नुपर्ने हुन्छ तपाईँले ब्रिटिस फोर्सेस ब्रुनाईका विभिन्न डिपार्टमेन्टहरू होइन कम्पनीहरूसँग एजेन्सीहरूसँग डिल गर्नुपर्ने हुन्छ। तपाईँले बेसिक अकाउन्ट्स हाम्रो यहाँ खुत्रुके भनौँ अथवा पेटी क्यासहरू डिल गर्नुपर्ने हुन्छ, फ्लाइट अरेन्जमेन्टहरू गर्नुपर्ने, गाडीको व्यवस्था मिलाउनु पर्ने, र प्रेजेन्टरहरूलाई यताउता लानु ल्याउनु पर्ने खण्डमा तपाईँले त्यो पनि गर्नुपर्छ। मेन्टेनेन्स अफ अफिस इक्विपमेन्ट एन्ड कम्पनी कार, हजुर तपाईँकै जे काँधमा आइपर्छ त यी सबै, त्यसको मतलब तपाईँसँग ड्राइभिङ लाइसेन्स हुनु पऱ्यो, फुल ड्राइभिङ लाइसेन्स हुनु पऱ्यो। अब पोस्ट अफिसमा चिटचाट पोस्ट अफिसमा गएर त्यहाँ पोस्ट गर्ने यावत अन्य कुराहरूमा तपाईँले अफिसको काममा हात बढाउनु पर्ने हुन्छ, र इच्छुक हुनुहुन्छ भने तपाईँले अब पक्कै पनि 10 जुलाईभन्दा अगाडि अथवा 10 जुलाईभित्र चाहिँ सिभी र कभर लेटर lal.shahi@bfbs.com पठाउनुहोला। हजुर, यो समयमा हामीलाई सम्पर्क गर्नुभएको छ खर्क गुरुङ मामाले, र उहाँले धनराज भान्जा रेडियो सुन्दैछु, रमाइलो भइरहेको छ, समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। मामा तपाईँलाई स्वागत छ, नमस्कार र धन्यवाद, रेडियो सुनेर साथ दिँदै हुनुहुन्छ। गीत गोर्खा घर काठमाडौँ डेरा भन्ने छ, यो गीत मामाको लागि लाइन अप गरिसकेको छु। मामा यो गीत सुन्नुहोस्, निर्जला गुरुङ र नवीन लामिछानेको आवाजमा सम्झना हजुर लगायत सम्पूर्ण लोकगीत प्रेमीहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भन्दै उहाँ बिदा भइसक्नु भएको छ। र श्रोतावृन्द, यो गीत खर्क गुरुङ मामाले माग्नु भएको, अनुरोध गर्नुभएको गीत नै आजको हाम्रो बसाइको अन्तिम गीत स्वरूप रहनेछ। यो गीत पछाडि तपाईँले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, र त्यस पछाडि ब्रुनाईका श्रोताहरू 89.5 मेगाहर्ज एफएममा साङ्गीतिक तरङ्ग बिना गुरुङ बहिनीको साथमा पाउनुहुनेछ भने अन्य श्रोता तपाईँहरू नेटवर्कको कार्यक्रममा जोडिँदै जानुहुनेछ र नमस्ते युकेसँग जोडिने हुनेछ। नमस्ते युकेमा बेलायतमा दिदी तयारी अवस्थामा हुनुहुन्छ, अब केही क्षण पछाडि तपाईँहरूको जम्का भेट हुनेछ श्रोता, र म भने अब बिदा हुन्छु, भोलि भेट्नेछौँ फेरि पनि। नमस्कार, बिदा दिनुहोस्, बाई बाई।

देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको हो। प्रतिष्ठानले सार्वजनिक गरेको सूचना अनुसार यी परियोजनाहरूले राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत 3% ब्याज दरमा 25 लाख रुपियाँसम्म कर्जा पाउनेछन्। प्रतिष्ठानका अनुसार गत वर्षको तुलनामा यस वर्ष झण्डै 3 गुणा बढीले यो कर्जा पाउने भएका छन्। आर्थिक वर्ष 81-82 कर्जाका लागि सूचना प्रकाशित गरी प्रस्ताव संकलन गरे पनि वास्तविक कर्जा वितरणका लागि 1314 परियोजना प्रारम्भिक सूचीमा छानिएका थिए। आर्थिक वर्षमा अन्तिम चरणको प्रस्तुतिकरण र थप मूल्याङ्कनबाट 661 उद्यमी छानिएका थिए, जसमध्ये 356 जना उद्यमीले मात्रै कर्जा लिएका थिए। प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि 5158 परियोजनाको प्रस्ताव परेको थियो। तीमध्ये 1298 परियोजनालाई प्रारम्भिक सूचीमा समावेश गरिएको थियो। प्रारम्भिक छनौटमा परेका प्रस्तावकहरूलाई विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रस्तुतिकरणका लागि बोलाइएको थियो। सो क्रममा 1156 परियोजना प्रस्तावकले प्रस्तुतिकरण गरेका थिए। प्रस्तुतिकरणमा सहभागी भएका परियोजनाहरूको मूल्याङ्कन गर्न प्रतिष्ठानले बहुआयामिक मापदण्ड अपनाएको छ। परियोजनाको फोटो, भिडियो, वित्त विवरण, प्रस्तुतिकरण र प्रश्नोत्तरलाई आधार मानि मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको थियो। त्यसपछि मूल्याङ्कन समितिको औसत अङ्कभार र ब्याङ्कको क्रेडिट अपराइजल गरी प्राप्त भएको अङ्कभार जोडी कुल अङ्कभार निकालिएको थियो। कुल अङ्कभारको आधारमा कम्तीमा 50% अङ्क प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताका आधारमा अन्तिम छनौट गरिएको हो। हरित जलवायु कोष GCF बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले GCF को प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। कुल 9.2 मिलियन अमेरिकी डलर लगानी रहेको 4 वर्षे पहलमा GCFबाट 8.5 मिलियन अमेरिकी डलर अनुदान समावेश छ। यो परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये कर्णाली प्रदेशमा परिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु सहनशीलता, जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडामा जोडिने फ्युल सरचार्ज समायोजन गरी नयाँ दर कायम गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ कटौती गरेसँगै प्राधिकरणले समायोजन गरेको हो। प्राधिकरणले सबै वायु सेवा कम्पनीलाई पत्र लेखी यसबारे जानकारी गराएको छ र घटेको भाडा दर बुधबारदेखि नै लागू भएको बताएको छ। नयाँ दर अनुसार विभिन्न रूटमा फ्युल सरचार्ज अधिकतम 2335 रुपियाँसम्म घटेको छ। नेपालगंज भद्रपुर रूटमा फ्युल सरचार्ज 15725 घटेर 13390 रुपियाँ भएको छ भने काठमाडौँ धनगढी रूटमा 11885 घटेर 10120 रुपियाँ कायम भएको छ। काठमाडौँ सुर्खेत रूटमा 9295 घटेर 7915 रुपियाँ र काठमाडौँ माउन्टेन फ्लाइटमा 9235 घटेर 7860 रुपियाँ फ्युल सरचार्ज कायम गरिएको प्राधिकरणले जनाएको छ। फ्युल सरचार्जमा अन्य शीर्षक थप गरी कुल हवाई भाडा तय हुने भएकाले वायु सेवा कम्पनीले प्राधिकरणले तोकेको अधिकतम भाडा दरभन्दा बढी शुल्क लिन नपाउने प्राधिकरणले कानूनी व्यवस्था गरेको छ। नेपाल राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ। चालु आर्थिक वर्षका लागि गत वर्ष गभर्नर विश्वनाथ पौडेलले असार 27 मौद्रिक नीति सार्वजनिक गर्नुभएको थियो। गभर्नर पौडेलले नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै मौद्रिक नीति ल्याउनु पर्ने भन्दै असार अन्तिममा सार्वजनिक गर्नुभएको थियो। यो वर्ष पनि असारमै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र ब्याङ्क जुटेको छ। गभर्नर पौडेल नेपाल आएपछि जुलाई 9 भुटान भ्रमणमा निस्कने कार्यक्रम छ। उहाँ बैंक फॉर इंटरनेशनल सेटलमेंट्स को वार्षिक बैठक में सहभागिता का लागि जाते हुनुहुन्छ। यही दुवै कार्यक्रम गवर्नर का लागि महत्वपूर्ण हो। नमस्कार।

बिहासको अर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएसको अर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएसको अर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज बिहिबार हो। बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। बृहस्पति देवको पनि हामी यही दिन उपासना गर्ने गर्दछौँ र बृहस्पति ग्रहको पनि हामी यही दिन उपासना गर्नेछौँ र पहेँलो रङसँग सम्बन्धित जति पनि हाम्रा चिन्तनका प्रवाहहरू छन् तिनीहरूमा हामी आजकै दिन विशेष रूपमा सन्निधिमा जाने गर्दछौँ। त्यसैले हामीद्वारा गरिने भगवान् विष्णुका विविध स्वरूपहरूको उपासनाबाट उहाँ प्रसन्न हुनुहोस् र उहाँ प्रसन्न भएपछि अरू के चाहिन्छ र त्यसैले केवल प्रसन्न हुनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दैनिक रूपमा यस कार्यक्रममा जोडिने गर्दछौँ र त्यसै सन्दर्भमा हामी आजको कार्यक्रमको प्रारम्भिक अवस्थामा छौँ र कार्यक्रमलाई प्रारम्भ गरौँ। आजको चर्चा हामी मुन्धुम अर्थात् किराँत, मुन्धुम अर्थात् किराँतको वेदको केही उपदेशहरूलाई लिएर हामी चर्चा गर्नेछौँ र त्यस्तो चर्चाले हामीलाई एउटा मार्ग प्रशस्त गर्नेछ जुन जीवनमा हामीले जिउने क्रममा त्यस्ता मार्गहरूमा हिँड्नुपर्ने हुन्छ र त्यस्तो मार्गमा हिँड्ने मनुष्यहरूलाई सत्पुरुषको नामले जान्ने गरिन्छ। त्यसैले सत्पुरुष हुने चेष्टा हामी पनि गरौँ र यो किराँतको वेदले सिकाएको यो शिक्षा किराँतीहरूका लागि त आफ्नो अमूल्य निधि भइ नै हालो, तीभन्दा फरक समुदायमा रहेका व्यक्तिलाई पनि यदि सत्मार्गमा हिँड्ने इच्छा छ भने यी भावहरूलाई स्वीकार गर्दा अवश्य पनि सत्मार्गी होइन्छ र त्यसले मनुष्य जन्मको लाभतर्फ अग्रसर गराउँछ भनिएको छ। त्यसैले त्यतैतर्फ अग्रसर हुने चेष्टा गरौँ। यो किराँत मुन्धुमको प्रथम अध्यायको 213 नम्बरको जो मन्त्र छ त्यसको अर्थ गर्दै यस्तो उल्लेख गरिएको छ। चोर्नु लुट्नु हुँदैन, बाज्नु झगडा गर्नु हुँदैन, छट्टु छुल्या गर्नु हुँदैन, घमण्ड गर्नु हुँदैन, लोभ गर्नु हुँदैन, भडुवा गर्नु हुँदैन, नराम्रो बोल्नु नराम्रो काम गर्नु हुँदैन, टुहुरा गरिबहरूलाई दया गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ। वास्तवमा चोर्नु लुट्नु हुँदैन, बाज्नु झगडा गर्नु हुँदैन, छट्टु छुल्या गर्नु हुँदैन, घमण्ड गर्नु हुँदैन, लोभ गर्नु हुँदैन, भडुवा गर्नु हुँदैन, नराम्रो बोल्नु हुँदैन, नराम्रो काम गर्नु हुँदैन, टुहुरा गरिबहरूलाई दया गर्नुपर्छ। यो वास्तवमा एउटा शिक्षाको प्रक्रिया हो, यो मनुष्यले सम्पूर्ण रूपमा स्वीकार गर्नुपर्ने विषय हो र सम्पूर्ण मनुष्यका लागि यो कामको चिज हो, किनभने यो कसैले गर्ने कसैले नगर्ने भन्ने विषय यो होइन, यो समग्र मनुष्य जगतले स्वीकार गर्ने विषय हो। त्यसैले त्यस्ता कर्महरू गर्नु हुँदैन जुन घृणित छन्, जुन शास्त्रले वर्जित गरेका छन्। नगर्नु भनेकालाई वर्जित गरिएको भनिन्छ, निषेध र गर्नुलाई विधि। त्यसैले यस्ता उपदेशहरूको सम्मान गर्दै त्यतातर्फ अग्रसर हुने चेष्टा गर्नु नै मनुष्य जन्मको एकमात्र पहिलो कर्तव्य हो भनेर उल्लेख गरिएको छ। त्यसैले किराँत मुन्धुमले उपदेश गरेको यो उपदेश सबैका लागि ग्रहणीय छ भन्न सकिन्छ र ग्रहण गर्ने जो छ त्यो फाइदामा हुन्छ, त्यो लाभी हुन्छ भन्न सकिन्छ। त्यसैले त्यतैतर्फ लाग्ने प्रेरणा हामीलाई प्राप्त होस् यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दैनिक रूपमा भेट्ने गर्दछौँ र त्यसै सन्दर्भमा आज हामी आइसकेका छौँ र यो किराँत नौमा रहेको केही उपदेशहरूको हामी चर्चा गर्दैछौँ। त्यसै सन्दर्भमा यो प्रथम अध्यायको 214 नम्बरको उपदेशमा भनिएको छ, चोर्ने, लुट्ने, बाज्ने, झगडा गर्ने, ढाँट्ने, छुल्या गर्ने मानिस, उल्क्याउने घमण्डीहरू, लोभी, भडुवा, बेस्या, मानिस मार्ने हत्यारा, टुहुरा, गरिब, विधवाहरूलाई अन्याय गर्ने, टुहुरा, विधवा, गरिबहरूलाई अन्याय गर्ने, हाड नाता बिगार्नेहरू सबैलाई ओम जताबाट पनि आइपुग्ने उज्यालो आत्मा अर्थात् ईश्वरले घिन गर्नेछन् र तिनीहरू सबैलाई पाप लाग्नेछ। तात्पर्य के हो भने, यदि यस्ता नराम्रा कुकृत्यहरू गर्ने मनुष्यहरूले के फल प्राप्त गर्दछन् भन्ने कुरा पनि यहाँ बताइएको छ। त्यस्ता मनुष्यहरूलाई ईश्वर जताभावसुकैबाट पनि आउने ओम रूपमा रहेको ईश्वरले घृणा गर्नेछ र ईश्वरले घृणा गरेको मनुष्यको हालत के हुन्छ त्यो आफै बुझ्न सकिन्छ। किनभने ती मनुष्यहरू पापी मानिनेछन् र पापी मनुष्यहरूको दुर्गति हुनेछ, तिनीहरू नरकमा लगिनेछन् र नरकमा लगेर उनीहरूलाई धेरै ठुलो यातना दिइनेछ भन्दै यहाँ अगाडि भनिएको छ। त्यस्ता संसारमा बाजिन्जाल दुःखै दुःखले बस्नेछन्, किनभने बाज्ने, झगडा गर्ने, घमण्डले चुर भएका कुसङ्गी व्यक्तित्वहरू सधैँ दुःखी हुने गर्दछन्। संसारमा शरीरमा रहँजेली दुःखै दुःखले उनीहरूलाई पिरोली रहनेछ। मरेर गएपछि तिनीहरूका हंसहरूलाई हामाङ, हाबेमाङ, हादोकमाङ, हासुमाङ आदिहरूले समात्ने र नरकमा लैजाने गर्दछन् र ठुलो आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरू सदा सर्वदा दुःखले रुँदै कराउँदै बस्नेछन् भनेर चोरी गर्ने, लुट्ने, बाज्ने, झगडा गर्ने, ढाँट्ने, अर्काको कुरा लगाउने, ईर्ष्या गर्ने, मानिसहरूलाई उल्क्याउने, घमण्ड, लोभ, भडुवा, बेस्या, हत्याराहरू र टुहुरा, गरिब, विधवाहरूलाई अन्याय गर्ने, हाड नाता बिगार्ने यस्ता मनुष्यहरूलाई नरकमा लगिनेछ र त्यो नरकको भट्टीमा हालिनेछ। भट्टीमा हालेपछि उनीहरू दग्ध हुनेछन्, दग्ध भएर उनीहरूको प्राण जाने छैन, उनीहरू डढिरहनेछन्, चिल्लाइरहनेछन्, दुखी रहनेछ, चल्लाइरहनेछन्, डढिरहनेछन्। निरन्तर डढिरहँदा पनि त्यो शरीर डढ्नेवाला छैन, पीडा डढेको प्राप्त भइरहन्छ र निरन्तर त्यहीँ बास हुन्छ। अब कस्तो अवस्था होला आफै कल्पना गर्न सकिन्छ। त्यसैले जब हामीलाई रिस उठ्छ, जब हामीले नराम्रो कर्म गर्ने एउटा अवस्था सिर्जना हुन्छ, त्यतिखेर यी कुराहरूको यदि स्मरण हुन सक्यो भने यस्ता कर्महरूबाट बच्न सकिन्छ भनिएको छ। त्यसैले यो किराँत नोबले बतायो, यसरी यस्ता यस्ता कर्महरू गर्नु हुँदैन र वेश्यागमन गर्नेहरूको हालत त्यही छ, चोर्ने लुट्नेहरूको त्यही छ। वास्तवमा नराम्रा कामहरू जसले गर्दछन् तिनीहरूले नराम्रै फल प्राप्त गर्दछन्, त्यसबाट बच्ने कुनै पनि उपाय छैन, सत्मार्ग नै त्यसबाट बच्ने एउटै मात्र उपाय हो भनिएको छ। त्यसैले यतातर्फ अग्रसर हुने चेष्टा गर्नु नै मनुष्यत्व हो भनेर पनि उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी किराँत मुन्डुमका केही शिक्षाहरूको ग्रहण गरिरहेका छौँ, जसबाट हामीलाई जिउने कला एउटा मार्ग प्राप्त हुने गर्दछ। र 212 जो प्रथम अध्यायको यो मन्त्रको अर्थ गर्दै यहाँ उल्लेख गरिएको छ, सास हुने सबै प्राणीहरूलाई दया गर्नु। वास्तवमा मनुष्यको पहिलो कर्तव्य दया हो। दया गर्ने मनुष्य, दयावान मनुष्य नै मनुष्य हो। होइन भने त मनुष्यलाई शरीर त प्राप्त भएको छ तर मनुष्यत्व प्राप्त भएको छैन भनिन्छ। त्यसैले सास हुने सबै प्राणीहरूलाई दया गर्नु। अब आफैले बुझौँ, जो जीव छ, जो शरीर धारण गरेर बसेको छ, घुमेको छ, ती दयाका पात्र हुन्। तिनीहरूलाई दया गर्नु प्रत्येक दयाशील व्यक्तिको कर्तव्य हो र त्यो गर्नै पर्छ। यदि त्यसमा दायाँ बायाँ भयो भने त्यसबाट क्षति आफ्नै हुन्छ भनिएको छ। मानिस जाति सबै मिलेर बस्नुपर्छ, प्रेमसँग बस्नुपर्छ। काँडाले भरिएको हृदय राखेर दाहा राख्नु हुँदैन। एक अर्कालाई मद्दत गर्छु अर्थात् बचाउँछु, कसैको सेवा गर्छु भन्ने मानिसहरूलाई श्रद्धा गर्नुपर्दछ। जताबाट पनि आइपुग्ने उज्यालो आत्मा ईश्वरलाई पितृदेव मातृदेव मानेर साँझ बिहान धूप जलाएर पूजा गर्नुपर्छ, भक्ति गर्नुपर्छ, मान गर्नुपर्छ, सेवा गर्नुपर्छ, ज्ञान बुद्धि माग्नुपर्छ, धर्मको बाटो खोज्नुपर्छ र हृदय पवित्र राख्नुपर्छ भनेर यो मुन्डुमले आफ्ना अनुयायीहरूलाई मार्ग देखाएको छ र यो सम्पूर्ण मनुष्यलाई नै यसले उपदेश गरेको छ। सम्पूर्ण मनुष्यहरूले यो उपदेशलाई स्वीकार गर्नुपर्दछ र त्यस्तो स्वीकार्यताबाट मनुष्यत्व जागृत हुन्छ र मनुष्यत्व जागृत भएपछि मनुष्यले आफ्नो मार्गको पहिचान गर्न सक्छ भनेर यो मन्डपको भाव हो र यसमा हामीलाई यतैतर्फ अग्रसर हुने प्रेरणा प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको 6:37 गएको छ यो बेलामा। हामीले आज किरण भुजेल साथीहरूले गाउनुभएको गीतसँगै कार्यक्रम आरम्भ गरिसकेका छौँ। यहाँहरू सबै सबैलाई न्यानो न्यानो स्वागत गर्न चाहन्छु बिहानी सो नमस्ते युकेमा, जो युकेबाट नै सञ्चालन भइरहेको छ, र कार्यक्रमको साथमा छु म आशा। आज पनि हामी 9 बजेसम्म नै साथै रहन्छौँ, आशा गर्छु लेख्दै गर्नुहुनेछ। र फुटबलको प्रश्न नबिर्सनुहोला, यो साताको लागि राखिएको नेपालको फाइनल फुटबल खेलको प्रश्न छ, र कुन युनिटले चाहिँ बढी स्कोर गर्छ होला।

मात्रै होइन, लन्डनमा त फेरि बास्केटबल फाइनल पनि हुँदैछ। नेपाल बास्केटबल युके, नेपाल युके बास्केटबलले चाहिँ अर्गनाइज गरेको होइन, नेपाली बास्केटबल टिमले यहाँ बेलायतमा युथहरूको अर्को एउटा गेम पनि छ र त्यो पनि सोही दिन नै हुन्छ, तर उतातिर अर्को लन्डनतिर हुनेछ। यो छ आउने दिनहरूमा, अब आउने दिन त के भन्नु, पर्सि नै हो होइन, भोलि शुक्रबार पर्सि शनिबार तपाईँहरू गएर इन्जोय गर्नुहुनेछ पक्कै पनि। र अब आजको प्रश्न त एकछिनमा राखिहाल्छु। आज मौसम, अघि त घाम देखिएको थियो, अहिले त मजाले बादल लागिरहेको छ हामी कहाँ चाहिँ, र अब विकेन्डसम्ममा फेरि तापक्रम बढ्दैछ र अब हिटवेभ, अर्को तेस्रो हिटवेभ बेलायतमा आउने कुरा गरिरहेका छन् मौसमविदहरूले, र हिट वेभको थ्रेसहोल्ड पार गर्नको लागि चाहिँ, अर्थात् हिट वेभ आयो है भन्ने कुरा सर्टन हुनको लागि, निश्चित हुनको लागि चाहिँ के हुनुपर्छ भने 28 डिग्रीभन्दा माथि 3 दिनसम्म लगातार त्यो तापक्रम यहाँ बेलायतमा हुनुपर्छ, तब मात्रै हिट वेभ भनेर भन्ने गरिन्छ। सो यसपालि अब आइतबार पिकमा पुग्छ 30 डिग्री सेल्सियससम्म, त्यस पछाडि 31 पनि हुन्छ भन्ने भनाइ छ नेक्स्ट विक, र अब फेरि सानो मिनी हिट वेभ यो इङ्ल्यान्डको दक्षिणी भेगतिर, इङ्ल्यान्डमा हो विशेष गरिकन। अहिले चाहिँ यो तातोपना बिस्तारै बिस्तारै बढ्दैछ, बेलायतदेखि तल यो युरोप पनि विशेष गरिकन पोर्चुगल अनि स्पेनमा चाहिँ त्यो हाई प्रेसर बिल्ड हुँदैछ कि तातोको लागि, र त्यो प्रेसर बिस्तारै बिस्तारै फेरि फ्रान्सतिर आउँछ यो विकेन्ड नपुग विकेन्डतिर लाग्दै गर्दाखेरि, त्यसपछि फेरि इङ्ल्यान्डको दक्षिणी भेगमा आइपुग्छ त्यो तातोपना। यो छ स्थिति अहिलेको, अब डिटेलमा हामी राखिहाल्छौँ 7 बजेपछिको समयमा होइन, वेदरको चर्चा। अहिलेलाई चाहिँ प्रविशा अधिकारी र कुशल राज खड्काले गाउनुभएको गीत सुन्दैछौँ हामी, अनि उहाँहरूले गाउनुभएको गीतपछि फेरि अर्को पनि छ है, मुक्तेन राइभलको गीत पनि छ अर्को।

0: SBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: EFBI

मुक्ति एन्ड राइभल्सको गीत थियो, उठाउनु भयो होइन उहाँहरूले यहाँहरूलाई, हजुर अलिकति चङ्गा बनाउनु भयो होला। यस्तै यस्तै अब चङ्गा बनाउने खालको गीतहरू हामी बिस्तारै सुन्दै जान्छौँ र अझै मोर ड्राइभ टाइमतिर टुवर्ड्स ड्राइभिङ गर्ने टाइम हुन्छ नि, अलिक बढी बाटोमा गाडी निस्कने बेलासम्म त हामी त्यस्तै त्यस्तै अझै जोसिला गीतहरू सुन्दै जान्छौँ तपाईँको, त्यतिखेर चाहिँ तपाईँको ड्राइभ टाइमलाई चाहिँ अझै जोस भरिदियोस्, जाँगर भरिदियोस्, तपाईँ काममा पुग्दाखेरि चाहिँ एकदमै ऊर्जा प्रशस्त प्राप्त भएर चाहिँ काममा जानुहोस्, अनि अथवा कुनै पनि ठाउँमा हिँड्दै हुनुहुन्छ, जाँदै हुनुहुन्छ भने पनि तपाईँलाई एउटा पोजिटिभ ऊर्जा आओस् भन्ने हिसाबले हो। हामी पनि त्यस्तै त्यस्तै प्रकारका गीतहरू कहिलेकाहीँ होइन नर्मली राखिरहेका हुन्छौँ र यो बिहानको समय अहिले 6:52 गएको छ। यहाँहरू भर्खरै साथ हुनुभएको छ भने नमस्ते, तपाईँलाई गुड मर्निङ, फेरि पनि स्वागत गर्छु आज बिहिबार बिहानीको सो नमस्ते युकेमा। हजुर, आज विक्रम सम्बत 2083 साल असार महिनाको 18 गते बिहिबारको दिन हो, तदनुसार 2 जुलाई 2026 दिन, र आज विश्व खेलकुद पत्रकार दिवस परेको छ। विश्व खेलकुद पत्रकार दिवस आज खेलकुद पत्रकारिता गर्नुहुनेहरूको लागि आजको दिन विशेष रहेको छ। हिजो इङ्ल्यान्डको गेम हेर्नुभयो, इन्जोय गरिसक्नुभयो होइन, इङ्ल्यान्डको गेम तपाईँहरूले ढुकढुकढुक हुँदै हेर्नुभयो, मैले पनि त्यस्तै नै पक्का ढुकढुकै बनाएँ नि हो अन्तसम्ममा, होइन अन्तसम्म भन्दाखेरि पनि त्यो एटलिस्ट एउटा गोल नहुन्जेलसम्म कि, त्यस पछाडि फेरि ड्र भएपछि अर्को ढुकढुक फेरि है। एनिवे, इङ्ल्यान्डको क्याप्टनले मजाले गोल लगाउनु भयो निकै पछाडि, एकदम पछाडि पछिल्लो समयमा है, र एकदमै रोमाञ्चक गेम थियो भन्नु पऱ्यो। हिजोको गोल कतिखेर लगाउने होला होइन भनेर त्यो मन हुन्छ नि, मन मुटु त्यो एक किसिमको त्यो खुम्चनी, अनि त्यसपछि फुक्ने खुम्चनी फुक्ने हुन्छ नि हजुर, त्यसलाई के भन्छ त्यस्तो बनायो तपाईँलाई पनि सायद पक्कै पनि। अब प्रश्न पनि राखौँ, यो साताको लागि राखिएको प्रश्न फुटबलकै छ, मैले वर्ल्ड कपको राखेको छैन तर फुटबलको चाहिँ नेपाल कपको क्वेसन राखेको छु मैले यसपालि। र अब आउने यो शनिबारको दिन 4 जुलाईको दिन क्विन्स एभेन्यू अलर्सटमा जहाँ चाहिँ ब्रिगेड भेला हुन्छ, फ्री इन्ट्री हो, जो पनि आएर इन्जोय गर्न सक्नुहुन्छ, भेटघाट गर्न सक्नुहुन्छ यो ब्रिगेड भेलामा होइन, र त्यहाँ चाहिँ नेपाल कप फाइनल हुन्छ, काठमाडौँ कप फाइनल पनि हुन्छ, लेडिज भलिबल टिमहरूको पनि फाइनल हुन्छ, चर्को उनीहरूको पनि गेम हुन्छ, र लेडिज भलिबल टिमको कुराकानी त आज पनि हामी 8 बजे पछिको समयमा गर्छौँ, उहाँहरूले कसरी प्र्याक्टिस गर्दै हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा हामीले गोर्खा आर्ट सपोर्ट बटालियनका दिदीबहिनीहरू र गोर्खा कम्पनी सिटाङ त आरएमएस स्यान्डर्स्टमा रहनुभएका दिदीबहिनीहरूको भनाइ र उहाँहरूको एक्सपिरियन्स पनि हामी सुन्नेछौँ, र यस्तै गरिकन भोलि पनि हुन्छ, भोलि चाहिँ क्यु ओजिएलआरका दिदीबहिनीहरूले कसरी प्र्याक्टिस गर्दै हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा सुन्नेछौँ भलिबलको कुरा। र प्रश्न मैले क्वेसन चाहिँ यो साताको यसपालि हामीले यो फुटबलको राखेका छौँ, नेपाल कप फाइनलमा पुगेका 2 युनिटहरू 1RGR र QGS मध्ये कुन पल्टनको स्कोर धेरै हुन्छ होला, हजुर कुन पल्टन विजयी हुन्छ होला भन्न खोजेको, सिधै सोद्धाखेरि चाहिँ एनिवे कुन पल्टनको स्कोर धेरै हुन्छ होला त्यो लेख्नु होला आफ्नो आफ्नो होइन, एउटा लेख्नु पर्नेछ कि QGS लेख्नु पऱ्यो कि 1RGR लेख्नु पऱ्यो, ओके अब लेख्दै गर्नु होला, नेक्स्ट विक मात्रै हामी छिनोफानो गर्छौँ किन भन्दाखेरि रिजल्ट बल्ल शनिबार मात्रै थाहा हुन्छ यही शनिबार अल्डरसटमा, त्यसैले गर्दाखेरि 5 बजेसम्म तपाईँले सुन्नुपर्ने हुन्छ रेडियो, त्यतिखेर हामी लाइभ हुन्छौँ अल्डरसटबाट, सो त्यो पनि छँदैछ अर्को एउटा एक्साइटिङ डे। अब अर्को गीत सुरु गरेँ मैले, सुजन चापागाईले गाउनुभएको फुलथुङ्गे रानी सुन्दै हामी लाग्छौँ समाचारतिर।

देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको हो। प्रतिष्ठानले सार्वजनिक गरेको सूचना अनुसार यी परियोजनाहरूले राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत 3% ब्याज दरमा 25 लाख रुपियाँसम्म कर्जा पाउनेछन्। प्रतिष्ठानका अनुसार गत वर्षको तुलनामा यस वर्ष झण्डै 3 गुणा बढीले यो कर्जा पाउने भएका छन्। आर्थिक वर्ष 81-82 कर्जाका लागि सूचना प्रकाशित गरी प्रस्ताव संकलन गरे पनि वास्तविक कर्जा वितरणका लागि 1314 परियोजना प्रारम्भिक सूचीमा छानिएका थिए। आर्थिक वर्षमा अन्तिम चरणको प्रस्तुतिकरण र थप मूल्याङ्कनबाट 661 उद्यमी छानिएका थिए, जसमध्ये 356 जना उद्यमीले मात्रै कर्जा लिएका थिए। प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि 5158 परियोजनाको प्रस्ताव परेको थियो। तीमध्ये 1298 परियोजनालाई प्रारम्भिक सूचीमा समावेश गरिएको थियो। प्रारम्भिक छनौटमा परेका प्रस्तावकहरूलाई विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रस्तुतिकरणका लागि बोलाइएको थियो। सो क्रममा 1156 परियोजना प्रस्तावकले प्रस्तुतिकरण गरेका थिए। प्रस्तुतिकरणमा सहभागी भएका परियोजनाहरूको मूल्याङ्कन गर्न प्रतिष्ठानले बहुआयामिक मापदण्ड अप्नाएको छ। परियोजनाको फोटो, भिडियो, वित्त विवरण, प्रस्तुतिकरण र प्रश्नोत्तरलाई आधार मानि मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको थियो। त्यसपछि मूल्याङ्कन समितिको औसत अङ्कभार र ब्याङ्कको क्रेडिट अप्राइजल गरी प्राप्त भएको अङ्कभार जोडी कुल अङ्कभार निकालिएको थियो। कुल अङ्कभारको आधारमा कम्तीमा 50% अङ्क प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताका आधारमा अन्तिम छनौट गरिएको हो। हरित जलवायु कोष GCF बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले GCFको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। कुल 9.2 मिलियन अमेरिकी डलर लगानी रहेको 4 वर्षे पहलमा GCFबाट 8.5 मिलियन अमेरिकी डलर अनुदान समावेश छ। यो परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये कर्णाली प्रदेशमा परिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु सहनशीलता, जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडामा जोडिने फ्युल सरचार्ज समायोजन गरी नयाँ दर कायम गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ कटौती गरेसँगै प्राधिकरणले समायोजन गरेको हो। प्राधिकरणले सबै वायु सेवा कम्पनीलाई पत्र लेखी यसबारे जानकारी गराएको छ र घटेको भाडा दर बुधबारदेखि नै लागू भएको बताएको छ। नयाँ दर अनुसार विभिन्न रूटमा फ्युल सरचार्ज अधिकतम 2335 रुपियाँसम्म घटेको छ। नेपालगञ्ज भद्रपुर रूटमा फ्युल सरचार्ज 15725 घटेर 13390 रुपियाँ भएको छ भने काठमाडौँ धनगढी रूटमा 11885 घटेर 10120 रुपियाँ कायम भएको छ। काठमाडौँ सुर्खेत रूटमा 9295 घटेर 7915 रुपियाँ र काठमाडौँ माउन्टेन फ्लाइटमा 9235 घटेर 7860 रुपियाँ फ्युल सरचार्ज कायम गरिएको प्राधिकरणले जनाएको छ। फ्युल सरचार्जमा अन्य शीर्षक थप गरी कुल हवाई भाडा तय हुने भएकाले वायु सेवा कम्पनीले प्राधिकरणले तोकेको अधिकतम भाडा दरभन्दा बढी शुल्क लिन नपाउने प्राधिकरणले कानूनी व्यवस्था गरेको छ। नेपाल राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ। चालु आर्थिक वर्षका लागि गत वर्ष गभर्नर विश्वनाथ पौडेलले असार 27 मौद्रिक नीति सार्वजनिक गर्नुभएको थियो। गभर्नर पौडेलले नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै मौद्रिक नीति ल्याउनु पर्ने भन्दै असार अन्तिममा सार्वजनिक गर्नुभएको थियो। यो वर्ष पनि असारमै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र ब्याङ्क जुटेको छ। गभर्नर पौडेल नेपाल आएपछि जुलाई 9 भुटान भ्रमणमा निस्कने कार्यक्रम छ। उहाँ ब्याङ्क फर इन्टरनेसनल सेटलमेन्ट्सको वार्षिक बैठकमा सहभागिताका लागि जाँदै हुनुहुन्छ। यही दुवै कार्यक्रम गभर्नरका लागि महत्वपूर्ण हो। यो कारण पौडेल विदेश जाँदा मौद्रिक नीतिको तयारीमा अवरोध नहोस् भनेर डेप्युटी गभर्नर किरण पण्डितलाई कायम मुकायम गभर्नरको जिम्मा दिए।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7:09 गएको छ। अहिले हामीले खेम थापा अनि मिलन नेवारले गाउनुभएको गीत सुन्दै थियौँ। इन्जोय गर्नुभयो होला पक्कै पनि। बिहानको अब 7 बजेको समाचार पनि सुन्यौँ। अब चाहिँ आजको वेदर, यो साताको आजको मात्रै होइन, एक्चुअली यो साताभरकै वेदर मौसमको चर्चा हामी गर्न लागिरहेका छौँ यो बिहानीको समयमा। अब विकेन्डमा तपाईँहरूको कार्यक्रम छ, अलिकति हिट चाहिँ तातोपना चाहिँ बढ्छ, तर सबै ठाउँमा होइन, इङ्ल्यान्डको दक्षिणी भेगतिर हो, इङ्ल्यान्डमा लन्डन वरपर। अब कत्तिको टाढा यो कस्तो भने फेरि एकदमै निश्चित चाहिँ छैन कि स्पेसिफिकली यही ठाउँमा भनेर चाहिँ, तर पनि इङ्ल्यान्डमा हो, इङ्ल्यान्डको मध्य भूभागतिर, लन्डन वरपर, दक्षिणी भेगमा, साउथ इस्ट इलाका, त्यो हुनसक्छ। र यो शनिबारदेखि नै अलिकति तातोपना चाहिँ बढ्न थाल्छ, 29 डिग्री सेल्सियस अनि 30 होइन, त्यसपछि आइतबारसम्म 30 डिग्री सेल्सियस पुग्ने, र नेक्स्ट विक सोमबार मङ्गलबारसम्म नै यो तातोपना चाहिँ रहने लन्डनमा, लन्डन वरपर। अब त्यसको कति टाढासम्म त्यो तातोपना हुन्छ त्यो चाहिँ यसै भन्न सकेको छैन अहिले, तर पनि अब हिट वेभ चाहिँ अब आउने, फेरि हिट वेभ चाहिँ हुन्छ भन्ने कुरा चाहिँ छ। यो तेस्रो अब आउने हिट वेभलाई चाहिँ तेस्रो हिट वेभ यो वर्षको भन्नु पर्यो। र अलिअलि यो हिट वेभ भनेर एकदमै रेड अलर्ट, पहिले यस्तो एम्बर वार्निङ त छैन यसपालि, तर पनि हिट हेल्थ अलर्ट भनेर इङ्ल्यान्डमा दिउँसोको 12 बजीदेखि 4 जुलाई जो यो शनिबार 4 जुलाईदेखि 8 जुलाईसम्म, 8 जुलाईको बिहान 5 बजेसम्म चाहिँ इङ्ल्यान्डमा तातोपना अलि बढी हुन्छ भन्ने भनाइ छ, र येल्लो वार्निङ चाहिँ जारी गरिएको छ, रिस्क टु भल्नरेबल पिपल भनिन्छ। येल्लो वार्निङ भनेको चाहिँ अलिकति अशक्त व्यक्तिहरूको लागि अलिकति गाह्रो बनाउन सक्छ यसले चाहिँ, हो यसमा यी ठाउँमा चाहिँ येल्लो वार्निङ, यसमा चाहिँ अब इङ्ल्यान्डको दक्षिणी भेग पर्यो होइन, पश्चिमी भेग, दक्षिणी भेग सबै, मध्य भूभाग, इस्ट एङ्ग्लिया पर्यो, अनि त्यसपछि इस्ट मिडल्यान्ड पर्यो, लन्डन वरिपरि सबै पर्यो, यहाँ चाहिँ येल्लो वार्निङ जारी छ। सो यो हो एकदमै बढी एकदम खतराजनक, सबै पपुलेसनलाई नै खतरा हुने गरिकन त होइन, तर पनि अलिकति भल्नरेबल व्यक्तिहरूलाई यसले, यो तातोले चाहिँ अलिकति साह्रो पार्न सक्छ भन्ने बनायो। अब आजको मौसम हेर्दाखेरि चाहिँ आज अलिकति स्ट्रङ विन्ड आइरहेको छ माथि उत्तरी इलाकामा, नर्दर्न आयरल्यान्डमा पनि हो, दक्षिण पश्चिमी होइन उत्तर दक्षिण दक्षिण उत्तर हजुर उत्तर दक्षिणी हावा आइरहेको छ, उता नर्दर्न आयरल्यान्डमा स्कटल्यान्डतिर चाहिँ अलि बढी हावा चलेको छ भने यता र त्यतातिर फेरि बादल छ, पानी पनि पर्छ अलिअलि, अनि तल इङ्ल्यान्ड र वेल्समा चाहिँ त्यस्तो हुँदैन, इङ्ल्यान्ड वेल्समा चाहिँ ओके आज प्राय चाहिँ अलिअलि मात्रै पानी पनि कतै हो, नत्र भने प्राय पानी पर्दैन, सुक्खा नै हुन्छ सबै ठाउँमा, आज बादल चाहिँ लाग्छ है फेरि अलिअलि, अनि स्ट्रङ विन्ड छ, सुक्खा पनि हुन्छ, र तापक्रम हेर्ने हो भने आज बिहिबारको दिन लन्डनमा 26 डिग्री सेल्सियस, कार्डिफमा 23, माथि स्कटल्यान्डमा 15-19 डिग्री सेल्सियस, र त्यसपछि भोलि शुक्रबारको दिनमा चाहिँ तापक्रम बढेर लन्डनमा 27 डिग्री सेल्सियस पुग्दैछ, कार्डिफतिर 24, अनि उता हल एरियामा बर्मिङहामतिर हेर्ने हो भने 25 डिग्री सेल्सियस, बेलफास्टतिर पनि बढेर अब आज 19 हुन्छ भने भोलि चाहिँ बेलफास्ट, ग्लास्गो, एडिनबर्गतिर 21 डिग्री सेल्सियस पुग्दैछ, बेलफास्टमा 21, माफ गर्नुहोस्, स्कटल्यान्डतिर चाहिँ त्यस्तो हुँदैन, यो स्कटल्यान्डमा 16-18 डिग्री सेल्सियस र एबर्निनतिर 20 डिग्री सेल्सियसको तापक्रम हुनेछ, त्यतातिर चाहिँ शीतलै हुन्छ, नर्मल टेम्परेचर भइरहन्छ। र अब अर्को त्यसपछि शनिबारको दिनमा हेर्ने हो भने अलिअलि पानी चाहिँ माथि स्कटल्यान्डतिर पर्छ र बादल पनि लाग्छ त्यहाँ, नर्दर्न आयरल्यान्डमा पनि अलिअलि पानी पर्ने, बादल लाग्ने हुन्छ, उत्तरी इङ्ल्यान्डसम्म पनि अलिअलि पानी पर्न सक्छ, अन्यथा वेल्स र त्यसपछि इङ्ल्यान्डको दक्षिणी भाग, मध्य भूभाग, मिडल्यान्ड सबैमा चाहिँ घमाइलो भइरहन्छ शनिबारको दिनमा, र तापक्रम 29 डिग्री सेल्सियस लन्डनमा हुँदैछ, 27 डिग्री सेल्सियस नर्विसतिर, कार्डिफतिर 23, बर्मिङहामतिर 26, र माथि चाहिँ एज युजल आज जस्तो छ,
भोलि जस्तो छ त्यस्तै नै रहन्छ, भोलि एक्चुअली जस्तो छ त्यस्तै नै रहन्छ नर्दर्न आयरल्यान्ड अनि माथि स्कटल्यान्डतिर हेर्दाखेरि। यो आइतबार अलिअलि पानी पर्छ माथि स्कटल्यान्डमा, बादल लागिरहन्छ, नर्दर्न आयरल्यान्डमा पनि नर्मली बादल लाग्छ र त्यतातिरको तापक्रम चाहिँ नर्मलै हुन्छ, अहिले जे छ त्यही नै होइन, भोलि पर्सि सेम हुन्छ। तर आइतबार चाहिँ लन्डन एरियातिर 29-30 डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना छ, बर्मिङहामतिर 26, कार्डिफतिर पनि 25 डिग्री सेल्सियस पुग्छ र त्यसपछि आइतबार पछि फेरि नेक्स्ट विक पनि त्यस्तै नै छ, तातोपना चाहिँ इङ्ल्यान्डको वरपर आइ नै रहन्छ, इङ्ल्यान्डभन्दा पनि लन्डन अघि मैले भनिहालेँ कहाँ कहाँ भनेर, दक्षिण भेग, मध्य भूभाग, इस्ट एङ्ग्लिया भयो होइन, त्यतातिर चाहिँ अलिकति न्यानो नै रहन्छ। अहिलेलाई यति नै गरौँ मौसमको चर्चा, गीत सुनौ, दुर्गा खरेलले गाउनुभएको गीत मैले राखेँ तपाईँको लागि।

दुर्गा खरेलले गाउनु भएको गीत सुनिरहेका थियौँ हामीले हेतिन्जेल. अब यसपछि फेरि धीराज लिम्बूले गाउनु भएको गीत सुन्दैछौँ है हामी. तपाईँ धीराज लिम्बूलाई चिन्नुहुन्छ या हुन्न, अथवा उहाँले गाउनु भएको गीत सुन्नुभएको छ कि छैन, सुन्नुभएको छैन भने म सुनाइहाल्छु एकछिनमा. एकैछिन प्रतीक्षा गर्नुहोला. आजको डेटको कुरा गरौँ. आज विक्रम सम्बत 2083 साल असार महिनाको 18 गते बिहिबारको दिन, तदनुसार 2 जुलाई सन् 2026 दिन हो आज. आज विश्व खेलकुद पत्रकार दिवस परेको छ क्यालेन्डरमा. आजको वैदेशिक विनिमय दरमा आजको पाउन्ड स्टर्लिङ हेर्दा एकको खरिद दर 201 रुपियाँ 47 पैसा, बिक्री दर 202 रुपियाँ 27 पैसा. पाउन्ड स्टर्लिङ एकको खरिद दर 201 रुपियाँ 47 पैसा र बिक्री दर 202 रुपियाँ 27 पैसा. अब सुन र चाँदीको मूल्य. हिजो 2,77,000 रुपियाँ भन्दै थिए प्रति तोलाको, आज त 2,83,000 पुगेछ. फेरि हजुर, आज सुन प्रतितोलाको मूल्य 2,83,500 रुपियाँ. 2,83,500 रुपियाँ आज प्रतितोला सुनको मूल्य छ भने चाँदी प्रतितोलाको मूल्य 4,450 रुपियाँ छ. चाँदी प्रतितोलाको 4,450 रुपियाँ. नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको यो सुन र चाँदीको मूल्य हो आजको. अब गीत सुनौ. धीराज लिम्बू, उहाँको धीराज चाहिँ भनेको छ छोटकरीमा, तीर्थराज रहेछ उहाँको पुरा नाम चाहिँ. हजुर, एकछिन उहाँलाई सुनौ. उहाँ भन्दै हुनुहुन्छ तिम्रो सुन्दरता भनेर.

0: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
3: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो PFBS गोर्खा रेडियो हो।

अहिलेको एउटा गीत थियो भर्खरै हामीले राखेको, मन पराउनु भयो होला पक्कै पनि होइन। र यो गीत पछि फेरि अरू गीतहरू पनि छन्, हामी लोक भाका सुन्दै जान्छौँ बिस्तारै बिस्तारै। अहिले समय बिहानको 7:29 गएको छ, अब चाहिँ यो बेलामा राशिफल सुन्ने बेला भयो, सुरु पनि गरौँ। आउनुहोस् अब यो धुन सुरु गरेर मेष राशिबाट हामी सुरु गर्ने गर्छौँ र राशिफल एज युजल हाम्रो पात्रबाट म राख्दैछु।

मेष राशिको आज लामो समयदेखि टुङ्गो नलागेको विषयमा निर्णय गर्ने बेला आउन सक्छ। अरूको राय सुन्नु ठिक भए पनि अन्तिम कदम आफ्नै सोच अनुसार चाल्नु राम्रो हुनेछ, किनकि अहिले आत्मविश्वासले नै सही दिशा देखाउनेछ। वृष राशिको घरमा बसेर गरिएको सामान्य कुराकानीले पनि मन हल्का बनाउन सक्छ। परिवारका सदस्यको चाहना बुझ्ने प्रयास गर्दा सम्बन्ध अझै सहज हुनेछ। साथै धेरै दिनदेखि रोकिएको एउटा सानो योजना पनि अघि बढ्ने सङ्केत देखिन्छ। मिथुन राशि, आजभन्दा भोलिलाई सोचेर गरिएको तयारी उपयोगी बन्नेछ। कसैले दिएको जानकारी तुरुन्तै काम नलागे पनि पछि त्यसको महत्त्व बुझ्न सकिनेछ। बोल्दाभन्दा सुन्दा धेरै कुरा सिक्ने अवसर आज पाउनुहुनेछ। कर्कट राशिको आज आर्थिक विषयमा हतार गर्नु उपयुक्त देखिन्न। सानो रकमको पनि सही हिसाब राख्नुभयो भने पछि सजिलो हुनेछ र आवश्यक कामको लागि छुट्टै योजना बनाउन पनि सकिनेछ। सिंह राशिलाई आज तपाईँले सुरु गरेको कामले अरूको ध्यान तान्न सक्छ। बीचमा केही चुनौती आए पनि पछि नहट्दा त्यसको परिणाम आफ्नै पक्षमा आउनेछ, त्यसैले आत्मबल कमजोर हुन नदिनुहोला। कन्या राशिको भने सबै प्रकारको उत्तर एकैपटक खोज्न आवश्यक छैन। मनलाई शान्त राखेर परिस्थिति हेर्नुभयो भने समाधान आफै देखिनेछ। त्यसपछि अगाडि बढ्ने निर्णय लिन सजिलो पनि हुन्छ। हतारभन्दा धैर्यले बढी साथ काम साथ दिनेछ र यसले काम पनि गर्नेछ। तुला राशिलाई आज धेरै समयपछि भएको एउटा भेटले पुरानो सम्बन्ध फेरि नजिक ल्याउन सक्छ। मनमा लागेको कुरा सहज रूपमा राख्दा गलत बुझाइ हट्नेछ र सानो कुराबाट पनि ठूलो खुसी प्राप्त हुन सक्छ। वृश्चिक राशि, तपाईँको काम गर्ने तरिका अरूका लागि उदाहरण बन्न सक्छ। जिम्मेवारीबाट पछि नहटी अघि बढ्नुभयो भने विश्वास पनि बढ्नेछ र आफ्नो स्थान अझ बलियो बनाउन सकिनेछ। अब धनु राशिको हेरौँ। दैनिक वातावरण भन्दा फरक अनुभव प्राप्त हुने संकेत छ। नयाँ ठाउँ, नयाँ व्यक्ति, नयाँ विषयसँगको भेटले सोचाइमा परिवर्तन ल्याउन सकिन्छ र त्यही परिवर्तनले भविष्यको लागि उपयोगी बाटो देखाउनेछ। मकर राशि, धेरै समयदेखि मनमा राखेको एउटा विषय अब अल्मल्याउनु चाहिँ उचित देखिँदैन। सही समयमा बोलेको एउटा वाक्यले परिस्थिति बदल्न सक्छ, त्यसैले आवश्यक कुरा स्पष्ट रूपमा राख्नु बुद्धिमानी हुनेछ। मौन बस्नुपर्ने ठाउँ पनि छुट्याउन सक्नुहुन्छ। कुम्भ राशि, अरूको सोच बुझ्ने प्रयास गर्दा सम्बन्धमा आएको दूरी घट्न सक्छ। एउटै विषयलाई लिएर दुई पक्षबाट हेर्नुभयो भने सहमति निकाल्न सजिलो हुनेछ र मिलेर गरेको निर्णयले भविष्यमा पनि राम्रो साथ दिनेछ। अन्तमा मीन राशि, मनले दिएको सङ्केतलाई बेवास्ता नगर्नुहोला। त्यसले सही निर्णयतर्फ डोराउन सक्छ। किन भन्दाखेरि रिजन चाहिँ त्यो हो र सामान्य जस्तो लागेको एउटा घटनाले सोच्ने तरिका नै तपाईँको पनि बदल्न सक्छ। त्यसपछि धेरै कुरा पहिलेभन्दा स्पष्ट देखिन थाल्नेछन्। आफ्नो अनुभव आज सबैभन्दा ठुलो मार्गदर्शक बन्नेछ। राशिफल यहीसम्म आएर समाप्त भयो। राशिफलपछि अब फेरि अर्को गीत सुन्ने बेला भएको छ। यो गीत बलराम पुन अनि देवी घरती गाउँदै हुनुहुँदो रहेछ। गुलमेली ठाडो भाका तर्फ हामी एकैछिन ध्यान दिन्छौँ। अलिअलि तपाईँलाई मनपर्छ भने अलिअलि वार्मअप पनि गर्न सकिन्छ, वाइ नट। बिहानको समयमा गरेको वार्मअप, एक्सर्साइज, वकिङ सबैले चाहिँ मन चङ्गा गराउँछ, दिनभरिलाई तपाईँलाई ऊर्जा प्राप्त हुन्छ। मेबी एउटा यो 5 मिनटको गीतले पनि त्यो दिन सक्छ नि। इन्जोय गर्नुहोस्।

0: गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो।

कन्दरा ब्यान्डको प्रस्तुति थियो यो. विवेक श्रेष्ठ गाउँदै हुनुहुन्थ्यो. समय बिहानको 7:46 गएको छ. अहिले बेलायतको समय, स्थानीय समय, नेपालमा चाहिँ दिउँसोको 12 पनि अहिले 31 गइसकेछ. 12 अनि ब्रुनाई र हङकङतिर दिउँसोको 2:46 गएको छ. अब 8 समाचार सुन्नको लागि धेरै समय बाँकी छैन. 2 गीत बाँकी छ मसँग हजुर. त्यो गीत सकुन्जेलसम्म हामी गीत समाचारतिर लाग्छौँ. र प्रश्न पनि छ यो साताको लागि राखिएको. प्रश्न पनि एकचोटि हामी प्रश्नतिर पनि ध्यान दिउँ. र प्रश्न फुटबलको छ. प्रश्नमा फुटबल नेपाल कपको कुरा छ. नेपाल कप ब्रिगेड भेला हुँदैछ यो 4 होइन, सोही दिन हुन्छ. र यो 4 हुने ब्रिगेड भेला जो द क्विन्स एभेन्यू अलर्सटमा हुन्छ, त्यही दिन नेपाल कप फाइनल हुन्छ. र अहिले यो साल नेपाल कप फाइनलमा पुगेका 2 युनिटहरू 1RGR र QGS 2 छन्. र यो 2 पल्टनहरूमध्ये कुन पल्टनको स्कोर चाहिँ धेरै हुन्छ होला, प्रश्न यही नै हो. यसपालि गेसिङ गेम हामीले राखेका छौँ तपाईँको लागि भनेर. नेपाल कप फाइनलमा पुगेका 2 पल्टनहरू 1RGR र QGS मध्ये कुन पल्टनको स्कोर धेरै हुन्छ होला, कसले जित्छ होला, यही नै हो खास सोधाइ हजुर. अब गेस गर्नुहोस् आफ्नो पल्टनलाई, आफ्नो आफ्नो फेभरेट पल्टनलाई चाहिँ तपाईँले अब नाम चाहिँ दिनुपर्ने हुन्छ. र यो नाम चाहिँ हामीलाई शनिबारको दिउँसोसम्म पठाइदिनु होला है. हामी टाइम हेरिरहेका हुन्छौँ. फेरि पछाडि गेम भइसकेपछि र रिजल्ट भइसकेपछि चाहिँ तपाईँको एन्सरलाई हामीले नोट गर्दैनौँ. र अब नेक्स्ट विक मात्रै यो छिनोफानो हुन्छ. सो छिनोफानो चाहिँ यो साता शुक्रबार चाहिँ हुँदैन, किन भन्दा गेम नै शनिबार हुन्छ त्यसैले गर्दाखेरि. ओके, अब शनिबार यो कै यो नेपाल कपलाई नै ध्यानमा राखेर हामीले चाहिँ यो प्रश्न राखेका छौँ होइन. उत्तर पठाउँदै गर्नुहोला. 1RGR कि QGS एउटा छान्नुपर्नेछ तपाईँले. अब यसका अलावा 4 चाहिँ यो आउने शनिबार बागलुङ समाज युकेको पनि एन्युअल गेट टुगेदर भेटघाट छ. दिउँसो 12 हुन्छ एम्पायर हल अल्डरसटमा. यहाँहरूले गएर इन्जोय गर्नुहुनेछ. त्यहाँ विभिन्न कलाकारहरूले पनि साथ दिनुहुन्छ. र यति मात्र होइन, सयपत्री परियार समाज युकेको पनि एन्युअल गेट टुगेदर, यहाँहरूको पनि वार्षिक भेटघाट 4 नै छ. यो शनिबार दिउँसो 2 एम्पायर हल अल्डरसटमा हुन्छ. उहाँहरूको एम्पायर हलमा पनि एउटा तल एउटा माथि अझै माथि पनि छ. सो त्यहाँनिरको हलहरूमा तपाईँहरूले भेटघाट गर्न पाउनुहुन्छ. अनि त्यसपछि अरू प्रोग्राम हेर्दाखेरि 11 इस्टली गोर्खा नेप्लिज एसोसिएसनको मेला छ. दिउँसो 12 हाइब्रिज फार्म इस्टली ह्याम्सारमा हुन्छ. 11 कुरा भयो यो, यहाँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ. 25 हेर्दाखेरि चाहिँ यहाँ बारपाकी समाज युकेको भेटघाट कार्यक्रम छ. यो चाहिँ 25 हुन्छ श्यामलकोट स्कुल फान्ब्रोमा 10:30 नै सुरुवात हुन्छ. 25 नेपाली ओपन कन्सर्ट हुँदैछ. र यो ओपन कन्सर्ट यसपालि रसमोर एरिना अलर्सटमा हुन्छ. 25 मन्त्र ब्यान्ड त्यहाँ आउनुहुनेछ र अन्य कलाकारहरूले पनि साथ दिनुहुनेछ. टाइमिङ चाहिँ 1:00 नै. हजुर, यिनै छन् कार्यक्रमहरू आउँदा दिनमा तपाईँहरूको जुलाई महिनाको. अब अरू लाई मैले अरू पछि पछि हामी राख्छौँ. अरू अगस्त महिनाका केही छन्, अहिलेलाई चाहिँ यति नै गरौँ अनि गीत सुनाऊ. आउनुहोस् अन्जु पन्त र टेक बिसीले गाउनु भएको छ यो गीत, जिन्दगी हौ तिमी मेरो भन्दै हुनुहुन्छ उहाँहरू.

हजुर, अर्को एउटा मिठो गीत हाम्रीसँग छँदैछ, यो अन्जु पन्त अनि टेक विषयले गाउनु भएको गीत पछि, र यो गीत चाहिँ अब तुलसी शिवाकोटी गाउनुहुन्छ। यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ। यहाँहरूको मेसेजहरू धमाधम आइरहेका छन्, धन्यवाद भन्न चाहन्छु मेसेजहरूको लागि, स्विट स्विट मेसेजहरूको लागि। होइन, यहाँहरूले उत्तरहरू पनि पठाइरहनु भएको छ, फटाफट उत्तर पठाउँदै गर्नु होला है त। वानरजी, मैले स्कोर त सोधेको छैन, कतिले स्कोर पनि लेख्नु भएको छ, तर ठिकै छ, कसको बढी हुन्छ होला भनेको थिएँ, एक्जाम्पल दिनुभएको छ कतिले स्कोर पनि लेखेर, कति स्कोर हुन्छ भन्दा पनि मैले कसको चाहिँ धेरै गोल हुन्छ होला भनेर सोधेको हुँ। वास्तवमा यसपालिको नेपालको फाइनलमा पुगेका यो टिमहरू वानरजीआर अनि क्युजिएस मध्ये चाहिँ अब कसले चाहिँ धेरै गोल गर्छ होला भनेर सोधेको छु। प्रश्न यही नै हो, उत्तर पठाउँदै गर्नु होला। अब नेक्स्ट आवरमा हामी भेट्छौँ समाचारपछि, समाचारपछि फेरि समाचारकै हेडलाइनहरू यहाँ बेलायतबाट प्रकाशित भएका हुनेछन्, विभिन्न प्रकारका हेडलाइनहरू छन्। अनि त्यसपछि चाहिँ हामी भलिबल नेपालको फाइनलको दिनमा भलिबल लेडिज भलिबल टिमहरूको पनि त्यहाँ फाइनल हुन्छ, हुन त उहाँहरूको सबै गेम नै त्यही दिन हुन्छ, उहाँहरूको प्रिपरेसन धमाधम भइरहेको छ, विभिन्न युनिटहरूमा भइरहेको छ, 8 युनिट उहाँहरू आउनुहुन्छ होइन, र त्यही दिन खेल हुन्छ उहाँहरूको, फाइनल खेल पनि त्यही हुन्छ, त्यहीँनिर हुन्छ। सो उहाँहरूको पनि एक्साइटिङ छ अर्को उहाँहरूको, र उहाँहरू भोलि नै लाग्नुहुन्छ, कति त यता अलसरतिर आउनुहुन्छ। अनि उहाँहरूले कस्तो गर्दिनुहुन्छ, कसरी तयार गरिदिनुहुन्छ, सबैसँग कुरा गर्न नपाए पनि द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूसँग, अनि उता स्यान्डस्टमा हुनुभएका दिदीबहिनीहरू गोर्खा कम्पनी सिटाङका दिदीबहिनीहरूसँग मैले कुराकानी गरेको छु, फिल्डमा नै पुगेर गरेको हो, केही समय अगाडि नै रेकर्ड गरेको थिएँ, अहिले चाहिँ बल्ल सुनाउने मौका पाएको छु होइन, अगाडि नै यो फाइनल खेलभन्दा अगाडि चाहिँ हामी सुनाउँछौँ है भनेको थिएँ, र पहिले यहाँहरूले द गोर्खा आर्क सपोर्ट बटालियनको सुन्नुहुन्छ, अनि त्यसपछि हामी स्यान्डस्टका दिदीबहिनीहरूको पनि हालखबर सुनाउँछौँ, कसरी उहाँहरूले तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा, र भोलिको दिनमा चाहिँ क्युओजेएलआरका दिदीबहिनीहरूले कसरी भलिबलको उहाँहरूको प्र्याक्टिस गर्दैनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा हामी सुन्नेछौँ। अहिलेलाई गीत सुनाउँ, तुलसी शिवाकोटीले गाउनुभएको।

0: ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारवाही गरेको छ। मुख्यमन्त्री शाहले बिना हेलमेट आफ्नो निवास परिसरमा मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। हेलमेट नलगाई सवारी चलाएको कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। 500 रुपियाँ जरिवाना तिरेपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै कानूनले व्यवस्था गरेअनुसार सबैले कारवाही बोक्नुपर्ने बताउनुभयो। उहाँले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनाले मुख्यमन्त्री शाहले बिना हेलमेट बाइक चलाएको भिडियो टिकटकमा पोस्ट गर्नुभएको थियो। त्यसपछि टिकटक प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कारवाहीको माग गरेका थिए। यसअघि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सांसद अर्क साम्पाङलाई कारवाही गरेको थियो। गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ। जिल्लामा रहेको नव प्रगतिशील सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारको अनुदानमा लिएको रासायनिक मल सहकारी मार्फत नभएर निजी पसल मार्फत बढी मूल्यमा बिक्री गरेको पाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो। सहकारी कृषि सामग्री कम्पनी लिमिटेड भैरवबाट असार 15 गते भएको सम्झौता अनुसार 535 बोरा युरिया र 171 बोरा डिएपी मल ल्याउनु पर्ने थियो। हालसम्म 601 बोरा मल लैसकेको र 105 बोरा युरिया आउन बाँकी रहेको दावी गरिएको थियो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सुनवाई गर्न सर्वोच्च अदालतमा आजका लागि पेशी तोकिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा राखिएका पौडेलको रिट सुनवाईका लागि न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलास तोकिएको छ। यसअघि अस्ति मङ्गलबार न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिट सुनवाई भएको थियो। यो इजलासले व्यापारी दीपक भट्ट र सुलभ अग्रवाल लगायत विरुद्धको सम्पत्ति शुद्धिकरण, बैङ्किङ कसुर, धितोपत्र सम्बन्धी कसुर, बिमा सम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो। यसअघि असार 11 गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। सरकारले साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा पहिलो चरणमा 8 वटा ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 वटा कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क बस सेवा सञ्चालन गर्ने तयारी थियो। पहिलो 100 दिनमा 25 वटा बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभएको छ। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा साउन 1 गतेदेखि बस सेवा सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा लगनखेल बुढा नीलकण्ठ रुटमा 2 वटा र थानकोट नागढुङ्गा विमानस्थल रुटमा 2 वटा बस चलाइनेछ। चक्रपथ रिङ रोड क्षेत्रमा 4 वटा बस चलाइनेछ, जसमध्ये 2 वटा क्लकवाइज र 2 वटा एन्टी क्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बजे बस्ने गरी प्रधानमन्त्रीबाट मन्त्री परिषद बैठक आह्वान भएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। लुम्बिनी प्रदेशमा देशकै सबभन्दा बढी गिद्ध पाइन्छ। अधिकांश गिद्धका प्रजाति लोपोन्मुख र अति लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणमा स्थानीयमा बढेको चासोले गिद्ध संरक्षणमा टेवा पुर्याएको छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
1: लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र, जनचेतनामूलक कार्यक्रम तथा वासस्थान संरक्षणका अभियान सञ्चालन भइरहेका छन्। गिद्ध संरक्षणमा स्थानीय वासीको पनि चासो बढ्न थालेको देखिन्छ। गिद्धको संरक्षण एउटा चराको संरक्षण मात्र नभई सम्पूर्ण पर्यावरण र मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले गिद्ध संरक्षणमा समुदाय, स्थानीय सरकार र सरकारवाला सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख खिमबहादुर ओलीको भनाइ छ। बास स्थानको व्यवस्थापन, विषादयुक्त आहारमा कमी र गिद्ध संरक्षणमा समुदायको सहभागिता बढ्दै गएकाले गिद्धको संख्या बढ्दै गएको संरक्षण कर्मी भूपाल नेपाली बताउनुहुन्छ।
2: गिद्धको संख्या चाहिँ अन्य प्रदेशभन्दा अगाडि नै छ, विशेष गरेर दाङ चाहिँ गिद्धको एउटा पाँच हिसाबले अगाडि छ।
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, फेरि पनि वेलकम गर्छु यहाँहरू सबैलाई आज बिहानीको यो सो नमस्ते युकेमा। बिहानको 8:12 गइसकेछ। आज एउटा रत्यौली गीत सुनाउनु भयो हाम्रो खर्क गुरुङ मावाले, हे बहिनी जमुना भन्ने रत्यौली गीत रहेछ र एकदम बडा गजबको गीत सुनाएर हामी सबैलाई नचाउनु भयो। खर्क गुरुङ मामा अल्डरसटबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतर्फ लाग्छौँ हामी। हाम्रा भलिबल खेलाडीहरूसँग कुराकानी गर्नुभन्दा अगाडि आजको पत्र पत्रिकामा खबरहरू हेर्दाखेरि, तस्विरहरू हेर्दाखेरि फुटबलकै छ, पुरै फुटबलै फुटबल। हजुर, हिजोको गेम थियो इङ्ल्यान्डको र यही गेमकै चर्चा परिचर्चा आज धेरै छ। र यो चर्चा परिचर्चा के कारणले भन्दाखेरि, हिजो चाहिँ पक्का पेनफुल गेम थियो भनेर धेरैले भनेका छन्, इङ्ल्यान्डको गेम हिजो। र डिआर यो डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो विरुद्ध इङ्ल्यान्डले खेलेको थियो र इङ्ल्यान्डको 2 भयो, कङ्गोको 1 मात्रै। र बल्ल बल्ल 74 मिनटमा चाहिँ बल्ल इङ्ल्यान्डका क्याप्टनले चाहिँ गोल लगाउनु भएको थियो, पहिलो गोल। हजुर, उता कङ्गोले पहिल्यै लगाइसकेको थियो र ड्र भइरहेको थियो, फेरि अन्तिम मिनटमा चाहिँ लगाउनु भयो इङ्ल्यान्डकै क्याप्टनले अर्को गोल र बल्ल इङ्ल्यान्डले 2 गोल लगाएर अगाडि बढ्यो। नकआउट गेम थियो एक्चुली हिजो, नलाएको भए चाहिँ जाने इङ्ल्यान्ड चाहिँ। र यो एकदमै पेनफुल गेम सबैले हेऱ्यौँ भनेर धेरैले चर्चा पनि गरिरहेका छन्, किन भन्दाखेरि लास्टसम्म नै पुरा इङ्ल्यान्डले गोल नलाउँदाखेरि मानिसहरू चाहिँ एकदमै आत्तिसकेका थिए, इङ्ल्यान्डका फ्यानहरू, हामी हेर्ने मानिसहरू सबै त्यस्तै थियौँ होइन। सो त्यो खबर आज पत्रिकामा, र थ्याङ्क्स टु क्याप्टन, थ्याङ्क्स हेभन्स फर किङ ह्यारी भनेर ह्यारी क्याप्टनको नाम आज पत्र पत्रिकाले धेरै उल्लेख गरेका छन्। हिरो ह्यारी टु रेस्क्यु एज लायन्स टेम लियोपार्ड भनेर पत्र पत्रिकाले उल्लेख गरेको छ, सनले पनि लेखेको छ, र क्याप्टनकै तस्विर आज हामीले धेरै अगाडि देख्न सक्छौँ पत्र पत्रिकामा। र अब अर्को गेम हेर्नको लागि सबैजना एक्साइटेड छन् इङ्ल्यान्डको लागि होइन। अब यो गेम पछि बल्ल इङ्ल्यान्डको अर्को गेम फेरि हामीले हेर्न पाउँछौँ, यसमा इङ्ल्यान्ड अगाडि गयो र मेक्सिकोसँग छ अर्को गेम चाहिँ, यो सोमबार राति 1 हो तपाईँ हामीले हेर्न पाउने भनेको अर्को गेम चाहिँ। त्यसैले गर्दाखेरि अब राति 1 उठेर हेर्नुहुन्छ या हुन्न, भोलिपल्ट हेर्नुहुन्छ होइन, त्यो डिपेन्ड्स तपाईँमा नै। ती सबै तपाईँले आफ्नो प्लान गर्नुभएको छ होला पक्कै पनि है। र यो छ अगाडिको दिनमा हेर्दाखेरि। र अर्को प्रसङ्ग भनेको, आज सुरक्षा विभागमा कटाइएको पैसा, जुन रकम छ, फन्ड छ, त्यसको कुरा पनि आज पत्रिकामा आएको छ। र यो कारणले कस्तो भने, हिजो अस्तिदेखि नै यो कुरा आइरहेको छ, तर आज हिजो चाहिँ फेरि प्रधानमन्त्री सर केयर स्टार्मरले अलि बढी यता सुरक्षा विभागको लागि भनेर रकम चाहिँ छुट्याउनु भएको छ, 15 बिलियन पाउन्ड। हजुर, र अहिले नम्बर 10 डाउनिङ स्ट्रिटले चाहिँ यता फौजी सेवाको लागि भनेर 15 बिलियन पाउन्ड रकम दिन्छौँ भनेर भनेका छन्। तर यो कहाँबाट दिने हो, कता कटाएर दिने हो, कताबाट निकालेर दिने हो, त्यो चाहिँ भनिएको छैन। र यो भनिसकेपछि अब अहिलेका प्रधानमन्त्रीले डिक्लेयर गरिसक्नुभयो होइन, अब आउने 4 15 बिलियन पाउन्ड चाहिँ हामी सुरक्षा विभागलाई दिन्छौँ भनेर, यसको लागि बजेट छुट्याउँछौँ भनेर। यो एकदमै धेरै समयदेखि प्रतीक्षा गरेको यो एनाउन्समेन्ट हिजो प्रधानमन्त्रीले गर्नुभयो। तर अब च्यालेन्ज चाहिँ के रह्यो भने, अब आउने अर्को नयाँ प्रधानमन्त्रीलाई चाहिँ च्यालेन्ज हुने भयो, एन्डी बर्नम। हजुर, उहाँकै अब उहाँ नै आउनुहुन्छ भन्ने धेरैको भनाइ छ, त्यसैले गर्दाखेरि अब उहाँलाई चाहिँ गाह्रो हुने भयो। अब किन गाह्रो हुने भयो भनेर त्यो पत्रिकाले लेखेको छ, यही कारणले गर्दा, किन भन्दाखेरि अब यो बजेट कहाँबाट ल्याउने, कसरी ल्याउने भन्दाखेरि भन्ने कुरा चाहिँ नयाँ प्रधानमन्त्रीले नेक्स्ट बजेटमा चाहिँ भन्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि अब यो एनाउन्समेन्टले हिजोको प्रधानमन्त्रीको, हिजो होइन अस्तिको एनाउन्समेन्टले चाहिँ यहाँ नयाँ प्रधानमन्त्रीलाई चाहिँ च्यालेन्ज थपिने भयो, र उहाँले कि त ट्याक्स बढाउनु पर्ने हुन्छ कि कतै न कतै फन्डिङ कट गर्नुपर्ने हुन्छ। सो कहाँबाट निकाल्ने उहाँको अब डिसिजन हुन्छ, त्यो चाहिँ अहिलेको यो कारणले गर्दाखेरि। ओके, यो भयो एउटा प्रसङ्ग। र अर्को प्रसङ्ग चाहिँ, एकजना व्यक्तिको तस्विर हामी आज धेरै देख्न सक्छौँ, 73 सबिर अहमद। यो पत्रिकाले पनि अघिल्लो पेजमा उनको तस्विर छापेको छ र यी व्यक्तिको बारेमा लेखेको छ।
र यी व्यक्ति चाहिँ जेलमा परेका हुन्। जेलमा उनी परेको र 22 वर्षको उनलाई जेल सजाय भएको थियो। 2012 सालमा हो उनी जेल परेका र जेल पनि फेरि एकदमै मल्टिपल रेप केस चाइल्ड सेक्सुअल अफेन्सेसहरूमा चाहिँ परेका हुन् नि र उनी चाहिँ ग्याङ लिडर पनि मानिन्छन्। यो ग्रुमिङ ग्याङको रिङ लिडर पनि मानिन्छ र त्यतिखेर चाहिँ यो रोजडेलमा भएको घटना एकदमै मल्टिपल यो यौनकर्मीको घटनामा उनी परेका थिए र उनका ग्याङ होइन ग्याङहरू मिलेर एकजना महिला जो चाहिँ सानै थिइन् त्यतिखेर 12 वर्षको उमेरकी रुबी भनिन्छ उनको नाम चाहिँ होइन र उनलाई चाहिँ यस्तो ग्याङले चाहिँ अब सयौँ पटक यस्तो करनी गरेको र यतिखेर उनी पक्राउ परेका ग्याङ लिडर पनि र उनलाई 22 वर्षको सजाय भएको तर अहिले चाहिँ सरकारले चाहिँ चाँडै उनीहरूलाई चाहिँ अब आधा वर्ष कतिलाई चाहिँ छिटै छोडेको छ नि जेलबाट त्यसले गर्दाखेरि यी व्यक्तिलाई चाहिँ अब 22 साल पुरा नभइकनै आधामै छोडिन लागिएको जेल सजाय भएपछि र उनी चाहिँ अब बाहिर 14 वर्ष सर्भ गरेपछि उनी निस्किँदैछन् र आज निस्किने भनेर भनिएको छ र उनी चाहिँ निस्किए पनि उनी यी व्यक्ति चाहिँ उता पाकिस्तानबाट आएका हुन् 1971 सालमा पाकिस्तानबाट आएका रहेछन् र यी व्यक्ति अब निस्किए पनि उनलाई चाहिँ पाकिस्तान फर्काउन नसकिँदो रहेछ किन भन्दाखेरि कानुनमा केही त्यहाँनिर लुपहोलहरू हुन्छ। इमिग्रेसन एक्ट 1971 यसमा चाहिँ के रहेछ भने कमनवेल्थ सिटिजन त्यतिखेर त्यतिखेर चाहिँ पाकिस्तान कमनवेल्थ सिटिजन देश थियो युकेको र यो यसमा चाहिँ त्यहाँबाट कुनै पनि कमनवेल्थ देशबाट आउने व्यक्तिहरू जो चाहिँ 1973 सालभन्दा अगाडि आएका छन् र यहाँ चाहिँ 5 वर्षभन्दा बढी बसेका छन् उनीहरू चाहिँ यहीँ नै बस्नु पाउने र उनीहरूलाई यस्तो डिपोर्टेसन भयो अथवा उनीहरूलाई केही कारणले फर्काउनु पर्यो आफ्नो देशमा भने चाहिँ उनलाई फर्काउन नमिल्ने त्यो लुपहोल रहेछ र त्यही लुपहोल प्रयोग गरिकन उनी यहाँ बस्न पाउँदो रहेछन्। उनलाई फर्काउन पाइँदैन पहिले जहाँबाट आएका हुन् उन त्यहीँ फर्काउन उनको इभन यहाँनिर ब्रिटिस सिटिजनसिप चाहिँ उन खोसिएको भए पनि उनलाई फर्काउन नपाइने रहेछ यही लुपहोलको कारणले गर्दाखेरि। त्यसैले गर्दाखेरि यो प्रसङ्ग आज आएको छ र जो महिला उनलाई अब सयौँचोटि त्यस्तो ग्याङ लिडर ग्याङहरूले चाहिँ यौनकर्मी गरेका थिए होइन र अपराध गरेका थिए ती व्यक्ति महिलाले चाहिँ मलाई एकदमै डर लागिरहेको छ यी बाहिर निस्किएर बाटोमा अब यहीँ बस्न पाउँछन् यहीँ फ्रीली हिँड्न पाउँछन् र निस्किएपछि चाहिँ मलाई अब खतरा भयो अनि मेरो बच्चाहरूलाई पनि झन् खतरा हुने भयो हामी यहाँका मानिसहरूलाई भनेर उनले भनेकी छन्। सो यो पनि पत्रिकाले उल्लेख गरेको छ र यसैमा फेरि एन्डी बर्नमले के भन्नुभएको छ त अब लाइकली हुनेवाला प्रधानमन्त्री उहाँले चाहिँ यो यसरी निस्किएका जो पिडोफाइल छन् उनलाई चाहिँ जसरी पनि कानुनको घेराभित्र फेरि पनि हाल्ने र उनलाई चाहिँ कहाँ पठाउनु पर्ने हो त्यहाँ चाहिँ जुनसुकै माध्यमबाट प्रयोग गरिकन भए पनि पठाउने भनेर चाहिँ पठाउँछौँ हामीले पठाउनुपर्छ भनेर उहाँले चाहिँ आफ्नो स्टेटमेन्ट लेख्नु भएको रहेछ यो ट्विटरमा चाहिँ एक्समा भनौँ न उहाँले लेख्नु भएको छ फरेन सेक्रेटरी र होम एन्ड फरेन सेक्रेटरीसँग यसबारेमा रिभ्यू गरेर चाहिँ जति सम्भावनाहरू छन् ती सबै सम्भावनालाई टेबलमा राखेर उनलाई चाहिँ छुट्न नदिने भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। सो यो छ एउटा अर्को पत्र पत्रिकाको हेडलाइन अनि अर्को छ यहाँनिर हामीले लोर्ड पिटर मेन्डेलसनको कुरा आज धेरै पछि फेरि पनि देखेका छौँ आज पत्रिकामा र उनलाई चाहिँ एकजना पूर्व MI6 इन्टेलिजेन्स अफिसरले चाहिँ भनेअनुसार चाहिँ उनलाई चाहिँ यो विशेष अधिकार कन्ट्याक्ट प्रिभिलेज कन्ट्याक्ट यो रसियाका जासुसहरूले चाहिँ एउटा प्रिभिलेज कन्ट्याक्टमा राखेका रहेछन् अरे कि विशेष अधिकार प्राप्त भएको एकजना सम्पर्क गर्ने व्यक्तिको रूपमा राखेका रहेछन् अरे भन्ने कुरा यो रिपोर्ट एउटा लिक पनि भएको छ। सो यो छ गएको वर्षहरूमा होइन उनलाई चाहिँ
रसियाको स्पाईहरूले चाहिँ कन्ट्याक्ट गर्दो रहेछन्। सबभन्दा पहिले चाहिँ बर्लिन वाल ढालेपछि, जर्मनीको बिचमा भएको जुन बर्लिन वाल छ त्यो ढालिएपछि चाहिँ केजिबी उता रसियाका स्पाईहरूले चाहिँ कन्ट्याक्ट गरेका थिए अरे भन्ने कुराहरू छन्, यसमा रिपोर्टहरू आएको छ। सो यो पनि प्रसङ्ग छ भने अर्को चाहिँ रिफर्म युकेका लिडर नाइजेल फाराजको पनि फेरि प्रसङ्ग आएको छ। उनको 5 मोर्गेज फ्री घरहरू रहेछन् यहाँ, उनको पार्टनरसँग मिलेर उनको 5 घरहरू रहेछन्। पार्टनर चाहिँ फ्रेन्च नेसनल हुन् र अहिलेका पार्टनर चाहिँ पहिलेका वाइफ, उनको सेकेन्ड वाइफसँग सेपरेसन भइसकेपछि पनि घर उनको 2017 घर किनिएको रहेछ र एउटा चाहिँ 2020 होइन, यसरी नै उनको घरहरू किन्दै अहिले 5 भएका रहेछन्, जुन चाहिँ पुरै चाहिँ पार्लियामेन्टमा डिक्लेयर नगरिएको रहेछ। संसदमा दुईवटा मात्रै डिक्लेयर गरिएको छ अरे त्यहाँनिर, र अरू चाहिँ क्या यो मोर्गेज फ्री रहेछन्। र यी घरहरू चाहिँ 5 कहाँ कहाँ छन् भन्दाखेरि सर्रेमा, एसेक्समा, क्यान्ट एरियामा रहेछन्। र यो कहिले किनेको, कसरी किनेको भन्दाखेरि पनि कहिले लिएको र किन चाहिँ यो मोर्गेज फ्री घरहरू कति पार्लियामेन्टमा नदेखाइएको रहेछ, यो कुरा प्रसङ्ग आज पत्रिकामा निकै लेखिएको छ। सो यिनै पनि छन् आज खबरहरू, यति नै हुन्। यति गरिकन अब आजको गीत सुनाउ आउनुहोस्। अर्को सुबानी मोक्तानले गाउनु भएको गीत छ, यसपछि लगत्तै आज हामी गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूको कुराकानी सुन्नेछौँ, भलिबल खेलाडीहरूको, उहाँहरूको तयारी कस्तो हुँदैछ। यस्तै गरिकन स्यान्डेस्टमा पनि मैले रेकर्ड गरेको थिएँ, उहाँहरूकै प्लेइङ फिल्डमै गएर उहाँहरूको त्यो प्र्याक्टिस गरेको प्रत्यक्ष हेरिकन त्यही ग्राउन्डमा हामीले रेकर्ड गरेका थियौँ। सो स्यान्डर्सका दिदीबहिनीहरूको पनि कुराकानी आज हामी सुन्छौँ। भोलि चाहिँ के हो जिल्लाको दिदीबहिनीहरूसँग गरिएको, भलिबल खेलाडीसँग गरेको कुराकानी हुनेछ यही समयतिर लगभग।

0: SBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: आज बगोटा आर्ट सपोर्टमा बटालियनको यो प्लेइङ फिल्डमा छु म इन्जिन ब्यारेकै बाहिरपट्टि. यो ग्राउन्डमा आज गोर्खा आर्ट सपोर्ट बटालियनका दिदी बहिनीहरूसँग मेरो भेट भएको छ र भलिबल टिम यो विशेष गरिकन ब्रिगेड अफ गोर्खाजको जुन नेपाल कप हुने दिनमा ब्रिगेड भेलामा भलिबलको पनि कम्पिटिसन हुन्छ र यही कम्पिटिसनको लागि तयारीमा हुनुभएका केही बहिनीहरूसँग अर्थात् यो एउटा टिमसँग नै म कुरा गर्न चाहन्छु. सबभन्दा पहिले हाम्रो टिम लिडर शान्ति पुन बहिनी हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनबाट, उहाँले लिड गर्दै हुनुहुन्छ बहिनीहरूलाई. शान्ति बहिनी बिहेभियर्समा निम्ति आउँछु, नमस्ते.
1: थ्याङ्क यू भेरी मच दिदी.
0: शान्ति बहिनी तपाईँ भलिबल टिममा यहाँबाट खेल्नु भएको यो कति पटक होला?
1: हजुर दिदी, म चाहिँ लास्ट इयर गोर्खाकमा आएको थिएँ, क्लस्टरमा आएको थिएँ. लास्ट इयर पनि हामी खेलेको थियौँ अनि योपालि पनि खेल्दैछु. सो टु इयर्स कन्टिन्यू हुन्छ दिदी योपालि चाहिँ. हजुर,
0: तपाईँले लिड गर्दै हुनुहुन्छ यसपालि. हाम्रो बहिनीहरू भलिबल खेलाडीहरूलाई कसरी चाहिँ सेलेक्ट गरियो?
1: हजुर, यो चाहिँ म भन्दा पनि हाम्रो कोच दाजुभाइहरू अनि म्यानेजर हाम्रो दाजुभाइहरू हुनुहुन्छ अनि प्लस हाम्रो जुनियर बहिनीहरू पनि एकदम इन्ट्रेस्टेड हुनुहुन्थ्यो. सो टिम सेलेक्ट गर्नु चाहिँ खासै गाह्रो परेन भन्नु पर्ला दिदी, किनभने बहिनीहरू चाहिँ एकदम इन्ट्रेस्टेड साथ आउनुभएको थियो. सो हामी चाहिँ अहिले 12 छौँ, खासै गाह्रो परेन दिदी.
0: वाउ, अहिले त पक्का म खेल्छु भनेर हात उठाउनु भयो?
1: हजुर, एकदम बहिनीहरू एकदम जोस जागर साथ आउनुहुने अनि हामीलाई पनि त्यो देखेर एकदम मोटिभेट मिल्ने दिदी. त्यही हामी बहिनीहरू अनि अरू प्लस दिदीहरूबाट एकदम खुसी छौँ दिदी.
0: तपाईँहरूको ट्रेनिङ चाहिँ कसरी भइरहेको छ बहिनी?
1: ट्रेनिङ भन्नुपर्दा दिदी, हामी चाहिँ कतिपय दिदी बहिनीहरूले चाहिँ काम पनि गर्नुहुन्छ, उहाँहरू पर्सनल लाइफमा पनि बिजी हुनुहुन्छ दिदी. सो हामी टिमको मेजोरिटी हेरेर चाहिँ कुन डेमा चाहिँ कतिको अफ छ त्यो हेरेर चाहिँ हामी त्यो डेमा चाहिँ मिलाउने ट्राई गर्छौँ दिदी. यो डे यो दिन भन्ने चाहिँ छैन दिदी.
0: तपाईँ स्वयंले चाहिँ बहिनी कहाँ सिक्नु भएको यो भलिबल खेल्न?
1: म चाहिँ पोखरामा जन्मेको अनि त्यहीँ खेल्दा दिदी बहिनीहरू खेलेको देख्ने हेर्ने गर्दा त्यही भएर इन्ट्रेस्ट लागेर चाहिँ कलेजतिर अनि आफ्नै गाउँघरमा खेल्ने त्यो हिसाबले चाहिँ खेलेको थिएँ दिदी. अनि प्लस यता आएर पनि खेल्ने मौकाहरू पाएर चाहिँ स्किलहरू चाहिँ अझै इम्प्रुभ भएको कारणले चाहिँ भनौँ दिदी. हजुर,
0: उता पश्चिमतिर त एकदमै भलिबल खेल्छन् नि त, होइन? महिला भलिबल खेलाडीहरू प्रशस्त छन् त्यतातिर. हाम्रो शान्ति बहिनी पनि पोखराबाट हुनुहुँदो रहेछ. लौ त बहिनी, तपाईँको टिमलाई अल द बेस्ट है त यसपालिको यो भलिबल गेमको लागि.
1: हजुर, थ्याङ्क यू भेरी मच दिदी, थ्याङ्क यू.
0: टिम क्याप्टन शान्ति पुन बहिनीसँग कुरा भयो भर्खरै. हाम्रो गोर्खा सपोर्ट बटालियनको भलिबल टिमसँग यतिखेर म कुरा गरिरहेको छु र अर्को बहिनीसँग नि कुरा गरिहाल्छु. बहिनी नमस्ते.
2: नमस्ते आशा दिदी.
0: तपाईँको परिचय माग्नु पर्ला.
2: मलाई चाहिँ खासै अब लीला भनेर बोलाउँछ, तर घरतिर चाहिँ अन्जु भनेर बोलाउँछ दिदी.
0: श्रीमानको नाम पनि भनिदिनुहोस् न बहिनी.
2: मेरो श्रीमान चाहिँ खास पहिला टुआरजारको हुनुहुन्थ्यो, अहिले अब सिग्नलमा हुनुहुन्छ. उहाँको नाम चाहिँ दिनेश काजी गुरुङ.
0: अन्जु बहिनी भलिबल पहिले पनि खेल्नुहुन्थ्यो कि यहीँ आएर खेल्नु भएको?
2: म चाहिँ पहिला स्कुलमा नि खेल्थेँ दिदी, पहिला पोखरामा. अब हाम्रो बाल कल्याण स्कुललाई रिप्रेजेन्ट गरेर प्याप्सनहरू हुन्थ्यो, त्यसमा चाहिँ मैले स्कुललाई रिप्रेजेन्ट गरेर चाहिँ खेल्न पाएको मौका पाएको थिएँ. त्यसपछि जेहरूमा गएर पनि अब भान्जीहरूको यस्तो कम्पिटिसनहरू हुन्थ्यो, त्यसमा पनि खेल्यौँ. अनि अहिले बुढाको आएर बुढाको रेजिमेन्टलाई पनि रिप्रेजेन्ट गर्दैछु.
0: बहिनीको त हिस्ट्री रहेछ त, इतिहासमै भलिबलै खेलेर आउनु भएको रहेछ त. हजुर, बुवा आमाहरू पल्टनमै हुनुहुन्थ्यो?
2: हजुर, मेरो बाबा चाहिँ पहिला सेकेन्डको हुनुहुन्छ, उहाँलाई चाहिँ सबैले 50-50 भनेर चिन्नुहुन्छ.
0: र अब बुवा आमा चाहिँ कहाँ हुनुहुन्छ बहिनी?
2: अहिले हालैमा चाहिँ उहाँहरू चाहिँ हेज लन्डनमा हुनुहुन्छ. मेरो सहपरिवार चाहिँ सबै त्यहीँ हुनुहुन्छ दिदी अहिले चाहिँ.
0: हेजमा पनि सुन्दै हुनुहुन्छ होला उहाँहरूले पक्कै पनि. अब यो भलिबल टिममा तपाईँ आफै अब हुनु त पोखराबाटै खेलेको भन्नुभयो है, अब सानैदेखि भनेपछि त त्यसै पनि म पनि खेल्छु भनेर आउनुभयो होला अगाडि है?
2: हजुर, ग्लस्टरमा म चाहिँ अब जस दुईचोटि अलरेडी रिप्रेजेन्ट गरिसकेँ जिआरको लागि. आउने बेलामा चाहिँ अब यसो जिमतिर गइन्थ्यो, यसो अलिकति हातहरू खेल्दा खेल्दा दाईहरूले देखेर हजुरले खेल्नु हुँदो रहेछ भनेर यसरी नै अब वार्मली वेलकम गर्नुभयो मलाई. त्यसपछि चाहिँ हजुर सबै सपोर्टहरू यताउता दाजुभाइ दिदीबहिनीहरू सबै गरेर जस टिमलाई रिप्रेजेन्ट गर्न पाउँदा, फेरि प्लस लास्ट 2 हामी विनर पनि भयौँ, त्यही भएर यसपालि चाहिँ अलिकति हामीलाई पनि प्रेसर छ. तर हामी आफ्नो गेम देखाउने भनेर चाहिँ त्यही अनुसारको चाहिँ अब ट्रेनिङहरू गरेको छौँ. हाम्रो प्रिभियस मेम्बरहरू पनि अलिअलि चाहिँ अब बिचरा पोस्टिङ आउट हुनुभयो, तर नयाँ बहिनीहरू जोले यसै पालि नै अब हुन्छ नि अब जोइन गर्नुभयो, हामीलाई इन्ट्रेस्ट देखाउनु भयो, उहाँहरूबाट नि धेरै इम्प्रुभ छ. अब जस तपाईँहरूले चाहिँ हामी चाहिँ हाम्रो डेमोन्स्ट्रेसन चाहिँ गेमकै दिनमा अब देखाउँछु.
0: अवश्य पनि बहिनी, यसको लागि तपाईँहरूको ट्रेनिङ एकदमै राम्रो दरो चलिरहेको छ है. र यो ट्रेनिङको लागि टाइम कसरी म्यानेज गर्दै हुनुहुन्छ तपाईँले?
2: चाहिँ अब त्यस्तै छ दिदी, अब किनभने अब बुढाहरूको नि आफ्नो रेजिमेन्टमा आफ्नो कर्तव्य गर्नै पर्ने हुन्छ, प्लस अब हामी अब बच्चा यता परिवार काम यताउता गर्दा पनि, तर अलिकति जोस जाँगर गयो भने त कतै न कताबाट टाइम त निकालिहालिँदो रहेछ दिदी. अब यत्रो भलिबलमा किनभने यो त टिम गेम हो होइन, एकजनाले मात्र गरेर हुने कुरा भएन. हाम्रो चाहिँ टिममा चाहिँ सबैजना ट्रेनिङमा चाहिँ 5-6 मिनिमम त त्यति त भएकै हुन्छ दिदी.
0: जहाँ इच्छा त्यहाँ उपाय होइन हजुर. अन्जु बहिनी ल त तपाईँहरूको पनि टाइम यसरी नै मिलाउँदै हुनुहुन्छ. अब घर परिवार श्रीमान सबै आफ्नो आफ्नो आफ्नो टाइममा है दिदी बहिनीहरूसँग भलिबलको राम्रो तयारी गर्दै हुनुहुँदो रहेछ. अन्जु बहिनी ल तपाईँलाई पनि अल द बेस्ट, थ्याङ्क यू. अब त्यहीँ भलिबल ग्राउन्डमा भेटौँला है. अब पोहोर साल पनि हामी हाम्रो उष्णा बहिनीसँग त कुरा गरेको है, एक्चुली उहाँ पनि एकदम राम्रो खेल्नुहुन्छ. उष्णा गुरुङ बहिनी उहाँलाई पनि म बिएफबिएसमा निम्ति आउँछु. बहिनी नमस्ते.
3: नमस्ते आशा दिदी, थ्याङ्क यू भेरी मच हजुरले यो अवसर दिनुभएकोमा.
0: उषा बहिनी यसपालि पनि भलिबल खेल्दै हुनुहुँदो रहेछ. तपाईँ त धेरैचोटि पो खेल्नु भयो क्या अरे है बहिनी, कतिचोटि भयो भाग लिनु भएको?
3: भाग लिएको त धेरै नै भयो दिदी, तर यहाँ गोर्खा आर्क सपोर्ट बटालियनमा आएपछि चाहिँ 3 चाहिँ कन्टिन्यू भइरहेछ. लास्ट 2 चाहिँ हामीले जित्यौँ दिदी.
0: हो नि, त्यसकै अवसरमा लास्ट टाइम हामीले कुरा गरेका थियौँ है.
3: हजुर दिदी.
0: ओके बहिनी ल, अब यसपालि त अघि हाम्रो अन्जु बहिनीले भनिसक्नु भएको छ प्रेसर एकदमै धेरै छ भनेर है, तपाईँले चाहिँ कतिको फिल गर्नुभएको छ त्यो प्रेसर?
3: छ दिदी अलिअलि, तर पनि हामी त्यही अनुसारले हाम्रो टिमले चाहिँ राम्रो प्रिपरेसन गरिरहेछ त्यो मेन इभेन्टको लागि. अब हेरौँ, हामीले सपोर्ट पनि सबैबाट पाएको छ. बहिनीहरू सबैजना नै अब आफ्नो आफ्नो कामहरू भ्याएर टाइम सकेसम्म निकालेर चाहिँ हामी एज अ टिममा चाहिँ ट्रेनिङहरू चाहिँ सकेसम्म गरिरहेको छु. त्यही भएर आशा छ योचोटि पनि राम्रै गर्छु होला.
0: अब अहिलेसम्म तपाईँले भलिबल खेल्दै खेल्दै आउनु हुँदाखेरि के सुधारहरू तपाईँहरूले पक्कै पनि इम्प्रुभ गर्दै आउनु भएको छ होला बहिनी? केही नयाँ कुराहरू थप्नु भएको छ तपाईँहरूको ट्रेनिङमा अथवा तपाईँहरूको ग्रुपमा टिममा यसलाई यसरी पो गर्ने हो कि भन्ने त्यस्तो केही आइडियाहरू तपाईँहरूको यो ट्रेनिङमा लगाउनु भएको छ बहिनी?
3: हजुर दिदी, त्यो त प्रत्येक ट्रेनिङमा हुन्छ नै दिदी. मान्छे कहिले पनि पर्फेक्ट हुन्न होइन, एकपछि अर्को अर्को पछि अर्को टेक्निकहरू अनि आफ्नो फिटनेसहरूलाई पनि कन्टिन्यू राख्नुपर्ने रहेछ होइन. त्यसको साथसाथै टाइम फिटनेस अनि टेक्निकहरू चाहिँ अब कोचहरूले सिकाए अनुसार क्याचअप गर्नै पर्ने हुँदो रहेछ. त्यही भएर गर्दैछु दिदी, धेरै नै फरक छ दिदी.
0: तपाईँहरूको कोच चाहिँ को हुनुहुन्छ साँच्ची?
3: कोच चाहिँ अहिले चाहिँ सुमन महत भन्ने भाइ हुनुहुन्छ. लास्ट इयर चाहिँ मुकेश राई भाइ हुनुहुन्थ्यो, अहिले उहाँ चाहिँ पोस्टिङ भएर अडसर जानुभएको छ. उहाँले चाहिँ अडसरबाट कोचिङ गर्दै हुनुहुन्छ. हजुर, त्यही भएर मेरो पनि अब दिस इयर लास्ट नै हुन्छ दिदी, किनभने मेरो हस्बेन्ड क्याप्टेन लालकाजी गुरुङ पनि अब यो वर्षबाट नै उता काम सुरु गर्नुहुन्छ. समरबाट
0: अर्को ठाउँमा जानुहुन्छ? कहाँ जानुहुन्छ?
3: अल्डरसोर दिए. अनि त्यही भएर मेरो पनि यो वर्ष लास्टै हुन्छ होला दिदी.
0: अर्को साल त्यसो भए अल्डरसोरबाट हो तपाईँ?
3: हो पुली दिदी, अब हेरौँ.
0: ल त उषा बहिनी, तपाईँलाई पनि एकदमै अल द बेस्ट, शुभकामना छ मुरी मुरी. उषा बहिनी थ्याङ्क यू.
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू सो मच हजुर.
0: अब हाम्रो उष्णा बहिनी पछि अर्को बहिनी हुनुहुन्छ प्रेमकला गुरुङ. प्रेमकला गुरुङ बहिनीसँग पनि कुरा गरिहाल्छु, उहाँ पनि भलिबल टिममा हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनबाट. बहिनी तपाईँलाई पनि वेलकम छ बिएफबिएसमा.
4: थ्याङ्क यू सो मच. नमस्ते दिदी, थ्याङ्क यू हजुरलाई यसरी आइदिनु भयो टाढाबाट अनि हामीलाई अपर्च्युनिटी दिनुभयो बोल्नुको लागि. थ्याङ्क यू सो मच.
0: तपाईँ चाहिँ भलिबल टिममा कतिचोटि भयो बहिनी खेल्नु भएको?
4: टु बी अनेस्ट दिदी, मेरो चाहिँ यो फर्स्ट टाइम हो गोर्खा आर्कबाट, किनभने हामी लास्ट इयर अगस्तमा मात्रै आएको यहाँनिर मुभ भएको मेरो हस्बेन्ड चाहिँ यहाँ पोस्टिङ भएर. पहिला चाहिँ हामी 2RJ ओरिजिनल, अनि 2RJ हुँदा चाहिँ हामीले इन्टर कम्पनी हुँदाखेरि चाहिँ अलिअलि खेल्थ्यौँ दिदी. त्यही हो यहाँ चाहिँ फर्स्ट अपर्च्युनिटी भनौँ न जिआर्कबाट खेल्ने चाहिँ.
0: ओके, त्यसो भए तपाईँको पहिलो अवसर यो आर्क बटालियन गोर्खा आर्क सपोर्ट बटालियनबाट खेल्ने चाहिँ. र अब तपाईँको टिम बन्डिङदेखि लिएर तपाईँहरूको टिमको कोअर्डिनेसन कस्तो छ?
4: सो फार अहिलेसम्म हेर्दा चाहिँ दिदी एकदम राम्रो भइरहेछ है. हाम्रो टिम क्याप्टेन बहिनीहरू अनि दिदीहरू सबैजना एक्सपिरियन्स हुनुहुन्छ, लास्ट 2 कन्टिन्यू जितेर आउनुभएको छ अनि एकदम राम्रो भइरहेछ, इन्जोय भइरहेछ. एभ्री डे हामी चाहिँ आएर प्र्याक्टिस गर्छौँ अनि रमाइलो हुन्छ. नयाँ बहिनीहरू पनि एकदम एनर्जेटिक तरिकाले आउनुहुन्छ, कामबाट सकेर आएर टाइम दिनुभएको छ, रमाइलो हुन्छ दिदी. हजुर,
0: तपाईँले भलिबल चाहिँ कहाँ सिक्नु भएको?
4: म चाहिँ नेपाल चाहिँ धरानबाट हो अनि हामी डिपुर स्कुलमा पढेको. स्कुलबाट चाहिँ अलिअलि टिममा पढेको थियौँ भनौँ न, अनि इन्टर स्कुल हुँदाखेरि खेल्थ्यौँ अलिअलि सानोमा, अनि त्यसपछि

0: भलिबल खेल्दाखेरि चाहिँ हात एकदमै अब हातले नै गर्नुपर्ने होइन, सबै थोक भलिबल यसले हान्नुपर्छ, उचाल्नुपर्छ, सर्ट गर्नुपर्छ, त्यसलाई बलियो बनाउनु चाहिँ के गर्नुपर्छ बहिनी? अब कसरी हो आफूलाई त त्यो बलको छेउमा जाँदा पनि त्यो बल त छुनै डर लाग्छ है
1: दिदी, त्यो बलियो भन्दाखेरि पनि भलिबल खेल्दा चाहिँ आफ्नो त्यो कसरी बललाई कन्ट्रोल गर्ने अनि कसरी बल हान्ने भन्ने त्यो टेक्निक चाहिँ मेन हुनुपर्दो रहेछ कि दिदी। त्यो बल मात्रै भएर पनि हुँदैन होइन, किनभने बल त आउँछ हानिन्छ, अब कोही बेला कता जान्छ कता जान्छ नि त, मेन चाहिँ अब बललाई कसरी कन्ट्रोल गर्ने आफूले होइन, त्यो मेन आइडिया भयो भने चाहिँ त्यो चाहिँ सकिन्छ दिदी। जसले पनि गर्न आउँछ
0: टेक्निक चाहिँदो रहेछ है, त्यो नत्र भने त औँला सबै भाँचियो नि त,
1: किनभने भलिबलको नि अब डिफ्रेन्ट डिफ्रेन्ट रोल हुन्छ नि त, कसैले अब सर्ट हान्छ, कसैले लिफ्टिङ गर्छ, कसैले डिफेन्ड गर्ने हुन्छ नि त होइन, त्यो पोजिसन आफ्नो पोजिसन कुन हो अनि त्यो पोजिसनमा चाहिँ आफूले कसरी बल कन्ट्रोल गरेर चाहिँ भन्यो भने चाहिँ स्योर सबैले सकिन्छ दिदी।
0: लौ त प्रेमकला बहिनी, तपाईँलाई पनि एकदम विस यु अल द बेस्ट है तपाईँको टिमलाई, हाम्रो लागि समय दिनुभयो, थ्याङ्क यू।
1: थ्याङ्क यू दिदी, एकदम रमाइलो भयो हजुरसँग बोल्न पाउँदाखेरि, खुसी लाग्यो दिदी, थ्याङ्क यू।

0: यस गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: एक्सप्रेस गोर्खा रेडियो।
1: आज म गोर्खा कम्पनी सिटाङ सान्डर्स्टमा छु, रोयल मिलिट्री सान्डर्स्ट भित्रको यो प्लेग्राउन्डमा, जहाँ हाम्रो भलिबल टिम, यहाँको गोर्खा कम्पनी सिटाङका दिदीबहिनीहरू नेपाल कपको दिन भलिबल गेम हुँदैछ र यो कम्पिटिसनको लागि प्र्याक्टिस गर्दै हुनुहुन्छ, र यही ग्राउन्डमा उहाँहरूसँग उहाँहरूको गेम सकेपछि, एकछिन प्र्याक्टिस सकेपछि चाहिँ कुराकानी गर्दैछौँ। गोर्खा कम्पनी सिटाङ सान्डर्स्टका दिदीबहिनीहरूलाई चाहिँ भलिबल टिमलाई लिड गर्ने हाम्रो भलिबल टिमको क्याप्टन हुनुहुन्छ उमा राई बहिनी। उहाँ चाहिँ गोर्खा कम्पनी सिताङका सिएसएम प्रीतम राई, उहाँको मिसेज हुनुहुन्छ, र उहाँलाई बिएफबिएसमा निम्ति आउँछु। यस्तै गरिकन हाम्रो भलिबल खेलाडीकै शीला गुरुङ पनि साथैमा हुनुहुन्छ। दुवैजनालाई म पहिले एक्चुली स्वागत गरिहाल्न चाहन्छु बिएफबिएसमा। उमा बहिनी अनि शीला बहिनी, यहाँहरूलाई वेलकम छ।
2: थ्याङ्क यू दिदी।
3: थ्याङ्क यू दिदी।
1: तपाईँहरूको प्र्याक्टिस एकदम राम्रो भइरहेको देखेँ मैले, है दामी। यहाँ दाजुभाइहरूले पनि सघाइरहनु भएको छ, तपाईँहरूको कोचले तपाईँहरूलाई ट्रेनिङ दिइराख्नु भएको छ। यो नेपाल कप ब्रिगेड भेलाको लागि तयारी कस्तो छ बहिनी, हाम्रो टिम क्याप्टेनलाई सोध्नु पर्यो। उमा बहिनी।
2: हजुर दिदी, तयारी चाहिँ निकै राम्रै हुँदैछ। सकेसम्म हामीले कोसिस एकदमै जोडतोडले गरिरहेछौँ भनौँ न, किनभने अब युकेमा बसेपछि सबैको काम हुन्छ, कामबाट आउँदा टाइम मिलाउँदा, कसैको विकेन्डमा काम, कसैको विकडेजमा काम, सबै मिलाउँदाखेरि चाहिँ जो सकेसम्म 100% दिइरहेछौँ भनौँ न सबैजना मिलेर।
1: कतिजना जति तपाईँहरू हुनुहुन्छ टोटल खेलाडीहरू?
2: हजुर, हाम्रो चाहिँ टोटल चाहिँ 12 छौँ दिदी।
1: अनि प्र्याक्टिस सबै डेली सबैजनाले गर्नुहुन्छ कि कसरी हुन्छ?
2: हजुर, डेली चाहिँ होइन, हाम्रो विकमा म्याक्सिमम् भनेको कहिले 2 हुन्छ, कहिले 3 हुन्छ। सकेसम्म चाहिँ हामीले 2-3 चाहिँ खेल्ने कोसिस गरिरहेछौँ, तर हाम्रो चाहिँ अब त्यही हो, कामले गर्दाखेरि अलिकति साह्रै छ सबैजनालाई एकैचोटि सँगै 12 खेल्नु चाहिँ। त्यही भएर हामी कहिले 6 हुन्छौँ, कहिले 7, कहिले 8, जति भए पनि कोसिस चाहिँ गरिरहेछौँ, बेला मौकामा चाहिँ 12 हुन्छौँ।
1: यो भलिबल टिम चाहिँ तपाईँहरूले कसरी तयार पार्नु भएको बहिनी, सेलेक्सन कसरी भयो?
2: सेलेक्सन चाहिँ हाम्रो के थियो भने, फर्स्ट अफ अल चाहिँ हाम्रो जिसिएसमा फ्यामिली नै थोरै हुनुहुन्छ हो, अनि फ्यामिली थोरै भएपछि हामीले दिदी बहिनीहरूलाई इन्करेज गर्नु, खेल्नु, यताउता मिलाउनु चाहिँ निकै गाह्रो भएको थियो, किनभने हाम्रो जिसिएसको फ्यामिली चाहिँ एकदमै थोरै हुनुहुन्छ। थोरैमा सबैजनाले ल्याउनु चाहिँ अलिकति कठिन नै भएको थियो भनौँ न। त्यही भएर हामीले चाहिँ जिसिएसको फ्यामिली मात्रै होइन, अलिकति बाहिर स्यान्डर्समा जो जो हुनुहुन्छ, सराउन्डिङमा जो जो बस्नुभएको छ, उहाँ दिदी बहिनीहरूसँग पनि सहयोग मागेर उहाँहरू पनि खेल्न आउँदै हुनुहुन्छ हामीसँग। त्यही भएर चाहिँ टिम चाहिँ जुटाउनु अहिलेसम्म सफल भएको छौँ।
1: जुन प्र्याक्टिस अहिले यहाँहरू गर्नुभयो भने मैले देखेँ त्यहाँनिर दाजुभाइ पनि हुनुहुन्थ्यो कि, तपाईँहरूको टिम कोच हुनुहुन्छ क्यारे होइन, कसले तपाईँहरूलाई कोच गर्दै हुनुहुन्छ?
2: हाम्रो चाहिँ नोम भाइले गर्दै हुनुहुन्छ, हामीलाई कोच लिड गर्दै हुनुहुन्छ, अनि कहिलेकाहीँ 1-2 दाजुभाइहरू पनि आएर हेल्प गर्नुहुन्छ हामीलाई।
1: त्यही भएर तपाईँहरू यहाँनिर 2 अघि देखिरहेको थिएँ है प्र्याक्टिसमा, उहाँहरूले एकदम मजाले तपाईँहरूले राम्रो ट्रेनिङ दिइरहेको मैले देखेँ। उमा बहिनी, अब विश यु अल द बेस्ट तपाईँ र तपाईँको टिमलाई, है आज टाइम दिनुभयो यसको लागि थ्याङ्क यू पनि भन्न चाहन्छु। धेरै धन्यवाद।
2: थ्याङ्क यू दिदी, तपाईँ पनि त्यति टाढादेखि आइदिनु भयो हाम्रो लागि भनेर, थ्याङ्क यू भेरी मच दिदी।
1: माई प्लेजर बहिनी, एकदम हामी त खुसी लाग्छ कि तपाईँहरूसँग भेट्न पाइन्छ है, त्यसैले चिन्जान पनि हुन्छ। उहाँ हुनुहुन्थ्यो जिसिएस गोर्खा कम्पनी सिटाङ सान्डर्स्ट का चाहिँ लेडिज भलिबल टिमका टिम क्याप्टन उमा राई बहिनी। अब हाम्रो फेरि अर्को यही जिसिएसको फर्स्ट प्लाटुन कमान्डर क्याप्टन मान गुरुङ, उहाँको मिसेस शीला गुरुङसँग पनि कुराकानी गर्न चाहन्छु म यतिखेर, किन भन्दा उहाँ पनि भलिबल टिममा नै हुनुहुन्छ र उहाँले पनि अहिले यो फिल्डमा ट्रेनिङ गर्दै हुनुहुन्छ। शीला बहिनी नमस्ते, तपाईँलाई फेरि स्वागत गर्छु।
3: हजुर दिदी, नमस्ते दिदी, थ्याङ्क यू दिदी। हजुर
1: बहिनी, तपाईँ चाहिँ भलिबल पहिलादेखि नै खेल्दै हो कि अहिले यहाँ आएर यहाँ भाग लिँदै हुनुहुन्छ?
3: हजुर दिदी, म चाहिँ ब्रुनाईबाट ब्याक इन पहिलाको 2014 चाहिँ जस अब हाम्रो 1 हजारमा सधैँ गेम हुन्छ नि त दिदी, त्यस्तो गेमबाट चाहिँ प्र्याक्टिस गरी गरी अहिलेसम्म चाहिँ
1: धेरै
3: हजुर
1: धेरै गेममा भाग लिइसक्नु भएछ त है?
3: हजुर दिदी, जस हजुर जस एभ्री इयर हुन्छ कि अब हाम्रो फ्यामिलीजहरूको बोन्डको लागि पनि अब खेलाउँछ नि त हाम्रो, फेरि म इन्जोय पनि गर्छु दिदी यस्तो कुराहरू, त्यही भएर चाहिँ हजुर।
1: कहाँ सिक्नु भएको अरे तपाईँले?
3: हजुर पल्टनमै दिदी,
1: यहीँ आएर पो गर्नुभयो?
3: हजुर दिदी, भाइहरूले कम्पनीको भाइहरूले सिकाउनु भएको। हजुर,
1: प्रायः जस्तो हाम्रो अरू टिमसँग कुरा गरे कि नेपालमै सिकेर आएको भन्नुहुन्छ कि उहाँहरूले, तपाईँ चाहिँ यहाँ गर्नुभएको रहेछ है?
3: हजुर दिदी,
1: स्पोर्ट्स लभर हुनुहुँदो रहेछ, यो भलिबलको अलावा के के मनपर्छ तपाईँलाई?
3: खासै अब यस्तो स्पोर्ट्स भनेर उस्तै छैन दिदी, तर जस मलाई चाहिँ सबै कुरामा चाहिँ हात हाल्नुमा लाग्ने कि दिदी, अनि कम्पनीमा अब हामी पहिला 1 हजारमा हुँदाखेरि चाहिँ ब्याडमिन्टनहरू, भलिबल र ब्याडमिन्टन चाहिँ खेल्छु दिदी।
1: हजुर शीला बहिनी, तपाईँहरूको अब प्र्याक्टिस त यहाँ एकदम राम्रो चलिरहेको देखेँ होइन, कतिको आशावादी हुनुहुन्छ तपाईँहरूको टिमले राम्रो गर्छ भनेर, जित्छ भनेर?
3: आशा चाहिँ छ दिदी, किनभने अब हामीले त्यही अनुसारको भाइहरूले हाम्रो कोच भाइले पनि बेसी प्र्याक्टिस गराउनु भएको छ, हामी पनि अनि 100% नै दिइरहेको छौँ के अरे दिदी। त्यही भएर अस्ति पनि हामी फोक्सटन गएको थियो कि दिदी, हाम्रो प्रेमलता दिदी जेम्नी दिदीले चाहिँ हामीलाई इन्भाइट गर्नुभएको थियो, क्युजी र वानाजरसँग पनि खेल्यो, अब अलिकति एक्सपिरियन्स पनि भयो। अनि हाम्रो यता क्युजेलरको दिदीहरू पनि यहाँ फ्रेन्डली खेल्न आउनुभएको थियो, त्यो प्र्याक्टिसले चाहिँ जेस अलिकति आशा छ दिदी राम्रो खेल्छु होला भन्ने चाहिँ।
1: अब त्यो उहाँहरूसँग खेलिसक्नु भएको रहेछ, तपाईँहरूको गेम चाहिँ कस्तो रहेछ त उहाँहरूसँग खेल्दा थाहा हुन्छ नि त होइन, हामीले यतिको गर्न सक्दो रहेछौँ भन्ने कुरा
3: खेल्ने बेलामा चाहिँ जस वी क्यान टु इट हामीले चाहिँ सक्छ होला जस्तै लागिरहेको छ दिदी।
1: ओके शीला बहिनी, तपाईँहरू अब यहाँ प्र्याक्टिस गरिराख्नु भएको छ, बहिनीहरू पालै पालै आउनु हुँदो रहेछ होइन, अब साना साना नानीहरू भएको पनि हुनुहुन्छ होला नि त कति खेलाडीहरू, उहाँहरूलाई चाहिँ कसरी फेसिलिट गर्नु भएको छ?
3: हजुर दिदी, हाम्रो यसपालि चाहिँ सबै हामी सबैको नानी त छ दिदी, तर अलिकति हुर्किसकेको छ, त्यही भएर चाहिँ हामीहरूको चाहिँ नानीहरू चाहिँ यतैतिर हामीले ग्राउन्डमा हामी ओपन ग्राउन्डमै खेल्छौँ नि त दिदी, त्यही भएर नानीहरूलाई नि यतै ल्याएर राखिरहेको छ कि नि, उनीहरू पनि यतै इन्जोय गर्दैछ, जस अब इन्डोर बसिराख्नुभन्दा चाहिँ बाहिर नै खेल्ने भनेर उस गरिरहेको छ। कहिलेकाहीँ नानी सानो हुने बेलामा चाहिँ हजुर मैले यता हामीले चाहिँ यता टोइसिन दिदी ओसिनी दिदीहरूलाई चाहिँ हाम्रो पवि दिदी र धना दिदीलाई चाहिँ बोलाउँछु, अनि दिदीहरूले चाहिँ हेरिदिनुहुन्छ।
1: अनि फेरि तपाईँहरूको यो ग्राउन्ड जहाँ छ यो भलिबल प्र्याक्टिस गर्ने ग्राउन्ड एकदमै सेफ अनि सेक्योर छ कि है, नयाँ गाडी आउँछ कमै आउँछ नि त, स्पिड पनि कम हुने, फेरि यो ग्राउन्ड एकदमै ठुलो पनि नानीहरूको लागि एकदमै राम्रो रहेछ तपाईँहरूले प्र्याक्टिस गर्नको लागि। ल त शीला बहिनी धेरै धेरै धन्यवाद, अनि तपाईँहरूको टिमलाई विश यु अल द बेस्ट है भलिबल कम्पिटिसनको लागि जुन चाहिँ जुलाई 4 ब्रिगेड भेलाको दिनमा हुँदैछ, नेपाल कपै हुने दिनमा। तपाईँहरू अब पक्कै पनि सपरिवार त्यहाँ गएर इन्जोय गर्नुहुनेछ, साथमा अब विनिङ टिम बन्न सफल हुनुहोस् यही कामना गर्छु है त।
3: हजुर दिदी, थ्याङ्क यू दिदी।

अहिले हामीले गीत सुन्दैछौँ निशान भट्टराई अनि बिन्दु परियारले गाउनु भएको आजको कार्यक्रमको अब एकदमै अन्तिम चरणमा छौँ। त्यसले गर्दाखेरि यो गीत नै आजको कार्यक्रमको अन्तिम दोस्रो गीत भयो। अर्को चाहिँ इथोस ब्यान्डको प्रस्तुति मैले ब्याकग्राउन्डमा राखिरहेको छु। अब छुट्टिन्छु यहाँहरूबाट। धेरै धन्यवाद साथ दिनुभएकोमा, अहिलेसम्म विभिन्न मेसेजहरू पठाउनु भएकोमा, उत्तरहरू पठाउनु भएकोमा। किप राइटिङ। हजुर, यो उत्तर के हो लेख्दै गर्नुहोला। र हाम्रो यहाँनिर हाम्रो ओम प्रसाद थापा काउचा दाईले बिजिडब्ल्युएसको वार्षिक भेटघाटको सूचना पठाइदिनु भएको छ। यही आउँदो आइतबार 5 जुलाईमा उहाँहरूको चाहिँ बिजिडब्ल्युएसको यो गोर्खा वेलफेयर सोसाइटीको चाहिँ भेटघाट हुँदै रहेछ। यो चाहिँ 5 जुलाईमा यही भवनमा बिहान 11 बजीदेखि हुँदो रहेछ। भवनको नक्सा समेत पठाइदिनु भएको छ। ए होइन, ग्रेन्ज जुनियर ग्रेन्ज स्कुल पो रहेछ, यसको नक्सा पठाइदिनु भएको छ उहाँले यो स्थानमा भनेर। हजुर, थ्याङ्क यू यसको लागि। र अरू थुप्रैले मेसेज पठाउनु भएको छ, यहाँहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु साथ सहयोगको लागि। र छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट। अब भोलि चाहिँ हाम्रो किवो जिल्लाको दिदीबहिनीहरूले भलिबल तयारी कस्तो गर्दै हुनुहुन्छ उहाँहरूको सुन्नेछौँ कुराकानी। र छिनोफानो चाहिँ भोलि हुँदैन, किन भन्दाखेरि अभियसली शनिबार मात्रै बल्ल नेपाल कप फाइनल हुन्छ। र नेपाल कप फाइनलमा कसले धेरै गोल लाउँछन् होला भनेर सोधेको छु, क्युजिएस भर्सेस 1RGRको गेममा। हजुर, उत्तर पठाउँदै गर्नु होला है त। हस्, म आशा छुट्टिन्छु यहीँसम्म आएर। ह्याभ अ नाइस डे। थ्याङ्क यू अहिलेसम्मको साथको लागि। लेख्नु भएको छ एकदम ब्युटिफुल, एकदम लभली मेसेजहरू, यसको लागि पनि धन्यवाद। बाबाई, नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પણ
2: लुम्बिनी प्रदेशमा देशकै सबभन्दा बढी गिद्ध पाइन्छ। अधिकांश गिद्धका प्रजाति लोपोन्मुख वा अति लोपोन्मुख अवस्थामा पुग्न थालेपछि यसको संरक्षणमा स्थानीयमा बढेको चासोले गिद्ध संरक्षणमा टेवा पुर्याइरहेको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
3: लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र, जनचेतनामूलक कार्यक्रम तथा वासस्थान संरक्षणका अभियान सञ्चालन भइरहेका छन्। गिद्ध संरक्षणमा स्थानीय वासीको पनि चासो बढ्न थालेको देखिन्छ। गिद्धको संरक्षण एउटा चराको संरक्षण मात्र नभई सम्पूर्ण पर्यावरण र मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले गिद्ध संरक्षणमा समुदाय, स्थानीय सरकार र सरकारवाला सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख खिमबहादुर ओलीको भनाइ छ। वासस्थानको व्यवस्थापन, विषादयुक्त आहारमा कमी र गिद्ध संरक्षणमा समुदायको सहभागिता बढ्दै गएकाले गिद्धको संख्या बढ्दै गएको संरक्षण कर्मी भूपाल नेपाली बताउनुहुन्छ।
4: लुम्बिनी प्रदेशमा गिद्धको संख्या चाहिँ अन्य प्रदेशभन्दा अगाडि नै छ। विशेष गरेर दाङ चाहिँ गिद्धको एउटा वासस्थानको हिसाबले अगाडि छ।
3: प्राकृतिक वातावरण सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने गिद्धले मृत जनावरलाई छिट्टै व्यवस्थापन गरी रोग फैलिनबाट समेत जोगाउने गर्छ। त्यो सँगै पारिस्थितिक सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने विज्ञहरू।
2: मेटा स्वामित्वको वाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाइकनै सम्पर्क गर्न सकिने नयाँ युजर नेम सुविधा ल्याउने भएको छ।
5: कम्पनीका अनुसार यो सुविधा आगामी महिना चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ। अहिले प्रयोगकर्ताले आफूलाई मनपर्ने युजर नेम पहिले नै सुरक्षित गर्न सक्नेछन्। यो सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ। वाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको जनाएको छ। विशेष गरी अपरिचित व्यक्ति, ठूला ग्रुप च्याट तथा व्यवसायसँगको संवादमा अब फोन नम्बर देखिने छैन। सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले युजर नेम की नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने भएको छ। यसका लागि कसैलाई सम्पर्क गर्न युजर नेम मात्र नभई थप कोड पनि आवश्यक पर्नेछ। त्यस्तै युजर नेम प्रणालीमा सार्वजनिक डिरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अनावश्यक मेसेज आउने जोखिम घट्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार 35 अक्षरसम्मको युजर नेम राख्न सकिनेछ, जसमा अक्षर, संख्या, डट र अन्डरस्कोर प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ताले चाहेको बेला युजर नेम परिवर्तन गर्न वा हटाउन पनि सक्नेछन्।
2: प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको छ। आज बिहानदेखि संसदमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन नसकेको हो। सिंहदरबारको संघीय संसद भवनमा बैठक नियमित चलिरहे पनि इन्टरनेटमा समस्या आएपछि लाइभ स्ट्रिमिङ रोकिएको संसद सचिवालयले जनाएको छ। इन्टरनेट मर्मतको काम भइरहेको पनि सचिवालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले 500 रुपियाँ डाँडेको छ। सवारी नियम उल्लङ्घन गरेको अभियोगमा ट्राफिकले मुख्यमन्त्री शाहलाई जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहले हेलमेट नलगाइकन आफ्नै निवास परिसरमा मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कार्यवाहीको माग गरेका थिए। हेलमेट नलगाई बाइक चलाएको कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। ट्राफिकलाई 500 रुपियाँ जरिवाना तिरेपछि मुख्यमन्त्री शाहले कानूनले व्यवस्था गरे अनुसार सबैले कार्यवाही भोग्नुपर्ने बताउनु भएको छ। उहाँले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले नै उहाँले बिना हेलमेट बाइक चलाएको भिडियो टिकटकमा राखिदिनु भएको थियो। ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा यसअघि सांसद हरकर साम्पाङलाई पनि कार्यवाही गरिएको थियो। प्रतिबन्धित गाँजा खेती धनकुटाका किसानका लागि गल्पासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
6: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागु औषध गाँजा औषध प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाट सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गल्पासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागु औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो। नमस्ते, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, गीत थियो विश्वास बिष्टको हाउ माया। नयाँ गीतबाट कार्यक्रमको थालनी भयो। कार्यक्रमको नाम छ काठमाडौँको सौगात, र यस सौगातलाई लिएर श्रोता समक्ष उपस्थित छु म, विनोद खड्का। काठमाडौँबाट यहाँहरू सम्पूर्ण आन्दोलन श्रोताहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, विभिन्न माध्यमबाट सुन्नुहुन्छ, यहाँलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्ने गर्दछु। र 105.7 मेगाहर्ज एफएममा काठमाडौँ भ्याली, अनि पोखरा 87.7 मेगाहर्ज, र यसै गरी धरान सुनसरी क्षेत्रमा हामीलाई सुन्नुहुन्छ यहाँले 107.5 मेगाहर्जमा। यहाँलाई गुड आफ्टरनुन, बिहानको दिउँसोको समय भयो सुधारू, कहीँ कहीँ बिहानी होला। अहिले नेपालमा ठिक दिनको 1:54 जाँदैछ। र अब देश विदेशका समाचारहरू, वेदरका कुराहरू र यहाँका अन्य अपडेट्सहरू लिएर हामी आउने गर्दछौँ। र आजको दिनको कुरा गर्दाखेरि असार महिनाको 18 गते विक्रम सम्बत 2083 बिहिबार हो। आज असार कृष्ण पक्ष द्वितीयको दिन हो श्रोताहरू। आज चाहिँ विश्व खेलकुद पत्रकार दिवस रहेछ। खेलकुद पत्रकार जीवलाई नै कार्यक्रम हामी ल्याउने कोसिस गर्दैछौँ। फुटबल पनि कुरा गर्नुहुन्छ। उहाँको नाम हो प्रकाश तिमल सिन्हा, एकदम फिटिङ पर्सन भन्नु पर्यो आजको लागि। र विभिन्न खबरहरूमा यहाँलाई लगौँ श्रोताहरू। र प्रधानमन्त्री बालन शाहले बिहिबार दिउँसो 2 बजे मन्त्री परिषद बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने बैठकमा दैनिक प्रशासनिक काम कारवाही बारे छलफल र आवश्यक निर्णय हुने भनिएको छ श्रोताहरू। पहिलो खबर भने रातो पार्टी लेख्दछ, विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणमा रिट सुनवाई हुँदै सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटको सुनवाईको लागि पेशी तोकेको छ। पौडेल सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका हुन्। अदालतले विभिन्न अदालतबाट मुद्दाका फाइल झिकाउने आदेश पनि दिएको छ भनेर रातो पार्टी लेख्दछ। र 1042 जनामा डेङ्गु संक्रमण भएको पुष्टि, 2 जनाको मृत्यु खबर रातो पार्टीले लेख्दछ। नेपालमा पछिल्लो 6 महिनामा 1042 जनामा डेङ्गु संक्रमण पुष्टि भई 2 जनाको मृत्यु भएको समाचार छ। 71 जिल्लामा फैलेको यो रोग कोशी र बागमती प्रदेशमा बढी देखिएको छ। सरकारले लामखुट्टे नियन्त्रणका लागि खोज र नष्ट गरेर अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको समाचार श्रोताहरू। अन्य खबरहरूमा 4 प्रदेशमा आज भारी वर्षाको सम्भावना छ। हिजो काठमाडौँमा एकदम छोटो समयमा धेरै भारी वर्षा हुँदा धेरै कता कता क्षति भएको खबर पनि आएको छ भने आजको लागि देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। बागमती गण्डकी लुम्बिनी र सुदूर पश्चिम प्रदेशका मा चाहिँ भारी वर्षाको सम्भावना छ। पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा 149.6 मिलिमिटर वर्षा भएको छ। हिमाली र पहाडी भूभागमा मेघ गर्जन सहित मध्यम वर्षा हुने अनुमान छ। एकदम कञ्चनपुरतिरको भारी वर्षाको कुरा हाइलाइट केसिनपछि हाम्रा मित्र हुनुहुन्छ चिद्रङ थापाले गर्नुहुन्छ भने ठमेलमा अश्लील क्रियाकलाप गर्ने 5 जना विदेशी महिला पक्राउ भन्ने खबर। काठमाडौँको ठमेल क्षेत्रमा अश्लील क्रियाकलाप गरी पर्यटकलाई दुःख दिने 5 विदेशी महिलालाई पक्राउ गरेको समाचार छ। समाचार लोकान्तर .com लेख्छ। पक्राउ पर्नेमा 4 युगण्डा र 1 इन्डोनेसियाकी नागरिक रहेका छन्। उनीहरूले प्रहरीमाथि समेत दुर्व्यवहार गरेको समाचार छ। अनुसन्धानले जारी भन्ने खबर छ। अन्य खबरहरूमा चाहिँ सर्प गन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप भनेर त तनहुँतिरको खबर लेख्दछ यो पत्रिका, अनलाइन पत्रिका रातो पार्टी। तनहुँको देवघाटका सामुदायिक वनहरूले दुर्लभ औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेका छन्। मधुवन सामुदायिक वनको अगुवाईमा 4 रोपनीमा 8,000 बिरुवा रोपेको छ। यसले वन व्यवस्थापन र आमदानीको नयाँ सम्भावना खोलेको छ, जसबाट 2 वर्षभित्र प्रत्यक्ष आर्थिक लाभ लिने अपेक्षा गरिएको छ। अब अन्तर्राष्ट्रिय केही खबरहरू राखौँ श्रोताहरू, जसमा फुटबलकै कुरा छ। 10 खेलाटीमा समेटिएको अमेरिकाको बोजनियामाथि शानदार जित, 4 घण्टा अगाडिको खबर हो श्रोताहरू। अमेरिकाले 10 खेलाडीमा सीमित भएर पनि बोजनियालाई 2-0 हराउँदै विश्वकपको अन्तिम 16मा प्रवेश गरेको छ। फलारिन बालोगनले गोल गरे तर रातो कार्ड पाएछन्। मलिक टिलम्यानले फ्रिकिकमा गोल गर्दै जित सुनिश्चित गरे। अमेरिकाको 24 वर्षे नकआउट जितको प्रतीक्षा शैलीले चाहिँ समाप्त भएको छ, लास्ट 16मा परेको छ श्रोताहरू।
र जेलेन्स्कीले ठूलो रुसी आक्रमणको चेतावनी दिएको केही घण्टामा युक्रेनमा शक्तिशाली विस्फोट भएको खबर पनि सुनाइहालौँ यहाँलाई। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गुप्तचर तथ्याङ्क आधारमा ठूलो रुसी आक्रमणको चेतावनी दिएको केही घण्टामै केहीमा शक्तिशाली विस्फोट भएको समाचार छ श्रोताहरू, जसमा आवासीय भवनहरू ध्वस्त भए, कम्तीमा 5 स्वास्थ्य कर्मी घाइते भएका छन्, उद्धार कार्यले जारी छ, धेरै बासिन्दा मेट्रो स्टेसनमा अहिले शरण लिइरहेको समाचार छ श्रोताहरू। अन्य विदेशका खबरहरूमा यहाँलाई राखिहालौँ। आजको राष्ट्रसको केही समाचार भने भारतमा जापानी प्रधानमन्त्रीको भ्रमण भइरहेको छ बारेमा एउटा छोटो खबर छ। जापानकी प्रधानमन्त्री साने ताइचीले भारतको 3 दिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नयाँ उचाइ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नयाँ दिल्ली आइपुगे लगत्तै उहाँले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताउनुभयो श्रोताहरू। अन्य खबरमा हर्मुजतिर लगे यहाँलाई। हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति, खबर यस्तो छ, इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा बाह्य सैन्य संगठन गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने अडान दोहोऱ्याएको छ। इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामला सम्बन्धी उप विदेश मन्त्री काजेम गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्र सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा सार्वजनिक गर्नुभएको बताइएको छ श्रोताहरू। अब पाकिस्तानतर्फ लग्नु यहाँलाई। पाकिस्तानमा पर्यटक बोकेको डुङ्गा डुब्दा 7 जनाको मृत्यु, 1 बेपत्ता भएको खबर यस्तो छ। पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनवा प्रान्तको सैफुल्ला तालमा पर्यटक बोकेको डुङ्गा डुब्दा 7 जनाको मृत्यु हुनुका साथै 1 व्यक्ति बेपत्ता भएको प्रहरीले बताएको छ। एउटै परिवारका 8 सदस्य बोकेको डुङ्गा स्वात जिल्लाको सुन्दर कलाम क्षेत्रमा पल्टिएर डुबानमा पर्दा दुर्घटना भएको जिल्ला प्रहरी अधिकारीलाई उद्धित गर्दै मिडियाले जनाएको छ श्रोताहरू। एक बार हुन् विदेशका। अब तपाईँहरूलाई एउटा गीत राखौँ, मौसमले के भन्छ त्यो सुनाइहालौँ है। सबभन्दा पहिला आजको नेपालतिरको मौसम अलिकति फेरि पनि राख्न चाहन्छु। 24 घन्टे मौसमी फोरकास्ट विभिन्न स्थानको त अलिकति मैले राखेँ, तर पनि आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र मध्य प्रदेशमा आंशिक बादल लाग्ने देखिन्छ। रातको समयमा पनि केही बदली भई कुनै कुनै ठाउँमा भारी वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भनेर मेट अफिस बन्द छ। अब काठमाडौँ भ्यालीमा आज तापक्रम के रहेछ? 28 डिग्री सेल्सियस, पुरा दिन आज बदली छ। दक्षिण पश्चिम हावा 11 किलोमिटर प्रति घन्टाको वेगमा हावा चल्दैछ भने पोखरामा 32 डिग्री सेल्सियस र आज चाहिँ अधिकांश समय बादल लाग्ने देखिन्छ। अधिकतम 33, न्यूनतम 26। धरानमा आज सनी डे छ, 42 डिग्री सरदर रूपमा, अधिकतम 45, न्यूनतम 30 हुने देखिन्छ भने। अब गीत सुनाऊ है, प्रताप दास र अनुज चौधरीको गीतको साथसाथमा कुराकानी अगाडि बढाउँ। एकछिनपछि आज हामी पहिलो कुराकानीमा हाम्रो मित्रले चाहिँ पश्चिमबाट नै निरन्तर वर्षा भइरहेको कुरा गर्नुहुन्छ। तराईका कैलाली र कञ्चनपुर जिल्लामा धेरै ठाउँहरू डुबान परेका छन् भनेर चित्राङ थापा भन्नुहुन्छ। अहिलेलाई गीत छ तिम्रो साथ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सुमन केसी र मिलनले गर्नुहुँदै थियो यस गीतलाई। यो गीतको सहारा लिएँ किनभने टेलिफोन सम्पर्क भएको थियो चित्राङ्ग थापाजीसँग, फेरि अचानक काटिन गयो, त्यस कारणले मैले उहाँलाई अहिले एकैछिन अगाडि ल्याउन पाइनँ। खैर, उहाँको सम्पर्क एकछिनपछि होला। उहाँले चाहिँ विशेष गरी आज निरन्तर वर्षा भइरहेको छ सुदूर पश्चिमतिर, विशेष गरी तराईका चाहिँ कैलाली र कञ्चनपुर जिल्लामा विभिन्न क्षेत्रमा डुबान परेको पनि कुरा छ। धेरै त्यहाँका जनताले दुःख पाएका छन्, अविरल वर्षाले खेतबारी एकदम जलमग्न भएको छ आदि आदि कुरा गर्दै हुनुहुन्थ्यो, तर त्यो अहिले हुन सकेन। इन द मेन टाइम तपाईँलाई म डाक्टर साहबको कुरा सुनाउँछु। डाक्टर होम गुरुङसँग बुक लन्चको बारेमा धनजङजीले केही समय अगाडि कुराकानी गर्नुभएको थियो, राखिहालौँ।
1: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा स्वर्गीय चन्द्र प्रसाद गुरुङको सम्झनामा लेखिएको, भनौँ न अब उहाँले लेख्नु भएको पुस्तकको नेपालीकरण पनि भएको छ। अनुवादकमा चाहिँ तीर्थ गुरुङ हुनुहुन्छ र योभन्दा अगाडि यो पुस्तकमा अङ्ग्रेजीमा लेखिएको थियो र यही पुस्तकसँग जोडिएर हामी कुराकानी गर्दैछौँ। उहाँसँग निकै नजिक लामो समयसम्म काम गर्नुभएका एक व्यक्ति त हुनुहुन्छ, डाक्टर होम गुरुङ हुनुहुन्छ। उहाँ चरासँग सम्बन्धित, विशेष गरेर चरा संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागिरहनु भएका व्यक्ति त हुनुहुन्छ र आज हामी उहाँसँग यो पुस्तकमा लेखिएका सन्दर्भ, त्यसै गरी अहिले नयाँ कामहरू के भइरहेको छ, चराहरूसँग जोडिएका विषयहरूमा छोटकरी कुराकानी गर्दैछौँ। र आज संयोगले पनि असार 15 र यसमा पनि मानव रोपेर मुरी फलाउने जुन एउटा नेपाली उखान छ, अथवा आज बाउसेहरूलाई भनौँ रोपारहरूलाई त्यसपछि गएर हली लाई निकै नै सम्मान साथ उहाँलाई चाहिँ पुज्ने दिन हो, जो रोपाईमा साथ दिनुहुन्छ उहाँलाई हाम्रो कृषि प्रधान देश भएको नाताले। र आज यही प्रसङ्गसँग केन्द्रित रहेर उहाँसँग विशेषतः हामी चरासँग र यो पुस्तकसँग जोडेको विषयमा कुराकानी गर्दैछौँ। धेरै बेर नपर्कौँ, डाक्टर साहबलाई कुराकानी कार्यक्रममा स्वागत गरिहालौँ। होम दाजु, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद भाइ, सबैलाई
1: धेरै धेरै धन्यवाद छ। अब समय दिनुभयो, धेरै लामो समयपछि जोड्यौँ, विभिन्न विषयमा हामीले कुराकानी गर्थ्यौँ। अब यसपटक चाहिँ यो अन्नपूर्णको स्याहार भन्ने शीर्षकमा लेखेको पुस्तकले नेपालीकरण गरियो, भनौँ न अङ्ग्रेजीमा लेखिएको नेपाली। अब अहिले बजारमा चाहिँ सहज रूपमा सबैले नेपाली पढ्न लेख्न सक्नेको लागि त सजिलो पनि भयो, अहिले कस्तो छ यो पुस्तकको फिडब्याक भनौँ, अनि पुस्तक पढ्ने जमातहरू कतिको बढेछ, यो भनौँ न अहिले यो संरक्षणसँग जोडिएको विषयमा अध्ययताहरूको सन्दर्भलाई भन्नुपर्दाखेरि।
2: धन्यवाद सबै श्रोताहरूमा। यो केयरिङ फर द अन्नपूर्ण डाक्टर चन्द्र गुरुङले लेख्नु भएको अङ्ग्रेजीमा, यो सन् 1998 उहाँ स्विजरल्यान्डबाट फर्केपछि एउटा किताब लेख्नु भएको थियो म्यानुस्क्रिप्ट, र त्यो चाहिँ हामीले 2024 पब्लिस गर्यौँ। किनभने सन् 2006 सेप्टेम्बर 23 घुम्छ हेलिकप्टर ट्रेजेडी, त्यहाँ चाहिँ दुर्घटना भएपछि 24 व्यक्तित्वहरू, त्यो बेलाको वन मन्त्री लगायत सबै मृत्यु भएको थियो। डाक्टर चन्द्र गुरुङ, मिङ्गो नोबु शेर्पा र डाक्टर तेजमान मास्के लगायतहरू सम्पूर्ण संरक्षणमा जीवन अर्पण गरेर व्यक्तित्वहरूको पनि त्यो दुर्घटनामा मृत्यु भयो। डाक्टर चन्द्र गुरुङको एउटा सपना, आफूले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सुरु हुनुभन्दा पहिले 3 व्यक्तित्वहरू, उहाँ आफै डाक्टर चन्द्र गुरुङ, मिङ्गो नोबु शेर्पा सदरमाथाबाट त्यहाँको पहिला फर्स्ट वार्डन, त्यसपछि ब्रोड कोभन पिस कोभ भोलिन्टियर, एकदमै नेपाली र गुरुङ समुदायमा बसेको, नेपाली बोल्ने, गुरुङ भाषा बोल्न सक्ने ब्रोड कोभन, उहाँहरू 3 सन् 2041 चाहिँ यो अन्नपूर्ण क्षेत्रको चाहिँ भ्रमण गरेर नेपालमा संरक्षित क्षेत्र घोषणा गर्नको लागि अन्नपूर्णमा के कसो गर्नुपर्छ भनेर त्यहाँ 6 अध्ययन गर्नुभएको थियो। त्यही सिलसिलामा उहाँले 6 विभिन्न गाउँठाउँमा इन्क्लुडिङ अन्नपूर्ण बेस क्याम्प, र त्यो बेला हामी अहिले हामी राउन्ड अन्नपूर्ण भन्छ, यता लमजुङबाट गएर उता मनाङ निस्किँदै अनि यता मुस्ताङ हुँदै फेरि पोखरा आउने, अथवा पोखराबाट हुँदै फेरि मनाङ हुँदै अनि पोखरा निस्किने, जुन राउन्ड अन्नपूर्ण त्यो क्षेत्रको वातावरणको विषयलाई लिएर उहाँले अध्ययन गर्नुभएको थियो। त्यो अध्ययन सम्बन्धी उहाँको आफ्नो व्यक्तिगत अनुभव उहाँले जुन सबै लेख्नु भएको थियो त्यसैलाई हामीले चन्द्र गुरुङ संरक्षण फाउन्डेसन प्रतिष्ठानबाट सन् 2024 अङ्ग्रेजीमा केयरिङ फर द अन्नपूर्ण, र अहिले 2026 हालै त्यसको नेपाली भर्सन अन्नपूर्णको स्याहार भनेर पब्लिस गरेका छौँ।
1: यसमा जुन यो पुस्तक नेपालीकरण भइसकेपछि अङ्ग्रेजी बढी बिक्री भएको छ कि, पढ्नेहरूको जमात कस्तो पाउनु भयो तपाईँले?
2: डाक्टर चन्द्र गुरुङ संसारभरि विभिन्न देशमा घुमेको व्यक्तित्व र संसारभरि उहाँको साथीभाइ भएको, र यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जुन नेपालमा सुरु भयो आजभन्दा झन्डै 40 सबैले नेपालको लागि मात्र होइन कि संसारभरिको लागि अत्यन्त नौलो र अत्यन्त जनतासँग मिलेर काम गर्नुपर्छ। जनता बिनाको संरक्षण सम्भव हुँदैन र एउटा नयाँ अवधारणा जुन राष्ट्रिय निकुञ्जहरूमा हुन्छ जहाँ मान्छे वा बस्ती राख्न पाउँदैन, मान्छे जान पाउँदैन, तर यो अन्नपूर्णमा चाहिँ मान्छे त्यहीँ बस्ने र आर्मीको सट्टामा चाहिँ त्यहाँको स्थानीय बासीबाट नै संरक्षण गर्ने जुन नयाँ अवधारणा ल्याउनु भएको थियो त्यो संसारभरि पनि यसको चाहिँ रिप्लिकेसन भएको छ। नेपालको अन्नपूर्ण क्षेत्र मात्र नभइकन नेपालको अहिले विभिन्न राष्ट्रिय निकुञ्जहरूमा जुन बफर जोन भन्ने कन्सेप्ट आएको छ त्यो चाहिँ अन्नपूर्णबाट आएको हो र उहाँको देश विदेशमा जुन अङ्ग्रेजी साथीभाइहरू थुप्रै हुनुहुन्छ र अङ्ग्रेजी पढ्ने संस्कृत क्षेत्रबारे अङ्ग्रेजी पढ्ने व्यक्तित्वहरूको लागि मान्छेहरूलाई अत्यन्त लाभकारी भएको थियो र त्यो किताब झन्डै सबै बिक्री भइसक्यो अङ्ग्रेजी र त्यो अनि त्यो बेला हामीले आजभन्दा 2 वर्ष पहिले यो किताब लन्च गर्ने बेलामा कुरा गर्दाखेरि नेपालीहरूको लागि सबैले पहुँच पुग्नको लागि नेपालीमा आयो भने सुन्न सुगन्ध हुन्छ भनेको हुनाले यो नेपाली भर्सनमा चाहिँ आएको हो। तीर्थ गुरुङले अनुवाद गरेको, उहाँ डाक्टर चन्द्र गुरुङको छिमेकी, उहाँ साहित्यकार र एकजना शिक्षक हुनुहुन्छ सिक्लेसको, उहाँले अनुवाद गरेर हामीले फेरि चन्द्र गुरुङ प्रतिष्ठानबाट चाहिँ हालै बजारमा ल्याएको छ। झन्डै 500 कपी गइसकेको छ।
1: भनेपछि 500 कपी चाहिँ बिक्री भइसक्यो भने चाहिँ यो जुन यो अनुपूर्ण मात्रै नभइकन चाहिँ संरक्षणको क्षेत्रमा चाहिँ अभिरुचि राख्नेहरूको लागि चाहिँ जुन नेपालीकरणमा आएको छ त्यसले पनि ठुलो चाहिँ भनौँ न सहयोग पुर्याएको पनि देखिन्छ होइन। अब अनुपूर्णको स्याहार भन्न साथ संरक्षण क्षेत्रको अहिलेको सबैभन्दा चुनौती विशेष गरेर चराको भनौँ भन्ने जन्तुको भनौँ होइन विभिन्न क्षेत्रको यसो हेर्दाखेरि जब विविधताको कुराहरू गर्दाखेरि अहिले चाहिँ चुनौती चाहिँ कस्तो छ?
2: अब 40 वर्षभन्दा पहिले जहाँ अन्नपूर्णमा पर्यटन सुरु भयो त्यो बेला पर्यटन सुरु हुँदाखेरि वातावरणको खासै ध्यान दिएको थिएन। त्यही भएर 2041 सालमा विक्रम सम्बत 2041 सालमा त्यस बेला शिवपाल महाराज वीरेन्द्र वीर सादेशले यो पश्चिम अञ्चल विकास क्षेत्रको भ्रमण गर्ने क्रममा अन्नपूर्णको भ्रमण गर्ने क्रममा त्यहाँको वातावरण आएको ह्रासले गर्दाखेरि धेरै चिन्तित भइबस्छु मौसु र त्यसको त्यो बेला श्रीपाँच महेन्द्र प्रकृति संरक्षण कोष र अहिले चाहिँ हामी राष्ट्रिय प्रकृति संरक्षण कोष भन्छ र महाराज राज स्वयं त्यो कोषको संरक्षक भइबस्नुहुन्थ्यो र महाराज राजबाट हुकुम बक्स भए अनुसार चाहिँ त्यसको अध्ययन है डाक्टर चन्द्र गुरुङ, मिङमन बाबु शेर्पा र ब्रोड कवर 3 जनाको विशेषज्ञबाट अध्ययन भएको हो। त्यो बेला जुन चिन्तित थियो अहिले 40 वर्षपछि अन्नपूर्णमा गयो भने त्यहाँको रुख वन जङ्गल वन्य जन्तु पर्यटन स्थानीय मान्छेको जीवनमा आएको सुधार सबभन्दा महत्वपूर्ण कुरा हो। त्यसैले विकासको लागि संरक्षण भन्ने जुन दिएको थियो अन्नपूर्णबाट सुरु भएर अहिले नेपालमा हेर्ने भने सबैभन्दा धनी ठाउँ पर्छ र अहिले चाहिँ अन्नपूर्णमा जुन किसिमको चाहिँ पहिला संरक्षण गरेको थियो विगत 40 वर्षदेखि अब त्यसको दिगो सदुपयोगको लागि चाहिँ स्थानीय तौरमा भइरहेको छ र साथसाथै अहिले जुन किसिमको अब खास गरिकन जस्तो यो खोलाहरू नदीहरूमा हाइड्रो प्रोजेक्टहरू भइरहेको छ त्यसमा अलिकति प्रेसर परेको छ वातावरणमा नदीहरूलाई चुकाएर बिजुली मात्र निकाल्दाखेरि ठुलो चुनौती आएको छ तर वन जङ्गलको हिसाबले पर्यटनको हिसाबले एकदमै राम्रो भएको छ।
1: हजुर, अब तपाईँ त विशेष त चरासँग एकदमै नजिक रहेर काम गर्न रुचाउने व्यक्ति होइन, त्यसमा पनि तपाईँले अब यो जुन संरक्षणकै क्षेत्रमा पनि तपाईँहरूले चाहिँ गर्नुभएको कामहरू अदिति छ त्यसमा पनि चराहरूको सन्दर्भमा। अब तपाईँ चाहिँ संलग्न भएको संस्था विशेष त वर्ल्ड लाइफ इन्टरनेसनलका एसिया साझेदारीका प्रबन्धकको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ होइन अहिले पनि, यो क्षेत्रसँग जहाँ चाहिँ नेपालको चाहिँ यसो हेर्दाखेरि अनुपूर्ण संरक्षण क्षेत्रमा देख पाउने चराचुरुङ्गीहरू र यो जुन पुस्तकले दर्शाउन चाहेको कुरामा के बढी इङ्कित के बढी चाहिँ यसले खुलाएको चाहिँ छ यसमा चाहिँ डाक्टर साहब विशेष त?
2: यसमा अब अन्नपूर्ण क्षेत्रमा पाउने चराचुरुङ्गी मात्र होइन त्यहाँको वन्य जन्तु र त्यो अध्ययन गर्ने क्रममा र अन्नपूर्ण सुरु भएपछि सबै हामी बायोडाइभर्सिटी इन्भेन्ट्री भन्छ त्यहाँ पाउने चराचुरुङ्गी वन्य जन्तु सबै प्रकारको चाहिँ डकुमेन्टेसन गरेको छ र जहाँसम्म वर्ल्ड लाइफ इन्टरनेसनल कुरा छ त्यो बेलायतको क्याम्ब्रिजमा छ र संसारभरि 119 राष्ट्रहरूमा चाहिँ हाम्रो 124 वटा एनजिओ गैर सरकारी संस्थाको पार्टनरसिपमा चाहिँ यो चलेको हो र संसारभरिको 6 वटा महादेशमा पनि यसको क्षेत्रीय अफिसहरू छ र एसियाको सिङ्गापुरमा हो जहाँ चाहिँ मैले काम गर्दै आएको छु विगत 10-11 वर्षदेखि र चराचुरुङ्गी अब यहाँले भनिहाल्नुभयो खास गरी दुई खालका मान्छेहरू देखिन्छ एउटा अलि सम्पन्न भएको मान्छेहरू र जति पनि कमनवेल्थ देशहरूमा यो चराचुरुङ्गीको संरक्षण गर्नुपर्छ भन्ने कुरा बेलायतबाट खास गरिकन हाम्रो डिप्लोमेटहरूबाट विभिन्न देशमा जब राजदूतावास एम्बेसी वा हाई कमिसन इस्टाब्लिस गर्नुभएको थियो राजदूतहरूबाट डिप्लोमेटहरूबाट सुरु गरेको उदाहरणको लागि मलेसिया सिङ्गापुर मलेसिया भन्दा पनि पहिले सुरु गरेको त्यसरी त्यो ठाउँहरूमा चाहिँ 119 राष्ट्रहरूमा हाम्रो पार्टनरहरू छ, नेपाल पनि बर्ड कन्जर्भेसन नेपाल भन्ने संस्था काठमाडौँमा बेस छ र त्यो चाहिँ हाम्रो विभिन्न एनजिओहरूसँग मिलेर काम गर्ने र बेलायतमा कतिपय यो रेडियो सुन्नेहरू पक्कै पनि बेलायतबाट हुनेछ मलाई विश्वास छ। क्याम्ब्रिजबाट तपाईँको 35 घन्टाको ड्राइभ र लन्डनबाट 1.5 घन्टाको ड्राइभ गरेपछि स्यान्डी भन्ने ठाउँमा चाहिँ हाम्रो बेलायतको पार्टनर छ, रोयल सोसाइटी फर दि प्रोटेक्सन अफ बर्ड्स RSPB भन्ने छ र त्यहाँ चाहिँ झन्डै 2000 कर्मचारीहरू तरा चुरुङ्गीलाई मात्र काम गर्छ र संसारभरि 8000 भन्दा तरा चुरुङ्गीमा काम गर्ने वैज्ञानिकहरू, समुदायमा काम गर्ने विभिन्न सिटिजन साइन्टिस्टहरू र मेम्बरहरू हुनुहुन्छ। त्यसैले यसले चाहिँ संसारभरिको चरा चुरुङ्गीहरूको चाहिँ संरक्षणको लागि सहयोग गर्ने, यहाँको गभर्मेन्टसँग वा सरकारी निकायहरूसँग मिलेर काम गर्ने र खास गरिकन नागरिक वैज्ञानिकहरूसँग मिलेर चाहिँ तरा चुरुङ्गी, वन्य जन्तु, अहिलेको जलवायु परिवर्तन, पर्यटन, मान्छेको अति आवश्यक कुराहरू, यो सबै चाहिँ हामीले चाहिँ क्षेत्रमा चाहिँ काम गर्दै आएको छौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोड।

0: ओके रमाइलो गीत रामजी खाँड र देवी घरती मगर गाउँदै यस गीतलाई लान्छु लन्डनको सहरैमा घुमाउनुको लागि. ओके अब हामी अघि टेलिफोनमा चिद्राङजीसँग सम्पर्क हुन सकेको थिएन विभिन्न कारणले, तर अब मैले भएको छ उहाँसँग कुराकानी गरिहालौँ. डुबान छ, खेतीपातीको समय छ, त्यो कुराकानी गरौँ. अलिकति समयमा मिलेमा यो चरणमा सुधारु तपाईँलाई म एउटा आजको दिन विगतमा घटेको घटना जुलाई 2 तारिक हो नि त आज, तर धेरै वर्ष अगाडिको कुरा सुनाउँछु. 1992 कुरा सुनाउँछु, जहाँ चाहिँ यो फिसरी क्यानाडाको फिसरी ठुलो मानिन्छ सुधारु. अचानक कोड फिसरी त्यो समात्ने उद्योग चाहिँ डुबेको दिन हो अथवा चाहिँ समाप्त भएको दिन हो, जसलाई भनिन्छ द क्यानेडियन कोड फिसरी कोल्याप्स डे भनेर भनिन्छ. कसरी भयो किन भयो भन्ने कुरा अलिकति जानकारी लिउँ है. किनभने तपाईँहरू बेलायतमा हुनुहुन्छ, अरू ठाउँमा हुनुहुन्छ, फिस एन्ड चिप्स खानुहुन्छ नि, फिस एन्ड चिप्स खाँदाखेरि धेरै जस्तो चाहिँ कोड माछाकै फिस बनाइन्छ, र त्यो कोलाप्स कसरी भयो त्यसकोमा फेरि कोड वार भन्ने अर्कै कथा छ. तर यो चाहिँ क्यानेडियन फिसरी कोड फिसरीको कोलाप्स भएको दिनको कुरा गर्छु. 1992 कुरा हो तर आजकै दिन. भने अब चित्राङजीलाई ल्याइहालौँ. चित्राङजी नमस्ते.
1: नमस्कार.
0: ल त मैले चाहिँ कोड फिसको क्यानाडाको त्यो उद्योग नै डुबानमा अथवा चाहिँ कोलाप्स भएको कुरा गरेँ. माछाको कुरा गर्दाखेरि तपाईँ कर्णालीको छेउछाउमा हुनुहुन्छ होइन, तपाईँहरूकोमा पनि त माछा त थुप्रै पाइन्छ नि होइन र कुन चाहिँ अलि नाम चलेको माछा हो?
1: अब खास गरी यो कर्णाली र महाकालीमा गर्दाखेरि अब हामी कहाँ चाहिँ कर्णाली, महाकाली र सेती तिनवटा चाहिँ हाम्रो यो पश्चिम नेपालमा यो प्रख्यात नदीहरू हुन्. यी नदीमा चाहिँ महाकाली र कर्णाली चाहिँ खास गरी महाशेर माछा,
0: त्यो
1: महाशेर माछा भने महाशेर भने त्यो उसको धेरै मान्छेले त्यो किताबमा पनि लेखेको कुरा छ, र जिम कर्बेटले त आफ्नो किताबमै लेख्नुभएको छ. उहाँले पनि त्यो भारतको उत्तराखण्डको नदीहरूमा पनि महाशेर माछाको कुरा गर्छ. ठुलो हुनसक्छ, 43-50 किलोको क्विन्टलको पनि हुन्छ र सानो पनि हुन्छ. त्यो माछा भयो. र अनि अर्को असला माछा, पतला हो, कत्ला हुँदैन, त्यो माछा पनि यहाँको प्रख्यात छ. यो असला माछा पनि खास गरी अनि आएर हामी सेतीको चाहिँ सहर माछाको कुरा गर्छौँ. सेती नदीको माछा कस्तो रहेछ भनेदेखि जति चिसो पानी छ, जति त्यो हिमाली भेगको नजिक नजिक पुग्न सकिरहन्छ, त्यहाँको माछा अत्यन्त स्वादिलो हुने. त्यस कारणले सेती नदीमा पनि माछा त्यो असला माछाको लागि सेती नदी हो, र महाकाली नदी र खास गरी हाम्रो कर्णाली नदीमा ठुलो मतलब कि ठुल्ठुलो त्यहाँनिर खालको माछा हेर्नु पऱ्यो भने सबभन्दा क्वालिटीको माछा त्यहाँनिर यो महाशिर माछालाई नै भनिने चलन छ, र यसको राम्रो मूल्यमा बिक्री हुने गर्छ. यो चाहिँ
0: 45-50 किलोसम्म हुन्छ भन्ने सुनियो होइन. अनि आजकल चाहिँ फेरि नेपालमा पनि एउटा चाहिँ ह्याङ्लिङ भन्छ होइन, अब फिसिङ एउटा ग्रुप भनौँ, समूह छ, उहाँहरू चाहिँ देशभरि नै जानुहुन्छ, माछा समात्नुहुन्छ, नाप जोक गरेर फोटो लिएर उहाँले चाहिँ फेरि माछा छोडिदिनुहुन्छ. त्यस्तो चलन पनि विदेशको चलन पनि आइसकेको छ, जसमा हाम्रा एक्स सर्भिसमेनहरूले यसलाई लिड गरेका छन् भन्दा गलत नहोला. किनभने माछा मारेपछि खानैपर्छ भन्ने रहन्छ, त्यो प्रजाति चाहिँ त्यो नहराओस् भनेर यसलाई चाहिँ बचाउनुको लागि स्टडी पनि गर्दा रहेछन् त्यो क्लबहरू. बिस्तारै बिस्तारै विदेशमा सिकेर नेपालमा चाहिँ अब त्यस्ता युवा युवतीहरूलाई पनि यसमा लगाइरहेको र सङ्ख्या बढाएको मैले पाएको छु. खैर आज विषयभन्दा अलिकति फरकबाट सुरु भयो. कोड फिसको कुरा गऱ्यौँ हामीले, अब क्यानाडाको कोड फिसरी चाहिँ कोलाप्स भएको दिन भएको हुनाले मैले त्यसबाट उठान गरेँ. ल अब माछालाई पानी पानी चाहिने पानी हो, पानीको मात्र सही छैन त हामीलाई चाहिँ फेरि माछा भन्दा पनि अहिले त धानको कुरा आयो. ल सुनाउनुहोस्.
1: हो सही कुरा हो. अब यो 2-3 दिन यता मनसुन सुदूरपश्चिममा पनि पुग्यो, एउटा खुसीको कुरा हो यहाँको. खास गरी लामो समयदेखि पानी नपरेर रोपाइँ अलिक ढिलो भएको, किसानहरू अलि आँकिएको अवस्था थियो, बिउहरू राखेको त्यो बढ्न थालेको, त्यस कारणले चाहिँ अप्ठ्यारो परेको परिस्थितिमा पानी 24 घन्टादेखि पानी परिरहेको छ सुदूरपश्चिमको तराईमा, पहाडको विभिन्न भेगमा. यसले पश्चिम तराईका किसानहरू अन्नको भण्डार भनिन्छ कैलाली र कञ्चनपुरमा यो खुसी भएका छन्, र अहिले जता हेऱ्यो त्यो रोपाइँमा जुटेका देखिन्छन्. तर अब यो पानी पनि के छ भनेदेखि नियमित रूपबाट भदौसम्म असोजसम्म पानी परिराख्यो भने धान बाली राम्रो हुने, धान बाली उत्पादनमा चाहिँ बढ्ने हुन्छ। तर बिचमा खडेरी परिदियो भने त्यो धानहरू जुन आकाशे भरको खेती छ त्यो आकाशे भरको खेतीमा बस निर्भर भएका किसानहरूलाई समस्या पर्छ। मैले भर्खरै एकछिन अगाडि कैलालीको अतरिया स्थित जल तथा मौसम विज्ञान कार्यालयमा सम्पर्क गरेको छ, के छ त यहाँको मौसम, 24 घन्टामा कस्तो भयो, पानी कति पर्यो भन्ने कुरा गर्दाखेरि यो 24 घन्टामा राम्रो वर्षा भएको उहाँले बताउनु भयो। सबभन्दा बढी वर्षा भएको दोधरा चाँदनी, कञ्चनपुरको दोधरा चाँदनीमा 176.8 मिलिलिटर वर्षा भएको मापन गरिएको मैले हामीले खबर हाम्रो उहाँले जानकारी दिनुभयो। र उहाँको भनाइ के पनि छ भनेदेखि पहिलो कुरा त नेपालमा मनसुन यस वर्ष भित्रिने नै 5-6 दिन ढिला भएर भित्रिएको छ र त्यो मनसुन पूर्वबाट पश्चिम आउने क्रममा गण्डकी र लुम्बिनीमा पुगेपछि त्यसको अलिकता केही डिस्टर्ब भएको, मनसुन अगाडि बढ्न नसकेको अवस्थामा सुदूरपश्चिममा पानी पर्न ढिला भइरहेको बेला जुन यो वर्षा भयो, यो वर्षाले खेतीपातीलाई राम्रो गरेको छ। र तर भोलिदेखि अब यो पश्चिमी वायु भन्ने कुरा त रहेन, अब त मनसुनी वायु नै हो, वायुको प्रभाव अलिक कम हुँदै जान लागेको देखिएको छ। कतै पानी पर्ने तर निरन्तर वर्षा नहुने हो कि भन्ने कुरा पनि उहाँले हाम्रो जुन त्यहाँ सञ्जय शाह हुनुहुन्छ इन्जिनियर, उहाँले चाहिँ मलाई जानकारी दिनुभएको थियो। र अब पानी पर्ने बित्तिकै एउटा अर्को के छ भन्दाखेरि खार्की नदी किनारका बस्तीहरूमा बाढी पस्ने, नदी कटान हुने त्यो पिरोलो त छँदैछ, त्यस्तो जनधनको क्षति भएको यो 24 घन्टामा कुनै खबर छैन सुदूरपश्चिममा। तर धनगढी बजार जो सुदूरपश्चिमको प्रादेशिक राजधानी सहर पनि हो, त्यो सहर एउटा व्यवस्थित सहरको रूपमा छैन, किनभने कुनै त्यसको टाउन प्लानिङ भएर बनेको सहर होइन, महानगर बरु टाउन प्लानिङ भएर बसाइएको सहर हो धनगढी होइन। त्यस कारणले जथाभावी बस्ती विस्तार भएर मानिसहरूको त्यो बस्ने अब तिनीहरूको ढल निकासको राम्रो व्यवस्था हुन नसक्ने, सामान्य वर्षा हुने बित्तिकै पनि त्यहाँ जलमग्न हुने, बजार क्षेत्र जलमग्न हुने थियो। आज पनि यहाँहरूले हेर्नुभयो होला धनगढीमा बिहानैदेखि एकदम जलमग्न भएको
0: समाचारहरू आइरहेको छ, फोटोहरू टिभीले कभर गरेको छ। अनि यो अव्यवस्थित त पहिला भयो, अब जहिले पनि अहिले चाहिँ नाम चलेको मेयर मध्येमा गोपी हमालजी हुनुहुन्छ होइन, उहाँको पालामा यसमा केही ध्यान दिन सकियो सकिएन के छ त?
1: होइन, उहाँको अब उहाँको कार्यकालमा चाहिँ केही सुधार भएको छ, खास गरी बजार क्षेत्रका भित्रका जो प्राकृतिक नालाहरू थिए ती नालाहरूलाई व्यवस्थित गरेर नजिकै रहेको मोहना नदीको मूल नदीमा मिलाउने कामहरू पनि बिस्तारै भएको छ। नालामा विभिन्न फोहोर मैला जम्मा भएर पानी नालाभन्दा माथि भएर बग्न थाले पनि थालेर पनि बजार क्षेत्र उभएको हो। र खास गरी अब यो सुदूरपश्चिमको तराई क्षेत्रका दुई जिल्लाहरूमा कैलालीको अतरिया र धनगढी, त्यसपछि कञ्चनपुरको यो सुग्लाफाटा नगरपालिका झलारी भन्छ त्यो, र यहाँको भीमदत्त नगरपालिका कञ्चनपुरको यो महानगर बजार क्षेत्रमा एडिबीले फर्स्ट फेजदेखि नै सहरी क्षेत्र विस्तारको सहरी क्षेत्रमा भएका सडक, त्यसपछि आएर ढल निकासको व्यवस्थाहरूलाई चाहिँ एउटा प्रोजेक्ट सञ्चालन गरेको छ। अब त्यसमा नगरपालिकाहरूले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेछन्। त्यो कम्प्लिट भएपछि नि, त्यो कार्यक्रम पुरा भएपछि नि केही न केही यो ढल निकास व्यवस्थित हुने, सहरी क्षेत्र व्यवस्थित हुने देखिएको छ। अब उसो हेर्दाखेरि त 6 लेनको सहर छ, राति झिलिमिली बत्ती बल्दाखेरि सब देखिन्छ, तर 1-2 घन्टा मुसलधारै पानी पर्ने हो भने डुबान भएर मान्छेहरूले पानी घुँडासम्म पुर्याएर अथवा मोटरसाइकल डोराएर हिँड्नुपर्ने दृश्यले अब राजधानीको अलिकति देखिन्छ।
0: मैले भोगेर नै सोध्या पनि हो यो, त्यहाँ तपाईँसँग भेट हुँदाखेरि त्यहाँ एउटा काममा जाँदाखेरि त्यहीँ त्यो देखेर नै ओहो एउटा ढलको व्यवस्था पनि रहेछ। तर ढल होस् नहोस् जे जस्तो छ नि चित्राङ्गजी, त्यो ढल चाहिँ नियमित रूपमा सरसफाई गर्नुपर्ने होइन, अनि फोहोरहरू त्यहाँ जम्न नदिने, कुडा कर्कटहरू फाल्यो भने जे जस्तो ढलले चाहिँ निकास त केही न केही दिन्छ, तर सबभन्दा ठुलो चाहिँ बाढी अथवा पानी भल पस्ने चाहिँ यो फोहोर जम्मा भएर नै हो रहेछ, त्यसमा सफाइमा ध्यान दिएको छ कि छैन त?
1: हो, निश्चित रूपमा धनगढी, हाम्रो धनगढी बजार क्षेत्रमा गोपी हमालजी आइसकेपछि उहाँले चाहिँ एउटा राम्रो काम गर्नुभयो। यो प्लास्टिकका झोला ब्यागहरू, प्लास्टिक चाहिँ प्रयोग गर्न नपाइने र कडी गढाउका साथ यो कार्यक्रम लागू गर्नुभएको छ। हाट बजारमा गएर हामीले कुनै तरकारी अथवा कुनै वस्तु किन्नु पऱ्यो भने कपडाको त्यो पातलो कपडाको त्यस्तो झोला त्यहाँ देखिन्छ, बजार क्षेत्रमा त्यो छैन। यो प्लास्टिकका बोतलहरू, प्लास्टिकका पदार्थहरू त्यो जम्मा भएर त्यो अब कुहिन पनि नकुहिने सड्न पनि नसड्ने त्यस्तो किसिमको व्यवस्था भएर चाहिँ यो खोला नालाहरू ढलहरू पुरिएर त्यो अवस्था आएको हो। त्यसको लागि अहिले नगरपालिकाले रिसाइक्लिङको व्यवस्था पनि गरेको छ, कुहिएर जाने र कुहिएर नजाने मल बनाउने एउटा यही एडिबीकै सहयोगमा एउटा सानो प्रोजेक्ट पनि त्यहाँ सञ्चालन भएको छ। मलाई लाग्छ निकट भविष्यमा केही समयपछि यो जो खोला नालामा भएको यो पुरिने अथवा त्यो पानी नबग्ने ठाउँहरूलाई अलिक व्यवस्थित रूपबाट गर्ने काममा नगरपालिका जुटेको छ र केही कामहरू भएको छ। अब हेरौँ, वर्षा त भर्खर सुरु भएको छ, आगामी दिनमा कस्तो परिस्थिति हुन्छ।
0: अब रोपाईको लागि मात्रै वर्षा भएर भएन, निरन्तर रूपमा बेला बेलामा पानी पर्न पर्यो। धानलाई एकताली पम्प भएर मात्रै भएन, धान पानीमै फल्ने भएको हुनाले अब हामी फेरि आकाशे खेतीमा निर्भर भएको हुनाले उही तुम शरण त गर्नै पर्यो नि, होइन त चित्रङजी? हाम्रो समय अहिले यति नै भयो, समाचारको बेला हुन आँट्यो। आशा गरौँ कि पानी मनज्ञ पर्छ र चाहिँ खडेरी हुँदैन र चाहिँ फसल राम्रो हुन्छ भन्ने आशा गर्दै मैले तपाईँसँग बिदा लिएँ है त चित्रङजी।
1: हस्,
0: थ्याङ्क यू।
1: ओके, नमस्कार।
0: आदरणीय श्रोताहरू, चित्रङजीसँग मैले बिदा लिएँ, समय छैन, त्यसले गर्दाखेरि प्रार्थना साकेको यो गीत सुन्दै हामी समाचारतर्फ लाग्छौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कालीकोटतिर जाँदै गरेको माइक्रो गाडी कर्णालीमा खसेको छ। कर्णालीमा दर्ता भएको फोर्स गाडी कर्णाली राजमार्गमा पनि दैलेखको चामुण्डा बिद्रा सैनी सातको साङ्गेतरा क्षेत्रबाट कर्णालीमा खसेको हो। सुर्खेत पञ्चपुरी आठका तुलाराम सुविदीले चलाएको गाडी दुर्घटनामा परेको हो। सड़कबाट करिब 400 मिटर तल खसेको गाडी कर्णालीमा डुबेको खबर छ। घटनास्थलबाट एकजनालाई अचेत अवस्थामा उद्धार गरिएको दैलेख प्रहरीका सूचना अधिकारी लक्ष्मण पच भैयाले जानकारी दिनुभएको छ। गाडीमा कतिजना थिए भन्ने पनि खुल्न बाँकी छ। घटनास्थलमा 35 जना प्रहरी टोली खटिएको सूचना अधिकारी पच भैयाले जानकारी दिनुभयो। बिहान 11:30 बजे बस खसेको सूचना पाएपछि प्रहरी टोली खटिएको उहाँको भनाइ छ। घटनास्थल प्रहरी चौकी पाल्तोडाबाट करिब 3 किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालयबाट करिब 50 किलोमिटर पश्चिममा पर्ने पनि पच भैयाले जानकारी दिनुभएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ। जुम्लाको हिमा गाउँपालिका 2 को छोटा खर्सु भन्ने लेकमा चट्याङ पर्दा एकजनाको ज्यान गएको छ। 2 जना घाइते भएका छन्। गोठका केही खसी बाख्रा पनि मरेको खबर छ। गएको साँझ एनसेल टावर नजिकै चट्याङ पर्दा हिमा 2 ओदी गाउँका रवि रावतको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर स्थानीय बल रोकाया र जगत रोकाया घाइते हुनुभएको र 15 वटा जति भेडा पनि मरेको खबर छ। उता चन्दननाथ 10 को सिद्धिगढे सामुदायिक वनमा परेको चट्याङले 5 जना किसानका 12 वटा खसी बाख्रा मरेको प्रहरीले जनाएको छ। नेपाल रेड क्रस सोसाइटीले कुनै पनि दलसँग आबद्ध व्यक्तिलाई संस्था छाड्न आग्रह गरेको छ। रेड क्रसमा आबद्ध स्वयंसेवक र कर्मचारीले रेड क्रसको सिद्धान्त र मूल्य मान्यता अनुकूल व्यवहार गरेको सुनिश्चित गर्न दलको सदस्यलाई संस्था छाड्न भनेको हो। संस्थाको विधानमा नै दल र भातृ संगठनको सक्रिय राजनीतिमा संलग्नहरू नेपाल रेड क्रस सोसाइटीका कुनै पनि तहका समिति आयोग र उपसमितिमा सदस्य तथा पदाधिकारी बन्न नपाउने भन्दै सोसाइटीले विधानको यो विपरीत दोहोरो भूमिकामा रहेको पाइएमा कारवाही हुने चेतावनी समेत दिएको छ। सोसाइटीले संस्थामा आबद्ध व्यक्ति कुनै दलमा आबद्ध भएको जानकारी पाएमा जानकारी दिन पनि अनुरोध गरेको छ। चितवनको इच्छा कामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै हातपात भएको छ। आज बिहान निर्माण व्यवसायी किङ फिसर कन्स्ट्रक्सनका संचालक लाल बहादुर तामाङ सहितको 6 जनाको समूहले हातपात गरेको गाउँपालिकाले जनाएको छ। घाइते प्रशासकीय अधिकृत बस्नेतको टाउको मुख नाक र शरीरका अन्य भागमा चोट लागेको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभएको छ। घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले सुरक्षाको माग गर्दै कामकाज ठप्प पारेका छन्। उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै दोषी उप कडा कारवाही नगरेसम्म काममा नफर्कने बताएका छन्। गाउँपालिकाले बैंक ग्यारेन्टी मागेको विषयमा निर्माण कम्पनी र कार्यालय बीच विवाद भएको थियो। कम्पनीले गाउँपालिका विरूद्ध आदेश जारी गर्न माग गर्दै अदालतमा निवेदन दिए पनि चितवन अदालतले हिजो मात्रै आदेश दिन अस्वीकार गरेको थियो। घटनामा संलग्नको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ट्राफिक प्रहरीले 500 रुपियाँ डाँडेको छ।
4: सवारी नियम उल्लङ्घन गरेको अभियोगमा ट्राफिकले मुख्यमन्त्री शाहलाई जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहले हेलमेट नलगाइकन आफ्नै निवास परिसरमा मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कारवाहीको माग गरेका थिए। हेलमेट नलगाई बाइक चलाएको कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। ट्राफिकलाई 500 रुपियाँ जरिवाना तिरेपछि मुख्यमन्त्री शाहले कानूनले व्यवस्था गरे अनुसार सबैले कारवाही भोग्नुपर्ने बताउनु भएको छ। उहाँले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले नै उहाँले बिना हेलमेट बाइक चलाएको भिडियो टिकटकमा राखिदिनु भएको थियो। ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा यसअघि सांसद हरकर साम्पाङलाई पनि कारवाही गरिएको थियो।
3: 2082 जेठी गते गाली बेइज्जती मुद्दामा 1 महिना 7 दिन कैद सजाय र 12,100 जरिवानाको फैसला भएका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार भण्डारीलाई आज बिहान भीमदत्त 18 कटानको घरबाटै पक्राउ गरिएको हो। कञ्चनपुरका कञ्चनपुरमा 13 वर्षीय किशोरी निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी प्रकरणमा पत्रकार भण्डारीले मानस खण्ड दैनिक र सामाजिक सञ्जालबाट समेत आफ्नो विषयमा लेख्दा प्रतिष्ठामा आज पुगेको भनी तत्कालीन एसपी दिलीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

ओके राजेश पाल राय राजु पन्तको डुएट गीत सुन्नुभयो यहाँले. ए है म तिमीलाई अङ्गालामा बेरी बेरी रहँ हेरी हेरी रहँ आदि आदि थियो. रमाइलो थियो गीत श्रोताहरू. अब हामी काठमाडौँको सौगातको दोस्रो चरणमा प्रवेश गरिसकेका छौँ. समयको कुरा गर्नुपर्दाखेरि नेपालमा अहिले ठिक दिनको 2:53 जाँदैछ. बेलायतमा 10:08 गयो र ब्रुनाईमा अहिले बेलुकाको 5 छ. फोकलन्ड टापु हाम्रा भाइहरू हुनुहुन्छ त्यहाँ, चिसो ठाउँ हो. र चाहिँ अहिले बिहानको 6 छ. अहिले चाहिँ उठ्ने बेला भयो, परेडमा जाने बेला भयो अहिले त. यसै गरी भिलेजमा पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूको समय बिहानको 3, उहाँ पनि बिस्तारै बिस्तारै उठ्ने बेला भयो भने तपाईँहरू जहाँ जहाँ बसेर बिएबिएस गोर्खा रेडियो सुन्नुहुन्छ यहाँलाई चाहिँ गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ. फेरि पनि सञ्चालक विनोद खड्काको काठमाडौँको स्वागत कार्यक्रमबाट. अघि मैले माछाको कुरा गरेको थिएँ होइन, हाम्रो महाशिरदेखि लिएर सेती नदीमा चाहिँ पाइने सहरको कुरा गऱ्यौँ, असलाको कुरा गऱ्यौँ होइन, अनि त्यो भेगमा पाइने माछाहरू यानि कि पश्चिम भेगमा पाइने माछाहरूको कुरा चित्राङजीले बडो मिठोसँग बयान गर्नुभयो भने आज हामी खटको कुरा गर्छौँ, यानि कि तपाईँले धेरै जस्तो फिस एन्ड चिप्समा खाने माछाको कुरा. किनभने आजको दिन चाहिँ के रहेछ, July 2, 1992 चाहिँ कनेडियन गभर्मेन्टले कन्फर्म गरेको रहेछ, जुन चाहिँ हजारौँ हजार मानिसहरूलाई चाहिँ न्यू फाउन्डल्यान्ड जुन चाहिँ क्यानाडामा छ र ल्याब्राडोर भन्ने अर्को ठाउँ छ, उहाँले चाहिँ कड फिसिङलाई चाहिँ ब्यान गरियो, अथवा चाहिँ यो चाहिँ कहिले पनि नसिद्धिने यसको भनौँ न अब सङ्ख्या छ त्यो चाहिँ सकियो भनेर भन्दाखेरि सबैजना चकित परे. यो कथा सुनाउँछु है त नेपालीमा, सकेसम्म तपाईँले बुझ्ने गरी राख्छु म. July 2, 1992 यानि कि 1992 कड माछा समात्ने उद्योग समाप्त भएको दिन र श्रोताहरू कोल्याप्स भएको दिन हो यो इन्डस्ट्री. 1992 यही दिन यानि कि आजको दिन क्यानाडा सरकारले न्यू फाउन्ड ल्यान्ड रेजर ल्याब्राडोरका हजारौँ मानिसले पहिले नै अलिअलि थाहा पाएको वास्तविकतालाई आधिकारिक रूपमा पुष्टि गरेको दिन हो कि कड माछा समात्ने उद्योग र त्यससँग जोडेका उनीहरूको जीवनशैली अन्त्य भएको भनेर भनियो. सबैजना चकित परे होइन. र उत्तर के कुरा के रहेछ भने, उत्तर एटलान्टिक यानि कि नर्थ एटलान्टिकको कड माछाले करिब 500 न्यू फाउन्डल्यान्ड र ल्याब्राडोर प्रदेशको त्यो क्षेत्रको भनौँ अर्थतन्त्रलाई धानेको थियो. एक समय युरोपमा खाइने माछा मध्येमा 60% माछा कड नै पर्दथ्यो. सम्पूर्ण बस्तीहरू यही उद्योग वरिपरि विकसित भएका थिए र प्रदेशको 10%भन्दा बढी जनसङ्ख्या यसै उद्योगमा संलग्न पनि थियो. कतिपय माछा मार्ने परिवारले आफ्नो यानि कि फिसरम्यानहरूले भनौँ होइन आफ्नो संलग्नता 6 पुस्ता 6 generationsम्म पछ्याउन सक्थे. कहाँ र चाहिँ विशेष गरी उनीहरूले ह्यान्डलाइन होइन डोरी र चाहिँ हुक भनौँ न प्रयोग गरेर गरिने सानो स्तरको माछा मार्ने काम त्यहाँको जीवनशैलीको एक हिस्सा थियो. त 1885 क्यानाडाको कृषि मन्त्रालयले कड माछाको भण्डार यानि कि त्यसको स्टोर अथवा चाहिँ त्यसको भनौँ न अब सङ्ख्या भनौँ कहिले पनि समाप्त हुँदैन भनेर चाहिँ घोषणा पनि गरेको रहेछ 1885. तर July 2, 1992 क्यानाडाको त्यही मन्त्रालयले त्यही भण्डार समाप्त भएको ओके त्यो स्टक चाहिँ सकियो भनेर घोषणा गरेको रहेछ. त प्रदेशको राजधानी सेन्ट जोन स्थित एक होटेलको सभा हलमा कन्फरेन्स हलमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले कड माछाको सङ्ख्या पुनः बढ्न समय दिनको लागि 2 लागि यो चाहिँ प्रोफेसनल यानि कि इन्डस्ट्रियल फिसिङ व्यावसायिक माछा मार्न प्रतिबन्ध मोरेटोरियम भनौँ अङ्ग्रेजीमा लगाइएको घोषणा गरे. त्यसपछि भयो माछा मार्ने यानि कि फिसरम्यानहरूको आक्रोश. त्यो सभा हलमा त्यतिको गुन्जिन पुग्यो. सुरक्षाकर्मीहरूले उनीहरूलाई चाहिँ भनौँ न त्यहाँका अधिकारीहरूलाई ढोका थुनेर थप सुरक्षा बल ल्याएर जोगाएका रहेछन्. त यो घोषणाले क्यानाडाको इतिहासकै सबैभन्दा ठुलो सामूहिक रोजगारी गुम्ने घटना निम्ति आश्रोताहरू. यो पतन एकैचोटि भएको हुने थिएन. यसको पृष्ठभूमि चाहिँ के रहेछ भने, दशकोदेखि तयार भइरहेको थियो यो बिस्तारै बिस्तारै. 1885 कसैले पनि रेडार, सोनार, रेफ्रिजरेसनको प्रविधि, विशाल कारखाना, ट्रलर जस्ता ठुला ठुला जहाजको
कल्पना पनि गरेका थिएनन्, त्यो चाहिँ जन्मेको पनि थिएन अथवा बनेको थिएन भनौँ होइन। त्यसले गर्दाखेरि यी प्रविधिले माछा मार्नेहरूलाई किनारामा नफर्किकन अत्यधिक यानि कि स्वरमा नआइकन समुद्रको बिचमै हुँदै नफर्किकन अत्यधिक माछा मार्ने, धेरै सङ्ख्यामा माछा मार्ने अनि उनीहरूलाई ती प्रोसेसिङ गर्ने अनि प्रशोधन गर्ने अनि त्यहाँ फ्रिजिङ गर्ने सक्षम बनाएको थियो। केले? यो चाहिँ रेभोल्युसनले, त्यो पनि टेक्निकल रेभोल्युसनले होइन। त माछाको सङ्ख्या बारेमा त्रुटिपूर्ण र अत्यधिक आशावादी अनुमानको आधारमा कोटा नै एकदम धेरै माथि राखिएको रहेछ। औद्योगिक स्तरको माछा मार्ने कार्य, कमजोर व्यवस्थापन र सरका ब्लक जत्रा ठुला ठुला जहाजहरूले समुद्री सतहमा घिसार्ने यानि कि बटम ट्रलिङ भनिन्छ, त्यहाँ भएका सबै चिजलाई चाहिँ तहस नहस गर्दै विनाशकारी रूपमा अन्धाधुन अभ्यासको कारण प्रजनन गर्ने, त्यो माछाले फेरि भनौँ न प्रजनन गर्ने र सङ्ख्या बढाउने पुग्ने पर्याप्त माछा कुनै पनि बाँकी नरहिकन समात्ने तरिका अप्नाउन थाले। त्यसैले यो इन्डस्ट्री कोलाप्स हुन पुगेको रहेछ। ओके, त्यस कारणले बिउ जोगाउने भनेको हाम्रो नेपालीमा उखान छ नि होइन, केही नगरे पनि बिउ त जोगाउनु पर्छ। यहाँ चाहिँ रुखै ढाल्ने जरै नै उखालेर त भएन नि होइन, अहिले चाहिँ बिस्तारै बिस्तारै इट हेज कम ब्याक भन्नु पर्यो। त श्रोताहरू, कोड माछाको मैले कुरा गरेँ तपाईँहरूलाई, आजको दिन त्यो घोषणा गरेको दिन हो कि यो चाहिँ इन्डस्ट्री बन्द भयो भनेर। त कोड माछा तपाईँले खानुहुन्छ बेलायतमा हुनुहुन्छ, फिस एन्ड चिप्स खानुहुन्छ भने कोड नै प्रयोग गरिन्छ, तर प्रमुख प्रजाति कुन कुन हुन् त तपाईँलाई छोटकरीमा जानकारी राखौँ। प्रमुख कोड माछाको प्रजातिमा एटलान्टिक कोड भनेर भनिन्छ, प्रशान्त महासागर होइन को कोड र चाहिँ ग्रिनल्यान्डको कोड माछा र पूर्वी साइबेरियन कोड, इस्ट साइबेरियन कोड आदि आदि छन्। यो बारेमा तपाईँले विशेष गरेर खोज्न सक्नुहुन्छ। विशेष गरी फिस एन्ड चिप्समा चाहिँ चलाइने एटलान्टिक कोड नै हो है त। ओके, यति भन्दै एउटा गीत सुनाऊ र अर्को चरणमा तपाईँलाई म धनकुटातर्फ लान्छु। हाम्रा मित्रले त्यहाँबाट अपडेट दिनुहुन्छ, गाँजा खेतीको बारेमा कुराकानी गर्नुहुन्छ, ओसार प्रसारमा संलग्न व्यक्तिहरू पक्राउ परेको कुरा अलिक डिटेलमा गर्छु भन्नुभएको छ। अहिले कालीप्रसाद बाजकोटा र बबिना किराती गाउनुहुन्छ यस गीतलाई।

0: बडो मजाको गीत काली प्रसाद बास्कोटा बबीना खिराती गाउँदिन्थ्यो यस गीतलाई छड्के सलाम रे सुधारु अब लागू आजको युवा समय मैले आजको दिन घटेका घटनाक्रमलाई यसो हेर्ने क्रममा अलिकति इन्फर्मेटिभ होला भनेर कड माछाको कुराकानी गरेँ हुन त माछाका प्रजाति हजारौँ छन् नेपालमा पाइने माछा रौ माछा असला माछा झिङ्गे माछा हिले माछा थुप्रै छन् तर अलिक मजाले देश विदेशमा नाम चलेको चाहिँ महाशेर र सेतीमा पाइने अस के भन्छ सहर असलाको कुरा त कुरा नगरौँ जलकपुर मलाई मनपर्ने तपाईँलाई मनपर्ने माछा कुन हो त्यो पनि भन्नुहोस् है छ ओके अब हाम्रा मित्र हुनुहुन्छ गोपाल भराइलीजी धनकुटामा हुनुहुन्छ उहाँलाई कार्यक्रममा ल्याउन चाहन्छु गोपालजी मलाई सुन्नु भएको छ नमस्कार नमस्कार ल तपाईँको आज विषयवस्तु के हो पाहुना पनि हुनुहुन्छ भनिदिनुहुन्छ सुनाइदिनुहोस्
1: हजुर दाइ धन्यवाद आज मैले चाहिँ खास गर्न खोजेको चाहिँ यो धनकुटामा पछिल्लो समयमा लागु औषध जुन गाँजालाई लागु औषधको रूपमा मानिएको छ सरकारले मानेको छ त्यस चाहिँ त अहिले चाहिँ धनकुटामा अत्याधिक रूपमा गाँजा पक्राउ गर्ने क्रम भइरहेको छ भने गाँजा सँगसँगै विशेष गरी धनकुटाको शहीद भूमि र सागरगढी गाउँपालिकाका त्यहाँका मानिसहरूलाई चाहिँ धेरै पक्राउ गर्ने क्रम पनि भइरहेको छ यसले चाहिँ अलिक विकृतिकै रूपमा लिइरहेको छ सङ्ख्याको हिसाबमा पनि धेरै नै बढिरहेको छ जस्तो अघिल्लो वर्ष आर्थिक वर्ष 2081-82 गाँजाको प्रतिबन्धित भनिएको छ 4,194 किलो 180 ग्राम पक्राउ परिएको थियो के अरे प्रहरीले पक्राउ गरेको थियो भने यो चालु आर्थिक वर्षको 2082-83 असार 15 गतिसम्म मात्रै पनि प्रहरीले 1,775 किलो 215 ग्राम पक्राउ गरेको छ यो पछिल्लो दिनको कुरा गर्ने भने यो 15 गतेदेखि 17 गतेको अवधिमा 3 दिनको अवधिमा मात्रै पनि 1,033 किलो चाहिँ प्रहरीले गाँजा पक्राउ गरेको छ यो चाहिँ अहिले अलिकति धनकुटामा गाँजा अलिक बढी उत्पादन हुने भएको हुनाले पनि प्रशासनको पनि आँखा यहीँ पर्ने र सबैको आँखा यहीँ पर्दाखेरि विशेष त स्थानीय किसानहरूलाई नै मात्रा पर्न गएको छ त्यस कारणले गर्दाखेरि विकल्प के हुनसक्छ होला त भनेर अब यहाँ धनकुटामा चाहिँ विकल्पको कुरा पनि आइरहेको छ त्यस कारणले गर्दा आज मैले पाहुनालाई पनि विकल्पको के हुनसक्छ विशेष गरी उहाँ चाहिँ राष्ट्रिय समाचार समितिको निवर्तमान महाप्रबन्धक हुनुहुन्छ अनि त्यसो उहाँ चाहिँ जुन आज हामीले गाँजाको कुरा गरिरहेका छौँ उहाँको पालिका शहीद भूमि गाउँपालिका छिन्ताङ विशेष गरी उहाँको चाहिँ शहीद भूमि गाउँपालिका वडा नम्बर 1 हो त्यो आसपासको क्षेत्रमा नै अलिक बढी गाँजा पनि उत्पादन हुने भएको हुनाले त्यो क्षेत्रमा के हुनसक्छ विकल्पको रूपमा भनेर आज उहाँसँग कुराकानी गर्नको लागि मैले सिद्धराजज्यूलाई पनि यहाँ पाहुनाको रूपमा बोलाएको छु दाइ
0: ल त सिद्धराजी चाहिँ राष्ट्रसङ्घको निवर्तमान महाप्रबन्धक पनि हुँदो रहेछ मैले एकछिन कुराकानी गरेँ उहाँसँग विकल्प के हुनसक्छ भनेर उहाँको मन्तव्य लिइहालौँ न
1: अहिले जस्तो तपाईँको पालिकामा अलिक बढी गाँजा पनि उत्पादन हुने गर्छ त्यहाँका मानिसहरू पनि धेरै पक्राउ परिरहेको अवस्था पनि छ के हुनसक्छ खास त्यहाँ त्यसरी गाँजा नै बढी उत्पादन हुनुपर्ने कारण चाहिँ के हो किन उत्पादन हुन्छ त्यहाँ बढी
2: धन्यवाद गोपालजी र सबै यो रेडियो सुनेर बसिरहनु भएका श्रोता महानुभावहरूलाई नमस्कार भन्न चाहन्छु म सिद्धराज राई मैले अब यो गाँजा खेती चाहिँ कस्तो भने हाम्रो भूगोलमा हिजो परम्परागत रूपले थोरै एमाउन्टमा खेती हुन्थ्यो र अहिले चाहिँ यो बाध्यात्मक परिस्थितिमा खेती भइरहेको छ भनेको मतलब थोरै क्षेत्र भूगोलमा खेती गर्दाखेरि धेरै उत्पादन हुने भएकोले अब मान्छेले धेरैवटा धेरै दुःख भन्दा ठिक्क काम गर्दाखेरि खेती गरौँ भन्ने हिसाबले भइरहेको अवस्था हो र यो गाँजा खेतीले विकृतिहरू निर्माण गरेका छन् केही समस्याहरू सृजना गरेका छन् सामाजिक रूपले केही समस्याहरू सृजना भएको छ आर्थिक रूपले सबल भए पनि सामाजिक रूपले चाहिँ यसलाई चाहिँ समस्या छ हाम्रा थुप्रै दाजुभाइहरू दिदीबहिनीहरू जेलमा हुनुहुन्छ कैयौँ दिदीबहिनीहरू दाजुभाइहरू भगौडाको रूपमा फरारमा हुनुहुन्छ यो अवस्थाले गर्दाखेरि हाम्रो सोसियो सामाजिक एउटा संरचनामै समस्या सिर्जना गरेको छ र मैले के भनेको भने यो गाँजा खेती एउटा सिस्टममा आयो यो 10 वर्षको युद्ध भयो सशस्त्र विद्रोह भयो यो विद्रोहको बेला चाहिँ के भइदियो भने गाउँमा पुलिस नजाने पुलिस नगएपछि गाउँमा एक खालको जनताहरू फ्री भए जसको कारणले जनतामा बानी लाग्यो यो बानी निरन्तर अहिलेसम्म छ 20-22 वर्षदेखि यो निरन्तर छ र यसको विकल्पको रूपमा सोच्नुपर्ने दिन अब आएको छ किनभने हाम्रो समाज बिग्रिँदै गयो हाम्रा भाइ बहिनीहरू नयाँ आउने भाइ बहिनीहरू पढ्न छोडेर गाँजा खेतीतिर लाग्न भए, हाम्रा दाजुहरू जेल जाने भए, दिदीहरू जेल जाने, भाइ बहिनीहरू जेल जाने भए, यो भएर सोच्नुपर्छ र विकल्पको रूपमा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। केही विकल्पहरू चाहिँ कस्तो हो भने, हाम्रो कृषि उत्पादनको हिसाबले हिजोदेखि सुन्तला खेतीको लागि अत्यन्तै उर्वर भूमि हो, त्यस कारणले सुन्तलालाई व्यावसायिक खेतीको रूपमा यसलाई विकास गर्नुपर्छ होला। अहिले पछिल्लो समयमा एभोकाडोको खेती भइरहेको छ, एभोकाडोलाई विकास गर्नुपर्छ होला। आँप खेती हुन्छ, आँप खेतीलाई राम्रो गर्न सक्नु पर्यो। खोर्सानी गोलभेडा छ, यसलाई व्यावसायिक हिसाबले गर्न सक्नु पर्यो। पशुपालन घाँसे क्षेत्र छ, घाँस हुने डाले घाँसहरू प्रशस्त हुने ठाउँ हो, त्यस कारणले पशुपालन पनि सम्भावनाहरू छ। त्यसकारण यो एउटा विकल्प छ। अनि पछिल्लो समयको एउटा रिसर्चले के देखाएको छ भने, हाम्रो सहित भूमिको माथिल्लो क्षेत्र चाहिँ कफी खेतीको अत्यन्तै धेरै सम्भावना छ भनेर रिसर्चले पनि देखाएको छ र केही किसानहरूले सुरु गर्नुभएको छ र राम्रो आमदानी गरिरहनु भएको छ। त्यस कारणले यसका विकल्पमा यो कफी खेती पनि हुन सक्ने सम्भावना छ। यो सँगै हाम्रो क्षेत्र चाहिँ धार्मिक र सांस्कृतिक पर्यटनको हिसाबले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र पनि हो र यसलाई चाहिँ पर्यटकीय क्षेत्रको विकासको लागि हामीले पहल गर्न जरुरी छ। जसरी अहिले पोखरा गएर इन्डियातिर गएर इन्डियादेखि सब सारातिर घुमिरहेको छ पोखरा भन्दै, त्यसरी नै हामीले चाहिँ सहित भूमि भन्दै हाम्रो क्षेत्र भनेर लान सक्ने सम्भावना छ। यसको मैले
3: जस्तो तपाईँले विकल्पहरू धेरै छन् पनि भन्नुभयो, स्वाभाविक रूपमा पनि हो। धनकुटा विशेष गरी अब एभोकाडोको खेती हुने, खोपु चिन्ताङ भनेको सुन्तलाको खेती हुने ठाउँ हो, तर स्थानीय सरकार वा प्रदेश सङ्घ सरकारहरूले चाहिँ त्यहाँका जनतालाई, त्यहाँका किसानहरूलाई विकल्पमा लाग्नुपर्छ भनेर उहाँहरूले चाहिँ कतिको सहयोग गर्नुभएको, त्यो किसिमको त्यहाँ लाग्नको लागि सहयोग गर्नुभएको चाहिँ छ कि छैन?
2: होइन, यस विषयमा त सबै पहल गरिरहनु भएको छ, राजनीतिक हिसाबले पनि पहलहरू भइरहेको छ, स्थानीय जनप्रतिनिधिहरूले पनि पहल गरिरहेको छन्। किनभने मान्छे पक्राउ पर्दाखेरि दुःख पाउने त स्थानीय जनप्रतिनिधिले हो नि त, पुलिस कहाँ आएर कुरा गर्नु पर्यो, होइन, कागज पत्र मिलाइदिनु पर्यो, अनि जे दुःख त जनप्रतिनिधिले पाउने हो, त्यस कारणले उहाँहरूले कुरा त गरिरहनु भएको छ। तर यसको के हो भने, कानुन निर्माण गर्दाखेरि स्थानीय कानुनले, कानुन र केन्द्रको कानुन बिचमा, केन्द्रको कानुन हुँदा हुँदै स्थानीय कानुन बनाए हुँदाखेरि बाजिने भएकाले केन्द्रको कानुन नै लागू हुन्छ, त्यस कारणले लोकल लेभलमा स्थानीय कानुन बनाउनलाई समस्या भएको छ। स्थानीय स्तरमा कानुन बनाउने भएको भए पहिले नै कानुन बनाएर यो गरिसक्ने थियो। र एउटा के हो भने, यो गाजा ऐन 2033 चाहिँ तपाईँको गरेको व्यवस्थाले गर्दा यो समस्या भएको छ। र अहिले के हो भने, किसानहरूले माग चाहिँ गाजाको कानुन बनाउनु पर्यो, वैधानिक हिसाबले खेती गर्न पाउनु पर्यो भन्ने खालको कुरो छ, तर त्यो कानुन बन्नको लागि जटिलता देख्छु मैले। स्थानीय तहको सरकारहरूले ती कामहरू गर्न चाहँदा चाहँदै पनि गर्न नसकेको अवस्था छ।
3: जस्तो कि अब सहित भूमि क्षेत्रमै झन्डै झन्डै धनकुटा लगायत देशभरिमै 400 बढी चाहिँ त्यहाँका किसानहरू जेलमा हुनुहुन्छ, होइन, पक्राउ पर्ने र पक्राउ पर्ने क्रम पनि त्यत्तिकै छ, छोड्ने क्रम पनि त्यत्तिकै छ। यति धेरै समस्या हुँदा हुँदै पनि त्यहाँका किसान आफैले चाहिँ विकल्प खोजेका छन् कि छैनन्?
2: विकल्पहरू खोजिरहेका त छन्, तर भरपर्दो विकल्प भएन। जसरी गाजा खेती गर्दाखेरि फाइदा हुन्छ, आर्थिक हिसाबले फाइदा हुन्छ, त्यसरी फाइदा गर्ने खालको विकल्पको रूपमा उहाँहरूबाट त्यो किसानहरूलाई त्यो खालको विश्वास दिलाउन सक्ने गरेको खेती गराउन सकिएको छैन, अथवा उहाँहरूले उत्पादन गरेको कुरालाई बजारसम्म लैजान सकिएको छैन। नेपालमा मैले तपाईँलाई गोपालजी भनौँ, सानो कुरा तपाईँहरूलाई भनौँ, अहिले मार्केटमा सबैभन्दा राम्रो बिक्ने खोर्सानी भनेको बायोमार्सल जातको रहेछ, तर किसानहरूले बायोमार्सल जातको खोर्सानीको बिउ पाउँदैन, नपाउने समस्या रहेछ। मैले अस्ति मात्रै गाउँमा गएको बेला कुरा गरेको थिएँ, यो बायोमार्सल खेती गरौँ न, राम्रो हुन्छ, बिउै पाउँदैन भनेर उहाँहरूको कुरा छ। के छ भने, कृषिको प्राविधिकहरूले पनि त्यो चाहिँ नेपालमा त्यो बायोमार्सलको जातको बिउको चाहिँ दर्ता भएको रहेनछ, नेपालमा बेचबिखन गर्न पाउनको लागि दर्ता नभएको रहेछ, नभएपछि अर्कै जातको खोर्सानी आउने त त्यसले राम्रो नहुने भनेपछि किसानहरूलाई भरपर्दो भएन एउटा। दोस्रो चाहिँ बजार कहाँ लाने, बजारको व्यवस्थापन राम्रो भएन, किनभने मैले यो बजार सँग चाहिँ त्यहाँको किसानको जुन खालको सम्बन्ध जोड्नु पर्ने थियो त्यो जोड्न नसकेको अवस्था छ। यी कारणले गर्दाखेरि उहाँहरूलाई भरपर्दो कुरा भइरहेको छैन। तर अहिले पछि अघि मैले भने कफी खेतीले चाहिँ बिस्तारै किसानहरूको ध्यान तानिरहेको म देख्छु, पछिल्लो समयमा एभोकाडोमा तानिरहेको देख्छु, पछिल्लो समयमा रुद्राक्षको खेती गरिरहेको देख्छु विकल्पको रूपमा। भनेको यसलाई चाहिँ विकल्पको रूपमा किसानहरूलाई लगेर किसानहरूले उत्पादन गरेका विषय वस्तुहरूलाई बजारसम्म लैजानको लागि सहज पहुँच निर्माण गराउनको लागि चाहिँ लोकल गभर्मेन्टले पहल गर्न सक्छ। यो पहल चाहिँ लोकल गभर्मेन्टले गरेको पाइँदैन। अहिले कुनै पनि लोकल गभर्मेन्टले किसानको उत्पादनलाई बजारसम्म लैजानको लागि पहल गरेको पाइँदैन। यो पहल गर्नको लागि पनि म अनुरोध गर्छु।
3: जस्तो तपाईँ त्यहीँ अब सहित भूमि क्षेत्रको पनि हुनुहुन्छ, लामो समयदेखि पत्रकारिता गरिरहनु भएको छ, अध्ययन रिसर्चहरू पनि गरिरहनु भएको छ, तपाईँ आफैले चाहिँ स्थानीय सरकारलाई जुन चाहिँ सहित भूमि क्षेत्रका जनताहरू धेरै व्यक्तिहरू जेल परिरहँदाखेरि स्थानीय सरकारले चाहिँ यो गर्नुपर्छ है भनेर तपाईँले चाहिँ कतिको झकझकाउनु भएको छ?
2: सायदै यो गाँजाको विषयमा मान्छेहरू जेल परिरहँदा सबैभन्दा धेरै कराउने र सामाजिक सञ्जालहरूमा बोल्ने मान्छे मध्येमा एउटा म पनि होला, धेरैजना बजे बोल्नुहुन्छ। र मैले पटक पटक भनेको छ लोकल गभर्मेन्टका साथीहरूलाई, गाँजा खेतीलाई न्यूनीकरण गर्नको लागि प्लान गर्नुहोस्, त्यसको लागि योजना गराउनु बनाउनुहोस्, सहजीकरण गरौँ, त्यसबाट चाहिँ कसरी गर्ने हो, त्यो गाँजाले चाहिँ हाम्रो समाजलाई कसरी अप्ठ्यारो बनाएको छ, सामाजिक रूपले के समस्या सिर्जना गरेको छ, भाइ बहिनीहरूलाई स्कुल नगइकन गाँजा खेती गर्ने वातावरण किन निर्माण भइरहेको छ, यस्ता विषयवस्तुहरूमा चाहिँ सहजीकरण गरौँ, छलफल गरौँ, डिस्कस गरौँ र बिस्तारै गाँजा खेती कम र अन्य खेतीलाई बेसी गरेर लैजाने गरीको वातावरण निर्माण गरौँ भनेर चाहिँ सबैभन्दा धेरै त मैले बोलेकै छु, सार्वजनिक रूपले पनि बोलेको छु, भेटघाटमा पनि बोलेको छु, भेटेर पनि भनेको छु। अब विकल्प नदिने हो भने हाम्रो मान्छे सबै जेलमा आउँछन् र यो पनि के हो भने बिस्तारै यो खेती पनि समाप्त हुँदै जान्छ, फेरि यसको पनि यो निश्चित टाइम पछि यसको उत्पादन कम हुँदै जाने रहेछ, यो माटोकुले पनि यसको नपचाउने, त्यस कारणले यो गाँजाले निर्माण गरेका सामाजिक समस्याहरूले जटिल बन्दै गएकोले यसको न्यूनीकरण गर्न जरुरी छ, यसको न्यूनीकरण गर्न पहल गर्नुपर्छ।
3: हजुर, जस्तो धनकुटामा गाँजाको मूल्य पनि खासै त्यति धेरै छैन, 1500 दुई हजार भन्दा बढी नपर्ने रहेछ, भारत पुर्याउँदाखेरि बल्लले 12,000 पन्ध्र हजार मूल्य पाउने रहेछ हो। यति धेरै कम मूल्य पाउँदाखेरि अब यसको विकल्पको रूपमा त्यहाँका किसानहरू लाग्नुपर्छ, यहाँ मार्फतै त्यो कुरा पुग्यो र त्यहाँका जनताले त्यहाँका स्थानीय किसानहरूले चाहिँ विकल्पको रूपमा अन्य के हुनसक्छ, जस्तो सहित भूमिमा दाल अन्नका चिजहरू धेरै उत्पादन हुन्छ त्यहाँ, अब आँपहरू उत्पादन हुने ठाउँ छ, अब धेरै त्यहाँ हुन्छ होइन, त्यसले गर्दा पनि त्यसतर्फ लाग्नुपर्छ भन्ने मलाई पनि लाग्छ। यति कुरा गरेँ मैले।
0: हस् गोपालजी, तपाईँलाई धेरै धन्यवाद छ। उहाँले विकल्पको रूपमा जुन चाहिँ बायो सिडको कुरा गर्नुभयो हाम्रो सरले होइन, सिद्धराज राईज्यूले, मैले हेर्दैछु बायो मार्सल चिली हेरेको बजारमा एउटा 10 ग्रामको चाहिँ अनलाइनमा किन्न पाइँदो रहेछ। सरलाई दिनुहोस् त एकताल टेलिफोन, म सरसँग कुरा गर्छु।
4: हजुर हजुर
0: सर, नमस्कार है।
4: नमस्कार
0: म विनोद खड्का, हजुरको कुरा सुनेर बसिरहेको छु र हजुर पहिला राष्ट्रसँग भनेपछि हाम्रो कुनै न कुनै लिङ्क छ, हामी युज हामी हजुरको चाहिँ मेम्बर हौँ होइन, गर्दाखेरि हजुरसँग चिन्जान हुने मौका पनि पाइयो। एनिवे, हजुरले बायो मार्सल चिलीको बिउ पनि नपाउने भन्दाखेरि कहाँ पाइँदो रहेछ, मैले खोज्दाखेरि अनलाइनमा पाइँदो रहेछ, तर 10 ग्रामकै भारतीय 504 रुपियाँ रहेछ है, गर्दाखेरि त्यहाँका किसानहरूले पाए पनि त्यो चाहिँ होला जस्तो लागेन मलाई।
2: होइन, यो चाहिँ उहाँहरूले पहिला खेती गरिरहेको, अहिले पनि खेती गर्नुहुन्छ, तर कस्तो हो भने लुकी चोरी बिउ ल्याउनुपर्छ अनि समस्या छ, अहिले पनि खेती गर्नु भएको छ र यसको उत्पादन साह्रै राम्रो छ। तपाईँलाई भने यो 3-4-5 चोटिसम्म फल्छ, एक एउटा बोट बिरुवा रोपिसकेपछि एउटै सिजनमा 3-4-5 चोटिसम्म टिप्न मिल्ने भएकोले यसको अत्यन्तै राम्रो छ, यसको प्रोडक्सनको हिसाबले बजारको हिसाबले।
0: यो हाइब्रिड चिली रहेछ। मेरो धेरै समय छैन, तर पनि अब हजुर धनकुटावासी, अब त्यहाँका तपाईँ बासिन्दा भएको नाताले हाम्रा धेरै पल्टनियाहरू हुनुहुन्छ ब्रिटिस आर्मीमा, तपाईँका पनि आफ्ना साथीभाइ परिवारजनहरू हुनुहुन्छ होला, कोही हुनुहुन्छ भने यसो नाम लिएर हेलो हाई भनिदिनुहोस् न, बेलायततिर हङकङतिर कोही हुनुहुन्छ अथवा चाहिँ विदेशमा हुनुहुन्छ होला, केही भन्न चाहनुहुन्छ सर?
2: थुप्रैजना हुनुहुन्छ, सबैको नाम लिन सम्भव भएन, यो मैले सम्झेँ, सबैजना मेरा आफन्तजनहरूलाई सम्झेँ, एक एकमुष्ट रूपले सबैजना बेलायत हङकङमा ब्रुनाईमा रहनुभएका सबै आफन्तजनहरू सुनिरहनु भएको छ भने सबै तपाईँहरूलाई नमस्कार छ। हाम्रो गाउँ राम्रो बनाऊ, शहीद समृद्ध शहीद भूमि बनाउने अभियानमा हामी सबै लागौँ। हाम्रो समृद्ध शहीद भूमि बनोस्, म सबै तपाईँहरू बाहिर रहनु भएको छ, तपाईँहरूको पनि योगदान रहोस् भन्ने म शुभकामना अनुरोध गर्न चाहन्छु।
0: ल सर, छोटकरीमा सबैलाई छोडिदिनु पर्यो। तपाईँ पढेको स्कुल चाहिँ कुन हो सर?
2: म धनकुटामा पढेको चाहिँ आदर्श माध्यमिक विद्यालय।
0: ल त, आदर्श माध्यमिक विद्यालयका तपाईँका समकालीन सिनियर जुनियर्सले कति सुन्नु भएको छ भने सुन्यौँ है भनेर उहाँले तपाईँलाई चाहिँ फेसबुकमा भनिहाल्नुहुन्छ है सर। ल, पछि कुराकानी गर्दै गरौँला। भाइलाई पनि धन्यवाद छ, तपाईँलाई पनि धन्यवाद छ सर। नमस्कार है काठमाडौँबाट। नमस्कार नमस्कार। मैले दुवैसँग बिदा लिएँ। आदरणीय श्रोताहरू, अब हामी लागौँ न त गीततर्फ। गीत छड्के सलाम भन्ने गीत त मैले अघि राखिसकेको छु, अहिले तपाईँलाई म अर्को एउटा गीत राख्न चाहन्छु। त्यसपछि अलिकति स्पोर्ट्सको कुरा त गर्नै पर्छ। स्पोर्ट्सको कुरा गर्नुभन्दा पहिला गीतै खोज्नु पऱ्यो होइन। दीपक खरेलको गीत ठ्याक्कै मिल्यो, अगाडि आयो, त्यो गीत राख्न चाहन्छु।

0: ओके मिठो गीतलाई मैले यहीँ जहाँको त्यहीँ पज गरेर राखेँ, फेरि सुनाउँछु नि कुराकानीमा। फेरि फुटबलको कुरा गर्नै पर्यो। इङ्ल्यान्ड लास्ट 16 आयो, कति राम्रो कुरा। तर अहिले एकदमै भाइरल भएको कुरा के छ भने रोनाल्डो भर्सेस मोड्रिचको कुरा आइरहेको छ। विश्वकप इतिहासमै पहिलो र अन्तिम महाभिडन्त हुँदैछ, यानि कि पोर्चुगल प्लेइङ क्रोएसिया। यो बारेमा छलफल गरिहालौँ न मित्रसँग। प्रकाशजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: सबभन्दा पहिला आज तपाईँलाई त अघि नै लिनुपर्ने थियो है, आज त विश्व खेलकुद पत्रकार दिवस हो नि। यो डे टुडे यो डे है ल, के कार्यक्रम भयो?
1: म आज त्यसैको सन्दर्भमा यो कार्यक्रम हाम्रो नेपाल खेलकुद पत्रकारमा जुन यो कार्यक्रम एउटा गरिरहेछ नेपाल एसियन गेम्स भन्ने, यो सन्दर्भ पारेर त्यही कार्यक्रममा थिएँ। त्यसले गर्दाखेरि अलिकति म पनि व्यस्त भएँ।
0: ल मैले 5-7 मिनट लिइहालेँ तपाईँलाई। कार्यक्रममा के निस्किँदैछ, के हुँदैछ, के चियापान मात्रै हो?
1: होइन यस्तो छ, यो नेपाल इन एसियन गेम्स भन्ने आजको चाहिँ यो अन्तर्क्रियाको कार्यक्रमको चाहिँ नारा चाहिँ होइन, आज त्यो ब्यानरमा इन्टरेक्सन भइरहेछ, जहाँ चाहिँ नेपाल ओलम्पिक कम्पनीको अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवसँग राम सरिद्र मेधासँग चाहिँ एउटा प्यानल डिस्कसन भइरहेछ कि सहभागिता कस्तो रहने। त्यसमा चाहिँ उहाँहरूले के भन्नुभयो भने नेपालको 23 खेलमा सहभागिता रहन्छ अब यसपालिको विश्व एसियाड गेममा भनेर चाहिँ उहाँहरूले यहाँ एउटा इन्फर्मेसन पनि दिनुभयो। त्यसै विषयमा त्यसैको वरिपरिमा तयारीका विषयमा अब कस्तो तयारी भइरहेको छ, कति बजेट छुटिएको छ, त्यो सबै कुराहरू चाहिँ आज उहाँहरूले यहाँ जानकारी दिनुभएको छ।
0: राम्रो कुरा, सौहार्दपूर्ण नै छ कुराकानी। मैले किन सोधेँ भने नि नेपाल ओलम्पिक कमिटी र चाहिँ फेरि राखेको विवाद चाहिँ पुरानै हो नि त, होइन र?
1: एकदम पुरानो हो, तर आज अहिले चाहिँ सहकार्य देखिया छ किनभने अब नजिक आइसकेको छ, त्यो भएको कारणले गर्दाखेरि उहाँहरूको चाहिँ अहिले सवार चाहिँ देखिया छ।
0: ओके ल त, मिलिजुली नभए त कुरै छैन। जस्तो कि एन्फाको पनि स्थिति त्यही छ, निलम्बन भयो, फिफाले गर्यो होइन, अब एएफसीले पनि केही एक्सन लिँदैछ भनेर सुनेको थिएँ, के हो त्यो कुरा चाहिँ?
1: त्यो चाहिँ अब अहिले ठ्याक्कै डिटेल चाहिँ आएको छैन, अब नेपाललाई निलम्बन गरेको भन्ने कुरा त हामीले अस्ति पनि चर्चा गरि नै हाल्यौँ। अब मलाई लाग्छ केही न केही सरकारसँग, अब सरकारले चाहिँ एएफसी फिफासँग सहकार्य नगरेसम्म अब नयाँ एउटा सम्भावना आउने भन्ने कुरा चाहिँ अब अलिकति गाह्रै छ देख्छु म, होइन, एउटा नयाँ ढङ्गले अब छलफललाई अगाडि बढाउनु पर्ने स्थिति देख्छु म।
0: ओके अब फुटबलतिर लाग्यौँ, पोर्चुगल र क्रोएसियाको आजको गेम होइन, आज भन्दाखेरि अब शुक्रबारको गेम मनपर्छ तपाईँको, के प्रेडिक्सन के छ त प्रेडिक्सन?
1: म चाहिँ अब पोर्चुगल, मलाई लाग्छ कम्पेरिटिभली पोर्चुगलको चाहिँ कम्पेरिटिभली खेलाडीहरूको हिसाबले हेर्ने हो भने चाहिँ पोर्चुगल राम्रो छ, तर पोर्चुगलले चाहिँ पर्फर्मेन्सको हिसाबले हेर्ने हो भने चाहिँ पोर्चुगलको त्यति राम्रो हुन सक्छ, अलिकति अस्थिर खालको देख्छौँ हामी, जुन चाहिँ पहिलो र अन्तिम समूह चरणको अन्तिम खेल उहाँहरूले बराबरीमा खेल्नुभयो। एउटा उज्बेकिस्तान जो एसियन कन्ट्रीलाई चाहिँ उहाँहरूले अलिक कम्फर्टेबल विन चाहिँ त्यति मात्रै भएको थियो, त्यो कारणले गर्दाखेरि खासमा भन्यो भने पोर्चुगलले आफ्नो क्यालिबर अनुसारको गेम देखाउन सकेको छैन मलाई जहाँसम्म लाग्छ। मैले जति
0: त्यसको तुलनामा क्रोएसियाको
1: चाहिँ कम्तीमा एउटा फर्स्ट म्याच उनीहरूले इङ्ल्यान्डसँग हारे भने त्यसपछिको चाहिँ मैले एउटा ब्यालेन्स पर्फर्मेन्स मलाई लागिरहेछ, यदि आजको खेलमा ब्यालेन्स पर्फर्मेन्स गर्न सक्यो र आफ्नो क्यालेबर अनुसारको पर्फर्मेन्स गर्न सक्यो भने पोर्चुगल काहीँ न काहीँ हाबी हुन्छ भन्ने मलाई लागेको छ। तर त्यसको मतलब यो होइन कि क्रोएसिया कमजोर छ भन्ने पनि होइन, तर अब आज हेर्न लायक चाहिँ अर्को एउटा के छ भने क्याप्टेनहरू, दुईवटा क्याप्टेनहरूको जसको सायद अब रोनाल्डो र तपाईँको चाहिँ उता लुका मोड्रिचको चाहिँ सायद यो अन्तिम विश्वकप होला, त्यसले गर्दाखेरि उहाँहरू क्लबमा 6 वर्ष रियल मेड्रिडमा 12-18 सँगै खेल्नुभयो, उहाँहरू कहिले एकअर्का विरुद्ध चाहिँ नेसनल टिममा उत्रिनु भएको छैन, आज पहिलोचोटि उत्रिँदाखेरिको अब रिजल्ट कस्तो हुन्छ, एउटाको त अब यहाँ यात्रा टुङ्गिन्छ, त्यो कारणले त्यो एउटा प्रतिस्पर्धा पनि हेर्न लायक हुन्छ भन्ने चाहिँ लागेको छ मलाई।
0: ओके दुईटै सशक्त होइन त। एनिवे अब आजको र भोलि हुने गेमको कुरा गर्नुभन्दा पहिला

0: विद्यालय यति सही सदुपयोग गर्नुभयो क्याप्टेन ह्यारी केनले, एउटा सेकेन्ड गोल त वर्ल्ड क्लास नै गोल थियो भन्नुपर्छ, त्यो हामीले देख्ने गोल भन्दा फरक थियो। त्यो चाहिँ उहाँहरूले अन्तिम समयमा गएर खेल आफ्नो पक्षमा ल्याउनु भनेको चाहिँ अझै यो वर्ल्ड कपको रौनकतालाई अझै बढाएको छ भन्ने थाहा छ मलाई। एउटा त्यो म्याच भयो, अर्को चाहिँ सेनेगल र उसको सेनेगल र यो बेल्जियमको पनि 86 र 89 मिनटमा गोल फर्काएर बेल्जियमले चाहिँ एक्स्ट्रा टाइममा लग्यो म्याचलाई, त्यसपछि अनि एक्स्ट्रा टाइममा गएर तपाईँको पेनल्टीमा गोल भएर लकी भयो भनौँ बेल्जियम
1: चाहिँ एकदमै जित्न सफल भयो नि त बेल्जियम।
0: त्यो एकदमै अविश्वसनीय नै थियो आजको त्यो खेल चाहिँ, मैले पनि हेरेँ त्यो दुइटै खेल त्यो हिसाबले। र अर्को अमेरिकाको पनि कन्भिन्सिङ हुन्छ, उहाँहरू 10 म्यान भएर पनि जित्नु भएको छ, त्यो पनि एउटा कन्भिन्सिङ नै
1: लाग्छ। रातो कार्ड पाउने त्यो स्कोरिङ प्लेयर फेरि खेल्न अर्को म्याच खेल्न पाउँदैन कि ब्यान हुन्छ के हुन्छ?
0: अर्को त मलाई लाग्छ अर्को त म्याच सस्पेन्ड हुन्छ,
1: सस्पेन्ड एउटा सस्पेन्ड हुन्छ क्यारे होइन,
0: एउटा चाहिँ कम्तीमा हो न्यूनतम, अब त्यो उसको गल्ती हेरिकन पछि फेरि थपिन पनि सक्छ, एउटा चाहिँ कन्फर्म हो, एउटा चाहिँ कन्फर्म हो।
1: अब यही चरणबाट अगाडि बढेका अन्तिम स्वरमा पुगेको मेक्सिको र इङ्ल्यान्ड भेट्दैछन्, के छ त तपाईँको हिजाब किताब?
0: अब यो चाहिँ अब अहिले कस्तो भने इङ्ल्यान्डलाई पनि गाह्रो छ, किनभने मेक्सिकोमै हुन्छ, मेक्सिकोले फेरि ग्राउन्डमा चारवटा म्याच खेल्यो, कुनै पनि म्याच आएको छैन, एकदमै सङ्कट प्रदर्शन गरिरहेको कारणले गर्दा मेक्सिकोलाई हराउन चाहिँ मलाई लाग्छ इङ्ल्यान्डलाई पनि त्यति सजिलो हुँदैन।
1: ओके, अब शुक्रबारको गेमको कुरा गर्दाखेरि एउटा गेम टु वाच स्पेन भर्सेस अस्ट्रिया, पोर्चुगल र क्रोएसियाको तपाईँले कुरा गरिहाल्नुभयो, स्विजरल्यान्ड खेल्दैछ अल्जेरियासँग, अस्ट्रेलिया खेल्दैछ इजिप्टसँग क्यारे होइन, अरू पनि छ त्यसमा, अरू पनि छन्?
0: आज त छैन,
1: भोलि छैन, भोलिलाई
0: हजुर,
1: त्यसपछि शनिबारको गेममा चाहिँ अर्जेन्टिना र केप भेर्डे छ क्यारे होइन। ओके, शुक्रबारको गेम अरूको गेमको कुरा गर्दाखेरि स्पेन अस्ट्रिया के छ त? स्पेन त महारथी नै हो,
0: स्पेनलाई अलिकति माथि राख्न सकिन्छ, तर पनि उहाँको दुईजना प्लेयर मेन प्लेयरहरू चाहिँ घाइते हुनुभएको, हामीले अलिकति प्रेसर चाहिँ हुन्छ। अब एउटा स्पेनको राम्रो भनेको अहिलेसम्म गोल खाएको छैन होइन यो वर्ल्ड कपमा, त्यो कारणले गर्दा आज चाहिँ उहाँहरूको डिफेन्स लाइनको पनि अलिकति अर्को युरोपियन टिम नै भएको र आज अलिकति उहाँहरूको टेस्ट चाहिँ हुने सम्भावना देख्छु म, तर पनि अपर ह्यान्डको कुरा गर्ने हुन्छ स्पेनै देख्छु म।
1: तपाईँले युरोपियन टिमलाई फलो गर्नुहुँदो रहेछ धेरै, म चाहिँ एसियन र चाहिँ अफ्रिकन टिमलाई हेर्दैछु। अब इजिप्ट र चाहिँ अस्ट्रेलिया खेल्दैछ, के छ त्यसको शुक्रबार? अब शनिबारसम्म पुगौँ है त, अर्जेन्टिना केप भर्डे तपाईँ सम्पूर्ण सम्पत्ति राख्नु पऱ्यो भने कहाँ राख्नुहुन्छ ल भन्नुहोस् हो र, त्यो चाहिँ अपसेट भयो भने त्यो तपाईँको तमसुक चाहिँ म लिन आउँछु है त।
0: हजुर हजुर, हुन चाहिँ सक्छ फेरि फुटबलमा जस्तो तपाईँको हामीले हेऱ्यो भने पनि अस्ट्रेलियाले अर्जेन्टिनालाई हराएको फर्स्ट म्याच हामीले सम्झौँ न, योभन्दा अघिल्लो सिजनमा अघिल्लो संस्करणमा अर्जेन्टिनाले फर्स्ट म्याच नै साउदी अरबसँग हारेको थियो। अब फुटबलमा त्यो हुँदैन भन्ने कुरा चाहिँ छैन, सानो टिमहरूले पनि जित्न सक्छन् भन्ने सम्भावना चाहिँ छ फेरि।
1: अब फेरि अब धेरै समय छैन, भेरी क्विकली अब जर्मन जस्तो टिमलाई हराउने पाराग्वे भर्सेस फ्रान्स आइतबार खेल्दैछ, के छ तपाईँको विचार?
0: मलाई सबैभन्दा ब्यालेन्स टिम नै लागेको यसपालि चाहिँ फ्रान्स
1: हो,
0: सबैभन्दा ब्यालेन्स टिम
1: चाहिँ। अनि क्यानाडा प्लेइङ मोरोको शनिबारको दिन,
0: त्यसमा मोरोको फेभरेट लागिरहेको छ मलाई।
1: अनि भेरी फाइनल्ली कोलम्बिया घाना शनिबारको गेम, कोलम्बिया राइट, त्यति मात्रै भनौँ, त्यसपछि ब्राजिलको कुरा अहिले नगरौँला, नेक्स्ट विकै कुरा गर्नु पर्ला, सोमबार चाहिँ अलिक नजिकै कुरा गर्नु पर्ला है त। तर पनि सोमबार चाहिँ ब्राजिल भर्सेस नर्वे छ, अब आयो ह्यालान्ड भर्सेस अरू द ग्रेट ब्राजिलियन, ओके ल त, तपाईँको प्रोजेक्सन मिल्छ कि मिल्दैन हेरौँ है। तपाईँलाई आजको यो कार्यक्रम, तपाईँ जुन चाहिँ पत्रकार के भने खेलकुद पत्रकारको चाहिँ आज जुन चाहिँ कार्यक्रम छ, राम्रो कुरा निस्को सुनाउनु होला भन्दै मैले तपाईँसँग बिदा लिएँ है त। थ्याङ्क यू सो मच, थ्याङ्क यू आदरण श्रोता। अब उहाँ प्रकाश मिल्चेनाजी कार्यक्रममा व्यस्त हुँदाखेरि पनि हामीलाई केही जानकारी गराउनु भयो, र विशेष गरी आज विश्व खेलकुद पत्रकार दिवस छ र राखेप र साथसाथमा ओलम्पिक कमिटीका सदस्यहरूको बिचको सौहार्दपूर्ण वातावरणको कुरा गर्दै हुन्थ्यो भने अहिलेको गीतलाई कम्प्लिट गरौँ र त्यसपछि लागौँ समीक्षातर्फ।

0: मिठो राम्रो स्वरका धनी दीपक खरेलको आवाजको गीत यहाँलाई मैले राखे. अब लागौं आजको समीक्षा तर्फ.
1: नमस्कार. दैनिक समीक्षा लिएर भीमा आत्रे उपस्थित भएको छु. आज मिति 2083 साल असार 18 गते बिहिबार आषाढ कृष्ण पक्ष द्वितीय तिथि नेपाल सम्बत 1146 तदनुसार 2 जुलाई 2026. सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट. प्राधिकरणले प्रवर्धकलाई भन्यो विद्युत उत्पादन घटाऊ. शीर्षक राखेर खबर छापेको छ. सीमा तामाङको भाइ लाइनमा विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेसनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्ने पर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ. प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो. प्राधिकरणले प्रसारण लाइन वा सब स्टेसनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ. बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारण लाइन र सब स्टेसनको क्षमता पनि नपुग्ने भएकाले वर्षेनी बर्खायाममा प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अध्यक्ष मोहन डागीका अनुसार हाल 30 भन्दा बढी आयोजना कन्टिन्जेन्सीमा छन्. प्राधिकरणले प्रसारण क्षमता र सब स्टेसनको क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिँदै आएको छ. मर्स्याङदी करिडोरको प्रसारण लाइन अभावका कारण दोर्दी 1, माथिल्लो दोर्दी ए, चेपे खोला, दोर्दी खोला, सुपर दोर्दी, न्यादी खोला लगायत आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा छन्. कान्तिपुरले गरेको कुराकानीमा कन्टिन्जेन्सीमा रहेका केही आयोजकलाई भने निर्देशन गएको छैन, तर कन्टिन्जेन्सीमा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिइएको छ. इपानका अध्यक्ष डाँगीकै 7.5 मेगावाटको अप्पर खोरुङ्गा खोला स्मल जलविद्युत आयोजना 7 वर्षदेखि कन्टिन्जेन्सीमै सञ्चालनमा छ. कान्तिपुरको यो खबर. राज्यसभाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले थाल्यो अध्ययन शीर्षकमा अर्को खबर पनि कान्तिपुरले छापेको छ. जयसिंह महाराको बाहिरमा 18 वर्ष सपा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बोर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो. उहाँले पार्टीमा कुल 5,23,465 सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूह कति छन् भन्ने सूची नै प्रस्तुत गर्नुभएको थियो. यो सूची सञ्चार माध्यममा पनि सार्वजनिक गरिएको थियो. बोर्लाकोटीले पेश गरेको साङ्गठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो. राष्ट्रपतिले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भनेर आयोगमा प्राप्त जानकारी र विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको आयोगले जनाएको छ. आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्याम बाबु काफ्लेले राष्ट्रपतिलाई लेखेको पत्रमा भनिएको छ, पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा 18 वर्ष मुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण भएको गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउनु. राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 21 अधिकार व्यक्तिले पनि आपत्ति जनाएका थिए. राष्ट्रपाका तत्कालीन महामन्त्री बोर्लाकोटीले साङ्गठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,000 बढी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरेपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजबले आपत्ति जनाएको थियो. हालै मानवाधिकार आयोगले पत्र काटेपछि राष्ट्रपाले त्यो कच्चा तथ्याङ्क मात्रै हो, हामी सदस्य बनाउँदैनौँ भनेर जवाफ दिएको छ. अन्नपूर्ण पोस्टले फिफा विश्वकप समूह चरणमै कीर्तिमान नै कीर्तिमान शीर्षक राखेर आवरण कथा छापेको छ. फिफा विश्वकप 2026 समूह चरण केवल अर्को चरणको यात्रा तय गर्ने प्रतिस्पर्धा मात्रै बनेन, यसले विश्वकप फुटबलमा नयाँ इतिहास, नयाँ कीर्तिमान र नयाँ कथाहरू पनि जन्मायो. पहिलोपटक 48 टोली सहभागी भएको विस्तारित विश्वकपमा अप्रत्याशित नतिजा, साना राष्ट्रको ऐतिहासिक उदय, स्थापित शक्ति राष्ट्रको निराशाजनक बहिर्गमन र कीर्तिमानको वर्षाले प्रतियोगितालाई झनै रोमाञ्चक बनायो. समूह चरणका यी उपलब्धि र उतार चढावले अब नकआउट चरणलाई अझ रोचक बनाउनेछ भन्ने प्रत्येक खेलसँगै नयाँ इतिहास लेखिनेछ. विष्णु थापाको बाइलाइनमा यो आवरण समाचार छापेको छ. सरकारले गर्न थाले धमाधम नियुक्ति शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर छापेको छ. बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने बाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ. त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ. त्रिभुवन विश्वविद्यालयको उपकुलपति समेत रहेका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको छ। थापा विवेकशील साझा पार्टीमा आबद्ध भएर 74 सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर पदका उम्मेद्वार समेत बन्नुभएको थियो। विद्या सुन्दर साग्यले मेयर जित्दा थापाले तेस्रो धेरै मत ल्याउनु भएको थियो। त्यो बेला हालाकि काठमाडौँ क्षेत्र नम्बर 1 को सांसद रन्जु दर्शनाले दोस्रो धेरै मत ल्याउनु भएको थियो। आर्किटेक्ट इन्जिनियर थापाले शहरी विकास शिक्षा तथा पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँले सहरी योजनामा स्नातकोत्तर अध्ययन गर्नुभएको छ र आवास नीति तथा सहरी व्यवस्थापनका विषयमा विशेषज्ञता राख्नुहुन्छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच हम्फ्रे फेलोसिप अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न हुनुहुन्छ, जहाँ काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्य समेत हुनुहुन्थ्यो। नेपाल वायुसेवा निगममा 5 सदस्य नियुक्त गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पद बहाल भइसकेको सत्तर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। यो खबर फ्रन्ट पेजमा छापेको छ अन्नपूर्णले। धोबीघाटमा के गर्दै थिए चिनिया नागरिक शीर्षक राखेर आजै अन्नपूर्णले अर्को खबर पनि छापेको छ। अजबी पौड्यालको बाइलाइनमा ललितपुरको धोबीघाट र चोभारमा घर भाडामा लिएर शङ्कास्पद गतिविधि गर्ने 9 चिनिया नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट 18 चिनिया राहदानी बरामद गरिएको छ। अध्यागमन विभागले हिजो धोबीघाटको 4 घर र चोभारको एउटा कम्पनीमा छापा मारेको थियो। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार ललितपुरको धोबीघाट स्थित एउटा घरमा ठूलो संख्यामा चिनिया नागरिक शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अध्यागमन विभागले अनुगमन तथा खानतलासी गरेको थियो। 3 चिनिया नागरिक र चोभार स्थित ट्रेजर प्रालीमा शङ्कास्पद गतिविधिमा संलग्न अरू 6 गरेर 9 चिनियालाई समेत नियन्त्रणमा लिइएको छ। ढकालले भन्नुभयो, अनुसन्धानका लागि 18 चिनिया राहदानी पनि नियन्त्रणमा लिएका छौँ। धोबीघाटको 4 घरमा 29 चिनिया नागरिक बस्दै आएको खुलेको छ। विभागको टोली पुग्दा 11 पुरुष र 11 महिला गरी 22 चिनिया नागरिक फेला परेका थिए। तीमध्ये 4 व्यावसायिक भिजा र अरू 18 टुरिस्ट भिसा रहेको थियो। उनीहरूमध्ये 18 मात्रै राहदानी थियो। अरू 4 भिजा थप गर्न राहदानी वकिललाई दिएको बताएका छन्। 18 राहदानी अनुसन्धानका लागि अध्यागमनको टोलीले लगेको छ। गोर्खापत्र दैनिकले फौजदारी कार्यविधि संशोधन तयारी पक्राउ अघि अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजुदा कानुन संशोधन प्रक्रिया अघि बढाएको हो। जरुरी पक्राउ पुर्जी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामला मन्त्रालयले तयार गरेको छ। जघन्य अपराध वा गम्भीर अपराध र त्यसको उद्योग षड्यन्त्र र मतियार भएकोमा बाहेक अरू अपराधमा पहिलो हाजिर हुन बोलाउने र उपस्थित भएमा मात्र पक्राउ पर्जी जारी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। अभियोग पत्र दायर हुँदा दावी गरिएको हदभन्दा बाहेकको सम्पत्ति रोक्का गर्न नपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। कसुर अनुसन्धानको सिलसिलामा दूरसञ्चार सेवा प्रदायकसँग कुनै सूचना वा विवरण माग गर्न आवश्यक देखिएमा अनुसन्धान गर्ने निकायको कार्यालय प्रमुखले सेवा प्रदायक निकायसँग सूचना माग गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ। शिक्षा मन्त्रालयको 100 परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शीर्षक राखेर गोर्खापत्रले अर्को एउटा खबर पनि छापेको छ। कक्षा 12 नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अघि बढाइने। 9 विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा शिक्षाका लागि ई पेन्सन कार्ड प्रणाली तयार। विद्यालय शिक्षाको राष्ट्रिय गुणस्तर मापदण्डको अन्तिम मस्यौदा। सहकार्यात्मक शैक्षिक उपाधि कार्यक्रम सम्बन्धी नियमावली कार्यान्वयनमा छ। तर अहिले कक्षा 12 परीक्षाको नतिजामा भने विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। गोर्खापत्रले नै विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस शीर्षक राखेर सूर्यप्रसाद पाण्डेको बालनमा अर्को खबर छापेको छ। विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079-88 सञ्चालन हुने गरी एसिएसपी कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्यावधि मूल्याङ्कन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तल्लो तहमा शिक्षक दरबन्दी आवश्यकता भन्दा धेरै छ भने माथिल्लो तहमा अपुग्छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तरोन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। एससी एसपी सुरु भएको वर्ष 96.1% रहेको खुद भर्ना दर अहिले घटेर 94.2% झरेको छ। बालश्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर रहेको विज्ञको भनाइ छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्र, दलित तथा ग्रामीण भेगमा बढी देखिएको पहिचान गरेको छ। यसको समाधानका लागि मानव विकास सूचकाङ्कमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ। मन्त्रालयका योजना महाशाखाका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाका अनुसार यो कार्यक्रमको सुरुवात चितवनको चेपाङ समुदायबाट गर्ने सरकारको योजना छ। नागरिक दैनिकले लगानीकर्ताले गुमाए 3.5 खर्ब शीर्षक राखेर खबर छापेको छ। यो नेप्सेको कुरा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो। तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछिका 3 महिनामा सेयर लगानीकर्ताले करिब 3.5 खर्ब रुपियाँ गुमाएका छन्। अर्थात् लगानीकर्ताको पुँजी बजारको सम्पत्ति करिब 3.5 खर्ब रुपियाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत 15 गते 2879 बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज परिसूचक निरन्तर ओह्रालो लाग्दै हिजो 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा सेयर बजार पुँजीकरण पनि करिब 48.94 खर्ब रुपियाँबाट घटेर 45.43 खर्ब रुपियाँमा सीमित भएको छ। पछिल्लो 1 साता निरन्तर घटेको सेयर बजार हिजो भने 44.51 अङ्कले बढेको छ। सरकार गठनसँगै राजनैतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्र मैत्री आर्थिक सुधारको अपेक्षाले बजारमा प्रारम्भिक उत्साह देखिएको भए पनि त्यो टिक्न सकेन। नागरिकले यो खबर छापेको छ। रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरङ्ग शीर्षक राखेर नागरिकले अर्को खबर पनि छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर, हाम्रो पनि समय सकियो। आजको बसाइ यति नै गरौँ श्रोताहरू। फेरि भोलि शुक्रबारको दिन भेटौँला। हस् त, मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन, बाइ बाइ।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस। यो बीएफपीएस गोर्खा रेडियो हो।
3: कर्णालीमा खसेको छ। कर्णालीमा दर्ता भएको फोर्स गाडी कर्णाली राजमार्गमा पनि दैलेखको चामुण्डा बिन्द्रा सैनी साथको साङ्गेतरा क्षेत्रबाट कर्णालीमा खसेको हो। सुर्खेत पञ्चपुरी आठका तुलाराम सुवेदीले चलाएको गाडी दुर्घटनामा परेको हो। सड़कबाट करिब 400 मिटर तल खसेको गाडी कर्णालीमा डुबेको खबर छ। घटनास्थलबाट भीरमा अड्किएको एउटा शव निकालिएको दैलेख प्रहरीका सूचना अधिकारी लक्ष्मण पाँच भैयाले जानकारी दिनुभएको छ। गाडीमा कतिजना थिए भने पनि खुल्न बाँकी छ। घटनास्थलमा 35 जना प्रहरी टोली खटेको सूचना अधिकारी पाँच भैयाले जानकारी दिनुभयो। बिहान 11:30 बजे बस खसेको सूचना पाएपछि प्रहरी टोली खटिएको उहाँको भनाइ छ। घटनास्थल प्रहरी चौकी पाल्तो डाबाट करिब 3 किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालयबाट करिब 50 किलोमिटर पश्चिममा पर्ने पनि पाँच भैयाले जानकारी दिनुभएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट निकाल्न गर्नुपर्ने कुनै काम बाँकी नराख्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले पूर्वाग्रह राखेर सरकारले मान्छे छानी छानी कारवाही गर्न थालेको भनेपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो।
4: यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पूरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। हामीले सत्तामा आउँदै गर्दा, सरकारमा आउँदै गर्दाखेरि 2 वटा कालो धब्बाबाट निस्कने संकल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ। पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनु पर्छ भन्ने छ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्नु हुँदैन नगर्ने, र मान्यज्यूहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो।
3: एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध 6 दिन म्याद थप भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पटक म्याद थप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको लागि पक्राउ गरिएको विभागले जनाएको छ। नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद खड्का,
5: हामीले संवैधानिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेका छौँ। यो भ्रष्टाचार सम्बन्धी धेरै निकायहरूले काम गर्न थालेको छ। यसको विस्तार गर्दाखेरि समन्वयको अभावले गर्दा शक्तिको पनि दुरुपयोग हुन सक्छ र विशेष गरेर प्रधानमन्त्रीको कार्यालयमा राख्ने भन्ने जो कुरा आएको छ, हिजो पनि हामीले विरोध गरेका, कहिलेकाहीँ प्रतिशोधको हिसाबले पनि अनावश्यक मान्छेलाई दुःख दिन सक्छ। त्यसैले गर्दाखेरि अघि कुरा उठ्यो, यो पाकिस्तानको जस्तो पनि सरकार बदलिने बित्तिकै पूर्वाग्रही हिसाबले पनि दुःख दिनेहरू कुरा हुन्छन्, त्यसले समाजमा राम्रो चाहिने असर पर्दैन, जसले गर्दा एउटा कन्फ्लिक्ट सिर्जना गर्न सक्छ। त्यसैले गर्दाखेरि यसलाई निष्पक्ष ढङ्गले एउटा अधिकार सम्पन्न तरिकाले हामीले एउटा अख्तियारलाई नै यसको अधिकार दिनुपर्छ भन्ने मेरो एउटा सुझाव छ।
3: बजेट संशोधनको माग गर्दै विपक्षी दलले आज पनि मधेस प्रदेश सभा बैठक अवरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेपछि बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। बैठकको शुरूमै जनमतका सांसद सञ्जय कुमार यादव र जसपा नेपालका सांसद उपेन्द्र महतोले सरकारले टुक्रै योजनाहरू ल्याएर संघीयतामाथि झन वितृष्णा बढाउन खोजेको भन्दै बजेट संशोधन नभएसम्म संसद चलन नदिने अडान लिनुभएको थियो। प्रतिपक्षले सदन अवरुद्ध गरेपछि सभामुख राम आशिष यादवले अनिश्चित समयका लागि बैठक स्थगित गर्नु भएको हो। यसअघि हिजो पनि बजेटका विषयमा छलफल गर्न बसेको बैठक दुई दलको अवरोधपछि स्थगित भएको थियो। 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको भारत निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकड भित्ता नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारत गइरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार 5 चियाका ट्रक भारततर्फ लागेका छन्। खबर यति नै, नमस्कार।
2: BFBS, Gorkha Radio.

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोता, कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान मैले एउटा युगल गीतबाट गरिसकेछु। नारी हस्ताक्षर गीतकार सुनिता बस्नेत थापाको गीत रचना अनि सुनिल मास्के र मेलिना राईको स्वर रहेको गीत राखेँ मैले। सङ्गीतकार सुनिल मास्केकै सङ्गीत रहेको थियो र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उगारि सकेको छु। लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 18 गते असार कृष्ण द्वितीय तिथि विवाह नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 2 तारिक सन् 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका केही भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज बिहान 5:12 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भरि 7:03 जाँदा हुँदैछ र आज श्रोताहरू विश्व खेलकुद पत्रकार दिवस समेत भएको छ। आदरणीय श्रोताहरू, एकातिर विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकपको 23 संस्करण भइरहेको छ र यसको पनि अन्तिम स्वरको खेल भइरहेको छ र हालसम्म करिब 10 राष्ट्र पराग्वे, फ्रान्स, मोरक्को, नर्वे, क्यानाडा, ब्राजिल, इङ्ल्यान्ड, मेक्सिको, बेल्जियम र अमेरिका टप स्वरको लागि छानिसकेको छ भने बाँकी नतिजा आज र भोलिको खेलबाट छानिनेछ। अर्थात् अब 6 टोली 6 देश छानिँदैछ, 2 दिनको खेलबाट 10 टिम चाहिँ छानिसकेको छ र हिजो इङ्ल्यान्डले विजय हासिल गरेको छ। श्रोताहरू, यो खुसीमा तपाईँहरू पनि पक्कै पनि हामीलाई साथ दिइरहनु भएको छ होला, यो खुसीको कुरा हो हाम्रो लागि चाहिँ भन्न चाहन्छु र इङ्ल्यान्डको टिमलाई अझै धेरै शुभकामना भन्न चाहन्छु। र आज खेल पत्रकारिता दिवस पनि परेको छ र यो चाहिँ श्रोताहरू सन् उन्नाइस सय चौरानब्बेमा सम्पन्न अन्तर्राष्ट्रिय खेलको पत्रकार महासङ्घले आफ्नो 71 वार्षिक उत्सव मनाइने क्रममा यो दिवसको परिकल्पना गरेको थियो र यस दिवस चाहिँ हरेक वर्ष आजकै दिन अर्थात् जुलाई 2 तारिक विश्वभरि मनाइने गरिन्छ। विश्व खेलको पत्रकार दिवसको पनि सबैमा शुभकामना दिँदै एउटा खेलकुदसँग नजिक रहेको गीत राख्न चाहन्छु। टेक तामाङको गीत रचना रहेको गीतमा स्वर रहेको छ सत्यराज आचार्यको, राजकुमार बगरको सङ्गीत रहेको छ।

जित्नेहरूको पनि हार हुन्छ कति कति, यो गीत राखेर अहिले विश्वकप भइरहेछ, कति हार्नेहरूले जितिरहेको छ, कति जित्नेहरूले आशा गरेका टिमहरूले पनि हारिरहेको छ। र यो गीत राखेँ मैले टेक तामाङले लेख्नु भएको थियो, सत्यराज आचार्यको स्वरमा। र अब भने श्रोताहरू, आजको बसाइको बारेमा कुराकानी गर्ने बेला भइसकेछ, जानकारी दिने बेला भइसकेछ। र आदरणीय श्रोताहरू, आजको बसाई भनेको बिहिबारको बसाई स्वर्णिम सङ्गम सिर्जना बाटिका, जहाँ स्रष्टाका सिर्जनाहरू फुलाउने दिन हो। जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सिर्जनाहरूलाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा म आज पनि समेट्दै जानेछु, जुन गीत गजल कविता मुक्तकको रूपमा स्रष्टाहरूले लेखेर पठाउनुभएका सिर्जनाहरूलाई म आजको व्यवसायमा समेट्नेछु। र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका तपाईँ पनि यो क्षण बेला सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ। प्रतिक्रियाको अलावा तपाईँले पनि आफ्ना सिर्जनाहरू लेखेर पठाउन सक्नुहुनेछ। कुशल शब्दशिल्पी गीतकार लीलाराज कामबाङजी पनि यहाँ हामीसित जोडिसक्नु भएको छ। ल है, आज कोसिस गर्दैछु भन्नुभएको छ। ल, यहाँलाई यहाँको कोसिस सार्थक रहोस् भन्न चाहन्छु। र तपाईँले पनि आफ्ना सिर्जनाहरू लेखेर पठाउनुहोला बेबिस गोर्खा रेडीको व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा। सिर्जनाहरूले जीवनका र समाजका प्रतिबिम्बहरूलाई छर्लङ्ग पार्ने भएको हुनाले पनि सिर्जना आफैमा एउटा जीवन भन्न चाहन्छु। र तपाईँका सिर्जनाहरू आज म फुलाउनेछु कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा भन्दै, यति बेला भने एउटा गीत राख्न चाहन्छु। गायिका स्मिता प्रधानको स्वर रहेको यो गीतमा शब्द लेख्नु भएको छ गीतकार डम्बर याक्सोले, भने सङ्गीत यसमा दिनेश काजी बान्तवको रहेको छ। र डम्बर याक्सो गीतकार जो ब्रिगेड अफ गोर्खासँग जोडेका स्रष्टा पनि हुनुहुन्छ, उहाँसित चाहिँ भोलिको स्वर्णिम सङ्गममा गीत सङ्गीतकै बारेमा कुराकानी गर्ने मैले सोच बनाएको छु। अहिलेलाई भने चाहिँ डम्बर याक्सोले लेख्नुभएको यो गीत यहाँ माझमा स्मिता प्रधानले गाउनु भएको छ, सङ्गीत दिनेश काजी बान्तवको। र गीत पश्चात भने चाहिँ म सृजनाहरूको साथ उपस्थित हुनेछु।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in/bsgorkha radio
1: हजुर आदर श्रोता यो छोटो विश्राम पश्चात बिबिएस गोर्खा रेडियोको युवसाय सृजनशील व्यवसाय कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्दै हो भने सृजनाहरूको लहरलाई फुलाउन चाहन्छु यो सृजना बाटिकाको सृजनशील बसाइमा र यति बेला पनि मेरो हातमा एउटा कविता रहेको छ ए सिंहदरबार शीर्षकमा लेख्नुहुन्छ कवि भुवन रोका ए सिंहदरबार मैले पढेको त्यो गणितको नियमले किन नाप्न सकेन मेरो देशको क्षेत्रफल अनि कसरी नापियो त्यो बालोटारको जङ्गल ए सिंहदरबार सडक ओछ्याएर आकाश ओढेर हावा पिउँदै सुतिरहेका ती कलिला भविष्यहरूबाट कति किलोमिटरको दूरीमा छ गणतन्त्रको एक छाक भाग साक्षरताको किताबको खात आत्मनिर्भरको रोजगारी अनि समानताको छहारी ए सिंहदरबार कति किलोमिटर छ देशदेखि वाक्क भएर मुटुमा देशै बोकेर विदेशीहरूको लाइनको लम्बाइ कति लिटर छ उनीहरूले पठाएको पसिना कति वर्ग मिटर छ त्यो रातो बाकस कति माइल टाढासम्म सुनिन्छ चेलीहरूको चित्कार कति पाइला पर छ हर्के दाईको घरबाट मन्दिर कति मूल्य चल्दैछ शहीदहरूले गरेको बलिदानको कति घनत्व छ स अस्तित्व र पहिचानको कति घनत्व छ स अस्तित्व र पहिचानको ए सिंहदरबार वर्षौँदेखि घनकायका परिवर्तनका नाराबाट पटक पटक फेरिएका संविधानका धाराबाट विकासको गति नाप्न सकिएन शान्तिको बिन्दु खिच्नै सकिएन नापियो त केवल नयाँ नयाँ कुर्सीको चौडाइ खिचियो त केवल ती कुर्सीमा बस्नेहरूको तस्विर वर्षौँदेखि जोड गरिएको विदेशी अनुदानबाट घटाउँ कसरी स्वदेशी स्वाभिमानबाट कति समय चल्छ देशको ढुकुटी कति समय चल्छ देशको ढुकुटी कतिजनाले एक दिन खाँदा रित्तो हुन्छ राष्ट्रिय ढुकुटी वर्षौँदेखि नग्न चिच्याइरहेको सिमानाले पटक पटक आन्दोलनको हुरीमा च्यातिएको झुप्पडीका छानाले कति सेकेन्ड मिनेट वा वर्षमा सरकारलाई छुन्छ मैले जन्मदै बोकेको ऋण कति पुस्तालाई भाग लगाउँदा बाघफल शून्य हुन्छ मैले जन्मदै बोकेको ऋण कति पुस्तालाई भाग लगाउँदा बाघफल शून्य हुन्छ ए सिंहदरबार सगरमाथा ठम ठम हिँडेर तिम्रो अगाडि उभिएर आफ्नो उचाइको औचित्य सोध्यो भने शहीद गेट बिउजेर आफ्नो रगतको मूल्य खोज्यो भने एउटा गकिलो प्रश्न अन्तमा कवि भुवन रोकाले गर्नुभएको थियो यो कवितामा सगरमाथा ठम ठम हिँडेर अनि शहीद गेट बिउजेर सत्ताका बागडोर सम्हाल्नेलाई सोद्धाखेरि त्यतिखेर तिनका जवाफ के हुन सक्ला गम्भीर प्रश्न छ यो सिर्जनाका लागि उहाँलाई धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको यो बसाइमा अर्को एउटा सिर्जना पनि पढिहाल्छु है त र यहाँ लेख्नुहुन्छ कवि कमल घिमिरे प्रिय मेरो तलब तिमी कहिले बढ्छौ शीर्षकमा प्रिय मेरो तलब तिमी कहिले बढ्छौ प्रिय मेरो तल तिमी कहिले बढ्छौ, स्वास्नीको माग घण्टा घण्टामै बढ्छ, छोरा छोरीले मिनेट मिनेटमै माग्छन्। खाद्यान्नको भाव बढ्या बढ्दै छ, तिम्रो भाव घट्या घट्दै छ, बढेको भाव भएको तलब कहिले मिल्छौ? प्रिय मेरो तलब तिमी कहिले बढ्छौ? श्रीमतीको गनगन साथीभाइको कचकच पर्छ, महिना मर्न पाउँदैन घर धनीले भाडा तिर भन्छ। उठे खर्च सुते खर्च, जे गर्दा पनि खर्च बढ्छ, साथीभाइको अघि चिया खाउँ भन्न लाज लाग्छ, सबै कुरा मिलाउन हम्मे हम्मे पर्छ। प्रिय मेरो तलब तिमी चाहिँ कहिले बढ्छौ? महँगी वात्तै बढ्छ, तिमी पुर्कै हुन्छौ, हेप्छन् मलाई सबैले, तिमी चुपचाप सहन्छौ, तिमी आउनु अघि खर्च पहिला आउँछ, तिमी सुस्तरी आउँछौ, महँगी हुरी जस्तै आउँछ, तिमी सपनामा बढ्छौ विपनामा हराउँछौ, हामीलाई सधैँ रुवाएर तिमी के पाउँछौ? प्रिय मेरो तलब तिमी कहिले बढ्छौ? बजारको भावले आकाश छुन्छ, तिमी पातालमै हुन्छौ, छरछिमेकी माथि पुग्छन्, म जहाँको त्यहीँ हुन्छु, तिमीलाई बढाउन हर प्रयास विफल हुन्छन्, तिमीलाई माथि बनाउन सबै सपना अधुरै हुन्छ, अनि मेरो मन अर्कैतिर भटारिन थाल्छ, जागिर बढ्दैन, मरिहत्ती किन पढ्छौ? मेरो प्रिय तलब तिमी चाहिँ कहिले बढ्छौ? तिमी नबढ्दा आफ्ना पनि अर्कै हुन्छन्, नजिकका पर पर हुँदै जान्छन्, तिमी बढ्ने भए पो सम्बन्ध बढ्दै जान्थ्यो, तिमी सुध्रिने भए पो मन सुध्रिँदै जान्थ्यो, ठुलो रुखमुनिको झार भयो तिमी, नसप्रिने भयो, कहिल्यै पछि पछि हट्छौ? मेरो प्रिय तलब तिमी कहिले बढ्छौ? बाबुआमाले आफ्ना सन्तानलाई सानै देख्छन्, मेरो सन्तान तिमी जति बढे पनि सानै देख्छु, तिम्रो हरेक जन्मदिनमा सबै खुसी साट्छन्, जति छौ तिमी छौरो पो जीवन मसँग छ, तिम्रो मनसँग मेरो मन मिल्न किन गाह्रो मान्छौ? तिम्रो मनसँग मेरो मन मिल्न किन गाह्रो मान्छौ? प्रिय मेरो तलब तिमी कहिले बढ्छौ? प्रिय मेरो तलब तिमी कहिले बढ्छौ? एउटा कामदारले आफ्नो तलब नबढ्दा अनि बढ्दो महँगीसँग जीवनका तारतम्य मिलाउन नसक्दाको एउटा अत्यन्तै दुखेसो बोलेको यो कविता सठिक कविता थियो। कवि कमल घिमिरेको उहाँलाई धन्यवाद दिँदै श्रोताहरू, अब भने म एउटा गीत राख्न चाहन्छु। रोशन गुरुङले गाउनुभएको गीत हो यहाँ यस्तै छ, सबै कुरा भन्दा नि पैसै ठुलो छ। यहाँ तलबको कुरा, तलब भनेको पैसा हो, तलब बढेन भने पैसाको महत्त्व झनै घटेर जान्छ, तलब बढ्यो भने पैसाको महत्त्व बढ्छ, त्यही भएर त यहाँ सबैजनाको लागि पैसा ठुलो छ। बुद्धवीर लामाको गीत रचना, शिलाबहादुर मोक्तानको सङ्गीत अनि रोशन गुरुङको शर्मा।

सबै कुरा भन्दा नि पैसै ठुलो छ यहाँ यस्तै छ। रोशन गुरुङको स्वरमा रहेको गीत राखे बुद्धवीर लामाको गीत रचना अनि शिलाबहादुर मक्तानको सङ्गीतमा र एउटा कविता पढेको थियो मैले, मेरो प्रिय तलब तिमी कहिले बढ्छौ। यो कविताले निकै मन छुए जस्तो छ। हाम्रो एनपी परदेशजी र रघु भट्टराईजी दुवैजनाले यहाँ मेरो प्रिय तलब तिमी कहिले बढ्छौ भनेर लेख्नु भएको छ। वास्तवमा सबैको मर्म यस्तै हो। धन्यवाद दिन चाहन्छु यहाँ दुवैजनालाई। र भने म एउटा गजल वाचन गर्छु श्रोताहरू यो बसाइमा। यति बेला भने मेरो हातमा गजलकार हुनुहुन्छ सालिग्राम सत्याल, उहाँले लेख्नुभएको गजल छ। यो मनभित्रको घाउ देखाउने ठाउँ छैन, यो मनभित्रको घाउ देखाउने ठाउँ छैन, आफ्नै छाया बाहेक अरू कुनै गाउँ छैन, आफ्नै छाया बाहेक अरू कुनै गाउँ छैन, यो मनभित्रको घाउ देखाउने ठाउँ छैन। ऐनाले पनि आजकल प्रश्न गर्न थालेछ, ऐनाले पनि आजकल प्रश्न गर्न थालेछ, अनुहार उस्तै छ तर पुरानो त्यो नाउँ छैन, अनुहार उस्तै छ तर त्यो पुरानो नाउँ छैन, आफ्नै छाया बाहेक अरू कुनै गाउँ छैन। आफ्नै मान्छे खोज्दै हिँडे भिडको बाटोमा, आफ्नै मान्छे खोज्दै हिँडे भिडको बाटोमा, हात समाउने कोही भेटेन कुनै पाहु छैन, हात समाउने कोही भेटिएन कुनै पाउ छैन, आफ्नै छाया बाहेक अरू कुनै गाउँ छैन। समयले कहाँ पुर्याउँछ कसलाई के थाहा, समयले कहाँ पुर्याउँछ कसलाई के थाहा, नदीले रोजेको यहाँ आफ्नै कुनै गाउँ छैन, नदीले रोजेको आफ्नै कुनै गाउँ छैन, आफ्नै छाया बाहेक अरू कुनै ठाउँ छैन। र अन्तिम शेर, टाढाबाट बाटो हेर्दा जीवन फुल जस्तो लाग्छ, टाढाबाट हेर्दा जीवन फुल जस्तो लाग्छ, गएपछि नजिक काँडा बाहेक कुनै प्रभाव छैन, गएपछि नजिक काँडा बाहेक कुनै प्रभाव छैन, यो मनभित्रको घाउ देखाउने ठाउँ छैन, आफ्नै छाया बाहेक अरू कुनै गाउँ छैन। यो सुन्दर गजल राखेँ मैले सारिकराम सत्यालको कलमबाट, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू। अब पनि म यो बसाइमा एउटा गजल नै सुनाउन चाहन्छु। यो गजलका शेरहरू लेख्नु भएको छ गजलकार हुनुहुन्छ किशोर पोखरेल र स्वर सङ्गीत रहेको छ विष्णु अधिकारीको।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: BFBS गोर्खा रेडियो।
2: हजुर, आदर सदर बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति बिहिबारको बसाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र सिर्जना श्रोताहरू जीवन जगत अनि हाम्रो परिवेशको एउटा सग्लो बिम्ब पनि हो र तपाईँका सिर्जनाहरूलाई म समेट्दै जाने क्रममा यति बेला भने मेरो हातमा हाल बेलायतमा बस्नुहुने स्याङ्जाका स्रष्टा गीतकार घनबहादुर थापा मगरको फुलको मुस्कानभित्रको एउटा सिर्जना रहेको छ मेरो हातमा। लेख्नुहुन्छ घनबहादुर थापा, कति मिठो नानी यो, यो चाहिँ श्रोताहरू गीत हो। कति मिठो नानी यो कुराउने, कति मिठो नानी यो कुराउने, मनको धोका साह्रै नै पुर्याउने, बल्ल भेट भयो तिमलाई पाउँदा मन सुपर चेट भयो, आहा सुपर चेट भयो। धेरै भाथ्यो भेट हाम्रो नभएको, धेरै भाथ्यो भेट हाम्रो नभएको, मनको तिर्खा मेट्दैन मेट्नै नपाएको, बल्ल भेट भयो तिमलाई पाउँदा मन सुपर जेट भयो, आहा सुपर जेट भयो। र अन्तिम अन्तरा, जाली कुरा गर्नलाई नआऊ है, भेट भयो अब काहीँ नजाऊ है, बल्ल भेट भयो तिमलाई पाउँदा मन सुपर जेट भयो, आहा सुपर जेट भयो, तिमलाई पाउँदा मन सुपर जेट भयो। निकै रमाइलो गीत रहेछ घनजी, यो गीत त रेकर्ड गरे भने पनि बबालै होला जस्तो छ है। निकै राम्रो सुन्दर गीत, अहिलेको पछिल्लो समय चल्ने खालको गीत जस्तो लाग्यो। र धन्यवाद दिन चाहन्छु यो सिर्जनाको लागि गीतकार घनबहादुर थापा मगरलाई। अनि यहाँ लेख्नुहुन्छ हरि राईजी हुनुहुन्छ फेल्थम लन्डनबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ तुलसी साहब नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्ने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद छ। अनि सबैलाई शुभकामना, सबैलाई शुभ दिन। हरि राई फेल्थम लन्डनबाट लेख्नु भएको छ, हरि राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सधैँ नै कार्यक्रम सुन्नुहुन्छ र सुनेर हामीसित यसरी नै जोडिनुहुन्छ, यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि यसै गरी उता पृथ्वीको अर्को गोलार्धबाट अर्थात् युएसएबाट कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीज्यू लेख्नुहुन्छ, कवयत्री शर्मिला अधिकारी नमस्कार तुलसी सर, यो मेरो आजलाई अन्तिम जवाफ है। फलोस फुलोस तिम्रो जीवन गर्छु म कामना, घनबहादुर दाई कृष्ण भाउजूलाई छ मेरो पनि मिठो सम्झना, सुन्नुहोस् है यता अब, सुन्नुहोस् है यता अब।

खा मैले जे गरे थिएँ त्यही भयो आज। तुलसीजीलाई पठाउँ रुमाल नमानेर लाज। हराओस् है रुमाल भन्दै देवी देउता भाके अरे। भेट्टाउँछु कि रुमाल भन्दै चारैतिर खोजे अरे। उता गरे भरोसा यता रहेछ आश। आखिरमा चुड्यौ फुल पार्यौ नि निराश। आफै माग्यौ पठाए गर्यौ किन घात। बढी भयो माया तिमलाई लागेछ नि मात। कति पनि नमान्नु है पिर मेरो बिन्ती। जे नहुनु त्यो भइहाल्यो सजाइहाल्यौ शिर। तुलसीलाई रोप्छु अब मनको गमलामा। फुल हो भन्दै नाउ पुष्पा पर्छ्यौ झमेलामा। गीत सङ्गीतले कहिले रुवाउँछ कहिले मताउँछ। झुटो हो कि सही हो भनी समयले बताउँछ। पुष्प पनि त्यतातिर नबस्नु है मन जलाई। सम्बन्धमा कोर्ने छैन बाल्दिन म सलाई। आहा सुन्दर सिर्जना शर्मिलाजी, यहाँलाई धन्यवाद। अब यति मेरो बारेमा पनि लेखिहाल्नुभयो। तुलसी नै रोप्ने भन्नुभयो मनमा है। म थप्छु है त, शर्मिलाजीका कुरा मिठो आहा चिनी मिसाको। भुतुक्कै ढाल्यो नि लाउन गोली रहेछ सिसाको। शर्मिलाजीको कुरा मिठो आहा चिनी मिसाको। भुतुक्कै ढाल्यो लाउन नि रहेछ गोली सिसाको। माया पनि त झेल मायामा पनि त झेल हुन्छ भन्छन् सुनेको। मायामा पनि त झेल हुन्छ भन्छन् सुनेको। के थाहा चामल भन्दै कतै कनिका मिसाको। के थाहा चामल भन्दै कतै कनिका मिसाको। यति बोले एउटा गीत राख्छु यति बेला भन्छ म श्रेयसी च्यामजिङको स्वरमा। गीतकार घनबहादुर थापा मगरको गीत रचना अनि सङ्गीत रहेको छ यसमा पावल चामलिङको। हुन्थ्यो होला नि अहिले पनि यो सुमधुर गीत यहाँ माझमा।

यो सुमधुर गीत पश्चात श्रोताहरू सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। घनबहादुर थापा मगरज्यूलाई धन्यवाद छ, तुलसी सर हार्दिक आभार प्रकट गर्दछु, शर्मिलाजीलाई पनि भन्नुभएको छ र फेरि पनि धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरज्यूलाई। र यति बेला भने अर्का गीतकार लीलराज कामबाङजी लेख्नुहुन्छ बेलायतबाट, रात अनि तिम्रो जीवन शीर्षकमा ल सृजना पठाउनु भएछ। गीतकार लीलराज कामबाङजीलाई एक्काइस तोपको सलाम भन्न चाहन्छु। उहाँ लेख्नुहुन्छ, शान्त रातको आगनीमा मिठो सपनाहरू कुले उज्यालो छाओस्, शान्त रातको आगनीमा मिठो सपनाहरूले उज्यालो छाओस्, निन्द्रा देवीको काखमा आराम अनि मुस्कान छाओस्, रातको हरेक पलहरूसँग बिहानीको मिरमिरे तिम्रो जीवनमा नयाँ आशा खुसी र भरोसा लिएर आओस्। धन्यवाद लीलराज कामबाङ बेलायत भनेर लेख्नु भएको छ। अनि अर्को पनि पठाउनु भएको छ अदृश्य माया भनेर, तिमी को हौ अदृश्य माया कोमल बनी लट्ठै बनाउने, तिमी को हौ अदृश्य माया कोमल बनी लट्ठै बनाउने, 33 कोटि देउता जपिरहेको छु, 33 कोटि देउता जपिरहेको छु, आशा छ तिमीलाई पाउने, तिम्रो आवाज सुन्न भनी आउने गर्छु घरिघरि बेवेस गोर्खा धाउने, तिम्रो आवाज सुन्न भनी आउने गर्छु घरिघरि बेबेस गोर्खा धाउने। धन्यवाद भन्ने लेख्नु भएको छ। बेबेस त गोर्खा धाउनै पर्यो नि, यो मायाको लागि सद्भावको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। केही छिन अघि मात्र लेख्नु भएको छ 2 जुलाई भन्ने लेख्नु भएको छ, यो दुई सिर्जनाको लागि धन्यवाद दिन चाहन्छु। बेबेसको माया सधैँभरि तपाईँसम्म र तपाईँको माया सधैँभरि बेबेससम्म पुगिरहोस्, किनकि यो माया गाढा भएपछि सृजनाहरू पनि बिस्तारै बिस्तारै जन्मिँदै जानेछ। सेवारो तुलसी बस्ने सर, आज सृजनाका फुलबारीमा आइपुग्दा नपुग्दै जानी नजानी सानो कोसेली लिएर आएको छु, मेन्जो मेन्जो मिलाएर सुनाइदिनुहोला। सम्झनामा तपाईँ तुलसी बस्ने सर, शकुन्तला खत्री दिदी, जुनिना राई बहिनी, सोना कन्दङबा, कला च्याम्जुङ बहिनीहरू, अनि होमा लिम्बू दिदी, हरि राईजी, नुतन भुषालजी, अनि द्वारिका थापा, मगर सम्धी, साथै सर्जक कवयत्री शर्मिला अधिकारी, सबैमा मिठो सम्झना सुनाइदिनुहोला। धन्यवाद सेवारो नमस्ते भन्नुभएको छ हाम्रा लीलराज कामाङजीले, यहाँलाई धन्यवाद दिन चाहन्छु। र यति सुन्दर सिर्जना सुनाइनि सक्नु भए पश्चात मेरो पनि धर्म हुन्छ कि बसाइमा लीलराज कामाङले लेख्नुभएको एउटा गीत राख्ने, र यति बेला भने चाहिँ म उहाँको पछिल्लो गीत याद गीत राख्न चाहन्छु। मनोज थापा र सुनिता थेगिम लिम्बूले गाउनु भएको गीत हो, र यो गीत पश्चात भने यहाँले बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि भने हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ। अहिलेलाई भने लीलराज कामाङको गीत रचना, मनोज थापा, मगर र सुनिता थेगिमको स्वरमा रहेको यो सुमधुर गीत

0: सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा बीबीसी नेपाली माओवादी रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा काम गर्नुभएको थियो। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ। यसै गरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरुवा गरेको छ। बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 र शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने एग्रीमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ दि अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिडिक्सलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सरकारले राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्नका साथै राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। अर्थमन्त्री सोनी वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट निकाल्न गर्नुपर्ने कुनै काम बाँकी नराख्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले पूर्वाग्रह राखेर सरकारले मान्छे छानी छानी कारवाही गर्न थालेको भनेपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो।
1: यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पूरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। हामीले सत्तामा आउँदै गर्दा सरकारमा आउँदै गर्दाखेरि 2 कालो धब्बा बाट निस्कने संकल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ। पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनुपर्छ भन्ने छ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्नु हुँदैन नगर्ने, र मान्यजीवहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो।
0: बेलायतका राजा चार्ल्सले स्कटल्यान्डको एडनब्रामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्यान्डको विश्व स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो। ती 6 भागले रोयल रेजिमेन्ट अफ स्कटल्यान्ड बनेका स्कटल्यान्डका 6 ऐतिहासिक इन्फेन्ट्री रेजिमेन्टको प्रतिनिधित्व गर्छ। रेजिमेन्टका कर्नल मेजर जनरल रोबिन लिन्डसे
2: the unveiling of a lasting statue that will be a rallying point for the regiment and something that will allow us to show what we do to the public more broadly. So a real privilege.
0: एमाले उपाध्यक्ष विष्णु पौडेल विरूद्ध 6 म्याद थप भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पटक म्याद थप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले असार 8 सुर्खेतबाट पक्राउ गरेको हो। सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको लागि पक्राउ गरिएको विभागले जनाएको छ। नेपाल रेड क्रस सोसाइटीले कुनै पनि दलसँग आबद्ध व्यक्तिलाई संस्था छाड्न आग्रह गरेको छ। रेड क्रसमा आबद्ध स्वयंसेवक र कर्मचारीले रेड क्रसको सिद्धान्त र मूल्य मान्यता अनुकूल व्यवहार गरेको सुनिश्चित गर्न दलको सदस्यलाई संस्था छाड्न भनेको हो। संस्थाको विधानमा नै दल र भातृ संगठनको सक्रिय राजनीतिमा संलग्नहरू नेपाल रेड क्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिमा सदस्य तथा पदाधिकारी बन्न नपाउने भन्दै सोसाइटीले विधानको यो व्यवस्था विपरीत दोहोरो भूमिकामा रहेको पाइएमा कारवाही हुने चेतावनी समेत दिएको छ। सोसाइटीले संस्थामा आबद्ध व्यक्ति कुनै दलमा आबद्ध भएको जानकारी पाएमा जानकारी दिन पनि अनुरोध गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर आदर्श दाजु, सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ। मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको स्वरमा गीत लेख्नु भएको थियो गीतका लीलराज कामाङले, र उहाँको दुईवटा मैले सिर्जना पढिसकेको छु, रात अनि तिम्रो जीवन शीर्षकको सिर्जना पढेँ भने, अर्को एउटा चाहिँ अदृश्य माया बेबेसप्रतिको मायालाई समेट्नु भएको थियो, र यो दुईवटा सिर्जनाको लागि फेरि पनि उहाँलाई धन्यवाद दिन चाहन्छु। र यसै गीतको साथ मैले कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाचिकाको यो बसाईको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु, र यो बसाईमा बेबेस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण आदरणीय श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ कुलराज दुराजी बेलायतबाट लेख्नुहुन्छ, नियर स्कटल्यान्ड भन्ने लेख्नु भएको छ, दर्शन नमस्ते सबैजनालाई भन्नुभएको छ। कुलराज दुराजीलाई पनि दर्शन नमस्ते भन्न चाहन्छु। र काठमाडौँ बुढा नीलकण्ठ पासीकोटबाट अरुण नदी खत्रीजीले हत्के लामा पृथ्वी लिएर उभिएको मान्छे किताब पढेर मलाई पनि पो समीक्षा लेख्न मन लागिरहेछ है, पाइएला भनेर लेख्नु भएको छ। अब यो चाहिँ कवियात्री बेमा तुम खेवालाई नै सोध्नुपर्छ है त, मैले आज यही तस्विर आवरण रहेछु, यो कविता सङ्ग्रह हत्केलामा पृथ्वी लिएर उभिएको मान्छेको यो सङ्ग्रहको आवरण तस्विर रहेछु, धन्यवाद दिन चाहन्छु अरुण नदी खत्रीजीलाई। अनि मिनी कालीकोटी राई लेख्नुहुन्छ, बेलायतबाट नमस्ते तुजदाई, सुनेर बसिरहेछ साह्रै राम्रो लागिरहेछ भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटी राईजीलाई पनि सुनेर बसिदिनु हो, यही चाहिँ ठुलो कुरा हो, किनकि सुन्नु पनि हामीलाई साथ दिनु हो, धेरै धेरै धन्यवाद दिन चाहन्छु मिनी कालीकोटे राईजीलाई। अनि रघु भट्टराईजी चाहिँ नर्थ क्यारोलिना र कनेक्टिकरतिरै दोरी चल्ने भयो, अब रमाइलो हुने भयो भनेर लेख्नु भएको छ है। ल अब हाम्रो एनपीजीले यसो कर्नै पर्ने जस्तो चाहिँ रघु भट्टराईजीले अलिकति सङ्केत गरे अनुसार चाहिँ शर्मिलाजी अत्यन्त सठिक सिर्जना लेख्नुहुन्छ, धन्यवाद दिन चाहन्छु म फेरि पनि म शर्मिला अधिकारीजीलाई। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको अम्बकबाट हुन्छ, नमस्ते तुलसी, म पनि यो लोकप्रिय कार्यक्रम सिर्जना बाटिका सुरुदेखि नै सुनिरहेछ, सम्पूर्ण सृजनशील हातहरूलाई नमन छ, मेरो सम्धी लिलाज कामङज्यू, शर्मिला अधिकारीज्यूलाई पनि सम्झना चाहे भनेर लेख्नुभएको छ, साह्रै राम्रो लाग्यो। अनि मेरो तलब र सिंहदरबारको लम्बाइले झनै मन छुयो, एउटा प्रतिक्रियात्मक भनेर बिम्बको रूपमा लिएको सिर्जना मन पर्यो भनेर लेख्नु भएको छ द्वारिका थापा मगरजीले जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। कैलाश अन्त लिम्बु लेख्नुहुन्छ नानीटन युकेबाट, उहाँ लेख्नुहुन्छ नमस्ते तुजाई, बुधबारको बिहारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा सिर्जनाहरू गीत गजल कविता र मुक्तक सुनेर इन्जोय लिइरहेको छु भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा कैलाश अन्ताल लिम्बुलाई। र उहाँले चाहिँ अकेला अम्बिका काने पोखरी मोरङका स्रष्टाले लेख्नुभएका मुक्तक पठाउनु भएको छ, उहाँले पठाउनु भएको दुई मुक्तक पढिहाल्छु है त। जुन मुक्तक लेख्नु भएको छ अकेला अम्बिकाजीले, जस्तालाई त्यस्तै ढिडालाई निस्तै सकुनको सेउला पत्थरले थिच्दै, जस्तालाई त्यस्तै ढिडालाई निस्तै सकुनको सेउला पत्थरले थिच्दै, जसले जे रोप्छ फल्ने पनि त्यही हो, जसले जे रोप्छ फल्ने पनि त्यही हो, स्वतन्त्र चाह तर अरूलाई मिच्दै, स्वतन्त्रता चाह तर अरूलाई मिच्दै, सुन्दर मुक्तक। अर्को मुक्तक पढ्छु म अकेला अम्बिकाको, म हेप्छु मै डक्छु भनी नभन्नु कसैलाई, जिउँदै पुर्नु खाल्डो नखन्नु कसैलाई, म हेप्छु मै डक्छु भनी नभन्नु कसैलाई, जिउँदै पुर्नु खाल्डो नखन्नु कसैलाई, पालो सबैको आउँछ ढिलो छिटो न हो, पालो सबैको आउँछ ढिलो छिटो न हो, यो मेरो खास बैरी हो नगन्नु कसैलाई, यो मेरो खास बैरी हो नगन्नु कसैलाई। यो दुई मुक्तक मैले यहाँ माझमा राखेँ, अकेला अम्बिका काने पोखरी दुई मोरङका स्रष्टाको कलमबाट, र साबर गरेर पठाउनु भएको थियो कैलाश अन्ता लिम्बुले, कैलाश अन्ता लिम्बुलाई पनि धन्यवाद दिन चाहन्छु। अनि अकेला अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब नि यो बसाइमा एउटा गीत राख्छु श्रोताहरू, यति बेला भने चाहिँ म नरेन्द्र राज पर्साईल लेख्नुभएको एउटा गीत यहाँहरू माझ राखिहाल्छु, जसमा स्वर रहेको छ सुकमित गुरुङको भने सङ्गीत यसमा नरेन्द्र राज माकुनला बुलुमुकारमको रहेको छ।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

आज राधन सदार स्वर सम्राट नारायण गोपाल र स्वर किन्नरी तारा देवीको स्वरमा रहेको यो अत्यन्तै रमाइलो गीत राख्यो। नारायण गोपालले गाइरहेको गीतमा अलिक पृथक पृथक गीत जस्तो पनि लाग्यो र गीत पश्चात सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। विवेश गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाजिकामा अब नै म केही गजलहरू यहाँहरू माझमा राखिहाल्छु र यहाँ लेख्नुहुन्छ गजलकार गणेश पराजुली। हिजो नै हो आज आज नै हो, हिजो हिजो नै हो आज आज नै हो, जहाँ गए पनि यो संसार माझ नै हो, जहाँ गए पनि यो संसार माझ नै हो, हिजो हिजो नै हो आज आज नै हो। भोलिको त खै के छ थाहा कसलाई, भोलिको त खै के छ थाहा कसलाई, जहाँ भए नि रमाइलो त साँझ नै हो, जहाँ भए नि रमाइलो त साँझ नै हो, हिजो हिजो नै हो आज आज नै हो। गीत र प्रीतले सजेको रङ्गीन जीवनमा, गीत र प्रीतले सजिएको रङ्गीन जीवनमा मिठो सङ्गीत हुन त साज बाज नै हो, मिठो सङ्गीत हुन त साज बाज नै हो, हिजो हिजो नै हो आज आज नै हो। अन्तिम शेर, भन्छन् आँखाले भाका बुझ्न गाह्रो हुन्छ, भन्छन् आँखाले भाका बुझ्न गाह्रो हुन्छ, मधुर मुस्कानको हेराइ त राज नै हो, मधुर मुस्कानको हेराइ त राज नै हो, हिजो हिजो नै हो आज आज नै हो, जहाँ गए पनि यो संसार माझ नै हो। गणेश पराजुलजीको यो गजलको लागि उहाँलाई धन्यवाद दिँदै श्रोताहरू अर्को एउटा गजल राख्छु। गजलकार आदित्य अर्याल ग्यावालीले लेख्नुभएको गजल हो, लेख्नुहुन्छ आदित्य अर्याल ग्यावाली। होइनौ मेरो छैनौ साथमा रमाइलो लाग्छ, होइनौ मेरो छैनौ साथमा रमाइलो लाग्छ, तिम्रै नामको ट्याटु हातमा रमाइलो लाग्छ, तिम्रै नामको ट्याटु हातमा रमाइलो लाग्छ, होइनौ मेरो छैनौ साथमा रमाइलो लाग्छ। भन्छ गजल अनि गीत तिम्रो नाम सम्झेपछि, भन्छ गजल अनि गीत तिम्रो नाम सम्झेपछि, गुनगुनाउँदै बस्न रातमा रमाइलो लाग्छ, गुनगुनाउँदै बस्न रातमा रमाइलो लाग्छ, तिम्रै नामको ट्याटु हातमा रमाइलो लाग्छ। के गुनासो, के गुनासो गरौँ खै खुसी लुट्ने दैवसँग, के गुनासो गरौँ खै खुसी लुट्ने दैवसँग, महसुस गर्छु यादको खातमा रमाइलो लाग्छ, महसुस गर्छु यादको खातमा रमाइलो लाग्छ, तिम्रै नामको ट्याटु हातमा रमाइलो लाग्छ, भोकाएको छु टन्न खान्छु भन्दै खाना बसे पनि, भोकाएको छु टन्न खान्छु भन्दै खाना बसे पनि, भेटिए पनि ढुङ्गा हातमा भातमा रमाइलो लाग्छ, भेटिए पनि ढुङ्गा भातमा रमाइलो लाग्छ, तिम्रै नामको ट्याटु हातमा रमाइलो लाग्छ। र अन्तिम शेर, सँगै हुँदा भन्दा टाढा हुँदा झनै माया गाढा, सँगै हुँदा भन्दा टाढा हुँदा झनै माया गाढा, रम्दा तिम्रो यादको मातमा रमाइलो लाग्छ, रम्दा तिम्रो यादको मातमा रमाइलो लाग्छ, तिम्रै नामको ट्याटु हातमा रमाइलो लाग्छ, होइनौ मेरो छैनौ साथमा रमाइलो लाग्छ, रमाइलो लाग्छ। आदित्य अर्याल ग्यावालीको यो गजल राखे, उहाँलाई धन्यवाद दिँदै श्रोताहरू अर्को एउटा गजल राख्न चाहन्छु। यो विषयमा सञ्चिता बासकोटाले लेख्नुभएको, पेप्सिकोला काठमाडौँका गजलकार हुनुहुन्छ, लेख्नुहुन्छ सञ्चिता बासकोटा। घरिघरि सोध्छु यो रङ्गीन जिन्दगी कसरी आउँछ, घरिघरि सोध्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ, मेरो मनमा राजा उनको मनमा रानी कसरी आउँछ, मेरो मनमा राजा उनको मनमा रानी कसरी आउँछ, घरिघरि सोध्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ। नरमाइलो कुनै दिन गयो न त रमाइलो रात नै आयो, नरमाइलो कुनै दिन गयो न त रमाइलो रात नै आयो, फेरि पनि निदाउनै नदिने यो जवानी कसरी आउँछ, फेरि पनि निदाउनै नदिने यो जवानी कसरी आउँछ, घरिघरि सोध्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ। भन्न त भन्छन् सपनाको देश अमेरिका भनेर साथी,
भन्न त भन्छन् सपनाको देश अमेरिका भनेर साथी, मेरो सपनामा नेपालकै हावापानी कसरी आउँछ, मेरो सपनामा नेपालकै हावापानी कसरी आउँछ, घरिघरि सोच्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ। प्रेममा पूर्वग्रह पालेर बस्नुहुन्न कहिले ओ महाशय, प्रेममा पूर्वग्रह पालेर बस्नु हुँदैन कहिले ओ महाशय, फेरि फेरि तिम्रो चिठीमा त्यही सावधानी कसरी आउँछ, फेरि फेरि तिम्रो चिठीमा त्यही सावधानी कसरी आउँछ, घरिघरि सोच्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ। यी याद पनि बडो निर्लज्ज भएका छन् हिजो आज, खै यी याद पनि बडो निर्लज्ज भएका छन् हिजो आज खै, अपिस हो वा ओछ्यान लाजै नमानी कसरी आउँछ, अपिस होस् या ओछ्यान लाजै नमानी कसरी आउँछ, घरिघरि सोच्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ। सपना देख्न छाडेको धेरै छाडेको थिएँ मैले, मन पत्थर बनाएर देखी, सपना देख्न छाडेको थिएँ मैले मन पत्थर बनाएदेखि, वर्षौँपछि आज आँखामा उही कहानी कसरी आउँछ, वर्षौँपछि आँखामा उही कहानी कसरी आउँछ, घरिघरि यो सोच्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ। र अन्तिम शेर, आजका बालक भोलिको देशका कडाधार हुन् बुझेर पनि, आजका बालक भोलिका देशका कडाधार हुन् बुझेर पनि, अधिक युवा दिमागमा हरियो राजधानी कसरी आउँछ, अधिक युवा दिमागमा हरियो राजधानी कसरी आउँछ, घरिघरि सोच्छु यो रङ्गीन जिन्दगानी कसरी आउँछ, मेरो मनमा राजा उनको मनमा रानी कसरी आउँछ। सञ्चिता बास्कोटाको यो गजल पश्चात श्रोताहरू, यो व्यवसायमा मलाई एउटा गजल नै यहाँहरूमाझमा सुनाउन मन लाग्यो र यति बेला भन्छे म यहाँहरूमाझमा रोशन साई ठकुरीको स्वर सङ्गीत रहेको एउटा गजल राख्न चाहन्छु, जुन गजलका शेरहरू लेख्नु भएको छ डाक्टर हेम भण्डारीले।

0: हजुर आदर्शता यो सुमधुर गजल मैले यहाँ माझमा राखेँ। डाक्टर हेम भण्डारीले लेख्नु भएको थियो गजलका शेरहरू, र यो गजलमा स्वर सङ्गीत भने रोशन साई ठकुरीको रहेको थियो। र यो गजल पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि तपाईँ आदर्शताहरूले पठाउनु भएको प्रतिक्रियाहरू अनि तपाईँले पठाउनु भएका सिर्जनाहरूलाई म अटाइहाल्छु। र यति बेला पनि यहाँ म देखिरहेको छु नर्थ क्यारोलिना युएसएबाट एमपी परदेशीजीले पनि एउटा सिर्जना लेखेर पठाउनु भएको रहेछ। धन्यवाद दिन चाहन्छु एमपी परदेशीजीलाई। उहाँ लेख्नुहुन्छ, लहै यासेङ, यताको शुभ बिहानी, त्यताको शुभ साँझ। अनि श्रोतामा एउटा मुक्तक भन्ने लेख्नु भएको छ, उहाँले मुक्तक लेखेर पठाउनु भएको छ। फुलहरू फुल्दा रहेछन् आफ्नै रङ्गमा, सूर्य उदाउँदा उदाउँछन् दिनौ आफ्नै ढङ्गमा। फुलहरू फुल्दा रहेछन् आफ्नै रङ्गमा, सूर्य उदाउँछन् दिनौ आफ्नै ढङ्गमा। यताउता सुन्दा अनि हेर्दा थाहा हुन्छ, यताउता सुन्दा अनि हेर्दा थाहा हुन्छ, मान्छे चाहिँ बाँचेका हुन्छन् शङ्खै शङ्खामा, मान्छे चाहिँ बाँचेका हुन्छन् शङ्खै शङ्खामा। पक्कै पनि सुन्दर मुक्तक लाग्यो, फेरि एकचोटि पढ्न मन लाग्यो। फुलहरू फुल्दा रहेछन् आफ्नै रङ्गमा, सूर्य उदाउँछन् दिनौ आफ्नै ढङ्गमा। फुलहरू फुल्दा रहेछन् आफ्नै रङ्गमा, सूर्य उदाउँछन् दिनौ आफ्नै ढङ्गमा। यताउता सुन्दा अनि हेर्दा थाहा हुन्छ, यताउता सुन्दा अनि हेर्दा थाहा हुन्छ, मान्छे चाहिँ बाँचेका हुन्छन् शङ्खै शङ्खामा, मान्छे चाहिँ बाँचेका हुन्छन् शङ्खै शङ्खामा। भनिन्छ शङ्खाले लङ्का जलाउँछ भन्छन्, शङ्खाले लङ्का जलाउँछन् भन्छन्, पानीले घट्टो चलाउँछ भन्छन्, मान्छे हौ हामी त सुख दुःख झेल्नै पर्छ, मान्छे हौ हामी त सुख दुःख झेल्नै पर्छ, चिया टिपेर के भएर एनपिजी मुना फेरि पलाउँछन् भन्छन्, चिया टिपेर के भएर एनपिजी मुना फेरि पलाउँछन् भन्छन्। यति बोले मैले एनपिजी, यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु श्रोताहरू। अब पनि यो बसाइमा एउटा छोटो विश्राम लिन्छु अनि महेन्द्र राईको स्वर सङ्गीत रहेको एउटा गीत पनि राखिहाल्छु, जुन गीत लेख्नु भएको छ एनपी परदेशीजीले, उहाँकै एउटा सिर्जना मैले पढिसकेको छु।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। BFBS गोर्खा रेडियो।

हजुर श्रोताहरू, यो गीत राखेँ मैले यहाँहरू माझमा मोविन्द्र राईको स्वरमा, सङ्गीत पनि मोविन्द्र राईकै रहेको थियो, गीत लेख्नु भएको थियो एनपी परदेशीजीले, र मैले एनपी परदेशीजीको मुक्तक पनि वाचन गरिसकेको छु। व्यवसायमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ गोपाल सुनवारजी लेख्नुहुन्छ, हाई वाई कम बेलायत बाच्यवन लेख्नु भएको छ, नमस्कार तुलसी सर, मैले पनि साउको मेलाबाटै हाजिरी जनाएको छु है, मिठा मिठा सृजनाहरू सुनेर आनन्द लिइरहेछु, साथै हजुरलाई इमेल गरेको पनि यसै मार्फत जानकारी गराए है, सम्पूर्णमा शुभ दिन भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म हाम्रा गोपाल सुनारजीले। उहाँले चाहिँ गीती कथा लेखेर पठाउनु भएको रहेछ, मैले प्रिन्ट गरेर निकाल्न बाँकी छ, निकालिसकेपछि म अवश्य पनि तपाईँको यो गीती कथा राख्नेछु। आलो याद शीर्षक उहाँले एउटा कथा पठाउनु भएको छ, र गोपालजीलाई थिएर धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ श्रोताहरू, मैले देखिरहेको छु ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाट हुनुहुन्छ, डियर तुलसार नमस्कार, हामी पनि हजुरको रमाइलो प्रस्तुति सुनिरहेछौँ, आजको कार्यक्रम अत्यन्तै मन छुने भइरहेछ, विशेष गरी तपाईँले वाचन गर्नुभएका कविता प्रिय तल कविता निकै मार्मिक लाग्यो, यो त हरेक मानिसको जीवनसँग मेल खाने यथार्थ हो, साँच्चै तलब जति बढे पनि खमै लाग्छ, उखान्नै छन् नि हजुर, बटुवालाई बाँस दियो भने सुत्न खोज्छ र सुत्न दियो भने सिरानी खोज्छ भन्ने मानिसका चाहना पनि यस्तै असीमित हुन्छन् जस्तो लाग्छ, भनिन्छ आवश्यकताले आवश्यकता जन्माइरहन्छ नि, अनि धर्मगुरुहरूले भन्नुभए चाहिँ राम्रो काम गर्दै गरेमा फल अवश्य प्राप्त हुन्छ, त्यसैले सन्तोषम परम सुखम भनेमा ठिक होला जस्तो लाग्छ भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजू दुवैजनालाई। र ललित दाईले चाहिँ यहाँ एउटा सिर्जना पनि लेख्नु भएको छ, सबैले विश्वकप फुटबल हेरिरहँदा एउटा मुक्तक लेख्न मन लाग्यो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म हाम्रा ललित दाईलाई। उहाँ लेख्नुहुन्छ, हरियो मैदानमा पसिनाले इतिहास लेखिन्छ, खेलाडीको समर्पणले सम्मान देखिन्छ, हरियो मैदानमा पसिनाले इतिहास लेखिन्छ, खेलाडीको समर्पणमा सम्मान देखिन्छ।

खेल हेरौँ उत्सव मनाऊ खुसी साटौँ सबैसँग, खेल हेरौँ उत्सव मनाऊ खुसी साटौँ सबैसँग, ब्याटिङलाई टाढा राखौँ जीवनलाई सार्थक बनाऊ, ब्याटिङलाई टाढा राखौँ जीवनलाई सार्थक बनाऊ। धन्यवाद। पक्कै पनि यो फुटबलमा बाजी चाहिँ राख्नु हुँदैन है, जित समर्थन त गर्नै पर्छ एउटा एउटा टिमलाई, तर पनि यसैमा अरूले खेल्दा आफ्ना गोजी खल्ती रिताउने काम नगरौँ भन्न चाहन्छु। ललित दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि ताराप्रसाद च्यामजुङजीले तुलसीजी सेवाहरू, म पनि यो मिठो गीत सङ्गीतको साथ सिर्जनाहरू सुनिरहेछ है भन्ने लेख्नु भएको छ। नन्टन युकेबाट उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र ललित दाईको यो मुक्तक पढ्दै गर्दा, यो विश्वकप सम्बन्धी मुक्तक पढ्दै गर्दा मलाई पनि एउटा मुक्तक नि थप्न पो मन लाग्यो, खेलकुद सम्बन्धी नि। देशका लागि खेल्नु छ जित्नु छ, सारा संसारको ध्यान खिच्नु छ। देशका लागि खेल्नु छ जित्नु छ, सारा संसारको ध्यान खिच्नु छ। गोल गोल गरेरै भए पनि अब त, गोल गोल गरेरै भए पनि अब त, खेलाडी हुँ खेलेरै इतिहास रच्नु छ, खेलाडी हुँ खेलेरै अब इतिहास रच्नु छ भन्न चाहन्छु। र आज एउटा सम्वेक पनि भन्न चाहन्छु श्रोताहरू, आज विश्व खेलकुद पत्रकार दिवस समेत परेको छ। ललित दाईको यो विश्वकप सम्बन्धी मुक्तकले मलाई पनि यो मुक्तक वाचन गर्न मन लाग्यो, धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रा ललित गुरुङ दाईलाई। र अब भने म यो व्यवसायमा एउटा गीत राख्न चाहन्छु श्रोताहरू। यो गीतमा स्वर रहेको छ रेवत राईको, रेवत राईको स्वर रहेको यस गीतका गीतकार हुनुहुन्छ मुकेश राई, अनि सङ्गीत भने शान्तिराम राईको रहेको छ। गायक रेवत राई र गीतकार मुकेश राई त बेलायततिरै हुनुहुन्छ, सङ्गीतकार शान्तिराम राई भने काठमाडौँमै हुनुहुन्छ, कहिलेकाहीँ भेटघाट भइहाल्छ, अत्यन्तै रमाइलो मान्छे हुनुहुन्छ। अहिलेलाई पनि यही गीत आयो असार साउन

हजुर श्रोताहरू, आयो असार साउन, फेरि रिमझिम झारी बोकेर अहिले असार पनि, आज त 18 गते श्रोताहरू, अब साउन पनि लाग्न लागिसकेको छ। रेवत राईको स्वरमा रहेको यो गीत राखे, गीत लेख्नुभएको थियो मुकेश राईले, सङ्गीत शान्तिराम राईको रहेको थियो, र यो गीत पश्चात पनि कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको बिसौनीतिर पुछारतिर पुगिसकेको छु। यहाँ प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ, देव ज्वेलरी अल्सोड युकेबाट प्रेम दाई लेख्नुहुन्छ, नमस्कार तुलजी, कार्यक्रम सुनिरहेछु, सबैको शुभ दिन बनोस्, आजलाई यति धन्यवाद भन्ने लेख्नु भएको छ। प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, देव ज्वेलरी अल्सोड युकेबाट हुनुहुन्छ, प्रेम दाईलाई धन्यवाद। कैलाश अन्त लिम्बुले पनि मलाई धन्यवाद, दाई मुक्त वाचन गरिदिनु भयो भन्ने लेख्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। ननिटनबाट हुनुहुन्छ, यसै गरी फक्सन क्यान युकेबाट छवि थापा मगरज्यू लेख्नुहुन्छ, नमस्ते तुलजी अनि सम्पूर्ण सर्जकहरूमा नमन, कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेछ, सबैलाई शुभ पल भन्नुभएको छ, यहाँलाई पनि शुभ पल भन्न चाहन्छु, शुभ दिन भन्न चाहन्छु है त। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, सुनेर हामीसित प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाट जोडिनु भएकोमा यहाँलाई पनि धन्यवाद दिन चाहन्छु, र सँगसँगै सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएको धन्यवाद, र सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। जाँदा जाँदै दीप ज्वेलरी अल्सोड युकेबाट प्रेम विश्वकर्मा दाईले छोटो प्रतिक्रिया लेख्नु भएको थियो, र दीप ज्वेलरी चाहिँ राम बजार पोखरा पनि रहेको छ, र यतिखेर भने पोखरामै रहेर सङ्गीत कर्म गरिरहेका राम भक्त जोजेजू र इत्तु जोजेजूको स्वरमा रहेको एउटा गीत यहाँहरूमा आज म छाड्दै बिदा हुन चाहन्छु, जुन गीत लेख्नु भएको छ प्रकाश यामीले, यही गीतको साथ म भने आजको बसाइबाट होजेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी फल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: दैलेखको चामुण्डा भित्रा स्वैनी सात साङ्गे टाढा कर्णाली राजमार्गमा माइक्रो गाडी दुर्घटनामा विपत्ता यात्रु खोज्न सशस्त्र प्रहरी बल एपिएफको गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल छ नम्बर महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट छ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको एपिएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी गति अनियन्त्रित भई सड़कबाट तल कर्णाली नदीमा खसेको थियो। आज बिहान 11:30 बजेतिर दुर्घटना भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो। प्रहरी टोलीले भीड़मा अड्किएको अवस्थामा एकजनाको शव निकालेको छ। गाडीमा कति यात्रु चढेका थिए भन्ने यकिन जानकारी नभएको प्रहरीले जनाएको छ। सार्वजनिक यातायातको भाडा 2% घटेको छ। यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरेको हो। यात्रुवाहक सवारी साधन पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी सबैको भाडा समायोजन भएको हो। आज बसेको मन्त्री परिषद बैठकले नियुक्ति सरुवासँगै केही नियमावली स्वीकृत गरेको छ। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
1: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानुन मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बिबिएनजी भन्छ, यसलाई अनुमोदनका लागि सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सर्वा गर्ने, अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने, अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को सञ्चार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: दोस्रो विश्वयुद्धपछि सरकारले बल जफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले आज माफी माग्ने अपेक्षा गरिएको छ। त्यो बेला इङ्ल्यान्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बाल बालिकालाई बल जफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 1,85,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। जारा फिलिप्सलाई पनि त्यो बेला अरूकै जिम्मा लगाएर पछि जन्म दिने आमासँग पुनर्मिलन गराइएको थियो।
2: As an adoptee, we live with so much secrecy, and I didn't even really understand that I was part of this whole forced adoption era until I was much older. You know, I believed the story your mother couldn't take care of you. I thought there was something wrong with me, something wrong with her, and then to find out it was just because she wasn't married, it's sort of horrifying.
0: बेलायतका राजा चार्ल्सले स्कटल्यान्डको एडिनबरामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्यान्डको 20 स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो। ती छ भागले रोयल रेजिमेन्ट अफ स्कटल्यान्ड बनेका स्कटल्यान्डका 6 ऐतिहासिक इन्फ्याक्ट्री रेजिमेन्टको प्रतिनिधित्व गर्छ। रेजिमेन्टका कर्नेल मेजर जनरल रोबिन लिन्से,
3: An incredible day, deeply honored to have our Colonel in Chief here, His Majesty, for what is, I think, the unveiling of a lasting statue that will be a rallying point for the regiment and something that will allow us to show what we do to the public more broadly. So, a real privilege.
0: मेटाको वाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजर नेम सुविधा ल्याउने भएको छ। कम्पनीका अनुसार यो सुविधा आगामी

बडो मिठो गीत मा अहिले मनोज थापा मगर र सुनिता थेगिमको आवाज सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोता पनि तपाईँले, र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाको शैलीको पनि शुभारम्भ भइसक्यो। यहाँहरू सबै सबै सबैलाई कार्यक्रम दिवाको शैलीमा हार्दिक सुस्वागतम ज्ञान अभिवादन गर्न चाहन्छु। म श्री सुनवार तपाईँको सेवामा सधैँ झैँ आज पनि यो प्रस्तुतिलाई लिएर हाजिर भइसकेकी छु। समय दिउँसोको अहिले 1:12 गएको छ, ठिक 4 बजेसम्म तपाईँको र मेरो साथ कार्यक्रममा यसै गरिकन रहनेछ। अब भने अगाडि हामी आजको नेपाली पात्रलाई पल्टाउँदै तिथिमितिको पनि कुरा गरिहाल्छौँ। विक्रम सम्बत 2083 साल असार महिनाको आज 18 गते, अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 2 जुलाई 2026 आज चाहिँ नि पर्न गएको छ। बिहिबारको दिन आसार कृष्ण द्वितीय तिथि। आज विश्व खेलकुद पत्रकार दिवस पनि पर्न गएको छ, र विश्व खेलकुद पत्रकार दिवस भन्ने बित्तिकै स्वत यो आफै नै सेल्फ एक्सप्लानेटरी रहेको छ, आजको दिन के हो भन्ने कुरा होइन। विशेष गरिकन खेलकुद पत्रकारितामा चाहिँ समर्पित रहेका जति पनि पत्रकारहरू हुनुहुन्छ उहाँहरूको लागि विशेष दिन हो आज। हरेक वर्ष जुलाई 2 का दिनमा चाहिँ विश्वभरि यो दिवसलाई विश्व खेलकुद पत्रकार दिवस भनेर मनाइने गरिन्छ। विश्व खेलकुद पत्रकारहरूको सर्वोच्च संस्था AIPS यानि कि इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन स्थापना भएको अवसरमा विश्व खेलकुद पत्रकार दिवस संसारभरि मनाइने गरिन्छ। र नेपालको सन्दर्भमा चाहिँ 2006 सालमा चाहिँ नि AIPSको सदस्य बनेको रहेछ, सन् 2006 नेपाल पनि। र यो चाहिँ विशेष गरिकन कहिले स्थापना भएको थियो त वास्तवमा भन्नुपर्दाखेरि चाहिँ सन् 1924 चाहिँ यो AIPS यानि कि इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसनको स्थापना भएको थियो, धेरै साल अगाडि, लगभग 102 वर्ष अगाडि भनौँ न। अहिले त 2026 साल भनिसकेपछि 1924 भनेको त अब धेरै अगाडि नै हो, एक शतक बितिसकेको छ होइन, एक शताब्दी बितिसकेको छ। त्यो फ्रान्सको प्यारिसमा चाहिँ सम्पन्न भएको समर ओलम्पिक, ग्रीष्म ओलम्पिक भनेर भनौँ होइन, यसको अवसरमा एकै थलोमा भेला भएका खेल पत्रकारहरूले मिलेर AIPSको स्थापना गरेका थिए, र त्यही दिनको स्मरण गर्दै हरेक वर्ष यो दिन मनाइने गरिन्छ। र यस दिनको स्थापना सन् 1994 इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसनको 70 वर्षको अवसरमा यो मनाउन सुरु गरिएको थियो। त यो ISPA यसको चाहिँ नि जुन स्थापना भएको थियो होइन सन् 1924 त्यसको 70 वर्ष पश्चात यानि कि सन् 1994 यस दिनलाई चाहिँ अब हामी विश्व खेलकुद पत्रकार दिवस भनेर मनाउने भनेर चाहिँ नि जमर्को गरी त्यति बेलादेखि अहिलेसम्म चाहिँ यो मनाउँदै आएको अवस्था छ। जुनै पनि खेलकुद कार्यक्रमहरूलाई चित्र र भिडियो यानि कि श्रव्य र दृश्यको माध्यमबाट खेलकुद प्रेमीहरूमा पुर्याउने काम गर्नुहुने सम्पूर्ण खेलकुद पत्रकारहरूको सम्मानमा यो दिवस मनाउने गरिन्छ। र यो संस्था चाहिँ अफ्रिका, अमेरिका, एसिया र युरोपका देशहरूमा स्थापित भएको छ। खेल पत्रकारहरू यस संस्थामा आबद्ध भएर खेलकुद समाचारहरू सम्प्रेषण, प्रकाशन, प्रवर्धन अनि प्रसारण गर्ने काम गर्दछन्। अब अहिले चाहिँ नि वर्ल्ड कप फुटबल जुन भइरहेको छ, फिफा वर्ल्ड कप होइन, यसको बारेमा तपाईँ हामी जस्तो सर्वसाधारणसम्म सत्य तथ्य पुर्याउने के कस्तो भइरहेको छ, कसरी खेल अगाडि बढिरहेको छ भन्ने कुराहरूलाई अगाडि हाम्रोसम्म ल्याउने काम पनि, यो जिम्मेवारी पनि खेलकुद पत्रकार साथीहरूले गरिरहनु भएको छ। त यो बेलामा अझ आजको यो दिन उहाँहरूप्रति नै समर्पित भएको हुनाले सम्पूर्ण खेल पत्रकारितामा संलग्न रहनु भने हुने पत्रकार साथीहरू जो हुनुहुन्छ, देश विदेशमा छरिएर बस्नुभएको छ, संसारभरि नै उहाँहरूले आफ्नो सेवा पुर्याइराख्नु भएको छ, उहाँहरू सबै सबैलाई एकदमै शुभकामना मैले टक्राउन चाहे। र यो सँगसँगै अब अगाडि बढौँ प्रिय श्रोतावृन्द, यसको कुरा गर्दै जाने हुँदा धेरै छ अझै, तर अब हामीलाई समयले पनि भनिरहेको छ कि अगाडि समयको साथसाथमा बढ्नुपर्छ है भनेर, यस अर्थमा अब यसतर्फ लाग्नु पर्दाखेरि अब मौसम अलिकति म कुरा गर्न चाहन्छु। र मौसमको कुरा गर्नुपर्दा हामी सधैँ चाहिँ आज पनि मेट अफिसलाई नै साभार गर्दैछौँ। आज बदली छ, हल्का फुल्का वर्षा दक्षिणी इङ्ल्यान्डमा भए तापनि अपराह्न पश्चात भने बिस्तारै बिस्तारै सुक्खा हुँदै गइरहेको छ, हावा चल्दैछ।
ठाउँ ठाउँमा न्यानो घाम पनि लागिरहेको छ। यद्यपि हिजो अस्तिको तुलनामा चाहिँ अलिकति चिसो नै हुनसक्ने सम्भावना छ। उत्तर र पश्चिम स्कटल्यान्डमा विशेष गरी भने पानी परेको कारणले गर्दाखेरि अझ बढी चिसो हुने सम्भावना रहेको छ। साथसाथमा नर्दर्न आयरल्यान्डका केही भूभागमा पनि यस प्रकारको मौसम छ। आज राति उत्तरी भेगमा हावा चलि नै रहनेछ, हल्का फुल्का वर्षा क्षणिक रूपमा भइ नै रहनेछ भने वेस्टर्न स्कटल्यान्डमा धेरै चाहिँ यस प्रकारको मौसम केन्द्रित रहनेछ र ठाउँ ठाउँमा कुहिरो पनि लाग्न सक्ने सम्भावना रहेको छ। त यो जानकारी सँगसँगै अगाडि बढ्नु पर्दाखेरि अब भने म तपाईँलाई लिएर जान चाहन्छु अगाडि कार्यक्रम अन्तर्गतका सरसामग्रीको विषयमा कुरा गर्नुपर्दा। अब एकछिन पश्चात हामी हेल्थ सेगमेन्ट सुन्नेछौँ, त्यसपश्चात कार्यक्रमको अर्को चरणमा हामी हाम्रै ब्रिगेड प्रख्यात रहनुभएका कलाकारहरूका गीत सङ्गीत सुन्नेछौँ दुई बजारको समाचार पश्चात, अनि त्यसपछिबाट 3 बजेको समाचार पश्चात फेरि पनि मिठा मिठा गीत सङ्गीतहरूको सिलसिला नै जारी रहनेछ। साथसाथमा आज विभिन्न प्रकारका चाहिँ विशेष विशेष अवसरहरू परेका छन्, तिनै विषयमा पनि म कुराकानी गर्नेछु आदरणीय श्रोताहरू। जस्तो कि अब आज कुरा गर्नुपर्दाखेरि साइकल टु वर्क डे पनि परेको छ, जुलाई 2 सधैँ नै यो युकेमा मनाइने गरिन्छ अवेरनेस डेको रूपमा। अनि यसै गरिकन जस्तो कि अब अहिले प्लास्टिक फ्री जुलाई चलिरहेको छ, यही सिलसिलामा चाहिँ ओसन्स अफ प्लास्टिक डे आजको दिनमा चाहिँ नि यो अब्जर्भ गरिरहेको अवस्था छ। यसै गरिकन नेसनल सिनेस्थेजिया अवेरनेस डे पनि हो। यो एक प्रकारको विभिन्न हाम्रो जुन इन्द्रियहरू चाहिँ एक आपसमा चाहिँ जोल्ठिएर अलिकति काम गर्दाखेरि हुनसक्ने समस्या हो र यस विषयमा पनि म तपाईँलाई अगाडि जानकारी गराउँछु। एकदमै रोचक खालको चाहिँ यो एउटा समस्या रहेछ होइन, र यो पनि अब तपाईँ हामीमध्ये कतिलाई थाहा थिएन पनि होला होइन, अब एकदमै रेयर छ तर यो हुँदो रहेछ। यस विषयवस्तुमा पनि म छोटकरीमा केही जानकारी तपाईँसँग सेयर गर्ने तयारीमा रहेको छु। यसै गरिकन आज वर्ल्ड ट्युटर्स डे पनि हो र यो चाहिँ विश्वभरि नै जुन ट्युटरहरूको लागि चाहिँ विशेष दिन हो र यो वर्ल्ड ट्युटर डेको बारेमा पनि हामी अलिकति जानकारी सेयर गर्छौँ। अनि साथसाथमा ट्युसनको चाहिँ एडभान्टेज डिसएडभान्टेज के हुनसक्छ भन्ने विषयवस्तुमा पनि हामी कुरा गर्छौँ। अनि यसै गरिकन आज चाहे मात्र नभइकन यो महिनाभरि नै जुन जुलाई महिनाभरि नै सार्कोमा अवेरनेस मन्थको रूपमा मनाइरहेका छौँ, यस विषयवस्तुमा पनि केही कुराकानी हुन्छ। इनफ्याक्ट सार्कमा भन्ने बित्तिकै तपाईँहरू सबैले सुन्नुभएको नै यो एउटा चाहिँ हेल्थ इस्यु हो होइन, हामी हेल्थ सेक्टरमा यसको विषयमा पनि कुरा गर्नेछौँ। त्यही विभिन्न प्रकारका चाहिँ जुन चाहिँ हाम्रो आजको विशेष विशेष दिनहरूको विशेषताहरू छन् यिनै विषयवस्तुमा आज म तपाईँसँग केही जानकारी सेयर गर्ने तयारीमा छु, सुन्दै गर्नुहोला है। र यसमा चाहिँ अब आज अगाडि अब तपाईँलाई एउटा गीत सुनाउँछु र त्यस पश्चात भने अगाडि हाम्रो हेल्थ सेगमेन्टमा आज हामी अलिकति सार्कमाको विषयमा कुरा गर्छौँ, सुन्दै गर्नुहोला। यो अलिकति भनौँ चिन्ताजन्य एउटा चाहिँ नि शारीरिक स्थिति पनि हो, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि हो। यस विषयवस्तुमा केही कुराकानी म गर्नेछु। अहिलेको लागि केयर सिंहले मुले गाउनुभएको गीत तयार छ, सुनाउँछु है त।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: यो BFBS गोरखा रेडियो हो।

हजुर दादु नेश्वता पनि दिवाको शैलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका चाहिँ चर्चा परिचर्चामा हामी यस सेगमेन्ट अन्तर्गत केन्द्रित रहने गर्दछौँ र आज पनि यसै सिलसिलालाई अब अगाडि बढाउने मेरो तयारी छ। र यो जुलाई महिना चाहिँ सार्कमा अवेरनेस मन्थको रूपमा यहाँ युकेमा सेलिब्रेट भइरहेको छ, अथवा यो महिनाभरि नै यस सार्कमासँग सम्बन्धित जानकारीहरू सर्वसाधारणसम्म पुर्याउने, जनचेतना वृद्धि गराउने र योसँग सम्बन्धित विभिन्न प्रकारका चाहिँ नि कुराहरूमा सबैको ध्यान आकर्षण गर्नको लागि यो महिनालाई चाहिँ नि अवेरनेस मन्थको रूपमा सार्कमाको लागि समर्पित गरिएको छ। यस अर्थमा आज म यसै विषयवस्तुमा अलिकति जानकारी तपाईँसँग सेयर गर्ने तयारी गर्दैछु र सार्कमाको बारेमा अलिकति जानकारी अब हामी सेयर गरौँ है त। यो चाहिँ नि एउटा निकै नै गम्भीर समस्या हो होइन, हुन त यस विषयमा तपाईँहरूमध्ये धेरैलाई थाहा होला पनि, अब कतिलाई थाहा नहोला होइन, थाहा भएमा पनि थाहा नभएमा पनि आजको यो प्रसङ्गले, आजको यो हेल्थ सेगमेन्टको सामग्रीले केही हदसम्म भए पनि हाम्रो यो जानकारीको जुन घेरा छ यसलाई चाहिँ फराकिलो बनाउँछ होला भन्ने आशा गर्दछु म। र हरेक साल जुलाई महिनामा दुनियाँभरिमा नै सार्कमा जागरुकता महिना भनेर मनाइने गरिन्छ, यानि कि सार्कमा अवेरनेस मन्थ भनेर मनाइन्छ, ताकि यसको बारेमा मानिसहरूमा जागरुकता बढाउन सकियोस् र यसबाट पीडित मानिसहरूको सहायता पनि गर्न सकियोस् भनेर। सार्कमा क्यान्सरको एउटा एकदमै दुर्लभ तर घातक रूप हो, जसको बारेमा धेरै मानिसहरूमा जागरुकताको कमी अझै पनि देखिन्छ। जुन प्रकारसँगले चाहिँ हरेक क्यान्सरलाई एउटा रिबनद्वारा दर्शाइन्छ, त्यसै गरिकन यस सार्कमालाई चाहिँ पहिलो रिबनद्वारा दर्शाइँदो रहेछ, र जुन चाहिँ सार्कमाको विरुद्ध लडाइँको प्रतीक पनि हो, र मानिसहरूलाई यस असामान्य क्यान्सरको पहिचान गर्नको लागि र बुझ्नको लागि मद्दत गर्ने गर्दछ। त सार्कमा एउटा दुर्लभ प्रकारको क्यान्सर हो र जुन चाहिँ विभिन्न प्रकारको चाहिँ नि यो स्थानमा आउन सक्छ, विशेष गरिकन यो चाहिँ स्नायुमा हुन्छ, यानि कि नर्भ्सहरूमा, टेन्डन्समा, रक्त नलीहरूमा, हड्डीहरूमा, नसाहरूमा, अनि वसा यानि कि फ्याट्स भनौँ न, फ्याट सेल होइन, यिनीहरूमा चाहिँ हुँदो रहेछ है। र यो शरीरको चाहिँ जसले चाहिँ शरीरका अन्य अङ्ग प्रत्यङ्गहरूलाई, अन्य सिस्टमहरूलाई एकअर्कासँग जोड्छ अथवा उनीहरूलाई सहारा दिन्छ होइन, त्यस्तै तिनै चाहिँ सिस्टममा चाहिँ हुनसक्ने क्यान्सरलाई चाहिँ सार्कमा भनिँदो रहेछ। र सार्कमा एक ग्रिक शब्दबाट लिएको, जसको मतलब चाहिँ यो जुन मांस वृद्धि हुनु हो, यानि कि यो मासुको वृद्धि हुनुलाई नै सार्कमा भनेर भनिन्छ ग्रिक भाषामा, त्यहीँबाट चाहिँ साभार गरिएको हो यो रोगको टर्म है सार्कमा। त यसै विषयवस्तुमा चाहिँ नि जानकारी वृद्धिको निमित्त आजको दिन मात्र होइन, यो महिनाभरि नै समर्पित गरिएको छ जुलाई महिनालाई। यस अर्थमा आज पनि हामी पनि यसै विषयवस्तुमा अलिकति कुरा गर्दैछौँ। र यो समस्यामा कोही के हुन्छ भनेर भन्नुहुन्छ भने, शरीरमा कहिलेकाहीँ एकदमै गाँठा घुइँटीहरू चाहिँ महसुस गर्ने गरिएको छ भने, र त्यो गाँठोहरू चाहिँ बिस्तारै बिस्तारै बढिरहेको छ अनि पीडा पनि भइरहेको छ, र सामान्य प्रकारले सुनिँदाखेरि जस्तो देखिन्छ होइन, त्योभन्दा अलग प्रकारको चाहिँ नि त्यसको चाहिँ स्वरूप देखिन्छ भने, यस्तो प्रकारको असामान्य गोलीगाँठाहरूलाई चाहिँ नि हामीले देखेर पनि नदेखेको जस्तो चाहिँ गर्नु हुँदैन रहेछ, किनभने कहिलेकाहीँ यो गाँठो चाहिँ कहिलेकाहीँ शरीरको भित्र अत्यन्तै गम्भीर समस्या भएको सङ्केत पनि हुन सक्छ। त सार्कमा क्यान्सर एउटा यस्तो दुर्लभ तर निकै नै खतरनाक क्यान्सर हो, जसमा चाहिँ अलिकति यो मासु वृद्धि भएको अथवा गाँठो गुइँची आएको जस्तो चाहिँ नि एउटा लक्षण पनि देखिन्छ। यो मैले अघि भने जस्तै हड्डी, मांसपेशी, फ्याट, रक्तवाहिकाहरू र अन्य कनेक्टिभ टिस्युजहरूमा उत्पन्न हुन्छ। र यसको सुरुवाती लक्षण चाहिँ अक्सर सामान्य चोट वा यो सुन्निँदाखेरि कस्तो देखिन्छ होइन, त्यस्तो प्रकारको नै देखिन्छ, जसबाट यो पत्ता लगाउन मुस्किल पनि हुन्छ कि यो सार्कमा हो भन्नलाई होइन। यस कारण गर्दाखेरि जागरुकता र सही समयमा पहिचान अत्यन्तै आवश्यक छ, र यस कारण गर्दाखेरि यसमा चाहिँ नि हामीले विशेष ध्यान दिनको लागि नै यो जुलाई महिनालाई चाहिँ सार्कमा अवेरनेस मन्थ भनेर चाहिँ नि समर्पित गरिएको छ। यो सार्कमा क्यान्सर भनेको चाहिँ के हो भन्दाखेरि, यो एउटा यस्तो प्रकारको क्यान्सर हो जो कनेक्टिभ टिस्युबाट उत्पन्न हुन्छ, र यो टिस्यु चाहिँ हाम्रो शरीरको हड्डी, मांसपेशी, फ्याट, रगत र लिम्फ नोड्सहरूमा, टेन्डनहरूमा र कार्टिलेजहरूलाई चाहिँ जोड्ने काम गर्दछ। र सार्कमा क्यान्सरको मुख्य दुईवटा प्रकार हुँदो रहेछ, एउटा चाहिँ ओस्टियो सार्कमा
यो हड्डीको हड्डीमा हुने ट्युमर जस्तो हुन्छ र सफ्ट टिस्यु सार्कमा यो चाहिँ मांसपेसी फ्याट टेन्डन आदिमा हुन्छ यो क्यान्सर शरीरको कुनै पनि हिस्सामा हुनसक्छ तर आमतौरमा यो हात खुट्टा पेट या यसको वरिपरि हुन सक्छ अथवा त्यतातिर बढी भएको पाइएको छ तपाईँ सार्कोमा क्यान्सरको बारेमा कुरा गरिरहेका छौँ आज हामी र यसको चाहिँ अब भनौँ न लक्षणको कुरा गर्दाखेरि त मैले तपाईँलाई भनि नै हालेँ होइन त्यहाँनिर चाहिँ कस्तो लक्षण हुन्छ भने सबैभन्दा पहिला त नयाँ नयाँ कुनै पनि असामान्य गोलीगाँठोहरू आयो भने जो पीडा हुन्छ जसमा होइन कहिलेकाहीँ र कहिलेकाहीँ पीडा नहुन पनि सक्छ है कहिलेकाहीँ दुखाइ हुन्छ कहिलेकाहीँ दुखाइ हुँदैन यो चाहिँ हात खुट्टा पेट आदि इत्यादिमा हुनसक्ने सम्भावना बढी हुन्छ अनि यसमा चाहिँ जुन जोर्नीहरूको जुन एउटा स्पिड छ अथवा त्यसको फ्लेक्सिबिलिटी त्यसमा पनि अलिकति कमी आउन सक्छ अनि अचानक वजन घट्ने बिना कुनै कारण होइन कुनै पनि स्पष्ट कारण बिना नै वजन घटिरहेको छ भने त्यसमा पनि ध्यान पुर्याउनु पर्ने हुन्छ अनि ढाडमा कठिनाइ हुँदाखेरि अथवा पीडा हुँदाखेरि र हिँड्न डुल्नमा कठिनाइ भयो भने र जब ट्युमर छातीको क्षेत्रमा देखिन्छ अथवा छातीको क्षेत्रमालाई प्रभावित गर्छ त्यति बेला चाहिँ सास लिनमा समस्या पनि हुन सक्छ सार्कोमाको लक्षणहरू यिनै हुन् प्रिय श्रोताबृन्द र अब भने तपाईँलाई म अगाडि लिएर जान्छु सार्कोमाको लक्षणहरू मैले बताइहालेँ सार्कोमाको चाहिँ अब कारक तत्त्वहरू के हुन् भन्ने विषयवस्तुमा पनि हामी अलिकति कुरा गर्छौँ तर त्योभन्दा पनि अगाडि चाहिँ उदय सोताङ र मनले सोताङले गाउनुभएको एउटा मिठो गीत हामी एउटा छोटो साङ्गीतिक विश्राम लिन्छौँ त्यस पश्चात फेरि पनि यही कुराकानीलाई अगाडि बढाउँछु म

0: गोर्खा रेडियो,
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, मिठो गीत अहिले स्वरूपराज आचार्य र कविता श्रेष्ठको प्रस्तुतिमा हामीले सुन्दै थियौँ। यो गीतको साथमा अगाडि बढेका छौँ प्रिय श्रोताबृन्द। आज हामी हेल्थ सेगमेन्टमा सार्कोमाको बारेमा कुरा गरिरहेका छौँ र यसको विषयवस्तुमा चाहिँ नि मैले तपाईँहरूलाई यसको चाहिँ आकार प्रकारहरू के कस्तो छ, यसको चाहिँ लक्षणहरू कस्ता हुन्छन्, यो भनेको के हो भन्ने कुरा गरेँ। यो जुलाई महिनाभरि नै हामी चाहिँ यो सार्कोमा अवेरनेस मन्थ मान्दैछौँ संसारभरि। यही सिलसिलामा चाहिँ यसको विषयमा पनि अलिकति जानकारी तपाईँहरूसँग मैले सेयर गर्दछु। कारक तत्त्वहरूको कुरा गर्न चाहन्छु अब भने, मैले अघि नै भनेको थिएँ यो ब्रेक पश्चात हामी कारणहरूको विषयमा कुरा गर्छौँ भनेर। कुनै पनि समस्या हुनुको पछाडि केही न केही रिजन त हुन्छ नै, केही न केही फ्याक्टर्स त हुन्छ नै है। र के हो त भन्दाखेरि, सबैभन्दा पहिला चाहिँ सार्कोमाको चाहिँ विकास कोशिका स्तरबाट नै सुरु हुन्छ, जहाँ डिएनएमा परिवर्तनको कारण अपरिपक्व हड्डी या कोमल जुन चाहिँ कोशिकाहरू हुन्छन्, उत्तक कोशिकाहरू भनेर भनौँ होइन, र यो सफ्ट टिस्युजहरू यो चाहिँ अनियन्त्रित रूपबाट बढ्न थाल्छ। यसमा चाहिँ जेनेटिक कारण सबैभन्दा पहिला आउँछ। प्रायः रोगहरूमा चाहिँ जेनेटिक कारण एकदमै प्रकट हुन्छ। प्रायः जस्तो धेरै जस्तो चाहिँ नि रोगहरूको कारक तत्त्वहरूमा जेनेटिक चाहिँ जुन एउटा आनुवांशिक जुन एउटा कारण छ त्यो चाहिँ प्रमुख कारणको रूपमा आउँछ। अगाडिभन्दा फरक त नपर्ला, यसमा पनि त्यस्तै छ, जेनेटिक कारण है। कयौँ वंशानुगत स्थितिहरूमा चाहिँ नि यो सार्कमा पनि एक हो, र कयौँ वंशानुगत स्थितिहरू फेरि त्यस्ता हुन्छन् जसले यो सार्कमाको जोखिम पनि बढाउन सक्छ। यी आनुवांशिक प्रवृत्ति सिन्ड्रोममा के सामेल छ भन्दा, ली फ्रामेनी सिन्ड्रोम, टिपी 53 जिनलाई यसले प्रभावित गर्छ, अनि यसै गरिकन न्युरो फाइब्रोमेटोसिस, र यसै गरिकन रेटिना ब्लास्टोमा जुन चाहिँ RB1 जिनसँग जोडिएको छ, वर्नर सिन्ड्रोम अनि गार्डनर सिन्ड्रोम। यो चाहिँ जेनेटिक कारणको कुरा गरौँ होइन, जुन चाहिँ जेनेटिक म्युटेसनको कारणले गर्दाखेरि हुने चाहिँ सम्भावना बढ्दो रहेछ भन्ने कुरा पनि मैले गरिहालेँ। यसै गरिकन विभिन्न प्रकारको रासायनिक पदार्थहरूको सम्पर्कमा आउनाले पनि यो सार्कोमा क्यान्सर हुन सक्ने सम्भावना बढ्दो रहेछ। पर्यावरणीय एवं चिकित्सकीय कारणहरूमा चाहिँ नि बाह्य कारक पनि सार्कोमाको विकासमा चाहिँ जिम्मेवार मानिन्छ। केही रसायनहरू, विशेष गरिकन चाहिँ यो रसायनहरूको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि विशेष गरिकन यो आर्सेनिक र यो विनाइल क्लोराइडको सम्पर्कमा आउँदाखेरि चाहिँ यो हुनसक्ने सम्भावना बढेर जाँदो रहेछ है। यस्तो केमिकल्सहरू र रेडिएसनसँग एक्सपोजरको चाहिँ कारणले गर्दाखेरि पनि यो जोखिम बढ्दो रहेछ। अनि अर्को कारक तत्त्वहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ आयु र लिङ्ग, उदाहरणको लागि ओस्टियोसार्कोमा अक्सर बच्चाहरूमा र युवा वयस्कहरूमा तेजीको साथमा यो विकासको दौरानमा चाहिँ नि चाहिँ देखिन सक्छ है। यो चाहिँ अर्को एउटा चाहिँ कारक तत्त्व हो, एउटा रिस्क फ्याक्टर। अनि यसै गरिकन परिवारमा क्यान्सरको इतिहास छ भने पनि त्यो हुन्छ नै, अनि पुरानो इन्फ्लामेसन या पुरानो चोट, लामो समयसम्म कुनै चाहिँ एउटा अङ्ग सुन्निएको छ अथवा चोटको कारणले गर्दाखेरि टिस्यु प्रभावित भएको छ भने पछि गएर त्यहाँ सार्कोमा क्यान्सर विकास हुन सक्ने सम्भावना बढेर जान्छ। अनि स्थानको पनि कुरा गरौँ, यसमा चाहिँ क्रोनिक लिम्फोडेमा या हात या खुट्टा आदिमा दीर्घकालीन सुजन त्यतातिर छन् भने चाहिँ यो पछि गएर यसमा चाहिँ परिणत हुन सक्छ है। यो चाहिँ जोखिम कारक तत्त्वहरूको मैले कुरा गरेँ। र यो सार्कोमाको कुरा गरिरहँदाखेरिमा चाहिँ नि अब यो सुरुवाती लक्षणहरूको मैले कुरा अघि नै गरिहालेँ तपाईँहरूलाई होइन, र अब यो यसको चाहिँ जाँच कसरी हुन्छ भन्ने कुरा गर्नुभन्दा अगाडि चाहिँ यसको बचावको कुरा गर्छु अलिकति। प्रिभेन्सन इज बेटर देन क्योर भनेर भनिन्छ होइन। सार्कोमा क्यान्सरलाई पुरैसँगले रोक्न त सकिँदैन, तर केही सावधानीहरूले चाहिँ यी जोखिमहरूलाई कम गर्न सक्छ भनेर विज्ञहरूले भन्दछन् है। शरीरमा कुनै पनि असामान्य गाँठ या सुजन तपाईँले देख्नुभयो भने त्यसलाई चाहिँ नदेखेको जस्तो नगरिदिनुहोस्, त्यसलाई चाहिँ चिकित्सकमा गएर चेक जाँच गराइहाल्नुहोस्, नियमित जाँच गराउँदै रहनुहोस्, खास गरी यदि परिवारमा क्यान्सरको इतिहास छ भने। यसै गरिकन धुम्रपान अनि मदिरापान आदिबाट जोगिने र हेल्दी लाइफस्टाइल अप्नाउने, कामको दौरानमा केमिकल्सबाट बचाव र सुरक्षा उपकरणहरूको उपयोग गर्ने, अनि यसै गरिकन चोट वा इन्फ्लामेसनको स्थितिमा छिटोभन्दा छिटो चिकित्सकीय सल्लाह लिने, यसले चाहिँ बचावको केही हदसम्म भए पनि यसको चाहिँ प्र्याक्टिस तपाईँले यसरी गर्न सक्नुहुन्छ भनेर भनिन्छ, भन्छन् विज्ञहरू है। तर यदि शरीरमा कुनै पनि यस्तो गाँठो छ जो एक महिनाभन्दा अधिक समय रहिरहेको छ, बिस्तारै बिस्तारै बढ्दैछ, त्यसमा पीडा छ भने त्यसलाई नजरअन्दाज चाहिँ पक्कै पनि
नगर्नुहोस्। यसको साथमा यदि वजनमा कमी, लगातार थकान या अन्य असामान्य लक्षण छ भने तुरुन्तै विशेषज्ञलाई सम्पर्क गरिहाल्नु राम्रो हुन्छ। त सार्कोमा क्यान्सरको जाँच कसरी हुन्छ भन्दाखेरिमा चाहिँ विभिन्न प्रकारको आधुनिक तरिकाहरूबाट अहिले चाहिँ यस प्रकारको क्यान्सरहरूलाई निदान गर्ने कोसिस गरिन्छ होइन, ताकि रोगको सही स्थिति गम्भीरताको बारेमा पत्ता लगाएर त्यसको राम्ररी निदान गर्न सकियो। सबैभन्दा पहिला त डक्टरले शारीरिक परीक्षण गर्छन्, यसमा कुनै पनि प्रकारको गाँठो छ, सुन्निएको जस्तो महसुस छ भने त्यसको आकार, त्यसको स्थिरता, पीडा भए नभएको आदि इत्यादिको जाँच हुन्छ। यो सुरुवाती कदम हुन्छ जो अगाडि गएर जाँचको लागि दिशा निर्धारित गर्छ। त्यसपछि इमेजिङ टेस्ट, एक्सरे, एमआरआई, सिटी स्क्यान आदि इत्यादि हुन्छ। अनि यस यी टेस्टहरूले ट्युमरको सटिक लोकेसन, आकार र त्यसको आसपासको जो टिस्युजहरूमा चाहिँ यसको फैलाव छ कि छैन भनेर देखाउँछ। इमेजिङबाट डक्टरले यो पनि बुझ्छ कि ट्युमर कति गहिराईसम्म गएको छ र के यो हड्डी र मांसपेसीलाई प्रभावित गरिरहेको छ यसले भन्ने कुरा पनि डक्टरहरूले यसबाट पत्ता लगाउँछन्। निदानको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो बायोप्सी। यसमा गाँठो या ट्युमरबाट टिस्युको सानो नमुना लिएर माइक्रोस्कोप मुनि राखेर जाँचिन्छ। यसबाट पत्ता लाग्छ कि असामान्य कोशिकाहरू भएको क्यान्सर हो वा होइन भन्ने कुरा, साथसाथमा ब्लड टेस्ट आदि इत्यादि पनि गरिन्छ है। अनि यसको चाहिँ उपचार कसरी हुन्छ भन्दाखेरि यो क्यान्सरको प्रकार, स्थान र स्टेजमा निर्भर गर्छ कुनै पनि प्रकारको चाहिँ नि यसको उपचार है। अनि यसको सबैभन्दा आम र प्रभावी उपचार चाहिँ सर्जरी नै हो जसबाट ट्युमरलाई पुरैसँगले हटाउन सकिन्छ। यो उपचार तब सबैभन्दा राम्रो हुन्छ जब ट्युमर स्थानीय हुन्छ र आसपासको अङ्गहरूमा धेरै फैलिएको हुँदैन। र रेडियोथेरापीमा उच्च ऊर्जावाला किरणहरूको उपयोग गरेर क्यान्सर कोशिकाहरूलाई नष्ट गरिन्छ। यो सर्जरी पश्चात बचेको क्यान्सर कोशिकाहरूलाई खत्तम गर्नको लागि या अपरेसनभन्दा अगाडि ट्युमरलाई सानो बनाउनको लागि पनि यो थेरापी युज गरिन्छ। किमोथेरापीमा दबाईहरूको उपयोग गरेर शरीरमा क्यान्सर कोशिकाहरूलाई मार्ने गरिन्छ, खास गरी जब क्यान्सर शरीरका अन्य हिस्सामा फैलिएको छ भने। आधुनिक उपचारमा चाहिँ टार्गेटेड थेरापी वा इम्युनोथेरापी पनि सामेल छ जो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत गरेर क्यान्सरसँग लड्नको लागि शरीरलाई यसले मद्दत गर्दछ। त यसरी चाहिँ सार्कोमा क्यान्सरको उपचार चाहिँ गर्ने गरिँदो रहेछ। त आज हामीले सार्कोमाको बारेमा कुरा गऱ्यौँ किनभने यो चाहिँ नि जुलाई महिना चाहिँ विश्वभरिमा नै सार्कोमा अवेरनेस मन्थ भनेर चाहिँ अब्जर्भ गरिँदैछ। यही कारणले गर्दाखेरि यस विषयवस्तुमा मैले अलिकति तपाईँसँग जानकारी सेयर गरेँ। समय धेरै छैन, अब हामी अगाडि 2 बजेको समाचारतर्फ लाग्छौँ र त्यसतर्फ लाग्नुभन्दा अगाडि चाहिँ एउटा छोटो मिठो गीत म तपाईँलाई सुनाइहाल्छु र यसैको साथमा अगाडि बढ्छु। सुबानी मुक्तानले गाउनुभएको गीत छ, अहिले यो गीत सुनाउँदै तपाईँलाई म 2 बजेको समाचारतर्फ लिएर जान्छु अब भने।

0: दैलेखको कर्णाली राजमार्गमा माइक्रोगाडी दुर्घटनामा बेपत्ता यात्रु खोज्न सशस्त्र प्रहरी बल एपीएफको गोताखोर परिचालन गरिएको छ। सुर्खेतबाट 6 जना गोताखोर सहितको थप टोली परिचालन गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सुर्खेतबाट कालीकोटतिर जाँदै गरेको फोर्स गाडी सड़कबाट कर्णालीमा खसेको हो। आज बिहान 11:30 बजेतिर दुर्घटना भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेखमा थिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पालतडाबाट उद्धार टोली खटिएको थियो। प्रहरी टोलीले भीरमा अड्किएको एकजनाको शव निकालेको छ। गाडीमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन। सार्वजनिक यातायातको भाडा 2% घटेको छ। यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरेको हो। यात्रुवाहक सवारी साधन, पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी सबैको भाडा समायोजन भएको हो। प्रतिबन्धित भनिएको गाँजा खेती धनकुटाका किसानका लागि गलपासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
1: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागु औषध गाँजा औसार प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाटै सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गलपासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागु औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यो प्रहरीका लागि सफलता हो भने गाँजा खेती गर्ने किसानहरूका लागि सकसपूर्ण अवस्था हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नारायण रञ्जित कार।
2: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा 36 दर्ता भए लागु औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू र 2 जना महिलाहरू पक्राउ परेका छन्। र बरामद लागु औषधतर्फ खैरो हेरोइन 25 ग्राम 147 मिलिग्राम पक्राउ बरामद भएको छ भने गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ। र
1: धनकुटामा पठाउँदै गएको अवैध गाँजा खेती प्रहरी र स्थानीय प्रशासनले वर्षेनी फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। स्थानीयदेखि सांसदहरूले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाएका छन्। तर धनकुटा कारागार नै गाँजा उछार प्रसारमा संलग्नहरूले भरिएपछि जिल्लामा गाँजा खेतीको विकल्प खोजी गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। यो समस्या सबैभन्दा बढी शहीदभूमि गाउँपालिकामा छ। शहीदभूमि 1 का स्थानीय दराज राई।
3: अहिले पछिल्लो समयमा हेर्ने हो भने करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। आर्थिक रूपमा समृद्धि त भयो तर हाम्रो जमिनहरू बाजिन थाले, त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
1: कृषकहरूले कानुनी रूपमा प्रतिबन्धित गाँजाको व्यावसायिक रूपमा खेती गर्ने गरेका छन् भने गतिलो आमदामीको स्रोत गाँजा बनाएका छन्।
0: खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघबाट इन्फा निलम्बन हुनुको दोष अघिल्ला सरकारमाथि लगाउनु भएको छ। उहाँले अखिल नेपाल फुटबल संघलाई अब राजनीतिक हस्तक्षेप बिनाको नयाँ इन्फा बनाउने दावी पनि गर्नुभएको छ। आज मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल,
4: अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा धेरैपटक हस्तक्षेप विगतमा भएको थियो। अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामीले थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गर्यो भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। भ्रष्टाचार धेरै भइरहेको छ भने प्रश्न उठेको छ। नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँै छैन एन्फालाई. फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ. हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ. नेपालको फुटबललाई जसरी भने हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ. र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन जति पनि पदाधिकारीहरू बस्नुहुन्छ त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नु भएको छ.
0: खबर यति नै. नमस्कार.

राजपाल राई अनि कमला बोहरा खत्री आदि इत्यादिको आवाजमा तपाईँले यो गीत सुन्दै हुनुहुन्थ्यो भर्खरै मात्र प्रिय श्रोतावृन्द। र यो मिठो गीतको साथसाथमा हामी कार्यक्रम दिवाकोसेलीको यो यात्रामा अगाडि बढिसकेका छौँ र विशेष गरी यस गीतको कुरा गर्नुपर्दाखेरि यो गीत पनि हाम्रो स्थानीय कलाकारहरूकै प्रस्तुतिमा मैले तपाईँको लागि राखेँ। कमला बोहरा खत्रीको कुरा गर्नुपर्दा उहाँ चाहिँ क्युजेलासँग सम्बन्धित एकजना लेखिका हुनुहुन्छ भनौँ होइन, र उहाँको चाहिँ शब्द रचना हामीले यस गीतमा सुनेका थियौँ। वीर गोर्खाली एकदमै जोस जाँगरले भरिएको चाहिँ यो एउटा चाहिँ नि उत्साहले भरिएको यो एउटा गीत रहेको थियो। वीर गोर्खाली भन्ने बित्तिकै गोर्खाली को यो चाहिँ भनौँ न एकदमै उच्च नाम होइन, यसको चाहिँ चर्चा यसको चाहिँ यो गीतमा वर्णन गरिएको थियो। इन्जोय गर्नुभयो पक्कै पनि। कार्यक्रम दिवाकोसेलीको यो दोस्रो चरणको यात्रा हो अहिले हामी रहेका छौँ बिहिबारको दिनको कार्यक्रममा, र प्रत्येक बिहिबार हामी यो चरणमा हाम्रै स्थानीय कलाकारका गीत सङ्गीतहरू सुन्छौँ, यानि कि हाम्रै ब्रिगेड फर्खाससँग सम्बन्धित कलाकारहरूका गीत सङ्गीतहरू सुन्छौँ, र आज यही सिलसिलालाई म अगाडि बढाउँदैछु। त समयको कुरा गर्नुपर्दाखेरि दिउँसोको 2 बजेर अहिले 12 मिनट गएको छ। यहाँहरू सबैलाई एकपटक फेरि पनि मैले स्वागत अभिवादन भन्न चाहेँ, वेलकम ब्याक भन्न चाहन्छु कार्यक्रमको यो चरणमा। यो दोस्रो चरण हो, अब यस्तै मिठा मिठा हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुन्दै अगाडि बढ्नेछौँ आजको यो प्रस्तुतिमा। त आज चाहिँ पर्न गएको छ साइकल टु वर्क डे है। यो साइकल टु वर्क डे भन्ने बित्तिकै अब यो चाहिँ भनौँ न आफै नै सेल्फ एक्सप्लानेटरी नै छ होइन, यो फ्रेज साइकल टु वर्क भन्ने बित्तिकै काममा जाँदाखेरि साइकलको प्रयोग गर्ने दिन भनेर भनौँ है। यो एउटा वार्षिक अभियान हो जसले मानिसहरूलाई आफ्नो अफिससम्म साइकलबाट जानको लागि प्रोत्साहित गर्छ, र यसको मुख्य उद्देश्य भनेको पर्यावरणलाई प्रदूषणबाट बचाउनु पनि हो र मानिसहरूलाई स्वास्थ्य सक्रिय जीवनशैली अपनाउनको लागि प्रेरित गर्नु पनि हो साइकल टु वर्क डे। तपाईँहरूमध्ये कतिले साइकल चलाएर जानुभयो त आज काममा, विचार गर्नुहोस् है। मैले त साइकल चलाएर आइनँ, तर अब तपाईँहरूमध्ये धेरैले साइकल लिएर चाहिँ अफिस पनि जानु हुन्छ होला नियमित रूपमा पनि होइन, र आजको दिनमा मात्र भए पनि साइकल चलाएर चाहिँ नि अफिस जाँदाखेरि आजको दिनको जुन एउटा उद्देश्य प्राप्तिमा तपाईँ हाम्रो पनि केही योगदान रहन्छ भन्दा फरक नपर्ला। र यसको उद्देश्य मैले अघि नै भनिहालेँ, विशेष गरिकन पर्यावरण संरक्षण नै हो है। कार्बन एमिसन्सलाई कम गर्ने र ट्राफिकको समस्याबाट निजात पाउनको लागि पनि साइकल टु वर्क डे बडो महत्त्वपूर्ण छ। र अब जब हामी गाडीहरू चलाउँछौँ त्यसमा चाहिँ जुन फ्युलहरू युज हुन्छ त्यसबाट चाहिँ नि कार्बन उत्सर्जन भइरहेको हुन्छ, अनि हाम्रो अहिले यो पृथ्वीको वायुमण्डलमा यति धेरै हरित गृह ग्यास चाहिँ जम्मा भइसकेको छ, यसले अब छिटै नै अत्यन्तै नराम्रो चाहिँ नि असर पुर्याउन थाल्छ भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो। इनफ्याक्ट अहिले पनि त्यसको जुन असरहरू देख्न थालिसकिएको छ, अब युके जस्तो ठाउँमा हिट वेभ 33, 34, 35 कहिलेकाहीँ 38-39 डिग्री सेल्सियससम्मको हिट हुने भनिसकेपछि त यो त पक्कै पनि प्रकृतिको चाहिँ जुन एउटा नियम छ प्रकृतिको जुन एउटा तरिका छ त्यो ठ्याक्कै उल्टो भएको भन्दा फरक नपर्ला। पहिला पहिला कति चिसो हुन्थ्यो युकेमा, बढी घाम लाग्दैन, घाम लागे तापनि बढी त्यो ताप हुन्न थियो, त्यति साह्रो बिचट्टै गर्ने गरेर पोल्ने गरेर हामीले समरलाई सहनु पर्दैन थियो, आँतिनु पर्दैन थियो है। अहिले हेर्नुहोस् त पछिल्लो समयमा कति गर्मी हुन थालेको छ, समर महिनामा हिट वेभ आयो भने हामी घरमा बसेर बस्न सक्दैनौँ है। यस कारण गर्दाखेरि यो सम्पूर्ण किन भइरहेको छ, ग्लोबल वार्मिङ किन भइरहेको छ भन्दा यस्तै हरित गृह ग्यासहरूको बढी उत्सर्जनले गर्दाखेरि नै हो, र त्यसलाई चाहिँ त्यसमा यो योगदान दिने एउटा चाहिँ फ्याक्टर हो गाडीहरूबाट निस्किने धुवा पनि है। यस कारण गर्दाखेरि साइकल टु वर्क डे किन पनि महत्त्वपूर्ण छ भने यसले चाहिँ सम्पूर्ण रूपमा यो पर्यावरणलाई सफा राख्नमा मद्दत पुर्याउँछ। पर्यावरण सफा राख्नको लागि तपाईँ हामी जस्तो सबैलाई चाहिँ नि उत्साहित गर्छ होइन, र यदि हामीले चाहिँ साइकलबाट अफिस आउने हो अनि गाडीको प्रयोग त्यति साह्रो नगर्ने हो भने धेरै हदसम्म यो पर्यावरणको जुन एउटा धुमिलोपन छ त्यो हराएर पनि जान्छ है। अनि यहाँ त त्यही विषय हल्का हल्का, अब नेपालको कुरा गर्ने हो भने लौ त भनौँ माथि हेर्दाखेरि आकाश पनि राम्रो देखिँदैन, धमिलो देखिन्छ बिकज अफ धुवा है जुन चाहिँ गाडीहरूबाट धेरै आएको हुन्छ।
धुलो धुवा आदि इत्यादिले गर्दाखेरि यसर्थमा हामी यस्तो चाहिँ स्थितिमा छौँ, यस्तो पर्यावरणीय अवस्थामा छौँ जहाँ चाहिँ हामीले लिएको सास पनि त्यो पनि दूषित सास नै हामीले फेरिरहेका छौँ भनेपछि हाम्रो स्वास्थ्यमा यसको कस्तो चाहिँ प्रतिकूल असर पर्छ होला त भन्ने कुरा पनि हामीले सोझै स्वतः बुझ्न सक्ने कुरा नै हो। यस अर्थमा आजको साइकल टु वर्क डेको मुख्य उद्देश्य भनेको पर्यावरण संरक्षण पनि हो अनि अर्को चाहिँ हो स्वास्थ्य लाभ। नियमित साइकल चलाउनाले हृदय स्वस्थ रहन्छ, फोक्सोहरू मजबुत बन्छ र वजन पनि नियन्त्रित रहन्छ है। र हामीलाई भर्खरै मात्र हाम्रो बहिनी धनु गुरुङले पनि मी साइकल टु वर्क दिदी भनेर लेखेर पठाउनु भएको रहेछ है। गुड, एकदमै राम्रो कुरा हो बहिनी होइन। र यसरी नै तपाईँहरू पनि काममा चाहिँ साइकलबाट जानुहुन्छ भने सो मच द बेटर, एकदमै राम्रो काम, किप इट अप भनेर भन्न चाहन्छु। अनि तपाईँ हामी जसले चाहिँ अब साइकल चलाएर अफिस गइरहेका छैनौँ भने लेट्स मेक इट अ ह्याबिट, बिस्तारै बिस्तारै सुरु गरौँ है त, किनभने पर्यावरण संरक्षण त हुन्छ नै हुन्छ, तपाईँ हाम्रो स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ है। प्रत्येक दिन हामीले साइकल चलाउने हो भने यसबाट चाहिँ वेट लस हुन्छ अनि साथसाथमा कार्डियोभास्कुलर एक्सर्साइज पनि हुन्छ अनि यसबाट अलिकति मन पनि प्रसन्न प्रफुल्ल रहन्छ, अलिकति मेन्टल हेल्थ पनि राम्रो रहन्छ, दिमागले पनि तेज काम गर्न सुरु गर्छ, एकदमै क्लियर हुन्छ, क्ल्यारिटी हुन्छ, हाम्रो दिमाग पनि एकदमै राम्रोसँगले काम गर्छ अनि पैसाको पनि बचत हुन्छ। अभियसली आसपास कहीँ नजिकै जानु छ भने हामीले साइकलको नै प्रयोग गरौँ किनभने यसबाट पेट्रोलको पैसा त बच्छ अनि साथसाथै ट्राफिकमा फस्ने दिगदारी पनि नहुँदैन, समय पनि बच्छ है। भनिसकेपछि यति धेरै फाइदै फाइदा छ भने किन नगर्ने त भन्ने कुरा ध्यान हामीले दिनै पर्ने हुन्छ। तर कतिपय अवस्थामा मानिसहरूले चाहेर पनि साइक्लिङ गर्नु हुँदैन, त्यो चाहिँ अब यदि तपाईँको चाहिँ घुँडामा समस्या छ भने होइन, त्यस्तो खालको घुँडाको समस्याले पीडित मान्छे हुनुहुन्छ भने, एपिलेप्सी हुन्छ तपाईँलाई भने, सास लिनेमा प्रब्लम त्यस्तो खालको समस्या छ भने, विशेष गरी आस्थमा जस्तो चाहिँ समस्या छ भने तपाईँहरूले अलिकति बढी एकदमै भनौँ न सास बढ्ने खालको एक्सर्साइजहरू गर्नु हुँदैन भने चाहिँ नि साइक्लिङ धेरै लामो नगर्नु राम्रो हुन्छ है। त्यो कुरा चाहिँ नि हामीले बुझ्नु अत्यन्तै जरुरी छ। त साइकल टु वर्कलाई आफ्नो रुटिनमा चाहिँ कसरी तपाईँले सामेल गर्न सक्नुहुन्छ भने, पहिला बिस्तारै बिस्तारै साइकल चलाउन सुरु गर्नुहोस् होइन, अनि तपाईँले चाहिँ दिनदिनै साइकल लिएर अफिस जानु पनि पर्दैन, हप्तामा एक या दुई दिन साइकलबाट अफिस जाने लक्ष्य बनाउनुहोस्, प्लानिङ गर्नुहोस् होइन, अनि चाहिँ कुन बाटोबाट जाँदा तपाईँको वर्क प्लेसमा तपाईँ सजिलो पुग्न सक्नुहुन्छ, ट्राफिक कम हुन्छ, धेरै चाहिँ खतरा खालको बाटो छैन भन्ने होइन, अनि सही तयारी पनि गर्नुपर्ने हुन्छ तपाईँले होइन, सही प्रकारको कपडाहरू लगाउनु पर्ने हुन्छ अनि गियरहरू पनि लगाउनु पर्ने हुन्छ, हेलमेटदेखि लिएर एभ्रिथिङ तपाईँले चाहिँ ध्यान दिनुपर्ने हुन्छ अनि साइकल सुरक्षाको पनि तपाईँले प्रयोग गर्नुपर्ने हुन्छ, जस्तो कि क्वालिटी लकलाई पनि तपाईँले लगाउन सक्नुहुन्छ र सुरक्षित पार्किङमा तपाईँको साइकल पार्क गर्न सक्नुहुन्छ, अगाडिको हेडलाइट र पछाडिको टेल लाइट दुइटै राम्रो हुनुपर्छ साइकलको लागि पनि, अनि हाइवेज चाहिँ क्लोदिङ छ भने सो मच द बेटर, स्पेसली इभिनिङको समयमा चाहिँ अँध्यारो हुँदाको समयमा तपाईँले साइक्लिङ गर्नुहुन्छ भने यो कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ है। त यो चाहिँ साइकल टु वर्क डेको उद्देश्य अनि यसबाट हुने फाइदाहरूको बारेमा मैले कुरा गरेँ। त आज साइकल टु वर्क डे भएको हुनाले अलिकति मैले यस विषयवस्तुमा तपाईँको चाहिँ ध्यान आकर्षण गराउने कोसिस गरेकी थिएँ। अब नैको लागि पनि सुनिता थिकी मेरो नोगेन लिम्बूले गाउनुभएको गीत छ, होमा लिम्बूले लेख्नुभएको, हाम्रो दिदी खेलमती लिम्बू उहाँले चाहिँ अनुरोध गर्नुभएको गीत हो, यो सुनाउँछु।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोता वृन्द सुन्दै हुनुहुन्थ्यो सुभान लिम्बूको आवाजमा यो गीतलाई गोपाल राईको यसमा तपाईँले शब्द रचना सुन्दै हुनुहुन्थ्यो पक्कै पनि यसलाई चाहिँ इन्जोय गर्नुभयो होला भन्ने आशा छ र यसको साथमा अगाडि बढेका छौँ हाम्रै स्थानीय कलाकारका केही गीत सङ्गीतहरू आज हामी सुनिरहेका छौँ र यही सिलसिलामा यस्तै गीतहरूलाई नै म तपाईँको लागि अगाडि राख्दै जाने तयारी पनि गर्दैछु र आज चाहिँ नि वर्ल्ड ट्युटर डे पनि परेको छ र वर्ल्ड ट्युटर डे को कुरा गर्नुपर्दाखेरि ट्युटर भन्ने बित्तिकै काइन्ड अफ टिचर्स नै भन्दा फरक पक्कै पनि नपर्ला होइन र यसको कन्सेप्ट चाहिँ आमतौरमा विश्व शिक्षक दिवसलाई नै सन्दर्भित गर्छ जसले चाहिँ दुनियाँभरिका शिक्षकहरू ट्युटर्स र मार्गदर्शकहरूको योगदानलाई सम्मानित गर्ने पनि गर्दछ है र वर्ल्ड ट्युटर डे भन्ने बित्तिकै यो चाहिँ बच्चाहरूको जीवनमा कति महत्त्वपूर्ण चाहिँ ट्युटर्सहरू रहेका छन् भन्ने कुरालाई चाहिँ यो दिनले पनि भनौँ सन्दर्भित गर्छ यो दिनले पनि प्रकाशित गर्छ भन्दा फरक नपर्ला होइन प्रत्येक साल संसारभरि नै दोस्रो दिन जुलाईको यानि कि सेकेन्ड अफ जुलाईमा चाहिँ नि वर्ल्ड ट्युटर्स डे मनाइन्छ र यसलाई चाहिँ सन् 2020 क्वालिफाइड ट्युटरले इस्टाब्लिस गरेका थिए र यो अवेरनेस डे चाहिँ किन पनि चाहिँ महत्त्वपूर्ण छ भने यसले चाहिँ ट्युटर्सहरूको जुन योगदान छ स्टुडेन्टहरूको विद्यार्थीहरूको अचिभमेन्टमा एकाडेमिक एक्सलेन्सको लागि होइन यसलाई चाहिँ नि यसले दर्शाउने गर्दछ अथवा हाइलाइट गर्ने गर्दछ यो स्टुडेन्टहरूको चाहिँ एउटा भनौँ कन्फिडेन्स होइन अनि साथसाथमा लाइफ लङ लर्निङमा एकाडेमिक एक्सलेन्समा कसरी चाहिँ ट्युटर्सले आफ्नो योगदान दिइरहेका हुन्छन् भन्ने कुरालाई चाहिँ दर्शाउनको लागि यो कुरालाई हाइलाइट गर्नको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ भन्दा फरक नपर्ला साथसाथै यो एउटा एकदमै विशेष अवसर पनि हो स्टुडेन्ट्सहरूले अथवा पेरेन्ट्सहरूले पनि आफ्नो ट्युटरलाई उहाँहरूको योगदानको सम्मान गर्दै आफ्नो चाहिँ धन्यवाद ज्ञापन गर्ने दिनको रूपमा पनि लिइन्छ ट्युटरिङ कम्युनिटीको चाहिँ जुन एउटा प्रभाव छ विद्यार्थीहरूमाथि विद्यार्थीहरूको चाहिँ अचिभमेन्टहरूमाथि होइन यसलाई पनि यसले दर्शाउने गर्दछ त नर्मल अब पढाइ त भइ नै हाल्यो स्कुलमा कलेजमा होइन अब पढ्ने त बच्चाहरूले पढि नै हाल्छन् तर कहिलेकाहीँ कस्तो हुन्छ भने एक्स्ट्रा जुन हेल्प छ त्यो पनि चाहिन सक्छ कुनै कुनै बच्चाहरूलाई र यस्तो स्थितिमा यस्तो हेल्प दिनको लागि ट्युटर्सहरूको हामीले प्रयोग गर्ने गर्दछौँ होइन र ट्युटर्सहरूले चाहिँ नि धेरै हदबाट हामीलाई अथवा भनौँ बच्चाहरूलाई चाहिँ एउटा मद्दत पनि दिन सक्छन् होइन र यो बच्चाहरूको जुन एउटा कन्फिडेन्स छ बच्चाहरूको जुन एउटा चाहिँ नि आत्मविश्वास छ आफैमाथिको होइन यसलाई चाहिँ नि बढाउनको लागि पनि ट्युटर्सले धेरै हदसम्म मद्दत गर्छन् भन्दा फरक पक्कै पनि नपर्ला होइन स्कुलमा पढेको जति पनि कुराहरू छन् स्कुलमा सिकाइएका कन्सेप्टहरू जति पनि छन् ती कन्सेप्टहरूलाई चाहिँ बच्चाहरूले राम्ररी बुझेर अगाडि बढ्छ त आफ्नो ठाउँमा ठिकै छ तर कहिलेकाहीँ त्यो कन्सेप्टहरूलाई क्ल्यारिटी मिल्दैन स्कुलमा धेरै बच्चाहरू हुन्छ त्यस्तो बेलामा चाहिँ नि पर्सनल ट्युटरले त्यही कन्सेप्टलाई चाहिँ एकदमै क्लियरली परिभाषित गर्ने हो बुझाउने सिकाउने हो भने जिन्दगीभर नमेटिने गरेर बच्चाको मानसपटलमा त्यो रहन्छ पनि है त्यो कारणले गर्दाखेरि पनि ट्युटर्सहरूको चाहिँ जुन एउटा चाहिँ उपस्थिति हुन्छ बच्चाहरूमा स्टुडेन्टहरू विद्यार्थीहरूको एउटा जीवनमा उनीहरूको एउटा शैक्षिक जीवनमा त्यो अत्यन्तै ठुलो छ भन्दा सायद गलत हुँदैन होला जस्तो लाग्छ त यतिखेर अब यति नै कुरा गरेँ प्रिय श्रोताबृन्द आज चाहिँ विश्वभरि नै वर्ल्ड ट्युटर डे मनाइरहेको अवसरमा चाहिँ मैले अलिकति यो जानकारी तपाईँहरूसँग सेयर गरिसकेको छु र अब भने अगाडि बढ्न चाहन्छु म अगाडि बढ्नु पर्दाखेरि तपाईँहरूलाई फेरि पनि एउटा मिठो गीत सुनाउँछु गङ्गाराज राईले गाउनुभएको गीतमा अहिले करिश्मा खम दिदीको शब्द रचना सुन्छौँ हामी

0: रेडियो।
1: जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर, अनि यो गीतको साथसाथमा हामी अगाडि बढिसकेका छौँ। समय पनि अगाडि घर्किसक्यो, अब 3 बज्न आँटेको छ। 3 बजेको समाचार रहनेछ, त्यस पश्चात भने कार्यक्रमको अन्तिम चरण फेरि पनि म अगाडि बढाउनेछु। अहिलेको लागि भने अब अगाडि बढ्नुपर्ने हुन्छ। अगाडि बढ्नुपर्दा तपाईँसँग म केही जानकारीहरू सेयर गर्छु। स्पेसली अब आजको दिनको विषयमा त मैले तपाईँहरूसँग कुरा गर्दै नै आइरहेको छु, के कस्ता विशेष विशेष अवसरहरू परेका छन् भनेर। संसारभरि हामीले चाहिँ कस्तो कस्तो अवेरनेस डेजहरूलाई चाहिँ मनाइरहेका छौँ अथवा अब्जर्भ गरिरहेका छौँ भनेर मैले कुरा गर्दै पनि छु, होइन। तर अहिलेको लागि चाहिँ अब युकेभित्र विभिन्न ठाउँमा कस्ता कस्ता कार्यक्रमहरू भइरहेका छन् भन्ने विषयवस्तुमा पनि कुरा तपाईँसँग अलिकति सेयर गर्न चाहन्छु। 11 जुलाईको एउटा कार्यक्रम मेरो हातमा छ, इस्लै गोर्खा नेपालीज एसोसिएसनको नेपाली मेला सन् 2026 हुन गइरहेको छ। त यो हुने चाहिँ दिन 11 जुलाई 2026 हुँदैछ। हुने स्थान हाई ब्रिज फार्म, इस्ले हाम्सर। यसको पोस्ट कोड SO50506HN रहेको छ। दिउँसोको 12 बजीबाट, यानि कि मध्यदिन 12 बजीबाट सुरु हुँदैछ यो कार्यक्रम। र यो 11 जुलाईको कार्यक्रमको मैले कुरा गरेँ। अब 4 जुलाई अलि अगाडि आऊँ, एक सप्ताह अगाडिको कुरा गर्नुपर्दाखेरिमा चाहिँ अब आउने 4 जुलाई पर्सिको दिनको कुरा गर्नुपर्दा नेपाल कप त छँदैछ, क्विन्स एभेन्यू ओल्डसटमा सधैँ झैँ यसपटक पनि भव्यताको साथमा हुँदैछ, होइन। यसमा पनि तपाईँहरू जानु नै हुन्छ होला। यो भन्दा बाहेक अर्को कार्यक्रमको कुरा गर्नुपर्दाखेरि ओल्डसटमा नै हुँदैछ सयपत्री परियार समानता युके एन्युअल बिबिक्यू पार्टी, है। र यो चाहिँ सयपत्री परिवारको चाहिँ कार्यक्रम रहेछ 4 जुलाईको दिनमा, दिउँसोको 2 देखि बेलुकाको 10 बजेसम्म। हुने स्थान अलसट स्थित एम्पायर हलमा रहेको छ। यसको पोस्ट कोड GU111DJ। यो 4 जुलाईको कार्यक्रमको बारेमा जानकारी मैले तपाईँसँग सेयर गरेँ। 4 जुलाईको अर्को कार्यक्रम बागलुङ समाज युकेको एन्युअल गेट टुगेदर पार्टी पनि हुँदैछ, एम्पायर ब्याङ्कटिङ एन्ड हल हाई स्ट्रिट ओल्ड सर्टमा। यो दिउँसोको 12 देखि बेलुकाको 11 बजेसम्म हुन गइरहेको छ, आउने शनिबारको दिनमा नै यो कार्यक्रम चाहिँ तपाईँहरूको लागि जानकारी कार्यक्रमहरूको बारेमा मैले राखेँ। र अहिलेको लागि अब यति नै जानकारी गर्नु पर्यो, है। अनि बाँकी रहेको जानकारीहरू फेरि पनि म तपाईँको लागि अगाडि राख्दै जानेछु। अगाडिको अर्को चरणमा पनि समयले साथ दिँदाखेरि तपाईँको लागि बिचमा यस्तो कार्यक्रमहरूको जानकारी त म राख्दै नै जाने नै छु। अहिलेको लागि तुरुन्तै आउन आँटिरहेको 4 जुलाई र 11 जुलाईको कार्यक्रमहरूको बारेमा मैले कुरा गरेँ, है। यति भन्दै गर्दाखेरि अब अगाडि समय पनि घर्किसकेको रहेछ, एउटा गीत सुनाउने बेला भएको छ। अब आज चाहिँ ब्रेक अफ गोर्खाजका केही कलाकारहरूको सृजनाहरू सुन्दैछौँ, किनभने सधैँ नै बिहिबारको दिन कार्यक्रमको दोस्रो चरणमा हामी यस्तै गीतहरू सुन्छौँ जुन चाहिँ हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू हुन्छन्, होइन। र यिनै गीत सङ्गीतहरूलाई अगाडि सुन्दै सुनाउँदै अगाडि तपाईँलाई लिएर जान चाहन्छु म। त यो चरणमा चाहिँ सुन्छौँ, अनि अर्को चरणमा फेरि पनि हामी अन्य कलाकारहरूका गीत सङ्गीतहरू पनि सुन्ने नै छौँ। यो चरणमा नै पूर्ण रूपमा हामीले समर्पित गरेका छौँ हाम्रो स्थानीय कलाकारहरूको लागि। त आफ्नो व्यस्तताको बावजुद पनि नेपाली गीत सङ्गीतको लागि केही योगदान पुर्याउने उद्देश्य हेतु उहाँहरूले जुन प्रकारले मेहनत गर्नुहुन्छ त्यो मेहनतको सम्मान गर्ने काम हाम्रो हो। उहाँहरूको सृजनालाई इन्जोय गर्ने तपाईँ हामी जस्तो सङ्गीत प्रेमी श्रोताहरूको काम हो, होइन। यस अर्थमा यस्तै गीत सङ्गीतहरू आज सुनाउँदै म तपाईँलाई अगाडि लिएर जान्छु। अब भने अन्तिम गीत भनौँ यो चरणको लागि, मेमिसा खले र मौसम गुरुङले गाउनु भएको छ निदरी, यस गीतको टाइटल रहेको छ। यो गीत सुनाउँछु म तपाईँको लागि, अनि 3 बजेको समाचार रहन्छ, विस्तृत समाचार तपाईँले सुन्न सक्नुहुन्छ नेपाली न्युज डेस्कबाट। र त्यस पश्चात पनि कार्यक्रमको अन्तिम चरणमा गीत सङ्गीतको अलावा फेरि पनि म केही जानकारीहरू कुरा गर्नेछु, विशेष गरिकन यो प्लास्टिक फ्री जुलाई हामी अब्जर्भ गर्दैछौँ 1 जुलाईबाट, हिजोबाट, होइन। यही सिलसिलामा ओसन्स अफ प्लास्टिक भनेर चाहिँ आजको दिनलाई विशेष गरिकन हामीले अब्जर्भ गर्दैछौँ। यही विषयवस्तुमा पनि केही जानकारी म तपाईँसँग सेयर गर्ने तयारीमा छु, र यसलाई चाहिँ नि सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु, किनभने फेरि पनि अगेन वातावरण पर्यावरण मरिन हेल्थ, होइन, मरिन लाइफको बारेमा पनि कुरा यसमा हुन्छ। र यो चाहिँ आज प्लास्टिक फ्री जुलाई अन्तर्गतको क्लिन बिच विक हो, त्यस अन्तर्गतको आज चाहिँ नि ओसन्स अफ प्लास्टिक। र यस विषयवस्तुमा थप जानकारीको लागि सुन्दै गर्नुहोला है त हामीलाई।

0: कर्णाली राजमार्गमा माइक्रो गाडी दुर्घटनाका बेपत्ता यात्रु खोज्न सशस्त्र प्रहरी बल एपीएफको गोताखोर परिचालन गरिएको छ। सुर्खेतबाट 6 जना गोताखोर सहितको थप टोली परिचालन गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सुर्खेतबाट कालीकोटतिर जाँदै गरेको फोर्स गाडी सड़कबाट कर्णालीमा खसेको हो। आज बिहान 11:30 बजेतिर दुर्घटना भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो। प्रहरी टोलीले भीरमा अड्किएको एकजनाको शव निकालेको छ। गाडीमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। पौडेललाई गैर कानूनी हिरासतमा राखिएको भन्दै उहाँकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले रिट खारेज गरेको हो। उता विशेष अदालतले थप 6 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पौडेललाई तेस्रो पटक म्याद थपिएको हो। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असार 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोभा उद्योगको 20% सेयर झनै 30 करोड रुपियाँ बराबरको हुँदाहुँदै 3.5 करोडमै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनीतिक प्रभाव प्रयोग गरेको आरोप छ। खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघबाट एन्फा निलम्बन हुनुको दोष अघिल्ला सरकारमाथि लगाउनु भएको छ। उहाँले अखिल नेपाल फुटबल संघलाई अब राजनीतिक हस्तक्षेप बिनाको नयाँ एन्फा बनाउने दावी पनि गर्नुभएको छ। आज मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल,
1: अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा धेरै पटक हस्तक्षेप विगतमा भएको थियो। अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामी थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गर्यो भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। भ्रष्टाचार धेरै भइरहेको छ भने प्रश्न उठेको छ। नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँै छैन एन्फालाई। फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ। हामीले फिफाका पदाधिकारीहरूलाई, एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने, यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जति पनि पदाधिकारीहरू बस्नुहुन्छ त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्ति त्योहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट निकाल्न गर्नुपर्ने कुनै काम बाँकी नराख्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले पूर्वाग्रह राखेर सरकारले मान्छे छानी छानी कारवाही गर्न थालेको भनेपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो।
2: यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पूरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। हामीले सत्तामा आउँदै गर्दा, सरकारमा आउँदै गर्दाखेरि 2 वटा कालो धब्बाबाट निस्कने संकल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ। पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनुपर्छ भन्ने छ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्नु हुँदैन नगर्ने, र मान्यज्यूहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो।
0: प्रतिबन्धित भनिएको गाँजा खेती धनकुटाका किसानका लागि गलपासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
3: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागू औषध गाँजा औषध प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाटै सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गलपासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यो प्रहरीका लागि सफलता हो भने गाँजा खेती गर्ने किसानहरूका लागि सकसपूर्ण अवस्था हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नारायण रञ्जित कार।
4: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू र 2 महिलाहरू पक्राउ परेका छन्। र बरामद लागू औषधतर्फ खैरो हेरोइन 25 ग्राम 147 मिलिग्राम पक्राउ बरामद भएको छ भने गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ। र
3: धनकुटामा पठाउँदै गएको अवैध गाँजा खेती प्रहरी र स्थानीय प्रशासनले वर्षेनी फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। स्थानीयदेखि सांसदहरूले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाएका छन्। तर धनकुटा कारागार नै गाँजा उछार प्रसारमा संलग्नहरूले भरिएपछि जिल्लामा गाँजा खेतीको विकल्प खोजी गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
0: अब खबर फटाफट।
5: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 पक्राउ। यात्रु तान्ने, झोला खोस्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 किलोमिटर पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सिसिटिभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमले बजारदेखि ढिकसम्मका सिसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शङ्कर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटाभट्टाका बालमजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुरेन्ट र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित।
0: दोस्रो विश्वयुद्धपछि सरकारले बल जफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आज माफी माग्ने अपेक्षा गरिएको छ। त्यो बेला इङ्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बालबालिकालाई बल जफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 1,85,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। जारा फिलिप्सलाई पनि त्यो बेला अरूकै जिम्मा लगाएर पछि जन्म दिने आमासँग पुनः मिलन गराइएको थियो।
6: As an adoptee, we live with so much secrecy, and I didn't even really understand that I was part of this whole forced adoption era until I was much older. You know, I believed the story your mother couldn't take care of you. I thought there was something wrong with me, something wrong with her. And then to find out it was just because she wasn't married, it's sort of horrifying.
0: बेलायतका राजा चार्ल्सले स्कटल्याण्डको एडिनबरामा सालिक अनावरण गर्नुभएको छ। यो सालिक रोयल रेजिमेन्ट अफ स्कटल्याण्डको 20 स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको सालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाइएको छ। यो सालिक 6 अलग अलग भाग

मिठो एउटा गजल राज सिग्नलको आवाजमा सुनाए प्रिय श्रोतावृन्द, भिन्न भिन्नै भोगाई। र यो मिठो गजलको साथमा कार्यक्रम यो हाम्रो दिवाको शैली यसको यो अन्तिम चरणको यात्रा सुरु भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि स्वागत भान्ट गर्न चाहन्छु, वेलकम ब्याक भन्न चाहन्छु। समय दिउँसोको 3 बजेर अहिले 16 मिनट गएको छ। यस्तै मिठा मिठा गजलहरू आज कार्यक्रमको यो अन्तिम चरणमा तपाईँसँग सेयर गर्ने मेरो तयारी रहेको छ। पक्कै पनि तपाईँ सबैजनाले इन्जोय गर्नुहुन्छ होला भन्ने मैले आशा गरेको छु। त आजको कुरा गर्नुपर्दाखेरि विभिन्न प्रकारका विशेष विशेष दिनहरू आज परेका छन् भनेर पनि मैले तपाईँसँग सेयर गरि नै सकेको छु होइन। यही सिलसिलामा चाहिँ नि अब अगाडि हामी यो प्लास्टिक फ्री जुलाई अन्तर्गत क्लिन बिच विक परेको छ यो सप्ताह होइन, र यो सप्ताह अन्तर्गत पनि आज चाहिँ नि ओसन्स अफ प्लास्टिक परेको छ है। र यसै विषयवस्तुमा चाहिँ अलिकति म तपाईँसँग जानकारी सेयर पनि गर्ने तयारीमा रहेकी छु। र साथसाथै आज द वर्ल्ड युएफओ दिवस पनि रहेछ। युएफओ भन्ने बित्तिकै तपाईँलाई थाहा छ त्यो चाहिँ अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स होइन, र यो चाहिँ तपाईँ हामी जस्ता चाहिँ भनौँ न मानवहरूको लागि अत्यन्तै चासोको विषय रहिआएको छ धेरै अगाडिदेखि है। युएफओ साइटिङ्सहरू ठाउँ ठाउँमा भएको हामीले रिपोर्टहरू पाउँछौँ, समाचारमा देख्छौँ। अब त्यो हो के भन्ने कुरा चाहिँ सत्य तथ्य त त्यति साह्रो हामीलाई थाहा भएन, तर पनि युएफओ चाहिँ टाइम टु टाइम ठाउँ ठाउँमा चाहिँ साइट भएको छ, देखिएको छ भन्ने कुरा चाहिँ हामीले सुनेर आइरहेका छौँ। यसबाट चाहिँ मानव जाति बाहेक पनि युनिभर्समा चाहिँ अन्य प्रजातिको पनि उपस्थिति हुन सक्छ, जस्तो कि एलियन्सको कुरा भयो होइन भन्ने कुरालाई पनि यसले पुष्टि गरेको भनेर भन्नेहरूको तर्क पनि एक ठाउँमा छँदैछ। त यस कारण गर्दाखेरि एकदमै बडो रहस्यमय यो एउटा चाहिँ नि कुरो हो युएफओ होइन, र आज चाहिँ यही युएफओ दिवस पर्न गएको रहेछ। र यसको उद्देश्य चाहिँ युएफओ यानि अज्ञात उड्नेवाला वस्तुहरू उडन्त स्तरीयहरू ब्रह्माण्डमा पृथ्वीको अन्य अलावा पनि अन्य ग्रहहरूमा पनि जीवनको सम्भावना जुन एलियन्स भनेर मैले भने होइन, यसको बारेमा मानिसहरूमा वैज्ञानिक सोच र जागरूकता फैलाउनको लागि आजको दिन बडो चाहिँ महत्त्वपूर्ण रहेछ होइन। र यस विषयवस्तुमा अगाडि पनि म अलिकति रोचक कुराकानीहरू तपाईँसँग सेयर गर्नेछु। अहिलेको लागि भने हाम्रो बहिनी हुनुहुन्छ धनु गुरुङ, उहाँले अनुरोध गर्नुभएको एउटा गीत सुनाउँछु, एउटा गजल मुना ठटाल र सिद्धिका डी दाहालको प्रस्तुतिमा अहिले यो राखिहाल्छु। आशा गर्दछु हाम्रो बहिनीले सुनेर इन्जोय गर्नुहुन्छ होला भने, तपाईँहरू पनि सबैले सुनेर इन्जोय गर्नुहोस् है त यसलाई।

0: BFBS Gorkhar Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

किल्लत बस्यो मलाई टिका टिका भन्दा पनि तिलक सिंह बेराले गाउनु भएको गीत यो गजल निकै नै मिठो निकै नै चर्चित गजल सुनाएँ मैले. इन्जोय पक्कै पनि गर्नुभयो होला आदरणीय श्रोता पनि. यस्तै मिठा मिठा नेपाली गजलहरू आज म तपाईँसँग सेयर गर्दैछु. तपाईँको लागि एकपछि अर्को यस्तै गजलहरू अगाडि पनि राख्दै जानेछु. सुन्दै चाहिँ गर्नुहोला है. यतिखेर अब भने म अगाडि बढ्छु. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि अब मैले अघि नै भने युएफओको बारेमा आजको यो दिन समर्पित छ भनेर होइन. विश्व युएफओ दिवस हो र यो युएफओ भन्ने बित्तिकै अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट यानि कि अज्ञात यस्तो उड्नेवाला वस्तुहरू जो चाहिँ समय समयमा साइटिङ्सहरू भएको पनि हामीले खबरहरू सुनिरहेका हुन्छौँ होइन. यसबाट यो चाहिँ भनौँ न यो हाम्रो पृथ्वी मात्र एउटा ग्रह होइन जहाँ चाहिँ यो हाम्रो जीवन छ. अन्य यस्तो ठाउँ पनि छ पृथ्वी जस्तै जहाँ चाहिँ अन्य जीवन हुनसक्छ भन्ने कुराको पनि एउटा चाहिँ त्यो एउटा रहस्यमय एउटा अहिलेसम्मको यो कन्सेप्ट हो. तर अब एलियन्सहरू छन् छैनन् त्यो आफ्नो ठाउँमा छ. तर कतिले चाहिँ अब यो अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्सहरू देखेको एलियन्सहरू देखेको भन्ने कुराहरू पनि समय समयमा आइबस्छ. अब यो चाहिँ एउटा कन्सपिरेसी थियोरी पनि हुनसक्छ भनेर भन्नेहरूको जमात पनि ठुलै छ होइन. तर कतिले चाहिँ यो छ भन्ने जमात पनि ठुलै छ. साइन्सले अहिलेसम्म इनफ्याक्ट यस्तै नै हो भनेर अहिलेसम्म भन्ने त सकेको छैन केही पनि. तर पनि एउटा कन्सेप्ट चाहिँ धेरै अगाडिदेखि नै हामीले सुन्दै आएको कुरो हो होइन. र यसको इतिहासको कुरा गर्नुपर्दाखेरि यानि कि विश्व युएफओ दिवसको इतिहासको कुरा गर्नुपर्दाखेरि चाहिँ यो धेरै साल अगाडि जानुपर्छ. सन् 1947 जानुपर्छ हामी होइन. जब चाहिँ 24 जुन सन् 1947 कुरा गरौँ त्यतिखेर त्यो दिन 24 जुन त्यो साल सन् 1947 अमेरिकी पाइलट केनेथ आर्नल्डले पहिलो पटक चाहिँ आकाशमा अज्ञात उड्नेवाला वस्तु युएफओको एक समूह देखेको दावा गरेका थिए है. र त्यति बेलादेखि नै 24 जुनलाई नै विश्व युएफओ दिवस भनेर मानिँदै आएकोमा पछि आएर एक युएफओ शोधकर्ता हकन अकदोगनले 2 जुलाईको तारिखलाई चुने र 2 जुलाईलाई नै अमेरिकाको न्यू मेक्सिको रोजवेलमा एक रहस्यमय वस्तु क्र्यास भएको थियो त्यो दिन है. र त्यही घटनालाई स्मरण गर्दै नै आधुनिक युगको सबैभन्दा ठुलो युएफओ घटनाहरूमध्येको एक मानिन्छ उक्त घटनालाई. र त्यसै दिनलाई चाहिँ भनौँ मान त्यसै दिनलाई चाहिँ सम्झना गर्दै स्मरण गर्दै र युएफओको जुन एउटा कन्सेप्ट छ यो चाहिँ भनौँ फैलिँदै गएको अवसरमा यसको लागि भनेर यो एउटा छुट्टै दिन चाहिँ समर्पित गरिएको हो. हुन त कतिले युएफओ चाहिँ देखेको कुराहरू गर्छन्. हुन त तपाईँ हामी आफैले पनि अहिलेसम्म त अब देख्नेले त देखेको भनेर थाहा पाइहाल्यो. नदेख्नेले पनि न्युज पेपर्सहरूमा न्युजहरूमा चाहिँ यस्तो खालको अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्सहरू देखेको भन्ने कुराहरू सुन्नमा आउँछ. हामीले हेर्नमा पाउँछौँ पढ्नमा पाउँछौँ. तर त्यो वास्तवमै भनौँ हाम्रो ग्रहभन्दा बाहिरबाट आएको स्पेसबाट आएको त्यो चाहिँ एलियनले पठाएको अथवा एलियन चढेर आएको वस्तु नै हो कि त्यसको अन्य कुनै चाहिँ एउटा लजिकल एक्सप्लेनेसन छ भन्ने कुरा चाहिँ अहिलेसम्म पनि यसै हो भनेर भन्न सक्ने स्थिति छैन. एभिडेन्सेसहरू केही पनि हामीले पाएका छैनौँ होइन. त्यो कारण गर्दाखेरि हामीले चाहिँ यो एकदमै बडो रोचक एउटा प्रसङ्ग हो युएफओ भन्ने बित्तिकै होइन. यदि युएफओ साँच्चै नै छ होइन अनि साँच्चै नै अन्य चाहिँ स्पिसिसहरू हामी जस्तै हाम्रो जस्तै पृथ्वी अन्य ठाउँमा छ अन्य ठाउँका स्पिसिसहरू छन् हामीलाई भिजिट गर्न आएका हुन् भने चाहिँ नि त्यो एउटा चाहिँ हामीले भनौँ न होइन एउटा तपाईँ हामी सबैको लागि चाहिँ एउटा चासोको विषय नै हुनु जरुरी पनि छ. त्यो एउटा फ्रेन्डली अप्रोच पनि हुनसक्छ अनफ्रेन्डली अप्रोच पनि हुनसक्छ भन्ने कुराहरूमा चाहिँ थुप्रै यो कन्सेप्टमा चलचित्रहरू पनि बनेका छन् टिभी सिरियल्सहरू पनि बनेका छन् होइन फ्यान्टेसी मुभीहरू पनि बनेका छन् त्यो आफ्नो ठाउँमा छ. तर जबसम्म त्यो यस्तै हो भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउन सक्दैनौँ अथवा त्यो प्रमाणित हुँदैन तबसम्म चाहिँ रहस्यको गर्वमा नै यो रहेको कुरालाई चाहिँ हामीले मान्नै पर्छ होइन. यसै कारणले गर्दाखेरि नै अज्ञात उड्नेवाला वस्तु भनेर हामीले भनेका छौँ. यसको अस्तित्वलाई लिएर आजको दिनमा विभिन्न
प्रकारका चाहिँ नि मञ्चहरूमा बहसहरू हुन्छ, चर्चाहरू हुन्छ, होइन स्काई वाचिङ गर्ने मान्छेहरू पनि थुप्रै छन् जसले चाहिँ आजको दिनलाई विशेष गरिकन चाहिँ नि समर्पित गरेका छन् स्काई वाचिङको लागि नै। र यस्तो प्रकारको चाहिँ नि युएफओ या अन्तरिक्षसँग जोडिएका चाहिँ विषयवस्तुहरू तपाईँ हामी सबैको लागि चाहिँ सधैँ नै फेसिनेसनको एउटा चाहिँ नि विषयवस्तु हुन्छ होइन। र यही कुरालाई चाहिँ आज हामीले चाहिँ यो वर्ल्ड युएफओ डेको अन्तर्गत चाहिँ नि यसलाई चाहिँ फेरि पनि रिभिजिट गरिरहेका छौँ। त यति नै भनौँ अहिलेको लागि। अब फेरि पनि एउटा मिठो गजल श्रेयासी चेम्जोङले गाउनु भएको छ, सुनाउँछु म तपाईँलाई।

0: यो BFBS गोर्खा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व

रूप कुमार राईको आवाजमा चर्चा सुन्दै नै दियोस् मिठो गीतलाई आदरणीय श्रोता वृन्द. र यो गीतको साथसाथमा हामी पनि करिब करिब कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसक्यौँ र आज हामीले थुप्रै रमाइला रमाइला कुराकानीहरू पनि गऱ्यौँ होइन. आशा गर्दछु

तपाईँलाई आजको यो बसाइमा थुप्रै नयाँ कुराहरू पनि थाहा पाउने मौका मिल्यो होला. सकेसम्म यो जानकारीहरू फैलाउने मेरो कोसिस रहन्छ. अवेरनेस डेजहरू, अवेरनेस मन्थ, अवेरनेस विकको बारेमा म कुरा गर्छु, किनभने अवेरनेस भन्ने बित्तिकै अब जनचेतना फैलाउनै पर्ने हो नि त, होइन? त्यस कारण गर्दाखेरि बिएफएसबाट पनि हामीले गर्न सकेको कुराहरू गर्ने गर्दछौँ. यस्ता अवेरनेस डेजहरू, अवेरनेस विक, अवेरनेस मन्थहरू अब्जर्भ गर्दाखेरि र आज चाहिँ अब यी सम्पूर्ण कुराहरू तपाईँले पक्कै पनि सुनेर साथ दिनुभयो होला भन्ने आशा गरेको छु. र अब जाँदा जाँदै चाहिँ अलिकति म यो जुन ओसन्स अफ प्लास्टिकको कुरा गर्न चाहन्छु. अवेरनेस मन्थ चलिरहेको छ, प्लास्टिक फ्री जुलाई भनेर भन्छौँ. अब यो जुलाई महिनाभरि प्लास्टिक फ्री हुने कोसिस गरौँ भनेर भनिएको छ. यो पर्यावरणको लागि, वातावरणको लागि बडो जरुरी छ, स्वास्थ्यको लागि पनि जरुरी छ, होइन? त्यसमाथि पनि यो प्लास्टिक फ्री जुलाई अन्तर्गतको क्लिन बिच विक परेको रहेछ. र क्लिन बिच विक भन्ने बित्तिकै अब समुद्र को चाहिँ नि तटहरू हो, होइन? अब यो कोस्टल एरिया बिच भन्ने बित्तिकै र ओसन्स अफ प्लास्टिक चाहिँ थिम रहेको छ आजको, है? र यो एक गम्भीर पर्यावरणीय सङ्कट हो भन्दा फरक नपर्ला. हरेक साल करोडौँ टन प्लास्टिक चाहिँ महासागरहरूमा पुग्छ, जसले गर्दाखेरि जीवजन्तु जो चाहिँ पानीमा रहने जीवजन्तुहरू भनौँ, होइन, उनीहरूलाई खतरा छ. र ग्रेट पेसिफिक गार्बेज प्याच जस्तो विशाल विशाल यो मैलाको चाहिँ नि जुन आइल्यान्डहरू बनिरहेका छन्, यसलाई अझै थप हौसला मिल्छ भन्दा फरक पक्कै पनि नपर्ला, है? यसलाई रोक्नको लागि यस्तो मैलाहरूलाई कम गर्नुपर्छ, प्लास्टिकहरूको कम उपयोग गर्नुपर्छ र रिसाइकल गर्नुपर्छ भन्ने कुरालाई नै चाहिँ विशेष जोड दिएर आजको यो दिनलाई चाहिँ हामीले अब्जर्भ गरिरहेका छौँ. र यो जुन समुद्रमा चाहिँ यो महासागरहरूमा चाहिँ प्लास्टिकको जुन इम्प्याक्ट छ, होइन, त्यो एकदमै नराम्रो छ भन्दा फरक पक्कै पनि नपर्ला. महासागरहरूमा प्लास्टिक प्रदूषणको कारणले गर्दाखेरि पर्यावरण र समुद्री जीवनलाई भारी रूपमा चाहिँ नि अहिले नोक्सान पुगिरहेको छ, बेफाइदा पुगिरहेको छ, है? र आँकडाहरूको कुरा गर्ने हो भने, तथ्याङ्कहरूको कुरा गर्ने हो भने चाहिँ समुद्रमा हरेक मिनट एक ट्रक बराबर प्लास्टिकको मैलाहरू चाहिँ हालिरहेको अवस्था छ, है? प्रेजेन्ट टाइममा, अहिले वर्तमानको समयमा चाहिँ महासागरहरूमा अरबौँ टन प्लास्टिकको चाहिँ जुन मैलाहरू तैरिरहेका छन्, है? अनि प्रशान्त महासागरमा चाहिँ मैलाको एउटा ठुलो द्वीप नै बनेको छ, मैला तैरिरहेको मैलाको एउटा ठुलो द्वीप नै बनेको छ, जो चाहिँ आकारमा चाहिँ एउटा ठुलो राष्ट्र भन्दाखेरि को जुन एउटा चाहिँ एरिया छ त्योभन्दा पनि ठुलो छ, है? र यसलाई चाहिँ माइक्रो प्लास्टिकको सबैभन्दा ठुलो केन्द्र पनि मानिएको छ. अनि यसबाट चाहिँ समुद्री जीवहरूलाई खतरा पनि छ, होइन? ल, किनभने अब प्लास्टिकलाई भोजन मानेर चाहिँ कछुवाहरू भयो, माछाहरू भयो, पक्षीहरू भयो, उनीहरूले खान सक्छन्, जसबाट चाहिँ हरेक साल लाखौँ यस्तो प्राणीहरूले चाहिँ आफ्नो ज्यान गुमाइरहेको र उनीहरूको पेटमा प्लास्टिक भर्नाले बिस्तारै बिस्तारै उनीहरूको मृत्यु भइरहेको तथ्याङ्कहरू पनि अगाडि आएको छ. र प्लास्टिक चाहिँ पानीमा सानो सानो टुक्रा, यानि कि माइक्रो प्लास्टिकको रूपमा टुटेर जान्छ, भाँचिएर जान्छ, जो समुद्री इकोसिस्टम जुन छ यसको साथसाथ मानव स्वास्थ्यलाई पनि घातक हुनसक्छ. यस कारण गर्दाखेरि हामीले चाहिँ यसमा चाहिँ अलिकति जागरुक हुनु पऱ्यो, अलिकति हामी अवेर हुन पऱ्यो, होइन? अनि कसरी हामीले मद्दत गर्न सकिन्छ भन्दाखेरि, सिङ्गल युज प्लास्टिक छ भने त्यसलाई चाहिँ नो भन्नुहोस्, है? डिस्पोजेबल कप, स्ट्र र प्लास्टिकको थैलीहरूको उपयोग बन्द गरौँ, रिसाइकल गरौँ. जो प्लास्टिक चाहिँ रिसाइकलेबल छ उनीहरूलाई सही तरिकाबाट रिसाइकल बिनमा हालौँ र सिङ्गल युज प्लास्टिकको नोक्सानको बारेमा अरूहरूलाई पनि जागरुक गराउँ, है? र यस कारण गर्दाखेरि तपाईँहरू हामीहरू सबैजनाले मिलेर मात्र यो ठुलो समस्याको हल निकाल्न सक्छौँ. एकजनाले मात्र अथवा एउटा देशले मात्र, एउटा सरकारले मात्र त्यसमा चाहिँ कदम चालेर केही हुँदैन, है? सबैको प्रयास जरुरी छ यसको लागि. र यो कुरा गर्दा गर्दै अब भने समय पनि धेरै घर्किसकेको रहेछ, करिब करिब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका रहेछौँ. यसैले गर्दाखेरि अब तपाईँको लागि एउटा अन्तिम कोसेली स्वरूप एउटा गीत सुनाउँछु, एउटा गजल सुनाउँछु भनौँ, किनभने हामी आज गजल सुनिरहेका छौँ. र यो गजलको साथसाथमा तपाईँहरूबाट बिदा लिने मेरो तयारी पनि रहेको छ. भोलि दिउँसो 1 बजेको समाचार पश्चात फेरि पनि म तपाईँको सेवामा आइ नै हाल्छु. त्यति बेलासम्मको लागि भने अब यो अन्तिम कोसेली स्वरूप एउटा गजल सुनाउँछु म तपाईँलाई, जसमा चाहिँ आवाज रहेको छ हरिदत्त फुलाराको. चड्के खालको गजल छ यो एउटा, है? र यही नै सुनाउँछु अहिले तपाईँको लागि. र यसैको साथमा बिदा लिन्छु, भोलि भेटौँला. हस्त, नमस्ते, बाई.

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न सुरु, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
1: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
2: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
0: र कियेभमाथिको पछिल्लो रुसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका 2 शक्तिशाली भूकम्पपछि भग्नावशेषमा 1 सातासम्म पुरिएका एक पुरुषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय सहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि 7 देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धारकर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रुसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रुसले गैराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रुसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलङ्क भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सडकमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 भिक्षुको मृत्यु भएको छ भने 20 भन्दा बढी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न सुरु गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढाएर लाल पूर्जा वितरण गर्न सुरु गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी सुरुमा बारेमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौँ।
1: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ्ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो। 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरी
0: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पुरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो।
1: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानुनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ अब राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानुनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
0: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
1: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानुनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
0: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
1: विगतमा हामीले चाहिँ जे जति कानुनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
0: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले, कि यी दुईटा अलग अलग कुरा हुन्?
1: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकामा यो हाम्रो साबिकको सहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइन्छ।
0: तपाईँले केही कानुनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
1: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानुनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुनसक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्। अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
0: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
1: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
0: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसङ्ग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तिनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कडाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरू चुनौती बढाएका प्रवक्ता अर्यालले बताए।
2: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि, चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
0: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
4: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल फेरि गाह्रो पनि छैन एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
0: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्,
2: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पिडिएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
0: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, रुसी सेनाले गएराति युक्रेनको राजधानी कियेभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई कियेभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रुसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट, विनिता दाहालबाट।
3: कियेभ सहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै सहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको कियेभको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा, शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रुसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वासिङ्टनसँग आग्रह गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

अन्जु पन्त र रामकृष्ण ढकालको सर्वद प्रस्तुत गीतसँगै आजको गोधुली कार्यक्रम शुभारम्भ भइसकेको छ। आजको गोधुली कार्यक्रममा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। सदाजै आज पनि तपाईँहरूको साथमा गोधुली कार्यक्रममा मिठा मिठा गीतहरू त सुन्ने नै छौँ र आज बिहिबारको दिनमा तपाईँहरूले कार्यक्रमको दोस्रो घण्टामा भने छड्के सलाम सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने हामी युथ ड्रिम्स प्रोग्राम प्रस्तुत गर्नेछौँ। आज पनि गोर्खा ब्रिगेडबाट भनौँ न गोर्खा ब्यान्डबाट तपाईँहरूले रेक्रुट इन्टेक 2025 भाइहरूसँगको कुराकानी सुन्न सक्नुहुनेछ। अस्तिको दिनमा भने हामी उहाँहरूसँग मिठा मिठा गीतहरू सुनेका थियौँ। आज पनि उहाँहरूले एक दुईवटा गीत त गाउनुहुन्छ नै, अनि त्यसै गरी आज भने अलिकता हल्का प्रकारको रिडलहरू पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। आउनुहोस् आजको तिथि मितितर्फ जाउँ। आज विक्रम सम्बत 2083 साल असार महिनाको 18 गते, तदनुसार आज बिहिबार हो, अनि 2 जुलाई 2026। आजको दिन पनि एकदमै मौसम रमाइलो थियो, घमाइलो थियो र समर सिजनमा यही घमाइलो मौसममा पक्कै पनि तपाईँहरूले रमाइलो गर्दै हुनुहुन्छ होला। र आज विश्व खेलकुद पत्रकारिता दिवस पनि हो। हामीले अन्य कार्यक्रमहरूमा पनि जानकारी गराइसकेका छौँ, विश्वभरि नै आजको दिनमा खेलकुद पत्रकार दिवस मनाइन्छ र विशेष गरेर यो विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था जसलाई इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन भनिन्छ र विश्व खेलकुद पत्रकारिता दिवस भने यो फ्रान्सको प्यारिसमा 1924 सम्पन्न भएको समर ओलम्पिकको समयमा त्यति बेला विभिन्न खेल पत्रकारहरू मिलेर एआइपिएस अथवा यो इन्टरनेसनल स्पोर्ट्स प्रेस स्वतन्त्रताको लागि अथवा यो एसोसिएसन स्थापना गरिएको थियो र 1994 इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसनको 70 वार्षिक उत्सवको अवसर पनि मनाइएको थियो। र खेलकुद सम्बन्धी भनौँ न कुनै पनि गेमको विषयमा खेलकुदका कार्यक्रमहरूलाई दर्शकहरूमा आज पुर्याउने खेलकुद पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। खेलकुद हुँदै गरेको स्थानहरूमा होइन, आफ्नो जीव ज्यान समेत बाजी राखेर क्यामेराको मद्दतले प्रत्यक्ष विवरणहरू पनि हामीले टेलिभिजनमा देखेका छौँ होइन। धेरै खेलकुद पत्रकारहरूकै मेहनतको फल हुन्छ र त्यस्तै गरी यो खेलकुदको कुराकानी गर्नुपर्दा सबै देश र राष्ट्रहरूबीच शान्ति र सौहार्दताको एउटा राम्रो उदाहरण बसाल्नु नै खेल पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी रहन्छ। र एउटा खेल पत्रकारले खेलको संसारलाई मात्र नभएर सम्पूर्ण विश्व अझ राम्रो बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेलेको हुनसक्छ र संसारभरमा शान्ति र आदर्शको उदाहरण पनि दिन सक्छ। खेल नै यस्तो हो जसमा डिसिप्लिनमा रहेर खेलिन्छ होइन, उसले सेल्फ डिफेन्स गर्छ, स्किल्स हुन्छ, टेक्निक हुन्छ होइन, हरेक कुरा स्टाइल हुन्छ होइन, अनि यो खुसियालीलाई सेलिब्रेसन गर्ने तरिका हुन्छ र खेलकुद पत्रकारितामा भनौँ भाषा अनि विभिन्न उसको अभिव्यक्ति अनि सञ्चारको ज्ञान साथसाथै खेलको विभिन्न खेल हुनसक्छ र ती खेलहरू पनि डिफ्रेन्ट देशमा आफ्नै आफ्नै नियमहरू पनि हुनसक्छन् होइन। यी सबै कुराहरू हुनसक्छ खेल पत्रकारले मात्र नभई सबै पत्रकार तथा हरेक पेसामा लागेका मानिसहरूले पनि यो समयको माग अनुसार आफूलाई अपडेट अर्थात् यो परिमार्जन गर्नुपर्ने आवश्यक पनि हुनसक्छ। र स्पोर्ट्स यस्तो लाग्छ मलाई वास्तवमा यसले एउटा भनौँ न डिसिप्लिन त सधैँ छ, साथमा यसले मेडिटेसन पनि दिन्छ। जुनसुकै खेल खेल्नुहोस् तपाईँ, यसमा फिट एन्ड फाइन एक्सर्साइज होइन अनि विनिङ मेन्टालिटी अनि त्यस्तै गरी हरेक कुरा यो स्पोर्ट्स यस्तो राम्रो लाग्छ। सायद तपाईँहरूले पनि इन्जोय गरिराख्नु भएको छ होला तपाईँहरूको आफ्नो फेभरेट स्पोर्ट्समा
दैनिक रूपमा अथवा हुनसक्छ हप्तामा एक दुई पटक होइन नजिकको जिम हलमा गएर पनि खेलिराख्नु भएको छ होला, अथवा कसरी खेल्नुहुन्छ तपाईँहरूको कम्युनिटी होला अथवा भनौँ न तपाईँहरूको आफ्नो लोकल कम्युनिटीमा पनि विभिन्न स्पोर्ट्सहरू हुने गर्छन्। आज त आजभोलि त हाम्रो नेपाली कम्युनिटीहरूमा पनि फुटबल, बास्केटबल, भलिबल कम्पिटिसनहरू हुन्छ, टेनिस हुन्छ, होइन गल्फ हुन्छ। ओके, तपाईँहरू ज जसले जुन प्रकारको स्पोर्ट्स खेल्नुहुन्छ पक्का इन्जोय गर्नुहोला, र खेलको नियम अनि डिसिप्लिन र खेलको फोर्म्याटमा रहेर तपाईँहरूले खेल्नु नै सबैभन्दा ठुलो कुरा हो। र यो विश्वभरि नै आजको दिनमा यो खेल प्रेमीहरूले आजको दिनमा यो खेल पत्रकारिताको मर्म भनेको नै खेलको नियम र यससँग सम्बन्धित भाषाको पनि, हरेक खेलको आफ्नै आफ्नै शब्दावलीहरू हुन्छ होइन, सबै खेलमा एउटै खेल एउटै शब्दावली हुँदैन, सबै खेल एउटै भनौँ न इन्डोर आउटडोर अनि कति खेलहरू पिचमा खेलिन्छ भने कति ग्राउन्डमा खेलिन्छ कति, यो हरेक कुराहरू छन्। यसलाई तपाईँहरूले बुझ्नुहुन्छ, खेल्नुहुन्छ, इन्जोय गर्नुहुन्छ, बस म त्यति मात्रै भन्छु। र बढी महत्त्व खेल प्रेमीहरूको रुचिलाई बुझेर हाम्रा जति पनि संसारभरि रहेका खेल पत्रकारिताले एकदमै तपाईँहरूलाई रमाइलो बनाउने छन् भन्दै आज पनि वर्ल्ड कपका केही संस्मरणहरू हेर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी शनिबारको दिनमा भने नेपाल कपको फाइनल क्विन्स एभिन्यू ओल्ड सर्टमा तपाईँहरूले हेर्न सक्नुहुनेछ। नेपाल कपको फाइनल मात्र होइन, त्यो दिनमा तपाईँहरूले काठमाडौँ कप हेर्न सक्नुहुनेछ। गोर्खा ब्रिगेडका मेजर युनिटहरूले खेल्नेछन् जसमा भेटरानहरूले काठमाडौँ कप, अनि त्यस्तै गरी लेडिजहरू गोर्खा ब्रिगेडका विभिन्न युनिटका वुमेन्स भलिबल हुनेछ। अनि त्यस्तै गरी रेक्रुट इन्टेक 2026का भाइहरू जो अहिले गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा ट्रेनिङ गर्दै हुनुहुन्छ, ट्रेनिङ गर्ने भाइहरूले पनि त्यो दिनमा भने शनिबारको बिहानीमा उहाँहरूले टेक्वान्डो डिस्प्ले अनि खुकुरी प्याटर्न डिस्प्ले गर्नेछन्। हेर्न नभुल्नुहोला शनिबार बिहानको 9 बजेदेखि नै तपाईँहरू क्विन्स एभिन्यू ओल्ड सर्टमा आउन सक्नुहुनेछ। यो वर्षको लागि नेपाल कपका विविध स्पोर्ट्सहरू तपाईँहरूले पनि इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने अरुण थापाले गाउनुभएको भुलु भुलु लाग्यो मलाई मिठो लाग्दैन सपनी, अबको प्रस्तुतिमा स्वीकार्नुहोस्।

अरुण थापाले गाउनुभएको मिठो गीत कुनै जमानामा यो गीत अत्याधिक मात्रामा फरमाइस हुने गर्थे श्रोता बीएबीएस गोर्खा रेडियोमा अहिलेको जस्तो टेलिभिजन अथवा स्मार्टफोन विभिन्न ग्याजेटहरू थिएन त्यो समयमा 1994 हङकङतिर यो गीत अत्याधिक हाम्रा आदरणीय श्रोताहरू अहिले पनि हुनुहुन्छ होला तपाईँहरूले विभिन्न स्थानबाट यो कार्यक्रम सुनिराख्नु भएको छ भने कुनै जमानामा यो गीतमा धेरै श्रोताहरूले रिक्वेस्ट गर्नुहुन्थ्यो आफ्ना मन परेका व्यक्तिहरूलाई सम्झना पुर्याउनुहुन्थ्यो र आज धेरै लामो समयपछि पुनः यो गीत हामीले सुन्ने मौका पायौँ जसमा भुलु भुलु लाग्यो मलाई मिठो लाग्दैन पनि मिठो छ यो गीत सायद यहाँहरूले सुनेर इन्जोय गर्नुभयो होला आउनुहोस् अब तपाईँहरूले आफ्नो जीवनलाई कसरी सुधार गर्नुहुन्छ त होइन अब योगा ध्यान प्राणायामहरू त सधैँ छन् र मानसिक शान्ति पाउनको लागि विभिन्न किसिमका तौर तरिकाहरू तपाईँहरूले अपनाउँदै आउनुभएको छ र यो प्राचीन योगाको विषयमा जुन जीवनशैली र दर्शनसँग सम्बन्धित एक समग्र अभ्यास हो योगा र शरीर मन र आत्मालाई एकताबद्ध बनाउने काम गर्छ यसको उत्पत्ति पतञ्जलिदेखि होइन विभिन्न योगा सूत्रहरूमा पनि पाइन्छ र यो आधुनिक समयमा पनि योगा केवल व्यायाम मात्र नभई मानसिक शान्ति मिल्छ भनिन्छ र तपाईँहरूमध्ये कसले योगा गर्नुहुन्छ ध्यान प्राणायाम होइन विभिन्न एक्सर्साइज गर्नुहुन्छ अनि त्यो फिल गर्ने कुरा हो जीवनशैली सुधारको महत्त्वपूर्ण माध्यम बनेको छ अहिलेको यो समयमा र आजभोलि पनि विभिन्न सेलिब्रेटीहरूले योगा ध्यान प्राणायाम अथवा यो भनौँ न मेडिटेसन गरेको हामी सुन्छौँ र योगाले शरीर र मनलाई त्यसको पनि नियम छ नियमभित्र बस्नुपर्छ नियममा बाँधिनुपर्छ होइन तपाईँले आज त्यो नियम अप्ठ्यारो लाग्ला गाह्रो लाग्ला होइन असजिलो महसुस होला तर एवं रीतले तपाईँले प्र्याक्टिस गर्दै जानुभयो भने तपाईँले कुनै दिन त्यो गर्नु भएन भने पनि तपाईँलाई के नमिलेको के नपुगेको जस्तो हुन्छ अरे अनि शरीर र मन आत्माबीच जुन एउटा ब्यालेन्स हुन्छ र शारीरिक तन्दुरुस्ती र मानसिक शान्ति एकैसाथ प्राप्त हुन्छ भनिन्छ अनि यो जसले गर्नुहुन्छ नि होइन जसले योगा ध्यान गर्नुहुन्छ पक्का पनि तपाईँहरूले फिल गरेको कुरा हो र योग अन्तर्गत गरिने प्राणायामले शरीरमा एउटा छुट्टै ऊर्जा मिल्छ ध्यानले पनि मानसिक शुद्धि ल्याउँछ र शारीरिक क्रिया र मानसिक अवस्थालाई एक अर्कासँग समन्वय गर्दै जीवनलाई अझ सुन्दर र रमाइलो बनाउन सक्नुहुन्छ अनि योगा गर्नुको मुख्य उद्देश्यहरू भनेको पनि शारीरिक तन्दुरुस्ती कायम राख्नु हो मानसिक शान्ति प्राप्त गर्नु हो अनि ध्यान र एकाग्रता बढाउने मानिसहरू कसै कसैलाई यो सुरुमा त ध्यान लाग्दैन जति कोसिस गरे पनि मनमा हजार थरीको कुराहरू आउँछ ध्यान लाग्ने कुरै हुँदैन तर तपाईँले प्र्याक्टिस गर्नुभयो भने हुन्छ भनेको हामीले सुनेका छौँ र धेरै मानिसहरूले मलाई पनि त्यस्तै हुन्थ्यो मैले त अहिले ध्यान त सजिलै ध्यानमा जान सक्छु भनेको धेरै हामी सुन्छौँ होइन त्यसकारण रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनि हो र आत्मज्ञान र आत्मनियन्त्रित गर्ने विकास गर्छ तपाईँको दिमागले तपाईँलाई भयो अब त नगर अथवा यो त अल्छी लाग्यो होइन यस्तो कुराहरू भनिराखेको हुन्छ दिमागले तर तपाईँ एउटा आत्मनियन्त्रण गरेर अनि एउटा अनुशासित भएर बस्नुभयो भने तपाईँ अघि बढ्न सक्नुहुन्छ ओके अब यसले समाजमा शान्तिपूर्ण र अनुशासित जीवनयापन गर्न सहज गर्छ सहयोग गर्छ होइन व्यक्तिगत अनुशासन हुन्छ अनि मानिसहरू कस्तो कुरामा सन्तोष लिने कस्तो कुरामा बेवास्ता गर्ने कस्तो कुरालाई होइन गम्भीर रूपमा लिने अनि कसरी अघि बढ्ने कसरी भनौँ न यो सन्तुष्टि रहन कसैले भनेको कुरामा चित्त दुख्छ भने पनि त्यो केयर नगर्ने यस्ता थुप्रै तरिकाहरू योगाले सिकाउँछ भन्छन् सायद तपाईँहरूमध्ये कतिले योगा गर्नुहुन्छ होला तपाईँहरूलाई धेरै धेरै शुभकामना भन्दै आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा गीत सुनौँ यो गीत सुनेर इन्जोय गर्नुहोला
अब म तपाईँलाई सुनाउँदैछु अर्को एउटा सुमधुर गीत रहेको छ, यो गीत सुनेर इन्जोय गर्नुहोला।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

आकांक्षा र शैली र साथीहरूले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीत सँगसँगै आउनुहोस्, हामीलाई सम्पर्क गर्नुभएको छ मिनी कालीकोटे राई। उहाँले पनि नमस्ते दिदी, हजुरको रेडियो सुनेर बसिरहेको छु, अन्तिमसम्म सुन्नेछु, धन्यवाद दिदी हजुर भन्नुभएको छ। थ्याङ्क यू सो मच हाम्रो मिनी कालीकोटे राई बहिनीलाई, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरी निता कोयु राईजी पनि आउनुभएको छ, उहाँले पनि हजुर लगायत सम्पूर्ण श्रोताहरूमा एउटा गीत सुनाइदिनको लागि अनुरोध भन्नुभएको छ। हामी तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुन्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने एउटा सूचना पनि राखौँ। यो सूचना रहेको छ विपासना मेडिटेसन कोर्सको लागि। तपाईँहरूले विभिन्न किसिमका मेडिटेसन कोर्सहरू पनि गर्नुहुन्छ, अहिले त कोर्स गरेर पनि पर्फेक्ट भइसक्नु भएको छ होइन, र कतिपय श्रोताहरूले आफ्नो स्वास्थ्यको लागि गर्नुहुन्छ, कतिले चाहिँ एउटा योगा मेडिटेसन गरिसकेपछि उहाँहरूले फेरि अरूलाई पनि सिकाउनु हुँदो रहेछ। खैर केही छैन, आउनुहोस् अबको प्रस्तुतिमा। यो कार्यक्रम अगस्तको 12 23 अगस्तको दिनमा हुँदैछ धम्मा दिपा हेरोफोर्ड सायरमा, र तपाईँहरूले वेबसाइट भिजिट गर्न सक्नुहुनेछ धम्मा dhamma.org गर्नुभयो भने त्यहाँ थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ। र तपाईँहरूले थप जानकारीको लागि कृष्ण दर्लामीजीलाई सम्पर्क गर्नुहोला 07725079469 थप जानकारीको लागि सम्पर्क गर्नुहोला। आउनुहोस् अब भने हामी यो कार्यक्रमको पहिलो घण्टामा छौँ। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु यो गीत। गाउने कलाकारहरू रहेका छन् सुबान लिम्बू, गोपाल राई र साथीहरू।

0: Pilaen Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: लुम्बिनी सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आफ्नै ओडा पालिका र चुनाव क्षेत्रमा बजेटको ओइरो लगाएपछि सत्तारूढ दलकै सांसदले आक्रोश पोखेका छन्। आफ्नै इलाकामा 104 योजना सहित बजेट हालेको खुलेपछि सत्तारूढ एमालेकै सांसदहरूले कार्कीको राजीनामा सहित बजेट पुनर्लेखनको माग गरेका छन्। सत्तारूढ दलकै सांसदले हस्ताक्षर अभियान चलाएपछि असार 1 गते सार्वजनिक भएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन। मन्त्री कार्कीले गुल्मीको आफ्नै पालिकामा 104 योजना हालेर अरू 11 पालिकामा नाम मात्रको बजेट पारेको भन्दै एमालेका अर्का सांसद दिनेश पन्थीले बजेट पुनर्लेखन नभए एक्लै सदनमा उभिने चेतावनी दिनुभएको छ। सत्तारूढ एमालेकै अरू सांसदले पनि बजेट पुनर्लेखन, कार्कीको राजीनामा र मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रीले समेत सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। आर्थिक मामिला मन्त्री कार्कीले नयाँ वर्षका लागि 37,38,45,00,000 बजेट ल्याउनु भएको छ। बजेटको रातो किताबमा उहाँले जन्मथल गुल्मी दरबार गाउँपालिकामा विभिन्न मन्त्रालय मार्फत 104 योजना राखेको खुलेको हो। ती योजनाका लागि 29,44,00,000 रुपियाँ बजेट छुट्याइएको छ। कार्की बसोबास गर्ने गुल्मी दरबार 6 मात्रै 5,18,00,000 बजेट परेको छ। चिनिया प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकाको मितिरी पुलबाट आजदेखि सवारी चल्न थालेका छन्। बेली ब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकेका सवारी साधन आजदेखि केरुङतर्फ आवत जावत गर्न थालेका हुन्। गत वर्ष लेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि बेली ब्रिज निर्माण गरिएको थियो। उक्त बेली ब्रिज वर्षायामका लागि उपयुक्त छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि 22 कन्टेनर सहित साना तथा ठूला सवारी साधन आजैदेखि केरुङ प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्रागन फ्रुट्स बोकेका साना ठूला 33 सवारी साधन नेपाल भित्रिएका छन्। अब खबर फटाफट।
4: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 पक्राउ, यात्रु तान्ने, झोला खोस्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 किलोमिटर पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सिसिटिभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमले बजारदेखि ढिकसम्मका सिसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शङ्कर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटाभट्टाका बालमजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुराँ र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित। र झापाको कमल गाउँपालिका 6 पञ्चकन्या आधारभूत विद्यालयमा 1 महिनाभित्र 2 चोरी, पानी तान्ने मोटर चोरी भएको महिना दिन नपुग्दै कम्प्युटर, सिपियु, स्पिकर र दान पेटिका समेत फुटाएर 5,000 चोरी भएपछि प्रहरी गुहारियो।
3: दुई दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारत निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकड भित्ता नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारत गइरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार पाँचवटा चियाका ट्रक भारततर्फ गएका हुन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि निर्यात शुरू भएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झन्नै 900 चिया उद्योग बन्द गरेर किसान र मजदुरले आन्दोलन थालेका थिए। अहिले पहाडी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटी चिया मूल्यमा। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ श्रोता। यो गीत सँगसँगै सायद यहाँहरूले पनि रमाइलो मान्नुभयो होला। टेक बिसी र बिन्दु परियारले गाउनुभएको गीत हो। अब पनि कार्यक्रमको दोस्रो घण्टामा सधैँ तपाईँहरूले सुन्दै आइरहनु भएको छड्के सलाम छँदैछ। आज पनि छड्के सलाममा अतिथि हुनुहुन्छ छविमाया पुन्ज्यू। छविमाया पुन्ज्यू उहाँ यस्तो एउटा महिला हो जो सधैँ एक्टिभ रहन मन पराउनुहुन्छ र हरेक पार्टी फङ्सनमा इन्भाइट गरिएका ठाउँहरूमा उहाँको उपस्थिति रहने गर्छ। कहिले काहीँ पनि उहाँले एक्सक्युज बनाउनु हुँदैन र त्यस्तै गरी बागलुङ समाज लगायत अन्य सङ्घ संस्थाको पनि हुनसक्छ। उहाँ पहिलो महिला हुनुहुन्छ बागलुङ संस्थाको लेडी अथवा भनौँ न चेयरपर्सन भएर उहाँले काम गर्नुभएको। अनि त्यस्तै गरी विभिन्न सङ्घ संस्थासँग पनि आबद्ध हुनुहुन्छ। उहाँको रमाइलो कुराकानी यहाँहरूले सुन्दै आइरहनु भएको छ। आज पनि हामी उहाँको यो कुराकानीको श्रृङ्खला यो चौथो श्रृङ्खला हो र यो श्रृङ्खलामा हामी उहाँलाई सुन्नेछौँ। अनि कार्यक्रमको थर्ड आवरमा त हामी गोर्खा ब्यान्डबाट रेक्रुट इन्टेक 25 भाइहरूसँगको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने केही सूचनाहरू पनि राख्दै जाउँ। र यो सूचना रहेको छ यो चौथो भनौँ न मेटल्यान्ड नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। समर हलिडेको समयमा यो कार्यक्रम गरिएको छ श्रोता, तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। र यो कार्यक्रम नटिङ्गम सहरमा भनौँ न भेन्यु चाहिँ मेलबर्न पार्क नटिङ्गममा हुन गइरहेको छ। पोस्ट कोड NG85HJ हो। र यसमा थुप्रै किसिमका कार्यक्रमहरू रहेका छन्, तपाईँहरूले भाग लिन सक्नुहुनेछ। 27 जुलाईमा हुन गइरहेको छ दिनको 12 बजेदेखि मेलबर्न पार्क नटिङ्गममा। र यस कार्यक्रममा तपाईँहरूले रमाइलो गर्न सक्नुहुनेछ। विभिन्न किसिमका सांस्कृतिक लोक तथा दोहोरी गीत कार्यक्रमहरू, लाइभ सङ्गीत हुनेछ, नृत्य कार्यक्रम, हास्य प्रस्तुति, स्वादिष्ट नेपाली खाना छँदैछ, परम्परागत नेपाली परिकारहरू, हस्तकला तथा स्थानीय उत्पादनबाट बनेका नेपाली भनौँ न प्योर उत्पादनहरू रहेका छन्। अनि तपाईँहरूलाई लकी ड्रको पनि व्यवस्था गरिएको छ, अथवा यो लकी ड्रमा पनि तपाईँहरू विनर बन्न सक्नुहुनेछ। आकर्षक पुरस्कार छँदैछ। ओके, यो कार्यक्रम पछि भने अर्को सूचना पनि राखौँ। र यो सूचना छ तनहु समाज युकेको 19 वार्षिक भेटघाट कार्यक्रम हो। तनहु समाजले यस पटक भने चर्चित कलाकारहरूको साथमा यो कार्यक्रम गर्ने भएको छ। र यो कार्यक्रम 8 अगस्तको दिनमा, शनिबार 8 अगस्तको दिनमा दिनको 12 बजेदेखि रातको 10 बजेसम्म एल्डरवुड लेजर सेन्टर टङ्गाम रोड ओल्डसर्टमा हुन गइरहेको छ। पोस्ट कोड GU124AS। र तपाईँहरूले चर्चित महिला फुटबल प्लेयर हुनुहुन्छ अस्मिता आलेको, अनि त्यस्तै गरी सुटिङतर्फ किङ्स मेडल विनर निश्चल थापा आदि इत्यादि एकदमै भनौँ न स्पोर्ट्सका हस्तीहरूलाई पनि तपाईँहरूले भेट्न सक्नुहुनेछ। स्पोर्ट्स साथै अनि गायक गायिकाहरू, प्रेम राजा महत र अन्य कलाकारहरूको प्रस्तुति पनि रहनेछ। राफल ड्र अनि स्थानीय लोकल आर्टिस्टहरूको प्रस्तुतिहरू पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। इन्जोय गर्नुहोला भन्दै अब पनि हामी अर्को एउटा गीत सुनौँ। ओम विक्रम बिस्तले गाउनु भएको म महुन्तामा, यो कुनै जमानामा अत्याधिक चर्चामा रहेको गीत हो। भनिन्छ पप गीतको, नेपाली साङ्गीतिक क्षेत्रमा पप गीतको सुरुवात भने ओम विक्रम बिष्टले गरेका हुन् भनिन्छ। अब उहाँकै स्वरमा यो गीत सुनौ।

हजुर, ओम विक्रम बिष्टले गाउनु भएको म मौन तामा अल्झिएको एउटा मान्छे। अब यो गीत पछि भने आउनुहोस्, अब यो हामी आन्द्रा र यो पेट भनिन्छ नि, कतिपय अवस्थामा हामीले खाएको खाना दिमागले चाहिँ त्यो सुख दुःख रमाइलो सबै महसुस गर्छ भनेको हामी सुन्छौँ, होइन? सायद यहाँहरूमध्ये कतिले अब यो खानालाई कसरी स्वाद लिएर खानुहुन्छ, कत्तिको इन्जोय गर्नुहुन्छ, होइन? कतिपय मानिसहरूलाई भने खानुपर्छ र जस्तो एकदमै गाह्रो फिल हुन्छ, है? खान नपरे पनि हुन्थ्यो भन्ने हुँदो रहेछ कतिलाई। कतिलाई चाहिँ खाना एकदमै, उहाँहरूले खानालाई मन पराउने पनि हुनुहुन्छ, होइन? तपाईँ कुन क्याटेगोरीमा पढ्नुभयो अब? एनिवाइज श्रोता, अब यो पेटको आन्द्रा र तपाईँको दिमाग भनिन्छ नि, होइन? आन्द्रा केवल एउटा खाना पचाउने र पोषण तत्त्वलाई अवशेषण गर्ने, अथवा त्यसलाई भनौँ न राम्रो कुराहरू, तपाईँले खाएको भिटामिन्सहरू त्यसले शोषण गरेर तपाईँको बडीलाई राम्रो बनाउने मात्र होइन, यो हाम्रो मनोभाव र भावनासँग पनि गहिरो सम्बन्ध जोडिएको हो। र आन्द्रामा मात्रै भनौँ न, वैज्ञानिकहरूले पनि के भनेका छन् भने तपाईँको दोस्रो मस्तिष्क भनेको आन्द्रा नै हो भनेका छन्। र यो प्रणाली हाम्रो भावना, सम्झना, कल्पना, बिर्सना, होइन, अनि तपाईँको निर्णय गर्ने क्षमता समग्र मानसिक स्वास्थ्यसँग निकै नजिक सम्बन्धित छ तपाईँको आन्द्रा। हामी हरेक कुरा कल्पना गर्छौँ, नयाँ नयाँ एकदमै ठुलो ठुलो विशाल महल बनाउँछौँ, होइन? र कहिलेकाहीँ हामी भावनामा डुब्छौँ अनि मिठो गहिरो सम्झना हुन्छ, है? अनि तपाईँले जीवनमा के गर्ने नगर्ने, अथवा यो गर्छु त्यो गर्छु, हरेक निर्णय गर्ने क्षमता अनि समग्र तपाईँको दैनिकीहरू, यो जति पनि अप टु डेट रहनुहुन्छ, तपाईँले बिहान उठेदेखि राति नसुतिन्जेलसम्म हरेक कार्य गर्नुहुन्छ, त्यो भने तपाईँको यो दोस्रो मस्तिष्क जुन एउटा आन्द्रासँग सम्बन्धित रहेको छ, यसले पनि काम गर्छ। र तपाईँको जब आन्द्रा एकदमै स्वस्थ छ, तपाईँ हरदम स्वस्थ रहन सक्नुहुन्छ। तर भन्दैमा यो आन्द्रा मात्रै होइन, अरू अङ्गहरू पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, होइन? जस्तो कि दाँत दुखे पनि तपाईँको दिमागसँग जोडिएको हुन्छ, आँखा दुखे पनि, यस्ता थुप्रै कुराहरू छन्। तपाईँको टाउको किन नदुखोस्, होइन? तपाईँलाई अलिकति बेचैनी त बनाउँछ नि त, होइन? यस्तै स्वत स्फूर्त एकदमै भनौँ न हँसी मजाक त बनाउँदैन, त्यस कारण कुनै न कुनै कुरामा त यो दिमागसँग जोडिएकै कुरा हो। र तपाईँको सेरोटोनिन जुन एउटा हर्मोन हो, यो भावना नियन्त्रण गर्ने हर्मोन आन्द्रामा नै बन्छ। र जब मन खिन्न हुन्छ अनि भोक कम लाग्छ, तनाव बढ्छ भने विभिन्न किसिमको समस्याहरू हुनसक्छ। तपाईँलाई डायरिया हुन्छ अथवा कब्जियत हुन्छ। वास्तवमा आन्द्राले भावनात्मक प्रतिक्रिया दिइरहेको हुन्छ। तपाईँले के गरिराख्नु भएको छ, तपाईँले कस्तो खाना खानुभएको छ, तपाईँले कस्तो फिल गर्नुभएको छ, यी सबै कुरा आन्द्राबाट हुन्छ। ओके, ब्रेन गट भनिन्छ नि, होइन? एउटा जटिल सञ्चार सञ्जाल हो, अथवा मस्तिष्क केन्द्रीय स्नायु प्रणाली, आन्द्राको स्नायु प्रणाली, यो आफ्नै ठाउँमा हरेक तरिकाले सबैसँग, यो हामी भन्ने गर्छौँ हाम्रो माइन्ड, हाम्रो दिमाग, हाम्रो सोच्ने तरिका, जुन हामीले बुझ्ने तरिका, यो सबै हाम्रो टाउकोमा हुन्छ भनिन्छ। पेटको आन्द्रासँग पनि त्यत्तिकै मात्रामा तपाईँको यो हरेक अङ्गसँग जोडिएर तपाईँको माइन्डले काम गर्ने गर्छ भन्ने प्रसङ्ग हो। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ, र त्यसपछि भने छड्के सलाममा छविमाया पुन्जीलाई हामीले सुन्नेछौँ। अहिलेको लागि भने स्वीकार्नुहोस् यो गीत।

0: BFBS Gorkha Radio.
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाई पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविस कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: Left! Left! Saluting on the march! Left! Salute!
1: कार्यक्रम छड्के सलाम
2: हजुर नमस्ते कार्यक्रम छड्के सलामबाट म योगराज जोडाएको यो कार्यक्रममा चाहिँ बिगर अफ गखाजबाट रिटायर्ड हुनुभएका चाहिँ मेम्बर्सहरूसँग कुराकानी गर्ने गर्छौँ र यसै क्रममा हामीसँग हुनुहुन्छ दिदी छवि माया पुन र उहाँको श्रीमान पनि फर्स्ट सेकेन्ड इयरमा 1981 भर्ती हुनुभएको हिरा बहादुर पुन र उहाँ चाहिँ फानबुला युकेमा बसोबास गर्नुहुन्छ र उहाँहरूसँग अथवा उहाँसँग म कुराकानी गरेको छौँ। आज हामी एपिसोड 4 छौँ र गत हप्तासम्म आइपुग्दा र उहाँको चाहिँ गाउँमा विवाह हुनै आँटेको छ त्यो प्रसङ्ग जोड थियौँ, अब त्यहीँबाट हामी फेरि प्रसङ्गलाई अगाडि बढाउनेछौँ। ल दिदी फेरि हजुरलाई वेलकम छ है।
3: हस् नमस्कार भाइ, थ्याङ्क यू सो मच। र जति पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा मेरो फेरि पनि छवि माया पुनको नमस्कार गर्दै न्यानो अभिवादन गर्नुहुन्छ।
2: दिदीको स्टोरी कति इन्ट्रेस्टिङ अनि त्यो भन्ने शैली एकदमै राम्रो के दिदीको।
3: हजुर थ्याङ्क यू भाइ,
2: किनभने सबैमा त्यो कला हुँदैन नि होइन, कतिमा त्यही भएर त्यो कला चाहिँ लाग्छ। दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि दिदी त्यति बेला गाउँ घरमा तपाईँको गाउँतिर चाहिँ लाउरीहरूको क्रेज चाहिँ कस्तो थियो, लाउरीहरूलाई कतिको मान्थ्यो त्यति बेला?
3: लाउरीहरूलाई मान्थ्यो भाइ, एकदमै मान्ने गर्थ्यो होइन, ए फलाना लाउरीहरू फलाना ठाउँको लाउरीहरू आएको छ अरे है भनेपछि मान्छेहरू चाहिँ होइन एकदमै इन्ट्रेस्टेड के अनि मान्ने पनि। अनि हाम्रो त झन् अब आमा बाबालाई थाहा भएकै कुरा होइन, अब हङकङमा अर्ली बस्नुहुन्थ्यो होइन मामाहरू होइन, गर्दाखेरि एकदम रेस्पेक्ट, बाबा आमाले त बेसरी रेस्पेक्ट नै गर्नुहुन्थ्यो कि हजुर लाउरीहरूलाई
2: चाहिँ। दोहोरी
3: हुन्थ्यो भाइ, हुन्थ्यो नि, दोहोरीहरू पनि हुन्थ्यो हजुर।
2: तपाईँहरू त जानु भएन होला?
3: गएन गएन भाइ, म त्यति साह्रो हेर्दै हिँड्दैन कि किनभने हजुर
2: राइट ओके। अब हाम्रो पालामा त होइन, हाम्रो आम्बाहरूको पालामा चाहिँ त्यो थियो अरे, तपाईँहरूकोतिर थियो कि थिएन? अब कुनै केटीलाई मन परायो भने कोही बजारतिर जाने, अब यो केटी चाहिँ यो दिन यस्तो जान्छ है भनेर त्यो लेखे भन्छ नि होइन, त्यो थाहा पाएर चाहिँ केटाहरूले चाहिँ त्यसरी पक्रेर लगेर टिकट आएर लगाएको पनि थुप्रै उदाहरणहरू भन्नुहुन्थ्यो कि हाम्रो आमा बाबुले। तपाईँहरूकोतिर त्यस्तो थियो कि थिएन होइन?
3: हो नि, थियो नि भाइ, कोही केटीहरू चाहिँ त्यहाँ गयो भने चाहिँ त्यो केटीलाई चाहिँ लाने है, घिसारेर भए पनि लानुपर्छ भन्ने खालको हुन्थ्यो कि भाइ, थियो। अनि त्यो भएको भएर आमाले चाहिँ मलाई त्यही भन्नुहुन्थ्यो कि ल है त्यहाँ जानु हुँदैन, त्यहाँ फलानाको छोरी छ अरे भन्ने कुराहरू सुनेको छु, त्यहाँ लग्यो भने त्यहाँ जाने होइन भन्नुहुन्थ्यो कि
2: बिचरा। अनि त्यो
3: हजुर
2: राइट ओके। अनि अब अघिको त्यो टाटा नोडाउँदाको कुराबाटै जोडाऊ लास्ट विकको भनौँ न।
3: हजुर हजुर
2: त्यहीबाट सुरु गरौँ न तपाईँहरूलाई।
3: ए हुन्छ भाइ हजुर, टाटन ओढाउनु भयो त्यो पनि युकेको पक्का, त्यो टाटन त मैले यही लिएर आएको छु है भाइ, विवाहको टाटन हजुर यही छ, म एक दिन हजुरलाई मैले भेटेँ भने देखाउँछु भाइ।
2: त्यो त प्योर होला स्कटिस,
3: स्कटिस हजुर एकदमै, त्यो चाहिँ छ। अनि
2: अहिलेसम्म राख्नु भएको भनेपछि त तपाईँले आफ्नो श्रीमानलाई कति रेस्पेक्ट गर्नुहुँदो रहेछ, कति माया गर्नुहुँदो रहेछ, अनि त्यो दिनको त्यो मोमेन्टलाई कति माया गर्नुहुँदो रहेछ, कति रेस्पेक्ट गर्नुहुँदो रहेछ भने बुझिन्छ नि त दिदी।
3: थ्याङ्क यू सो मच भाइ। टाटन अनि साडी पनि लिएर आएको छु मलाई, मेरो विवाहको साडी होइन गर्दाखेरि चाहिँ त्यो लिएर आएको छु। त्यति बेला मलाई बुढोले देखाउनु भएको माया कति माया थियो मैले चिन्न सकिनँ कि, मैले जानेन कि, नजाने के हो भाइ मैले होइन। अनि टाटन ओढाउनु भयो अनि मलाई, म चाहिँ
2: एकदमै तपाईँको प्रचलन नै हो टाटन ओढाउने त्यति बेलाको जमाना,
3: होइन त्यो हाम्रो माइजूको एकदम हाम्रो माइजूले चाहिँ जान्नु भएको कि त्यो होइन, अब लगनको बेलामा चाहिँ ओढाइदिनु भनेर उहाँले सिकाउनु भयो होला सायद, लिएर जानु भएको रहेछ अनि मलाई ओढाइदिनु भयो अरे होइन। म त रोएको रोएकै रोएको रोएकै, म जाँदिन पनि भने होइन भाइ, गर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ त्यो गाउँ पनि एकदमै सुनसान पनि भयो है, रोएँ अनि जति रोए पनि अब के गर्ने, अब जुन भन्नेलाई मन परेपछि अब हाम्रो चलन होइन,
2: त्यति बेलासम्म आफ्नो हुने श्रीमानको अनुहार के सबै त्यति साह्रो थाहा पनि छैन,
3: थाहा छैन होइन। अनि अरू जस्तो केटीहरू जस्तो हुन्थ्यो भने त अब खोज्दै हिँड्दै गर्थेँ होला भाइ, म पनि त्यति वास्तै नगर्ने कि होइन, वास्ता पनि नगर्ने, गर्न पनि नचाहने होइन, त्यस्तो खालको थिएँ। अनि मलाई चाहिँ ल अब निकाल्नु पर्छ, उज्यालो हुन लाग्यो है, उज्यालो नहुँदै लैजानु पर्छ भन्ने हाम्रो चलन छ नि त होइन भाइ गाउँतिर। अनि मेरो
2: राति चाहिँ तपाईँलाई त्यो टाटन ओढाउनु भयो, अनि रात भोलि त बिचारा रुएरै बिताउनु भयो होला नि त है,
3: उज्यालो हुने बेलामा, उज्यालो हुने बेलामा के भाइ त्यो पनि। अनि त्यसपछि चाहिँ अब रुएँ रुएँ रुएँ रुएर पनि भएन भाइ है, त्यसपछि बिचरा ल अब उहाँले चाहिँ ल लानुपर्छ लानुपर्छ, उज्यालो हुन लाग्यो, उज्यालो हुन दिँदा ल भाले बास्यो भन्ने हुन्छ नि त भाइ होइन, यो कतिजनाले नि भोग्नु भएको छ होला है म जस्तो। अनि त्यसपछि चाहिँ माइजूले पनि ल भाले बास्न पनि लाग्यो, ल उज्यालो हुन लाग्यो, अब जानुपर्छ घरमा लानुपर्छ भन्ने उसले चाहिँ, अनि मैले रेस्पेक्ट नै गर्छु गर्छु कान्छी बाबा भनेर, तर उहाँ देउर हुनुहुन्छ होइन, हाम्रो भाइकलकमा पढ्नुहुन्छ। शेरबहादुर कान्छी बाबाले चाहिँ पहिला मलाई चाहिँ बोक्नु भयो कि, मेरो कान्छी दाई पनि हुनुहुन्थ्यो, अनि कान्छा दाईले चाहिँ अलिकति बोकेर मलाई निकाल्नु भयो घरैदेखि। अनि कान्छा बाबाले चाहिँ हुन्छ नि, मेरो साथी पनि हो हिरा होइन, म लैजान्छु भनेर मलाई चाहिँ बोकेर कर्लिमसम्म, कर्लिम भनेपछि मेरो गाउँको सबैले सुन्नु भयो भने थाहा पाउनुहुन्छ, त्यहाँसम्म मलाई पुर्याउनु भयो होइन। अनि मलाई उहाँ त्यसरी लानु भयो, अनि मेरो कान्छी माइजू, मेरो कान्छी छ्यामा, मेरो साथीहरू सबै मलाई पुर्याउनु जानु भयो होइन। अनि कान्छा बाबाले चाहिँ मलाई त्यहाँबाट चाहिँ छोडेर आउनुभयो। म यति रोएँ, ल माया म यहाँबाट चाहिँ म उता जान जाँदिन, तिमीलाई पुर्याउन अरू जाँदै हुनुहुन्छ, ल छोरी फेरि भेटौँला है भन्नुभयो। यस्तो रोएँ कि भाइ, म यति रोएँ कि होइन,
2: त्यो सम्झिँदाखेरि मन कस्तो हुन्छ होला होइन, त्यो त हामीले अनुभव मात्रै गर्न सक्छ।
3: हजुर, म त कहिले नै आउन पाउँदैन होला जस्तो भएको कि मन चाहिँ भाइ मलाई होइन। अनि म यति रुन्थे यति रुन्थे होइन, अझ पनि आँसु आउँछ भाइ सम्झिँदाखेरि है, त्यो छोरीको बिलौना एउटा होइन, त्यस्तो हुन्छ कि भाइ।
2: राइट, ओके। अनि त्यति बेला तपाईँ त घरको जेठी, अब म घर गएपछि विवाह भएपछि आमबाउको अवस्था के हुने हो, कसरी घर व्यवहार चलाउनुहुन्छ भन्ने त्यो पनि मनमा आयो दिदी?
3: आयो नि भाइ, आयो नि, मलाई त्यो नआउने त कुरै भएन, आयो। अब कस्तो गर्नुहुन्छ होला, के गर्नुहुन्छ होला, किन मलाई दिनु परेको हो, किन मलाई, म मात्रै छोडेर छोरी होइन, अरू पनि थियो होला नि केटीहरू, त्यस्तो भएको थियो कि भाइ मलाई है। अनि त्यो भएको थियो गर्दाखेरि चाहिँ, अनि अब उहाँले मन पराउनु भएछ, अनि घरकोले पनि हुन्छ भन भन्नुभयो, मेरो छामा सानबाले पनि फोर्स गर्नुभयो, मेरो कान्छी माइजूले झन् फोर्स गर्नुभयो होइन, गर्दाखेरि चाहिँ, अनि मलाई सासूले नि भन्नुभयो घरमा गएर म रुँदाखेरि पनि अब भित्राउने भन्छ नि होइन भाइ, त्यति बेला पनि मलाई सासूले भन्नुभयो, सासू रुँदै भन्नुभयो,
2: मैले सासूले
3: सम्झिन चाहे, हजुर सासूको पनि आत्मा चिर शान्ति कामना गर्दै मलाई सासूले के भन्नुभयो भने भाइ, मेरो मन बढी छ, उहाँले के भन्नुभयो भने, कान्छी मलाई, म साइली हो तर कान्छी भन्नुहुन्थ्यो कि बिचरा प्यारो बोली, कान्छी नरो कान्छी, बुहारी भए पनि तिमी छोरी हौ होइन, छोरीको व्यवहार गर्छौ हामीले, तिमीलाई मैले डालो जत्रो मुख सुपो जत्रो छाती गरेर लिएको हो, हामीले तिमीलाई बुहारी बनाएर ल्यायौ होइन, गर्दाखेरि चाहिँ चिन्ता नगर, तिमीले पढ्न पाउँछौ होइन, तिमी बुहारी भए पनि तिमीले पढ्न
2: पाउँछौ भनेर तपाईँले भन्ने त हुन्थ्यो नि त्यो जमाना होइन।
3: अनि त्यो गर्नुभयो, अनि मलाई एकदमै माया गर्नुहुन्थ्यो कि सासू ससुराले होइन भाइ, अनि त्यो गर्नुहुन्थ्यो।
2: तपाईँलाई चाहिँ त्यो आफ्नो घर टेकेको दिन चाहिँ के फिल हुँदो रहेछ दिदी? अब यस यो मेरो घर हो, अबबाट चाहिँ मेरो फ्युचर यहाँबाट सुरु हुन्छ, मेरो लाइफको दोस्रो अध्यायबाट सुरु हुन्छ भन्ने खालको त्यस्तो सोच आयो कि आएन होला त्यति बेला?
3: आएन भाइ, मैले त आउँदै आएन, मैले घर भन्नै नचाहने, घर त मेरो माइतीका नै खालि त्यही घर हो, मेरो घर भन्ने होइन, तर मेरो विवाह भयो ठिक छ होइन, म इज्जतमा बस्नु पर्छ होइन, मैले इज्जत कमाउनु पर्छ, ठिकै छ, म एउटा छोरी भए पनि मेरो सानो उमेरमा भए पनि विवाह गरिदिनु भयो होइन, केही छैन, तर मैले चाहिँ इज्जतमा चाहिँ म बस्दिनु पर्छ, जे जस्तो भए पनि मैले सहनु पर्छ भन्ने खालको चाहिँ मनमा चाहिँ हुन्थ्यो भाइ। म 70 वर्षको उमेर भए तापनि होइन, अनि मलाई साइली छामाले सम्झाउनु हुन्थ्यो, छोरी धेरै नरो होइन, तिम्रो लागि हो, अहिले तिमीहरू यहाँ गाउँमा भयो भने भोलि तिमीहरू सहर बजारमा बस्न सक्छौ, घर बनाउन सक्छौ भनेर मलाई त्यस्तो सम्झाउनु हुन्थ्यो कि। अनि मलाई कान्छी माइजूले त्यो भन्नुहुन्थ्यो, कान्छी छ्यामाले पनि त्यही भन्नुभयो होइन, छोरी तिम्रो लागि हो होइन, छोरी भान्जाको लागि हो नि हामीले यस्तो गरेको, त चिन्ता नगर, तिम्रो भोलि पर्सि भने जस्तै होस्, आशीर्वाद दिन्छौ भनेर मलाई त्यसरी सम्झाउनु हुन्थ्यो कि।
2: कतिमा पढ्दै हुनुहुन्थ्यो?
3: म 10मा भएँ।
2: भनेपछि अब उता घर गएपछि पढाइ के भयो त तपाईँको?
3: पढेँ नि भाइ, मैले चाहिँ थर्काउँदै, म पढ्दिनँ, मलाई बिहा गरिदिनु भयो होइन, म अब पढ्दिनँ, म किन पढ्ने, म जति पढे पनि मलाई आखिर बिहा गराएरै छोड्नु भयो होइन, किन विवाह गरिदिनु भयो, ठिक छ म दुःखै गर्छु ठिकै छ भनेर मैले चाहिँ थर्काएर म पढ्दिनँ नै भनेको कि भाइ।
2: घुर्की मात्रै लाउनु भयो होला नि?
3: हजुर, अब त्यो घुर्की भनौँ के भनौँ होइन, मैले पढ्दिनँ नै भनेको, तर बुढोले सम्झाउनु भयो कि पढ्नु पर्छ, तिमीलाई मैले पढाउने भनेर ल्याइसकेको हो होइन, त्यो आज भोलि पो हामी बुढाबुढी भनेर बोल्छौ भाइ, त्यति बेला माया भन्थ्यो, हिरा भन्थ्यो, नामले नै बोलाउने थियौँ होइन, गर्दाखेरि चाहिँ
2: हुन्छ दिदी, म यतिमै रोकेँ है त, यो बिचमा ब्रेक लिउँ, दुईटा गीत सुन, त्यसपछि बाँकी कुराकानी क्यारियन गर्छौँ है त दिदी।
3: हुन्छ भाइ,
2: हजुर, दुईटा गीत सुन आदरणीय श्रोता, त्यसपछि दिदीसँगको कार्यक्रम छड्के सलामको दोस्रो पार्ट हामी सुन्नेछौँ।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: हजुर, बीएफबीएस गोर्खा रेडियोबाट यहाँहरूले छड्के सलाम सुनिराख्नु भएको छ। आजको उहाँको गेस्ट हुनुहुन्छ, यानि कि हाम्रा सहकर्मी साथी योगराज रायजीको गेस्ट हुनुहुन्छ छविमाया पुन्ज्यू। उहाँसँगको रमाइलो कुराकानी सुन्दै हुनुहुन्छ। आउनुहोस् अब बीचबीचमा तपाईँहरूले नै रिक्वेस्ट गर्नुभएका गीतहरू पनि सुनाउँदै जान्छु। र यसै क्रममा हामीसँग फानवर निवासी धनु गुरुङ बहिनी आउनुभएको छ। उहाँले लेख्नु भएको छ, रूपा दिदी मेरी दिदी आहा थ्याङ्क यू सो मच बहिनी, अनि नमस्कार। आज हजुरको आवाज रेडियोमा सुन्न पाउँदा धेरै खुसी लाग्यो। हजुरलाई कस्तो छ दिदी भनेर क्वेसन मार्क राख्नु भएको रहेछ। बहिनी म एकदमै फिट एन्ड फाइन छु भन्न चाहन्छु। र दिदी, आज म मेरो बाबा ललित गुरुङ र आमा सती गुरुङ लन्डन निवासी हुनुहुन्छ, उहाँहरूलाई समर्पण गर्न चाहन्छु एउटा मिठो गीत, नेपाली चलचित्र कुसुमे रुमालको सम्झना साँचेर बाँचिरहँला भन्ने बोलको गीत सुनाइदिन हुन अनुरोध गर्दछु। र उहाँहरूलाई मेरो तर्फबाट मिठो सम्झना, साथै यो गीत मन पराउनु हुने सबै सबैलाई मिठो सम्झना भन्नुभएको छ। धनु बहिनी थ्याङ्क यू सो मच। ललित दाई र सती दिदी लन्डनबाट सुन्दै हुनुहुन्छ होला, तपाईँ कि छोरी धनु गुरुङले पठाउनु भएको अब यो मिठो गीत सुनौ र त्यसपछि भने कन्टिन्यू रूपमा हामी छड्के सलाम सुन्नेछौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले गोर्खा रेडियोबाट साप्ताहिक कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ। दिदी छवि मायापुनको चाहिँ अब पहिलाको अब विवाहको कुराहरू हामीले सुनिरहेका छौँ। आज हामी चौथो एपिसोडमा छौँ। दिदीको समयको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिदी, हजुरलाई फेरि पुनः वेलकम छ है त।
1: थ्याङ्क यू सो मच भाइ।
0: हजुर, अब त्यति बेला त विवाह भएपछि बुढाबुढी चाहिँ अब बोल्ने अब चलन थिएन अरे। अब हामीहरू बाबुआमा भन्दा त हामी निकै मोडर्न हो। हाम्रो बाबुआमा 5 वर्षमा बोलेको भन्दै हुनुहुन्थ्यो। श्रीमानसँग चाहिँ त्यो बोलचाल कति दिनपछि भयो अथवा कस्तो भयो दिदी?
1: म त त्यो यो भन्नुपर्दा त म त बोल्नै नखोज्ने भाइ, म त बोल्नै नखोज्ने होइन। बिचरा उहाँले त मलाई बोलाउनु हुन्थ्यो,
0: माया भनेर बोल्नुहुन्थ्यो,
1: माया नै। हजुर, म बोल्नै नचाहने कि, म चाहिँ बोल्नै नचाहने। मलाई नबोलाइदिए पनि हुन्थ्यो होइन, मलाई नहेरे पनि हुन्थ्यो, नजिक नआए पनि हुन्थ्यो, त्यस्तो खालको मलाई चाहिँ त्यो हुन्थ्यो कि भाइ होइन। अनि त्यस्तै गर्दा गर्दै अब पढे होइन, त्यही घरबाट पनि अब लगिसके पनि पढे। हजुर, त्यही अमर माभिमै देवर पनि त्यही स्कुलमा पढ्ने, मेरो श्रीमानले पनि पहिला त्यही पढ्नु भएको थियो। अनि होइन गर्दाखेरि चाहिँ अनि मैले पनि त्यही पढेँ। अनि अब स्कुल जानु पर्यो नि त भाइ, पढ्दिनँ त भने नि त, तर फेरि के गर्नु, फेरि जानु त पर्यो होइन, स्कुल त अब मेरो कम्प्लिट गर्नु पर्यो भाइ।
0: तपाईँको श्रीमान र उहाँको आमा बाबु एकदमै बुझकी हुनुहुँदो रहेछ, नत्र

0: अन्त हाम्रो पालोमा त बुहारी बिहा गरेपछि त काम गर्नुपर्छ भन्ने थियो नि त दिदी।
1: होइन मेरो त पढाउँछ भनेर लानु भएको,
0: होइन त्यो भने त सुरुमा त भन्ने त त्यही नै हो नि त, होइन कहाँ पढाउँदिन भने त कहाँ हुन्छ भन्ने त त्यही नै हो
1: नि,
0: घर गएपछि कहाँ जाने, अब एक दुई दिन त अब बुहारी भनेर हुन्छ, पछि त कामकै लागि मान्छेले बिहा गर्थ्यो नि त्यति बेला त।
1: हो नि एकदमै, तर उहाँले चाहिँ बोली अनुसारको चाहिँ व्यवहारमा पनि उतार्नु भयो कि,
0: हो एकदमै डाउन टु अर्थ हुनुहुँदो रहेछ। अनि स्कुलमा जाँदा त हामीहरू पनि पहिला फिमेल साथीहरू थिए, होइन विवाह भएपछि हामीले जिस्काउँथ्यौँ, तिम्रो त बिहा हो भनेर जिस्काउँथ्यौँ, त्यस्तो चाहिँ भयो कि भएन स्कुलमा तपाईँको?
1: जिस्काउँथ्यो नि भाइ, जिस्कायो नि मलाई साथीहरू, तिम्रो त विवाह भयो अरे है, लाउरी लगेर हो भनेर भन्नुहुन्थ्यो नि त मलाई पनि, अनि म चाहिँ रिसाउने कि फेरि मलाई नजिस्काऊ है भन्ने, अनि उस्तै पनि ढुङ्गाले हिर्काइदिने त्यस्तो के म चाहिँ, अनि अब के गर्ने लाज लाग्थ्यो भाइ है, विवाह भएको भनेपछि छुट्टै मन,
0: सरहरूले चाहिँ
1: बधाई दिनुहुन्थ्यो, उहाँले चाहिँ ल छवि माया तिम्रो चाहिँ विवाह भएछ होइन, बधाई छ, हामीले चिनेकै हो स्टुडेन्ट, अब मेरो बुढाले चिन्नु भएको उहाँहरूले होइन, एकदम राम्रो केटासँग बिहा भयो भनेर भन्नुहुन्थ्यो क्या उहाँहरूले, अनि हेड सर चाहिँ हाम्रो केशव सर हुनुहुन्छ, उहाँ अमेरिका यहाँ आउँदा पनि मैले भेटेँ होइन, माया गर्नुहुन्थ्यो उहाँले गर्दाखेरि, जेस उहाँले नै पढाउनु भएको हामी चाहिँ स्टुडेन्टहरू,
0: अनि त्यो साथीहरूले भन्थ्यो होला नि त, हो तिमीलाई त लाउरे पायो यार, हामीलाई पनि यसो चाहिँ लाउरे आए त हुन्थ्यो, लाउरेसँग विवाह गर्न पाए हुन्थ्यो भन्ने हुन्छ नि साथी साथीमा, त्यस्तो हुन्थ्यो कि हुन्थ्यो नि
1: हुन्थ्यो नि भाइ, अरू साथीहरूले पनि भन्थ्यो नि त, कसरी त पाएन पनि बिचरा होइन, तिमी त लाउरीसँग भयो भन्ने पनि भने, अनि कोहीले फेरि किन लाउरीसँग गरेको, तिमी त पढ्ने मान्छे पढ्नेसँग गर्नुपर्ने नि, त्यस्तो खालको कुराहरू के भाइ है, कोही कोही साथीहरूले फेरि त्यस्तो खालको के, अनि हो रहेछ ठ्याक्क उल्टो के त्यो चाहिँ हुन्छ नि मान्छेले, अनि एउटा रिस गरेको भनौँ कि के भनौँ होइन, उसको बुद्धि त्यस्तै आयो होला, अनि मैले मेरो बुढोलाई भन्थेँ कि मलाई यस्तो त भन्छ त के हो भन्दाखेरि, अरूको कुरा नसुन, तिमीले अर्को कुरा सुन्ने होइन है भनेर भन्ने सम्झाउनु हुन्थ्यो कि मलाई।
0: पढाइ चाहिँ कस्तो थियो तपाईँको?
1: पढाइ त होइन राम्रै थियो, त्यही हो मैले घरको कामहरू पनि गर्थेँ भाइ, तर पनि अलिकति मलाई फिल चाहिँ अप्ठ्यारो के लाग्थ्यो भने, सासू ससुराले नखाइकन होइन आफू बुहारीले चाहिँ खाना पहिले खाएर स्कुल जानु पर्दा, अझै मेरो देवरसँग सँगसँगै अगाडि भाउजूलाई अगाडि लगाएर जा बाबु, कान्छा देवरलाई कि अगाडि लगाएर जा, हजुर अगाडि लगाएर जा बाबु भन्दाखेरि, ओहो म बुहारी भएर चाहिँ मैले अगाडि खाएर जानु पर्ने, म के गर्ने, मैले नपढेको भए पनि हुन्थ्यो जस्तो हुन्थ्यो कि भाइ मलाई अप्ठ्यारो लाग्थ्यो कि भाइ, हो म एउटा पढ्छु भनेर लागे तर मैले खाएर जाँदा के हुन्थ्यो र होइन, त्यो फिल गरे पनि हुन्थ्यो नि त, तर मलाई चाहिँ एकदम अर फिल लाग्थ्यो कि मैले सासू ससुरालाई नखाँदै म बुहारी मान्छेले अगाडि खाएर जानु पर्दा मलाई कस्तो अर फिल हुन्थ्यो कि भाइ मलाई चाहिँ।
0: खाना चाहिँ कस्तो हुन्थ्यो, सासूले पकाउनु हुन्थ्यो कि अब बिहा भएपछि तपाईँले पकाउन थाल्नुभयो, कस्तो थियो दिदी?
1: होइन बिचरा उहाँले नै कहिले पकाएर ल छिटो जाऊ तिमीहरू टाइम भइसक्यो, देव भाउजूले खाएर जाऊ भनेर पकाइदिनु हुन्थ्यो कि भाइ हतार हतार होइन, कहिले चाहिँ फेरि मैले चाहिँ ल तिमी पकाएर खाएर जाऊ है तिमीहरू देव भाउजू चाहिँ भन्नुहुन्थ्यो कि भाइ, हामी त्यसरी जान्थ्यौँ कि देव भाउजू त हामी दिदी भाइ बहिनी जस्तो गरेर है त्यसरी जान्थ्यौँ कि भाइ स्कुलमा, हामीले म अगाडि अगाडि देव चाहिँ पछाडि पछाडि, अनि मेरो बुढोले चाहिँ हेर्नुहुन्थ्यो अरे कि यता घरबाट त
0: तपाईँ चाहिँ अब देवरसँग त भाइ जस्तो अब गफ गर्दै जानुहुन्थ्यो होला होइन,
1: हजुर
0: श्रीमानसँग चाहिँ सुरुसम्म त्यति बोल्नु भएन,
1: बोलेन अनि मैले चाहिँ के भने जान्थेँ भने मैले चाहिँ त्यहाँ सासूहरूलाई पनि म त आज मेरो घरमा जान्छु है, म त स्कुलबाट नै मेरो घरमा जान्छु, मलाई म त आउँदिनँ यतातिर भन्थेँ कि भाइ, अब घर पनि नजिक नजिक माइत,
0: त्यो त जिस्काएर भन्नुभयो होला नि त होइन,
1: जिस्काएर भन्नाले सासु जस्तो भन्थे तर म चाहिँ जाँदैन थिएँ कि भाइ होइन, अनि पछि चाहिँ फेरि मेरो सासूले बिचरा मेरो सासूले के भन्थ्यो भने कान्छा जा लिन जा, फेरि बुहारीले यस्तो भनेको थियो ठुटा टिका मान्छे होइन बिचरा फेरि गइहाल्यो भने हाम्रो टिका नपुगाउँदा फेरि बेइज्जत होला होइन, बिचरा जा लिन जा भनेर बिचरा पठाउनु हुन्थ्यो कि, अनि पठाउनु हुन्थ्यो अनि मलाई त जिस्काउनु हुन्थ्यो कि स्कुलमा मलाई लिन जानुभयो कि बुढो चाहिँ है जानुभयो, अनि किन भनेर मलाई रिस उठ्थ्यो कि भाइ है फेरि किनभने मैले नै त्यस्तो भनेको थिएँ, अनि किन आएको होला भनेर रिस उठ्थ्यो, अनि ए तँलाई चाहिँ तेरो बुढो लिन आएको छ है भनेर मलाई साथीहरू जिस्काउँथ्यो कि फेरि, अनि म त फेरि अब बुढो यहाँ छ भन्दा वहाँ वहाँ भन्दा पुग्ने त्यस्तो के भाइ फेरि है, अनि टाढ टाढा हामी त टाढ टाढा, अब बिचरा बुढोको मनमा त सँगै हिँड्नु पाए हुन्थ्यो भन्ने हुन्थ्यो होला बिचरा, आजभोलि सम्झिँदा माया लाग्छ भाइ होइन, त्यो माया रहेछ कि त्यो चाहिँ माया रहेछ होइन, टाढो भएर चाहिँ हामी हिँड्थ्यौँ के भाइ, त्यस्तो थियो।
0: अब त्यो त छ महिनामा तपाईँहरूको विवाह भयो होइन, अब उहाँ त यता फेरि आउनु भयो होला, बिस्तारै बिस्तारै तपाईँको बोलचाल पनि हुँदै थियो होला, त्यो मोमेन्ट चाहिँ कस्तो थियो दिदी?
1: हजुर, पछि पछि चाहिँ बल्ल माया लाग्न लाग्यो भाइ मेरो, मलाई लैजाने बित्तिकै उहाँले मेरो टी सर्टहरू धोइदिनुहुन्थ्यो,
0: लुगा पनि धोइदिनुहुन्थ्यो।
1: हजुर, मेरो टी सर्टहरू धोएर ह्याङ्करमा झुन्नाइदिनु हुन्थ्यो, अनि मैले चाहिँ झिक्दिने के भाइ, किन मेरो लुगा धोइदिएको त्यस्तो खालको के भाइ, म चाहिँ किन मेरो लुगा धोइदिनु,
0: तपाईँले चाहिँ धुनुहुन्थेन उहाँको?
1: होइन, मैले धोइदिन्न थिएँ भाइ।
0: हो र?
1: हजुर,
0: किनभने मलाई थाहा छ हाम्रो दाजु पल्टनबाट आउँदा भाउजूले सबै धारा लगेर धुनुहुन्थ्यो कि।
1: हजुर हजुर,
0: तपाईँको चाहिँ उल्टै धोइदिनुहुन्थ्यो उहाँले?
1: हजुर, उहाँले धोएर चाहिँ ह्याङ्करमा राखिदिनुहुन्थ्यो कि भाइ, होइन त्यो चाहिँ माया रहेछ, तर मैले चाहिँ थाहा नभएर मैले चाहिँ किन धोइदिनु परेको मेरो लुगा, होइन धुनु पर्दैन, म आफै धुन्छु भनेर मैले चाहिँ झिकेर राखेँ भाइ।
0: अनि घरमा गएको कति दिनपछि चाहिँ बोल्न थाल्नुभयो? अब बोल्नु त पर्यो होला नि त, होइन?
1: बोल्नु त पर्यो नि भाइ, होइन अब होइन, जाने बित्तिकै उहाँले लगेपछि त नरो भनेर बेसी सम्झाउनुहुन्थ्यो मलाई,
0: होइन
1: रुनु हुँदैन, हजुर रुनु हुँदैन, होइन मैले पनि तिमीलाई पढाउँछु नै भनेर लिएको हो, होइन गर्दाखेरि चाहिँ मलाई अरू जस्तो नसोच भनेर बेसरी सम्झाउनुहुन्थ्यो, तर म बोल्दै बोल्दै गएको थिएँ कि भाइ, नबोल्ने कि, अब मेरो बिहा भइसक्यो, मैले जे गर्दा पनि मैले भएन, होइन मलाई किन ल्याउनु पर्थ्यो, अरू केटीहरू पनि थियो होला,
0: त्यस्तो
1: मैले के मैले चाहिँ
0: श्रीमानलाई त्यस्तो भन्नुहुन्थ्यो?
1: हजुर,
0: त्यस्तो भन्दा चाहिँ उहाँले के भन्नुहुन्थ्यो त?
1: होइन उहाँले चाहिँ होइन, मैले तिमीलाई नै रोजे, होइन तिमीलाई नै रोजे, तिमीलाई नै मन पराए, होइन त्यो भएको भएर हो, तिमीले जे जे भन्छौ त्यो नै म स्वीकार्न तयारी छु भनेर भन्नुहुन्थ्यो कि, उहाँले चाहिँ गाली पनि गर्नु भएन, होइन त्यसरी सम्झाउनुहुन्थ्यो मलाई।
0: उहाँ त्यस्तै नेचरको व्यक्ति, स्टिल उहाँ त्यस्तै व्यक्ति हुनुहुन्छ अहिलेसम्म पनि?
1: हजुर, त्यस्तै हुनुहुन्छ, त्यस्तो नराम्रो बोल्ने, त्यहाँ गाली गर्ने, झगडा गर्ने त्यस्तो चाहिँ हुनुहुन्न कि।
0: नत्र भने त हामी केटा मान्छे त एक दुई दिन जस्तो सम्झाइन्छ, तपाईँ त कति साह्रो भाव खोजेको, कति साह्रो रोएको भनेर उल्टै जङ्गिने स्वभावको भइन्छ नि त, होइन कोही त?
1: हजुर हजुर,
0: उहाँ त एकदमै त्यो काम हुनुहुँदो रहेछ है।
1: हजुर, त्यस्तो चाहिँ छैन भाइ, छैन।
0: अनि तपाईँलाई भित्र आउनुभयो, त्यसपछि पल्टन जाँदा चाहिँ अलिअलि त माया लाग्यो होला नि त दिदी, त्यो क्षणमा छुटेर आउँदा त?
1: एकदमै भाइ, एकदमै लाग्यो, त्यो चाहिँ एकदमै लाग्यो। अब त्यसै गर्दा गर्दै अब घरमा जाने, माइत आउने गरियो, होइन टिका पनि फुकाइयो, होइन गर्दाखेरि पल्टन जाने बेलामा चाहिँ अब छुट्टिनु पर्यो नि त, होइन भाइ? अनि छुट्टिनु पर्दाखेरि एकदमै रोएँ कि, त्यति बेला पनि म बेसी रोएँ, होइन अनि ल बस, अब म जाँदैछु,
0: होइन
1: चिन्ता नगर्नु, चिठी पठाउँदै गर्छु, होइन तिमी पनि पठाउँदै गर्नु, म जान्छु, तिमीलाई यदि अर्थ लाग्यो भने चाहिँ भोलि माइती जाऊ, मैले बाबा आमालाई भनिदिएको छु, माइतीमा गएर बस, केही फरक पर्दैन, घरमा दुःख गर्नु पर्दैन भन्ने खालको चाहिँ उहाँले एकदमै सम्झाउनु भयो, होइन अनि म चाहिँ त्यो जाने बेलामा चाहिँ अलि यता ओरसम्म डाँडासम्म छोड्नु पर्ने आएँ, यस्तो रुएँ भाइ, मलाई अहिले विवाह गरेर अहिले छोडेर जानुहुन्छ किन भन्ने खालको त्यस्तो कि, अब होइन भाइ त्यति बेला त एकदमै के, अनि माया लाग्यो, हुन्छ जाऊ तिमी भनेर भन्नुभयो, जुन त्यो एउटा हाम्रो बुढनाईमा गोरे गुरुङ दाईले फिल्म देखाउनु भएको थियो नि, एउटा स्वदेशको माटो के विदेशको पीडा के भन्ने समथिङ के पो थियो कि, ठ्याक्कै त्यस्तै त्यस्तैमा मेल खान्छ कि भाइ। हजुर, अनि बेहुली फिल्म जस्तै हो म चाहिँ। हजुर, बेहुली फिल्म जस्तो।
0: हुन्छ दिदी, तपाईँको स्टोरी यो एपिसोडमा यतिसम्म है, अब उहाँ पल्टनतिर आउनु भएको छ र तपाईँ यसरी डाँडामा उहाँलाई विदाई गर्नुभयो, त्यो क्षण कस्तो हुन्छ भनेर अब सबले कल्पना गर्न सकिन्छ, मैले पनि धेरै भोगेको छु दिदी। थ्याङ्क यू भेरी मच, अर्को हप्ता चाहिँ यही बाटो हामी फेरि स्टोरी जोड्नेछौँ है त हजुरको।
1: हुन्छ भाइ, थ्याङ्क यू सो मच। हजुर
0: हजुर, छविमा।

0: चिनिया प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकाको मेथिर पुलबाट आजदेखि सवारी चल्न थालेका छन्। भेली ब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकिएका सवारी साधन आजदेखि केरुङतर्फ आवत जावत गर्न थालेका हुन्। गएको वर्ष लेन्दी खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि भेली ब्रिज निर्माण गरिएको थियो। उक्त भेली ब्रिज वर्षा आयामका लागि उपयुक्त छ छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको हो। पुलको परीक्षण गरिनुका साथै नटलाई फेरि कस्ने काम सकिएपछि सामान आयातका लागि 22 कन्टेनर सहित साना तथा ठूला सवारी साधन आजदेखि केरुङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभएको छ। थापाका अनुसार चीनबाट स्याउ, सुन्तला, अंगुर, ड्रागन फ्रुट बोकेका साना ठूला 33 सवारी साधन नेपाल भित्रिएका छन्। पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका 60 घर पहिरोको जोखिममा परेका छन्। असार 4 र 5 गते अत्यधिक वर्षा भएपछि हिलिहाङ 5 सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो। पहिरोले घर भत्काएपछि मालवासी टोलका दुर्गामणी खुदाङ, शरण कुमार केरुङ, गजबीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ। उनीहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभएको छ। यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुषमा माओको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ। पहिरोका कारण मृदङ्गा झरना विद्यालय समेत जोखिममा छ। वडाभित्रका सबै सड़कमा क्षति हुनुका साथै खानेपानीका योजना समेत अवरूद्ध भएका छन्। मुहानमा क्षति हुँदा 6 सिंचाई योजना र 5 खानेपानी योजना अवरूद्ध भएका छन्। तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 17 नगरसभामा सार्वजनिक गरिएको बजेटले युवा स्वरोजगार प्रवर्धनलाई कति समेट्न सकेको छ त? बबिता राईको रिपोर्ट।
1: म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 45,95,00,000 भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य र सड़कलाई प्राथमिकता दिए पनि स्थानीय युवाहरू भने बजेटप्रति सन्तुष्ट छैनन्। युवा लक्षित कार्यक्रम नहुँदा बसाई सराई र वैदेशिक रोजगारीमा जाने दर बढेको छ। यसपल्टको नीति कार्यक्रम तथा बजेटले पनि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम नआएको म्याङलुङ एकका युवा सुरज निङ्लेको बताउनुहुन्छ।
2: बजेटलाई सरस्वती हेर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ रोक्ने खालको कुनै किसिमको चाहिँ उनीहरूले योजना बनाएको देखिँदैन, बजेटहरू छुट्याएको देखिँदैन। युवाहरूलाई चाहिँ अलिकति रोक्न सकेको भए, उनीहरूलाई स्वरोजगार हुने खालको चाहिँ कुनै कार्यक्रमहरू आएको भए युवाहरू चाहिँ जिल्लामै अड्किन्थे। यसले चाहिँ बसाई सराईलाई पनि अलिक कम गर्थ्यो।
1: 88,000 जनसङ्ख्या रहेको तेह्रथुमबाट गत वर्ष मात्रै 3,706 युवा विदेशिएका आप्रवासन स्रोत केन्द्र तिरथुमको तथ्याङ्कमा छ। बजेटमा रोजगार प्रवर्धनका लागि करिब 28,00,000 रुपियाँ विनियोजन गरिएको छ। तर यो पर्याप्त नभएको म्याङलुङ नगर कार्यपालिका सदस्य तथा 5 वडा अध्यक्ष राजकुमार सेनेको भनाइ छ।
3: पालिकाभित्र एउटा अल्पमतमा भएको कारणले गर्दाखेरि, हामी प्रतिपक्षमा भएको कारणले गर्दाखेरि हाम्रो सहभागिता त्यत्रो प्रभावकारी ढङ्गले रहेन। साथीभाइले पनि त्यति यसरी गर्ने भन्ने गरेको चाहिँ हामीलाई सोधपोछ पनि भएन, सल्लाह परामर्श पनि भएन। तर जसरी आए पनि बजेट युवा लक्षित कार्यक्रम त म देख्नै देख्दिनँ होइन। अब म्याक्सिमम् वार्डहरूले पनि युवाहरूको लागि लक्षित गरेर इन्डिकेट गरेर प्रोग्रामहरू ल्याएको देखिँदैन।
1: युवा लक्षित र युवा स्वरोजगार प्रवर्धन गर्ने कार्यक्रमलाई नगरपालिकाको बजेटले समेट्न नसके गुनासो आइरहँदा नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफे भने विभिन्न सिपमूलक कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम समेटिएको दावी गर्नुहुन्छ।
4: यसपालि जुन युवाहरूलाई विशेष गरेर ट्रेनिङहरू चाहिँ प्रशस्त मात्रामा बजेट विनियोजन गरेका छु। ड्राइभर तालिम, त्यस पछाडि कुक तालिम, त्यस पछाडि मोटरसाइकल तालिम, लोकसेवा आयोग तालिम, त्यस पछाडि आइटी तालिम, यो सबै कुरा चाहिँ नि टेक्निसियल सम्बन्धी तालिमहरू चाहिँ विशेष गरेर आजको अन्तिम बजेटको फोकसिङ नै युवाहरूलाई लक्षित गरेर कार्यक्रम राखेको छु मैले।
0: सहकारी पहिलो संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।
5: महोदयको अनुमतिले सहकारी पहिलो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु।
6: मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले सहकारी पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

युवाहरूको संसार युथ ड्रिम्स यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोस जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। र आज भने मसँग ब्यान अफ द ब्रिगेड अफ गोर्खाजको यङ भाइहरू हुनुहुन्छ, इन्टेक 2025 न्यू सोल्जर्सहरू भनौँ न, न्यू म्युजिसियनहरू, चारजना म्युजिसियनहरू मेरो साथमा हुनुहुन्छ। उहाँहरूसँगको रमाइलो कुराकानी साथै गीतहरू पनि हामी सुन्नेछौँ।

0: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोबाट युथ ड्रिम्स कार्यक्रममा आज ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट RI-25 का भाइहरूसँगको कुराकानी सुनिराख्नु भएको छ र उहाँहरूले यस्तो मिठो मिठो गीत पनि गाउनु भएको छ। म आशा गर्दछु हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूले इन्जोय गर्नुभएको छ होला। अनि भाइहरू, तपाईँहरू सबैलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद दिदी।
0: ओके, एकदमै रमाइलो भइरहेको छ। अब यो रमाइलो प्रसङ्गमा तपाईँहरूसँग म रमाइलो रमाइलो कुराकानी पनि गर्नेछु। अब तपाईँहरू नेपालदेखि आउनुभएको होइन, तपाईँहरूलाई नेपाली ल्याङ्ग्वेज प्लस इङ्ग्लिस ल्याङ्ग्वेज यहाँ तपाईँहरूले कोर्स पनि गर्नुपर्छ होइन, आइटिस एकाडेमीमा फङ्सनल स्केल कोर्स। तपाईँहरूले कुन कुन लेभल गर्नुभयो, म्याथ इङ्ग्लिस है?
2: इङ्ग्लिस चाहिँ हामीले दिदी क्याटिकमा गर्नुपर्छ दिदी। हामीलाई चाहिँ त्यहाँ चाहिँ दुईवटासम्म दिनुहुन्छ। फर्स्टमा चाहिँ इन्ट्री लेभल 3 चाहिँ सबैको लागि म्यान्डेटरी हुन्छ दिदी। अनि अब जसले चाहिँ राम्रो गर्न सक्यो, फर्दर गर्न सक्छ जस्तो लाग्यो भने चाहिँ त्यहाँ हामीलाई 1 पनि दिनुहुन्छ दिदी।
0: लेभल 1-2
2: फर्स्टमा चाहिँ दिदी, अब हामीलाई नेपालमा इङ्ग्लिस सजिलो लाग्यो भने यहाँ आएर चाहिँ होल डिफ्रेन्ट हुँदो रहेछ दिदी। अब त्यहाँ अब उहाँहरूको बोल्ने एक्सेन्टदेखि कति वर्ड्सहरू पनि टोटल्ली डिफ्रेन्ट हुँदो रहेछ दिदी। फर्स्टमा स्टार्टिङमा चाहिँ त्यस गाह्रो भयो, तर क्याटिङमा चाहिँ दिदी केल्ट क्लासमा चाहिँ एकदम फ्रेन्डली टिचरहरू एकदम राम्रो गाइडेन्स दिनुहुन्छ दिदी। बिस्तारै हुँदै गएपछि सोसियल लाइफ पनि बाहिरतिर पनि लाने प्रोग्रामहरू हुन्छ दिदी, जस्तो पहिलो कदम दोस्रो कदमहरू, त्यसमा पनि अब लोकल मान्छेहरूसँग बोल्ने, जस्तो अब टेस्कोसहरूदेखि अरू अरू सबवे ट्रेन स्टेसनहरूमा कसरी बोल्ने, टिकट काट्ने, त्यस्तो कुराहरूले गर्दाखेरि पनि दिदी रमाइलो तरिकाले सिक्ने मौका पाइयो दिदी। अनि त्यही सिकेर चाहिँ हाम्रो इङ्ग्लिस पनि इम्प्रुभ हुँदै गयो। मलाई चाहिँ पर्सनल्ली बिस्तारो इम्प्रुभ हुँदै गएपछि सजिलो लाग्दै गएको थियो दिदी, त्यही भएर मैले चाहिँ 3 पनि दिएँ अनि 1 पनि दिने मौका पाएको थिएँ दिदी।
0: सुरेश भाइ।
1: हजुर दिदी, मैले पनि नम्बरले भने जस्तै 3 र 1 दुइटै लेभलहरू चाहिँ दिएको दिदी। अनि इङ्ग्लिस चाहिँ उहाँले भने जस्तै नेपालमा अब हामीलाई कसरी पढाउनुहुन्छ, यहाँ चाहिँ कम्प्लिटली डिफ्रेन्ट हुँदो रहेछ दिदी। अनि यहाँ चाहिँ अब हामी विभिन्न ठाउँमा कल्चर भिजिटहरू जाने अनि विभिन्न कुराले गर्दा चाहिँ अब अरूसँग इन्टरेक्ट हुने मौका पाउने दिदी। अनि त्यो कुराले चाहिँ अब हामीले सिक्ने मौका नै पायौँ, राम्रो पनि भयो दिदी। अनि यो लेभल 1 गर्नुको लागि चाहिँ दिदी हामीले स्पेलिङहरू एसीहरू एभ्रिथिङ लेख्नुपर्छ दिदी, गर्नुपर्छ। अनि रिडिङहरू सबै कुरा हुन्छ दिदी। अनि जे होस् इनिसियलमा चाहिँ अलिकति गाह्रो हुन्छ दिदी, तर गर्दै गएपछि राम्रो सजिलै भयो दिदी, राम्रै पास पनि भयो दिदी।
0: ओके, अनि त्यसै गरी पारस भाइ तपाईँको।
3: दिदी मैले चाहिँ अनफर्चुनेटली लेभल 1 चाहिँ दिन पाएन दिदी। जोस् इम्प्रुभमेन्ट भन्ने चिज चाहिँ आफूले आफूलाई फिल गरेको थियो दिदी, टिचरहरू पनि राम्रो हुनुहुन्थ्यो, गाइडेन्स पनि पाएँ दिदी। त्यही भएर जुन ब्याक इन नेपालमा हुँदाको इङ्ग्लिस र अहिले यहाँ बोल्ने इङ्ग्लिसमा इम्प्रुभमेन्ट भएको जस्तो फिल चाहिँ हुन्छ दिदी।
0: कुशल भाइ।
4: हजुर दिदी, नम्बर जस्तै दिदी मैले पनि जस मैले लेभल 1 चाहिँ मैले कटाइन दिदी। म चाहिँ जस दिदी नेपालमा पनि सरकारी स्कुल पढेर आएको दिदी, त्यही भएर मलाई चाहिँ सुरुमा चाहिँ अलिक धेरै नै गाह्रै लागेको थियो दिदी। अनि बिस्तारै यस इम्प्रुभ पनि हल्का गरेको थिएँ दिदी। अनि जस लेभल 1 चाहिँ दिन मैले पाएको थिएँ दिदी, तर मैले चाहिँ त्यो रिडिङ भन्ने त्यो भित्रको रिडिङमा चाहिँ कटाउन सकिनँ दिदी।
0: रिडिङमा क्वेसन गरिएको हुन्छ, प्याराग्राफ दिएर होइन क्वेसन एन्सर दिनुपर्छ है। रमाइलो होइन, तपाईँहरू लक्की हो यहाँ आएर पनि पढ्न पाउनु भयो होइन। ओके, यो कुराकानी सँगसँगै गीत त हामी डेफिनेटली सुन्छौँ होइन, तपाईँहरूलाई नेपाली त पर्फेक्ट नै हो। हामीले आजभोलि मोबाइल रेडियो टेलिभिजन सबै इङ्ग्लिसमा भन्छौँ नि होइन, अब यसको नेपाली भर्जन के हुनसक्छ है? तपाईँहरूलाई आउँछ होला है, क्यालकुलेटरलाई के भनिन्छ? प्रशान्त र सुरज भाइ, क्यालकुलेटरलाई के भनिन्छ नेपालीमा?
2: क्यालकुलेटरलाई त
1: क्यालकुलेटरलाई दिदी हामीले चाहिँ अब पहिलादेखि नै क्यालकुलेटर
2: क्यालकुलेटर।
0: ओके, अब यो प्रश्न अर्को ग्रुपलाई जान्छ, हाम्रो पारस भाइ र कुशल भाइलाई जान्छ। क्यालकुलेटरलाई के भनिन्छ? उहाँहरूले पास गर्नुभयो
3: दिदी, मलाई पनि अलि आइडिया भएन दिदी त्यसको,
4: मलाई पनि थाहा छैन।
0: ओके, क्यालकुलेटरलाई के भनिन्छ भने गणक यन्त्र।
2: गणक यन्त्र, हजुर।
0: गणक यन्त्र है तपाईँहरूले अभियसली बाइक चलाउनु भयो मोटर पनि चलाउनु भएको छ होला हामीले कारमा अथवा मोटर बाइकमा कुनैमा पनि डिजल पेट्रोल राख्छौँ त्यसलाई के भनिन्छ नेपालीमा
2: डिजल पेट्रोल
0: के भनिन्छ
3: म भनौँ दिदी
0: यस प्लिज
3: के भन्छ तेललाई चाहिँ दिदी पेट्रोललाई चाहिँ आयल निगम के भन्ने यसलाई
0: यस आयल निगमले बेच्छ होइन सेल गर्छ होइन आयल निगम तर नेपालमा आयल भनेर लेखा हुन्छ होइन ओके त्यो निगम भनेको एउटा संस्था हो
3: पास दिदी
0: पास ओके अनि त्यसै गरी एउटा यस्तो डेन्जर रोग छ होइन हामी क्यान्सर भन्छौँ नि है यसको फर्स्ट स्टेजमा उपचार गऱ्यो भने निको हुन्छ तर थाहा हुँदैन यो यसको सिम्टम नै पछि थाहा हुन्छ कि होइन कहिले क्यान्सरलाई नेपालीमा के भनिन्छ नेपालमा यसको नेपाली भर्जनमा लेखिदिएको हुन्छ क्यान्सर हस्पिटल भनेर लेखेको हुन्छ अनि क्यान्सर उपचार भनेर पनि लेखेको हुन्छ तर त्यसको तल पनि नेपाली भर्जनमा लेखिदिएको हुन्छ एनी आइडिया त्यो पनि पास
4: होइन
0: यो तपाईँहरूलाई मात्र होइन धेरैलाई त्यस्तै हुन्छ होइन अब मान्छेलाई कुनै पनि उपचार गर्नको लागि अपरेसन गर्नुपर्छ नि होइन अपरेसनलाई नेपालीमा के भनिन्छ
3: शल्यक्रिया भन्छ दिदी
0: यस दैट्स राइट गुड रमाइलो
3: भएको
0: छ सुरज भाइ तपाईँहरू अलरेडी तपाईँहरूको समूह स्पेसल हुनुहुन्छ होइन तपाईँलाई माया गर्ने प्रेम के हो जस्तो लाग्छ
1: प्रेम भनेको चाहिँ दिदी अब जस एकअर्कालाई अब नभने पनि इन्डाइरेक्टली भए पनि डाइरेक्टली भए पनि सपोर्ट पाउनु नै माया जस्तो लाग्छ दिदी मलाई चाहिँ गाह्रो पर्दा अप्ठ्यारो पर्दा जो हामीले काँध बिसाउने ठाउँ आफ्नो कुराहरू राख्ने ठाउँ त्यही माया जस्तो लाग्छ दिदी
0: अनि तपाईँको प्रेमिका कहाँ भेट्नु भएको
1: दिदी उसलाई चाहिँ मैले चिन्न चाहिँ 2023 चिनेको दिदी अनि जस मेरो साथीको थ्रुबाट चिनेको थिएँ दिदी
0: अनि
1: उसलाई चाहिँ फेसबुकहरूमा देख्ने गेमहरू खेल्ने हुन्थ्यो दिदी
0: अनि कुन पब्जीबाट
1: हजुर हजुर अनि पहिल्यै उहाँ काठमाडौँमा भेटेको दिदी अनि अहिले ऊ पनि यतै छ दिदी यता नै भेट भइरहेको छ
0: भेट भइरहेको छ कुराकानी हुन्छ
1: हजुर दिदी
0: गुड अनि कुशल भाइ तपाईँलाई प्रेम के हो जस्तो लाग्छ कसरी भयो तपाईँको प्रेमको सुरुवात
4: हजुर दिदी मलाई चाहिँ प्रेम भनेको चाहिँ जस एकअर्काले जस अब बुझेको सबै दुःख सुख अब पोख्ने अनि अब परेको बेला अब साथ दिने त्यही यस्तो लाग्छ दिदी
0: तपाईँले कहाँ भेट्नु भयो तपाईँको प्रेमिकालाई
4: दिदी मैले चाहिँ
0: पब्जी गेममा त होइन
4: होइन दिदी मैले चाहिँ दिदी हाम्रो जस राईहरूको जुन साकेला चाट पर्व हुन्छ त्यस नेपालमा हजुर दिदी त्यो बेला चाहिँ भेटेको थियो दिदी अनि
0: त्यतिले स्वयंमा भेट्नु भयो
4: हजुर
0: ओके भनेपछि हाम्रो दुईजना भाइहरू पारस र प्रशान्त भाइहरूले चाहिँ भेट्ने मौका पाउनु भएको छैन
2: भेट्ने क्रममा
0: त्यो पनि राम्रो कुरा ओके अब त्यस्तै गरी म तपाईँहरूलाई सिम्पल मेन्टल म्याथ है भेरी सिम्पल मेन्टल म्याथ दुईजनाको ग्रुप गरौँ है
4: हुन्छ दिदी
0: 500 किनेर 400 बेच्दा घाटा भयो कि नाफा भयो
3: नाफा भयो दिदी
0: नाफा भयो
3: हजुर दिदी
0: हो तपाईँहरूलाई नाफा हो 500 किनेर 400 बेच्यो भने घाटा हुन्छ कि नाफा सुरज र प्रशान्त भाइ
1: दिदी घाटै भयो दिदी
0: घाटै भयो पारस र विशाल भाइले चाहिँ नाफा भन्नुभयो कसरी नाफा भयो
3: दिदी पान भनेको चाहिँ खाने हो दिदी त्यसलाई चाहिँ 100 किनेर 400 बेच्दा चाहिँ 300 फाइदा भयो दिदी
0: ओके 500 किनेर 400 बेच्दा 300 फाइदा भयो
4: हजुर
0: एक्सलेन्ट यो चाहिँ क्वेसन गरौँ है तपाईँहरूलाई नेपालमा थाहा भएको कुरा तपाईँहरू प्राय गरेर चारैजना हाम्रो पूर्वतिरबाट हुनुहुन्छ होइन गुड पश्चिम जानुभएको छ तपाईँहरू
1: हजुर दिदी
0: पोखरा जानुभएको छ है फेवातालको बिचमा रहेको एउटा मन्दिर छ नि होइन त्यो मन्दिरको नाम के हो ताल बराई मन्दिर होइन गुड अब अर्को एउटा रिडल राख्छ है त पढ्ने लेख्ने हेर्ने पनि हुन्छ मेरो काम तर कागज कलम मसी होइन के हो मेरो नाम
3: फेरि एकचोटि दिदी
0: ओके प्रश्न पुनः एकपटक पढ्ने लेख्ने हेर्ने हुन्छ मेरो काम तर कागज कलम मसी केही पनि होइन के हो मेरो नाम
2: कम्प्युटर
0: कम्प्युटर पढ्न लेख्न मिल्छ हेर्न मिल्छ कम्प्युटरले कम्प्युटरमा मात्रै हामीले हेर्छौँ होइन त्योबाट हेर्न मिल्छ ओके सम्भावित उत्तर हुनसक्छ है तर यसको रियल एन्सर चाहिँ के होला 10 सेकेन्ड बाँकी है पढ्ने लेख्ने हेर्ने हुन्छ मेरो काम तर कागज कलम मसी होइन के हो जस जस
1: चस्मा दिदी
0: यस एक्सलेन्ट चस्मा सही आन्सर दुवै टिमबाट एक एक राइट आन्सर आयो
1: हजुर

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्स कार्यक्रममा। आज मसँग युथ ड्रिम्समा ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट रेक्रुट इन्टेक 2025 चारजना भाइहरू हुनुहुन्छ। उहाँहरू म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम शाह र म्युजिसियन पारस थापा मगर। उहाँहरू इन्टेक 25 हुनुहुन्छ र उहाँहरूसँग एकदमै रमाइलो कुराकानी त भइरहेको छ, साथमा यहाँहरूले एउटा मिठो गीत पनि सुन्नुभयो। अब भाइहरू तपाईँहरू यस्तो मिठो गाउनुहुन्छ होइन, तपाईँहरू पहिलेदेखि नै गाउनुहुन्थ्यो कि कहिलेदेखि सुरु गर्नुभयो तपाईँहरूले गीत गाउन?
1: मैले चाहिँ दिदी नेपालमा हुँदाखेरि हल्का सिक्दै थिएँ भनौँ न दिदी।
0: ए, तपाईँले नेपालमा पनि सिक्दै हुनुहुन्थ्यो?
1: हजुर दिदी, यसो गीतहरू गाउँदै दिदी।
0: अह, कुशल भाइ, त्यसो भए तपाईँको नेपालमा ब्यान्ड थियो?
1: त्यस्तो त थिएन दिदी, आफैले हल्का रुममा आफै यसो बजाउने, धेरै गीतहरू सुन्न चाहिँ मनपर्ने दिदी, अनि यसो सिक्दै थिएँ भनौँ न दिदी।
0: पारस भाइ, कहिलेदेखि गाउन सुरु गर्नुभएको?
2: दिदी, म चाहिँ म्युजिकल ब्याकग्राउन्डबाट आएको होइन दिदी, त्यही भएर
0: ठिक छ, अहिले सिकिराख्नु भएको छ होइन। भाइहरू, तपाईँहरूको फ्युचर एम के छ? सुरज भाइ, सुरु गरौँ।
3: दिदी, अब मेरो फ्युचर एम भन्दा पनि अब मेरो चाहिँ सर्ट टर्म र लङ टर्मको छ दिदी। अब सर्ट टर्ममा चाहिँ दिदी, अब आफ्नो इन्स्ट्रुमेन्टलाई चाहिँ अब पहिलो प्राथमिकता दिएर चाहिँ त्यसलाई पास गर्ने दिदी, कोर्स पास गर्ने, जो इन्स्ट्रुमेन्ट सिक्ने, अनि फेरि पल्टन आएर ब्यान्डहरूसँग हिँड्ने, अनि पछिको गोलहरू चाहिँ दिदी अब त्यही अब आफू टोटल अब एकदमै प्रोफेसनल हुनेछ दिदी, अनि नयाँ नयाँ अब हामी पछि आउने भाइहरूलाई पनि त्यही पछि पछि चाहिँ सिकाउने, त्यही चाहिँ मेरो चाहिँ छ दिदी।
0: अनि प्रशान्त भाइ, तपाईँको फ्युचर एम के छ?
4: हजुर दिदी, फर्स्टमा चाहिँ अहिले चाहिँ प्राइमेरी आफ्नो इन्स्ट्रुमेन्टमा चाहिँ सकेसम्म अब कोर्स चाहिँ चाँडो पास गरेर, अनि एज सुन एज कोर्स पास गरेर चाहिँ आएर, अनि चाहिँ जुन क्वालिफाइड हुन्छ त्यो क्वालिफाइड म्युजिसियन हुनको लागि चाहिने कुराहरू चाहिँ फर्स्टमा चाहिँ यो सर्ट टर्म अथवा यो केही समयभित्र केही वर्षभित्र चाहिँ चाँडोभन्दा चाँडो चाहिँ कोर्स पास गर्ने, अनि आगामी लङ रनमा चाहिँ अब ब्यान्डसँग हिँड्ने, अनि चाँडो ब्यान्डसँगै मिलेर नेपाल जान पाउने, यस्तो अपर्च्युनिटीहरू अनि अरू ठाउँमा घुम्न जान पाउने ब्यान्डसँग यति क्वालिफाइड हुँदा, त्यही भएर चाहिँ फर्स्टमा चाहिँ आफ्नो काम रोल प्राइमेरी बाजालाई चाहिँ चाँडोभन्दा चाँडो सिकेर चाहिँ आफू क्वालिफाइड म्युजिसियन हुने।
0: पारस भाइ, अनि तपाईँको फ्युचर एम के छ?
2: हजुर दिदी, मेरो नै नम्बरहरूको जस्तै दिदी, आफ्नो प्राइमेरी इन्स्ट्रुमेन्टलाई चाहिँ सकेसम्म छिटो पास गरेर चाहिँ दिदी एउटा क्वालिफाइड म्युजिसियन हुने दिदी, त्यसपछि आएपछि चाहिँ अब सकेसम्म आफ्नो साइडबाट ब्यान्डलाई कन्ट्रिब्युट गरेर आफूलाई एउटा राम्रो म्युजिसियन भएको चाहिँ हेर्न मन छ दिदी।
0: गुड। अनि हाम्रो कुशल भाइ?
1: हजुर दिदी, मलाई पनि त्यही हाम्रो नम्बर जस्तै, जस आफ्नो मेरो चाहिँ धेरै बाँसुरी पासु दिदी, मेरो ड्याडीले पनि यस नेपाली बाँसुरी चाहिँ बजाउनुहुन्छ दिदी।
0: अनि ड्याडीको नाम के हो?
1: ड्याडीको नाम चाहिँ हाकिम दज राई।
0: उहाँ कुनै म्युजिकमा काम गर्नुहुन्छ?
1: त्यस्तो त होइन दिदी, जस बाँसुरीहरू बजाउनु हुँदैछ दिदी।
0: ओके।
1: अनि तर मलाई चाहिँ पछि मात्र थाहा भयो दिदी, अनि त्यही भएर।
0: अनि तपाईँले सिक्नु भएन बाबाबाट? त्यस्तो
1: चाहिँ सिकेको थिएन, मैले त्यही भएर मलाई नै मनपर्छ दिदी, अनि त्यो मैले त्यही छिटो कोर्स पास गर्न अब सक्नु, अनि त्यस पछाडि चाहिँ अनि हाम्रो अब द ब्यान्ड अफ द ब्रिगेड अफ फोरकास लाई चाहिँ रिप्रेजेन्ट गर्नु नै भनौँ दिदी।
0: गुड। रूपा दिदीसँग कुराकानी गर्दा कस्तो फिल भयो? हाउ डु यु फिल?
3: एकदमै रमाइलो भइरहेछ दिदी। अब हामीले यसरी बिएफबिएसमा बोलेको पनि यो चाहिँ दोस्रो टाइम हो दिदी।
0: हजुर,
3: फर्स्ट टाइम चाहिँ अब हामीले उहाँ भर्ती लागेपछि उहीँ काठमाडौँ हेडक्वार्टरमै बिजिएनमै बोल्ने मौका पाएको थियौँ दिदी, अनि यो चाहिँ दोस्रो पटक अब यसरी अवसर पाउँदा अब हामीले पनि नयाँ नयाँ कुरा सिक्यौँ दिदी अघि भर्खरै दिदी, अनि जस अब यसरी बोल्दाखेरि अब हजुर अब हामी अगाडि कहिले नै बोलेको थिएनौँ दिदी, अनि जस यसरी बोल्दाखेरि चाहिँ हामी अरूको अगाडि पनि यत्तिकै चाहिँ बोल्न सक्दो रहेछ है भन्ने अब थाहा भयो दिदी। अब अरू अरू ठाउँमा गएर नि हामीलाई चाहिँ यही कन्फिडेन्टले चाहिँ हामी अरू ठाउँ नै बोल्न
0: सक्छौँ,
3: अब यही कुरा चाहिँ राम्रो राम्रो भयो दिदी।
0: तपाईँका नम्बरीहरूले पनि सुन्दै हुनुहुन्छ?
3: हजुर दिदी।
0: अब अन्य नम्बरीहरू पनि आउनु पर्यो, हामी आशा गर्छौँ उहाँहरू पनि आउनुहुन्छ होला। अब हाम्रो क्युजिएसमा पनि तपाईँको नम्बरीहरूलाई भनिसकेका छु, अनि त्यस्तै गरी 100मा, अनि हाम्रो क्युजिई र अनि क्युओजीएला, अनि त्यस्तै गरी अहिले त केजिएमा पनि हुनुहुन्छ होइन तपाईँहरूको नम्बरीहरू। जे होस्, विभिन्न युनिटबाट हामी युथ ड्रिम्स कार्यक्रममा तपाईँहरूसँग कुराकानी गर्दै जानेछौँ। अब हामीलाई कुन गीत सुनाउनुहुन्छ भाइहरू?
3: दिदी, अब हाम्रो यो अन्तिम गीत चाहिँ चरी मर्यो भन्ने हुन्छ दिदी।
0: वाव, नेपथ्य ब्यान्डको।
1: हजुर हजुर।
0: ओके, अब सुनौँ हामी।
3: हुन्छ दिदी।

0: थ्याङ्क यू भाइहरू, यस्तो मिठो मिठो गीतहरू गाइदिनु भयो. पक्कै पनि तपाईँहरूको आवाज एकदमै मिठो छ, तपाईँहरूलाई गाउन आउँछ होइन, र तपाईँहरूको एउटा प्यासन पनि हो नि होइन म्युजिकमा. नम्बरीहरू मिलेर ब्यान्ड नै बनाउने होइन, के छ तपाईँहरूको प्लान
1: अहिले हाल चाहिँ? दिदी अब हामी पनि फर्स्ट आएर सिक्दैछौँ दिदी, तर हामी सबै नम्बरीमा चाहिँ अब केही बजाउने गाउने कला चाहिँ छ दिदी. अनि हाम्रोमा चाहिँ पहिल्यैबाट चाहिँ अब ब्यान्डहरू जस्तो बिसाइड ब्रिगेड ब्यान्डदेखि बाहेक हिल बोइज अरूहरू पनि छ दिदी. फ्युचरमा चाहिँ अब फर्स्टमा चाहिँ आफ्नो प्राइमेरी अनि एज अ सेकेन्डरी चाहिँ अब त्यसलाई नै अब बिस्तारै नम्बरहरू मिलेर चाहिँ अगाडि बढाउने सोचेको छौँ दिदी.
0: यो तपाईँहरू ब्यान्डमा पढ्नु भयो नि भाइहरू होइन, सबै गाउने हुनुहुँदो रहेछ तपाईँहरू, अनि अन्य नम्बरीहरूमध्ये सबैलाई त गाउन आउँदैन. तपाईँहरू गाउने भएर पढ्नु भएको हो कि लक्की भएर त्यस्तो गाउने मौका मिल्यो?
2: होइन दिदी, अब हामी चाहिँ पहिलादेखि नै इन्ट्रेस्टेड दिदी, म्युजिकमा इन्ट्रेस्टेड, म्युजिकल इन्स्ट्रुमेन्टमा इन्ट्रेस्टेड, अनि जस म्युजिक थ्योरीहरू पढ्न मन लाग्ने दिदी. नेपालमा देख्दाखेरि चाहिँ दिदी अहिले चाहिँ क्रचेट भन्दो रहेछ दिदी, तर त्यति बेला चाहिँ हामीलाई त्यो नोटहरू त्यो भन्नाले कपीहरूको अगाडि फ्रन्ट पेजमा यस्तो साइन के होला यो त्यो देखाउने त्योहरू
0: देखेर
2: इन्ट्रेस्ट लाग्थ्यो दिदी. यहाँ आएर चाहिँ अब त्यही प्यासनलाई चाहिँ फलो गर्दै गर्दै अब यहाँ अहिले आएर सिक्ने मौका पाइरहेछौँ दिदी. अब जस ठिक लागिरहेछ.
0: भाइहरू तपाईँहरू आउनुभयो अनि यो बसाइ एकदमै रमाइलो भयो, मिठो मिठो कुराकानी पनि गऱ्यौँ. तपाईँहरूलाई मैले सोध्नुपर्ने थुप्रै प्रश्न छ मेरो मनभरि होइन, तपाईँहरूसँग एकदमै रमाइलो गर्नु मन छ. अब नेक्स्ट टाइम तपाईँहरू छिट्टै नै कोल्चेस्टरतर्फ जाँदै हुनुहुन्छ होइन, तपाईँहरूको होम ग्राउन्डमा, तर फ्युचरमा हामी पनि त्यहाँ आउँछौँ अथवा तपाईँहरू पनि जानुभन्दा अगाडि एकचोटि फेरि हामी यस्तै रमाइलो कुराकानी गरौँ. अहिलेको लागि तपाईँहरूलाई थ्याङ्क यू सो मच.
1: एकदम थ्याङ्क यू. अब समय मिलाएर हामीलाई अपर्च्युनिटी दिएर बोलाइदिनु भयो, जुन चाहिँ हाम्रो लागि पनि एउटा सिक्ने के लर्न गर्ने एउटा राम्रो अपर्च्युनिटी थियो त्यो. आउने दिनहरूमा पनि यस्तो हुन्छ भने चाहिँ हामी अफकोर्स आउँछौँ दिदी.
0: स्योर, तपाईँहरूलाई अलवेज ओपन छ यो डोर है. थ्याङ्क यू सो मच भाइहरू.
3: थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू.

0: कुरो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

बीएबीएस गरका रेडियोबाट आज कार्यक्रमको थर्ड आवरमा यहाँहरूले सुन्नुभयो श्रोता. विशेष गरेर युथ ड्रिम्समा गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट यङ सोल्जर्सहरूसँग हामी कुराकानी गर्छौँ र आज पनि तपाईँहरूले ब्यान अफ द ब्रिगेड अफ गोर्खाजका चारजना भाइहरूसँगको कुराकानी सुन्नुभयो. शनिबारको बिहान 9 बजे समाचारपछि यो कार्यक्रम पुनः प्रसारण गरिनेछ. शनिबारको बिहानीमा पनि सुन्न नभुल्नुहोला भन्दै आउनुहोस् अब पनि हामीलाई धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ यो कार्यक्रममा विशेष गरी

र हामीलाई सम्झिनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले सम्झिराख्नु भएको हो र यसै क्रममा हामीलाई धेरै साथीहरूले गीत सुन्न र सुनाउनुको लागि पनि अनुरोध गरिराख्नु भएको छ। म तपाईँहरूको अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु। अहिलेको लागि भने कौडा भाकाको अर्को एउटा गीत सुन्नको लागि हामीलाई सम्पर्क गर्नुभएको थियो सुनिलजी। उहाँले आफ्नै अभिरुचिमा सुन्न र सुनाउन चाहनुभएको छ कौडा भाकाको गीत। एकैछिन हामी यो सुनौँ।

हजुर, मनको धोको सधैँ मनैमा होइन, मनको धोको कहिले पनि पुरा हुँदैन, सधैँ मनमै हुन्छ। यस्तै भाकामा मिठो गीत हामीले सुनिरहेका थियौँ, राजु गुरुङ र मेलिना राईले गाउनु भएको थियो। अब भने हामीलाई धेरैभन्दा धेरै साथीहरूले सम्पर्क गर्नुभएको छ। कैलाश भाइ ननिटन युकेबाट हुनुहुन्छ। रूपा दिदी, म पनि साँझको कार्यक्रम गोधुली सुन्दैछु, यदि समयले साथ दिन्छ भने एउटा गीत भन्नुभएको छ। थ्याङ्क यू सो मच भाइ। अनि नूतन भूषालजी इसरायलदेखि आउनुभएको छ। रूपाजी, मिल्छ भने एउटा गीत सबैलाई सुनाइदिनुहोस् न भन्नुभएको छ। नूतनजी थ्याङ्क यू सो मच। नूतनजी, नूतन भूषालको एकदमै मिठा मिठा गीतहरू छन्, हामी कुनै दिन सुन्नेछौँ। खेलमती लिम्बूज्यूले पनि त्यही भन्नुभएको रहेछ, गोधुलीमा कस्तो मिठो मिठो कुराकानी गर्नुभएको भन्नुभएको रहेछ। थ्याङ्क यू। अनि हाम्रो मनुर बहिनी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ र अहिले किचनमा काम गर्दैछु। अनि हाम्रो वेस्ट मिनिस्टर एरियातिर एकदमै सनी डे भयो, तर पनि सररर भनेर लेख्नु भएको छ, सररर चिसो हावा है। अनि हाम्रो एरियामा पनि त्यस्तै छ बहिनी, थ्याङ्क यू सो मच। आज धनु बहिनीको लागि एउटा मिठो सम्झना आयो, खाना पकाउँदै गर्दा धनु बहिनीको मिठो सम्झनामा एउटा गीत सुनाइदिनु न दिदी भन्नुभएको छ। प्रतीक्षा साँच्नुहोला। अनि रेशम भाइ हुनुहुन्छ, रेशम खड्का, दिदी म हजुरलाई सुनिरहेको छु भन्नुभएको छ। हाम्रा आदरणीय श्रोताहरू, यहाँहरू सबै सबैले यो कार्यक्रम सुनिराख्नुभयो, हामीलाई साथ दिनुभयो, तपाईँको साथ र सहयोगले नै एकदमै रमाइलो भयो यो बसाई, र हामी अन्य दिनमा भेट्नेछौँ। अब छुटिनुभन्दा अगाडि म तपाईँहरू सबैको रिक्वेस्टमा एउटा गीत सुनाउन चाहन्छु, गैरा घरे काइली सुनौँ है त हामी एकैछिन, अनि यो गीत सुनेर रमाइलो गरौँ। हौस् त आदरणीय श्रोता, आजको यो कार्यक्रमबाट म पनि छुट्टिन्छु, तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, गुड नाइट।

0: फिफा विश्वकप 2026 को नकआउट चरणमा आज राति स्पेन र अस्ट्रिया बीच भिडन्त हुँदैछ। यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति 1:15 बजेबाट सुरु हुँदैछ। युरोपियन च्याम्पियन स्पेन लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा पुगेको हो। स्पेनले समूह एचमा 7 अङ्क जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई 4-0 र उरुग्वेलाई 1-0 हराएको थियो। अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई 3-1 हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 पराजित भएको थियो। तेस्रो खेलमा अल्जेरिया विरूद्धको रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम क्षणमा बराबरी गर्दै टोलीले अर्को चरणमा स्थान सुरक्षित गरेको हो। फिफा विश्वकप 2026 को राउण्ड अफ 32 भोलि बिहान युरोपका दुई बलिया टोली पोर्चुगल र क्रोएसिया बीच भिडन्त हुँदैछ। क्यानाडाको टोरन्टो स्टेडियममा नेपाली समयअनुसार बिहान 4:45 हुने यो खेलमा दुई लेजेन्डहरू 41-वर्षीय क्रिस्टियानो रोनाल्डो र 40-वर्षीय लुका मोड्रिच आम्ने सामने हुँदैछन्। सन् 2006 को जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका यी दुई सुपरस्टारहरू विगत 2 दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकर्मीको रूपमा 4 च्याम्पियन्स लिग जितेर इतिहास रचेका यी पुराना साथीहरू भोलि भने मुलुकको अस्तित्व र विश्वकपको सपना जोगाउन एक अर्का विरूद्ध मैदानमा उत्रदैछन्। 2 दशक लामो अन्तर्राष्ट्रिय करियरका बावजुद विश्वकपको इतिहासमा रोनाल्डो र मोड्रिच पहिलो र सम्भवतः अन्तिम पटक मैदानमा भिड्न लागेको बताइएको छ। भोलिको खेलपछि रोनाल्डो र मोड्रिच मध्ये एकजनाको विश्वकप यात्रा समाप्त हुने पनि बताइएको छ। खेलको विजेताले अन्तिम 16 स्पेन वा अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीच यसअघि भएका 10 भेट मध्ये पोर्चुगलले 7 खेल जितेको छ। स्टार खेलाडी र ठूलो प्रतियोगिताको दबाव सम्हाल्ने क्षमताका कारण पोर्चुगल र क्रोएसिया बीचको यो भिडन्त राउण्ड अफ 32 सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई अब 3 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल आयल निगमले मुलुकभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी जरिवानाको व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोका गर्ने पनि कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नपठाउँदा हिजो बिहानदेखि दिनभर मुलुकभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले गएको साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगत्तै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता विनियमावली 2075 विनियम 29(घ)(1) विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ। यो व्यवस्थापछि आउँदा दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेटिए कारवाही हुने सुनिश्चित भएको मन्त्रीको सचिवालयले जनाएको छ। 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको भारत निर्यात नियमित भएको छ।
1: अस्ति मंगलबारदेखि काकडभित्ता नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारत गइरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार 5 चियाका ट्रक भारततर्फ गएका हुन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि निर्यात सुरु भएको हो। निर्यात अवरोधका कारण झापा र इलामका 79 चिया उद्योग बन्द गरेर किसान र मजदूरले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। व्यवसायीहरूले यो अस्थायी समाधान मात्र भएकाले दीर्घकालीन समाधानका लागि नेपाल र भारत बीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको बताएका छन्।
0: दोस्रो विश्वयुद्धपछि सरकारले बलजफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आज माफी माग्नु भएको छ। त्यो बेला इङ्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बालबालिकालाई बलजफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री स्टार्मर,
2: Mothers, many young, vulnerable, and without support, were coerced, bullied, or misled. into feeling that they had no choice but to have their children taken away.
3: BFBS, Kulkarnaid.

0: SBS Gorkha Radio.
1: आदरणीय श्रोताहरू, आज छुट्टै प्रकारको कुराकानी यहाँलाई सुनाउन मन लाग्यो, किनभने हाम्रो नेपालमा विभिन्न प्रकारको प्रोफेसनहरू छन् होइन, जसमा नयाँ नयाँ सोच, नयाँ नयाँ एउटा व्यापार अनि जीवनस्तर भइरहेको कारणले गर्दाखेरि आजकल नयाँ तरिका के छ भने रेस्टुरेन्टमा जाने, खाने, परिवारसँग रमाइलो गर्ने त बढेकै छ, तर पनि होइन आज घरमा नपकाऊ, कतैबाट आफूलाई मन परेको रेस्टुरेन्टको खाना मगाएर खाऊ भन्ने लागेको हुन्छ कतिलाई। अनि यो परिवारहरूले फुडमान्डु जस्ता संस्थाहरूसँग मगाएर खाना मगाएर खाने गरेको हामीले पाएका छौँ, मैले पनि खाएको छु। त आज म अचानक यो ठाउँलाई हामी के भन्छौँ, झम्सिखेल, झम्सिखेलको फु 99 अगाडिपट्टि एउटा चौतारा रहेछ, बस स्टप भनौँ, बस बिसनीमा 10-15 भाइहरू बसेको देखेँ, जसमध्येमा फुडमान्डुका स्टाफहरू हुनुहुँदो रहेछ, उहाँसँग उहाँको सुख दुःख सोध्न मन लाग्यो, बुझ्न मन लाग्यो। भाइ तपाईँको नाम के हो? ओके, तपाईँको नाम के हो भाइ?
2: अरविन्द कार्की।
1: अरविन्द कार्की, घर कहाँ तपाईँको?
2: घर मेरो सिन्धुली।
1: सिन्धुली। अर्को भाइ हुनुहुन्छ कहाँ तपाईँको?
3: दीपक थारू, घर कैलाली।
1: कैलाली, नाम के तपाईँको?
3: दीपक थारू।
1: दीपक थारू। अनि भाइ?
4: मेरो सुजित चौधरी, मेरो घर चाहिँ सिराहा जिल्ला।
1: सिराहा जिल्ला। कता लहान भन्दा कता?
4: लहान।
1: ओहो, हात मिलाऊ पहिला, गाउँले रहेछ त यार। ओके, अर्को भाइ?
5: सन्तोष खड्का, घर चाहिँ कैलाली।
1: ओहो, अर्को खड्का ब्रदर रहेछ, विनोद खड्काको भाइ सन्तोष खड्का होइन। ओके, ल चारजना साथीहरूसँग अलिकति सुख दुःख कुरा गरौँ। अरू साथीहरूको फुड अर्डर आइसकेको हुनाले उहाँहरू आफ्नो डेलिभरीमा गइसक्नु भएको छ, र मैले बुझेअनुसार उहाँले मलाई भनेअनुसार श्रोताहरू, उहाँहरूले कुनै पनि रेस्टुरेन्टको अर्डर चाहिँ डेलिभर 6 किलोमिटरको रेडियसमा गर्नुहुन्छ भने, भाइ तपाईँहरूलाई कतिको अर्डर आइरहन्छ?
2: अर्डर त आइरहन्छ, त्यस्तो खाली हुँदैन, केही समय खाली भए पनि आधी घन्टाको डिफ्रेन्टमा अर्को आइहाल्छ।
1: आइहाल्छ कि? कार्की भाइ होइन त, कार्की भाइ यो प्रोफेसन, यो उसमा तपाईँले, यो त पार्ट टाइम हो तपाईँको होइन, एक्स्ट्रा इन्कम होला होइन, सुरु कहिले गरेको?
2: यो त मैले भर्खरै रिसेन्टली 2 महिना भयो। जे होस्, नेपालमा बेरोजगार भएर त्यतिकै बस्नुभन्दा यसमा चाहिँ गर्दाखेरि अलिअलि इन्कम पनि हुने, अनि अरूसँग कुराकानी गर्न पनि त्यो डेभलप पनि हुन्छ, जे होस् ठिकै छ,
1: मान्छे पनि चिनिन्छ,
2: मान्छे पनि चिनिन्छ।
1: ओके, अनि पढाइ पनि होला, पढाइ के गर्दै हुनुहुन्छ तपाईँ?
2: अहिले चाहिँ मेरो प्लस 2 कम्प्लिट भयो भर्खरै, ब्याचलरको तयारी।
1: आइसी, ब्याचलर कहाँ पढ्दै हुनुहुन्छ?
2: त्यो त्यसको चाहिँ तयारी गरेर,
1: तयारी, अलिक ग्याप भएको हुनाले तपाईँले अलिक इन्कम, आफूलाई सपोर्ट, बाबा आमालाई पनि सपोर्ट, धेरै पैसा पठाउनु नपरोस् भन्ने हिसाब होला होइन त?
2: काठमाडौँ बस्दा फ्यामिलीले पैसा पठाउनु नपरोस्, आफूले कमाएर आफ्नो खर्च आफूले टारौँ भन्ने हिसाबले चाहिँ।
1: ओके, हाम्रो थारू भाइको के छ त स्थिति?
6: राम्रै छ, यस्तै छ।
1: तपाईँहरू पनि पढ्नलाई सपोर्ट हो?
6: पढ्नलाई अब यही काम गरेर त्यही पढौँ अनि बाहिर जाऊँ सोच छ अब।
1: अर्को अर्को मेरो मित्र भाइ?
4: मेरो पनि त्यस्तै, पढ्दै काम गर्दै।
1: ओके, खड्का भाइको नि?
5: मेरो त अलि घर बसेर फिड अप भइसकेको थिएँ, अलि यता रमाइलो हुन्छ साथीहरूसँग, केही नयाँ अनुभव हुन्छ भनेर काम गर्न आएको।
1: कति महिना?
5: भर्खरै हाम्रो 2 महिना भइरहेको।
1: अनि
4: हजुर, मेरो पनि 2 महिना होला।
6: मेरो 6 महिना।
1: 6 महिना, सबभन्दा सिनियर त भाइ रहेछ होइन, यो जुनियरलाई के सिकाउँदैछ? What's do's and don'ts? यो गर्नुहुने गर्नुहुने के सिकाएको छ ल भन, पुरानो भएको नाताले?
6: साइकल राम्ररी चलाउनु पर्यो, यता उता ट्राफिक रुल्स फलो गर्नु पर्यो, नत्र एक्सिडेन्ट पनि हुनसक्छ, अनि कस्टमरसँग राम्रोसँग बोलेर बस।
1: गुड गुड,
6: कम्युनिकेसन
1: मुख्य कुरा, आफ्नो सेफ्टी हो होइन त, किनभने रातको समय हुन्छ, अर्को के हुनसक्छ भने हतारमा छिटो जाँदाखेरि दुर्घटना हुनसक्छ, त्यसले गर्दाखेरि अरूलाई चाहिँ नहतारिकन आफ्नो सेफ्टी हेरेर काम गर्नुपर्छ भन्ने त होला नि होइन भाइ?
6: हजुर सर।
1: ओके, अब यसो हेर्दा निकै खुसी देख्छु म, सबै हेल्दी पनि छन्, तर साइकल चल्दाखेरि धेरै अलि प्रेसर हुन्छ नि त होइन, हुन त आजकल गियरवाला साइकल छ होइन, तर पनि अलिकति डाइट खानुपर्छ भाइ, कार्की भाइ?
2: त्यस्तो खानै पर्ने भन्ने चाहिँ हुन्न, जस आफ्नो लागि हो भने चाहिँ खाँदा बेटरै हुन्छ,
1: आफ्नो स्वास्थ्य राम्रो होस् होइन,
2: आफ्नो हेल्थको लागि चाहिँ।
1: अनि सोध्न सक्छु तपाईँले, यो दिनभरि त गर्नु पर्दैन होला, बेलु धेरै जस्तो बेलुका हो
2: होइन, हाम्रो ड्युटी आवर 8 घन्टाको हुन्छ,
1: 8 घन्टाको ड्युटी हुन्छ,
2: त्यसमा बिचमा ब्रेक हुन्छ आधी घन्टा 1 घन्टा जति, अनि 8 घन्टा, त्यो मिलाएर 8 घन्टा ड्युटी।
1: ओके, भने मतलब तपाईँलाई बेला बेलामा ब्रेक पनि दिन्छ?
2: हजुर, जस्तै हाम्रो खाजा ब्रेकहरू हुन्छ,
1: आइसी,
2: अनि केही समस्या पऱ्यो भने बिचमा ब्रेक लिनु मिल्छ,
1: आइसी। अनि अब फुटमान्डुको स्टाफ भएको नाताले तपाईँहरूले तलबमा हो कि गरेको कामको ट्रिप अनुसार हो कि के हो त?
2: हाम्रो तलब पनि हुन्छ प्लस त्यसमा ट्रिप अनुसार पनि हुन्छ, बोनस आउँछ।
1: आइसी बोनसहरू आउँछ, राम्रै आउँछ,
2: राम्रै हुन्छ।
1: काठमाडौँमा बाँच्न सकिन्छ?
2: काठमाडौँमा अरू काम हेरिकन यो काममा चाहिँ राम्रै पैसा छ।
1: सोध्न सकिन्छ कतिसम्म हुन्छ महिनामा भनेर मोटामोटी?
2: यसमा फिक्स नै चाहिँ हुँदैन, अब आफूले कति गरेको भन्ने पनि डिपेन्ड गर्छ। यो मानिलिउँ कि 30,000 माथि नै
1: माथि हुन्छ। ओके, भने मतलब सम्मानित पनि छ। अनि मान्छेले तपाईँहरू जस्तो एउटा यङ मान्छेलाई भेट्दाखेरि भाइ राम्रो काम गराएको रहेछौ, इज्जतदार काम हो यो, आफ्नो मेहनत बेच्या छौ भनेर भन्छन् कि अलिकति हेर दृष्टिले हेर्छन्? के पाउनु भएको छ तपाईँहरूले?
2: अहिलेसम्म त त्यस्तो हेर्ने यताउता त कसैले पनि गरेको देखेको छैन। जे होस् राम्रै गरिरहनु भएको भन्नुहुन्छ सबैले,
1: व्यवहार अनुसार पनि हो होइन। अनि एक्स्ट्रा टिप पनि दिनुहुन्छ होला अलि?
2: हजुर, त्यो
1: होइन, त्यो टिप चाहिँ खल्तीमा हाल्न पाइन्छ कि पाइँदैन?
2: आफ्नै खल्तीमा जान्छ
1: हो र? हजुर, कि तपाईँहरू सबै समूहमा काम गर्ने भएको हुनाले मिलाएर सेयर गर्ने हो त?
2: त्यस्तो चाहिँ अहिलेसम्म छैन, अब सबैलाई आइरहेको हुन्छ आफ्नो आफ्नो, अब आफ्नो आफ्नो प्रब्लम पनि परिरहेको हुन्छ, त्यही आएको टिप्सबाट अनि आफ्नो प्रब्लमको सोल्युसन गरिरहेको हुन्छ।
1: ओके, म चाहिँ के भन्छु भने विदेशमा पनि म धेरै बसेँ, देखेँ यस्तो होइन, मोटरसाइकल राइडर्सहरूले गर्छन्, यहाँ साइकल राइडर्सहरूले गरेको मैले पाएँ। यो पनि एउटा राम्रो कुरा हो, तपाईँ जस्तो युवाहरू विचलित भएर कतै नगइकन आफ्नो खुट्टामा आफै उभिन खोजेको देख्दाखेरि तपाईँहरूलाई म धन्यवाद भन्न चाहन्छु होइन भाइ। र तर के हुन्छ भने यसमा च्यालेन्जेसहरू हुन्छ क्या, होइन, विभिन्न च्यालेन्जेसहरू हुन्छ। कहिले ढिलो पुग्यो, खाना चिसो भयो भन्लान्, त्यस्तो च्यालेन्जहरू के के छन् त भाइ? ल अब थारू भाइलाई, ल पुरानियालाई
6: हुन्छ नि, कहिले काहीँ अब ढिला भयो भने कस्टमरले फोन उठाउँदैनन् कहिले काहीँ, अनि कहिले ढिला भयो खाना चिसो भएपछि कस्टमर लिँदैनन्, अनि अब क अफिसबाट राइडरहरूलाई केही डिस्काउन्टमा दिन्छन्।
1: तपाईँको तपाईँको पे काटेको पनि छ?
6: त्यस्तो त्यस्तो त अब छैन, कहिले काहीँ अब आफ्नै कारणले ढिला भयो भने त्यो आफैले लिनुपर्छ, अब आफ्नो कारण होइन भने लिनु पर्दैन।
1: ए ओके, र त्यहाँ तर च्यालेन्जेस त छ होइन, कहिले कहिले के हुन्छ भने तपाईँले पाएको ठेगानामा पुगिन्न होइन त,
6: कस्टमरले रङ लोकेसन हाले हुन्छन् अनि त्यो ठाउँमा पुग्न सकिन्न, अनि त्यही गाह्रो पर्छ कहिले काहीँ। अरू कहिले काहीँ त्यो कस्टमरले फोनै उठाउँदैन, अर्डर गरेर बाहिर गइदिन्छन् अनि फेरि वेट गर्नुपर्छ कहिले 15-20 मिनट यस्तो, अनि आफ्नो टाइम हुन्छ।
1: त्यो त अब तपाईँहरूलाई को च्यालेन्जेस भयो होइन, तपाईँहरूलाई अब ट्राफिक एउटा च्यालेन्ज हुन्छ, समय पुग्नेमा एउटा च्यालेन्ज छ, रेस्टुरेन्ट टु अर्डर टु होमसम्मको टाइम कति हुन्छ, रफली कतिमा पुर्याउनु पर्ने भन्ने मान्यता छ?
2: 45 मिनटदेखि 1 घन्टाभित्र
1: चाहिँ पुग्नुपर्छ। ढिलो भयो भने चाहिँ के हुन्छ?
2: हाम्रो त्यो ढिलो भयो भने चाहिँ होटलकै कारणले ढिलो भएको भने चाहिँ राइडरलाई त्यस्तो खासै समस्या पर्दैन, अब आफ्नोले व्यक्तिगत कारणले ढिलो भएको रहेछ भने चाहिँ केही डिस्काउन्टमा त्यो खुट्टा कस्टमरले लिनु भएन भने आफूले लिनुपर्ने हुन्छ।
1: ओके, गर्दाखेरि गिभ एन्ड टेक रहेछ। र अब यसका पोजिटिभ्सहरू के पाउनु भएको छ कार्की भाइ तपाईँले, ल भन्नुहोस्।
2: यसको पोजिटिभहरू त अब धेरै नै छन् भनौँ, जस्तै आफ्नो खर्चको लागि फ्यामिलीको भर पर्नु परेन, आफूले कमाउँदै आफ्नो खर्च टारिरहेको हुन्छ, पढिरहेको हुन्छौँ, अनि बाहिर नयाँ नयाँ ठाउँहरू पनि घुमिरहेको हुन्छौँ, जस्तै रेस्टुरेन्टहरूको मान्छेसँग अनि राइडर साथीहरू विभिन्न ठाउँबाट आउनुभएको साथीहरूसँग भेटघाट हुन्छ, कुराकानी हुन्छ, एउटा फ्यामिली जस्तै हुन्छौँ।
1: फ्यामिली जस्तो, अनि आफूलाई दुःख पऱ्यो भने साथी साथी बिचमा मदत पनि हुन्छ होइन। ओके, अनि कहिले कहिले त राम्रो कस्टमर भेटेर तपाईँको पढाइ अनुसारको होइन भेटेर भाइ राम्रो पढ म पनि मद्दत गर्छु भन्ने पनि पाएको होला नि, त्यस्तो पनि हुन्छ?
2: त्यस्तो पनि भेटिन्छ,
1: भेटिन्छ कि। ओ अल इन अल आज तपाईँसँग भेटेर मलाई पनि खुसी लाग्यो, तपाईँ अलिकति ब्रेक माने जस्तो लाग्यो। ल कार्की भाइ तपाईँ सिन्धुली होइन, हाम्रो थारू भाइ कैलालीको, अरू भाइहरू फेरि आफ्नो आफ्नो काममा गइसक्नु भएको छ। यहाँ तपाईँको साइकलको कुरा गर्नु मन लाग्यो, सबै के भन्छ माउन्टेन बाइक जस्तो पो छ त होइन, गियरवाला महँगो महँगो साइकल पो छ त?
2: त्यस्तो धेरै महँगो पनि होइन।
1: कतिसम्म साइकल पर्छ त यो तपाईँले चढ्ने साइकललाई?
2: अब हाम्रो चाहिँ 10-12 हजारदेखि लिएर 30-35 हजारसम्मको हुन्छ।
1: ओके, अनि मेन्टेनेन्स आफै गर्नुहुन्छ कि?
2: आफै
1: गर्नुहुन्छ होइन। ल तपाईँको अब अर्को अर्डर आउने बेला भयो होला, राम्रो ट्रिप पाउनुहोस्। तपाईँले गर्दा दिनमा कतिसम्म ट्रिप गर्नुपर्छ भन्नुभयो रफली?
2: दिनमा यति नै गर्नुपर्छ भने टार्गेट चाहिँ हुन्न, अब हामीले आउँदाखेरि एभरेजमा चाहिँ जस 10-12 हानिरह हुन्छ,
1: हुन्छ
2: यति नै गर्नुपर्छ भने चाहिँ हुन्न।
1: ओके, आज खल्तीमा टिप्स कति आयो त? अहिले बेलुकी झन्डै 7 बज्न आँट्यो, केही आयो होला नि?
2: अलिअलि छ, बेलुका नाइट टाइममा चाहिँ आउँछ,
1: अलिक बढी आउँछ। मैले मगाएको बेला अलिक बढी दिन्छु है है कार्की भाइ, तपाईँलाई मैले अस्ति नै भेटेर इन्टरभ्यू गरेका थिएँ भनेर भन्नुहोस् है।
2: हजुर हुन्छ।
1: ल, मेरो थारू भाइ कैलालीको सिन्धुलीको भाइ कार्की भाइलाई धेरै धन्यवाद छ। तपाईँ राम्रो काम गर्नुहोस्, जे काम गरे पनि गर्वको साथमा गर्नुपर्छ, अनेस्टली गर्नुपर्छ, अनि त्यहाँबाट भोलि पर्सि प्रधानमन्त्री हुने हो नि त, होइन? बाटो त खुला छ नि, होइन भाइ?
2: बाटो त खुला छ,
1: होइन? बाटो खुला छ नि, होइन? पालनले देखाइदिनु भएको छ, होइन? भेरी फाइनल्ली अब अहिलेको माहौल देख्नुभयो, जेएनजी आन्दोलन देख्नुभयो, तपाईँलाई पोलिटिकल म कुरा सोध्न चाहन्न, देश कहाँ गइरहेको जस्तो लाग्छ म कार्की भाइबाट सोध्छु?
2: अब देश त
1: सही लाइनमा छ कि कोर्समा छ कि अलिअलि अफ कोर्स जाँदैछ, के लाग्छ?
2: अहिले पछिल्लो समय यो हेरिकन यो इलेक्सन पछि चाहिँ अब देशले केही गति लिएला कि जस्तो लागिरहेछ, राम्रै ढङ्गले काम अगाडि बढ्ला आशा गरौँ, अब नयाँ सरकारले राम्रो काम गरौँ, पहिलेको जस्तो काम।
1: समय पनि दिनु पऱ्यो नि त।
2: हजुर, समय पनि दिनु पऱ्यो, अब दुई दिनमै हुने कुरा त होइन, समय त लाग्छ, तर पहिलेको सरकारले जस्तो करप्सनहरू नगरौँ।
1: भाइ, हाम्रो कैलालीको भाइ के भन्न चाहनुहुन्छ, देश कहाँ गइरहेछ?
6: देश त अहिले हेर्दाखेरि त राम्रैतिर अघि नै बढिरहेछ, तर अब यस्तो केही हुनलाई त टाइमै लाग्छ, अब सोचे जस्तो केही पनि हुन्छ।
1: रोम वाज नट बिल्ट इन अ डे, होइन? एकै दिनमा त सबै हुन्न, होइन? गर्दाखेरि ल भाइहरू, संयम हामीले राख्नुपर्छ, बिग्रेकोलाई सपार्ने हाम्रो काम हो, होइन? त्यसले गर्दाखेरि हामी सबै मिलेर आफ्नो देश बनाउने हो। तपाईँहरूले जुन काम गर्नुभएको छ म त्यसलाई इज्जतको साथमा लिन्छु, मजाले काम गर्नुहोस्, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्, साथीभाइमा एकअर्कामा सपोर्ट गर्नुहोस्, हाम्रो शुभकामना यही छ। तपाईँलाई हाम्रो ब्रिटिस गोर्खा रेडियो बिएफबिएस गोर्खा रेडियोको लिङ्क पठाइदिन्छु, सुन्नुहोस् है त, एकजना मध्येको टेलिफोन नम्बर दिनुहोस् है।
2: ल,
1: थ्याङ्क यू सो मच, अहिलेलाई बिदा लिउँ है।
2: धन्यवाद।
1: मेरो नाम विनोद खड्का, भाइ कार्की, पुरा नाम भनिदिनुहोस् त।
2: मेरो अरविन्द कार्की।
1: अरविन्द।
2: दीपक थारू।
1: थारू, ल, एकजनाको नम्बर लिन्छु है त, थ्याङ्क यू सो मच, ओके, बाई बाई।
0: Gorkha Radio.

0: SBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजन गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा स्वर्गीय चन्द्र प्रसाद गुरुङको सम्झनामा लेखिएको भनौँ न अब उहाँले लेख्नु भएको पुस्तकको नेपालीकरण पनि भएको छ। अनुवादकमा चाहिँ तीर्थ गुरुङ हुनुहुन्छ र योभन्दा अगाडि यो पुस्तकमा अङ्ग्रेजीमा लेखिएको थियो र यही पुस्तकसँग जोडिएर हामी कुराकानी गर्दैछौँ। उहाँसँग निकै नजिक लामो समयसम्म काम गर्नुभएका एक व्यक्ति त हुनुहुन्छ, डाक्टर होम गुरुङ हुनुहुन्छ। उहाँ चरासँग सम्बन्धित विशेष गरेर चरा संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागिरहनु भएका व्यक्ति त हुनुहुन्छ र आज हामी उहाँसँग यो पुस्तकमा लेखिएका सन्दर्भ त्यसै गरी अहिले नयाँ कामहरू के भइरहेको छ चराहरूसँग जोडिएका विषयहरूमा छोटकरी कुराकानी गर्दैछौँ। र आज संयोगले पनि असार 15 र यसमा पनि मानव रोपेर मुरी फलाउने जुन एउटा नेपाली उखान छ, अझ आज बाउँसेहरूलाई भनौँ रोपारहरूलाई त्यसपछि गएर हली लाई निकै नै सम्मान साथ उहाँलाई चाहिँ पुज्ने दिन हो। जो रोपाईमा साथ दिनुहुन्छ उहाँलाई हाम्रो कृषि प्रधान देश भएको नाताले र आज यही प्रसङ्गसँग केन्द्रित रहेर उहाँसँग विशेषतः हामी चरासँग र यो पुस्तकसँग जोडेको विषयमा कुराकानी गर्दैछौँ। धेरै बेर नपर्खौँ, डाक्टर साहबले कुराकानी कार्यक्रममा स्वागत गरिहालौँ। होम दाजु कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद,
2: धेरै धन्यवाद छ। अब समय दिनुभयो, धेरै लामो समयपछि जोड्यौँ, विभिन्न विषयमा हामीले कुराकानी गर्थ्यौँ। अब यसपटक चाहिँ यो अन्नपूर्णको स्याहार भन्ने शीर्षकमा लेखिएको पुस्तकले नेपालीकरण गरियो भनौँ न, अङ्ग्रेजीमा लेखिएको नेपाली। अब अहिले बजारमा चाहिँ सहज रूपमा सबैले नेपाली पढ्न लेख्न सक्नेको लागि त सजिलो पनि भयो, अहिले कस्तो छ यो पुस्तकको फिडब्याक भनौँ अनि पुस्तक पढ्ने जमातहरू कतिको बढेछ यो भनौँ न, अहिले यो संरक्षणसँग जोडिएको विषयमा अध्येताहरूको सन्दर्भलाई भन्नुपर्दाखेरि?
3: धन्यवाद सबै श्रोताहरूमा। यो केयरिङ फर द अन्नपूर्ण डाक्टर चन्द्र गुरुङले लेख्नु भएको अङ्ग्रेजीमा, यो सन् 1998 उहाँ स्विजरल्यान्डबाट फर्केपछि एउटा किताब लेख्नु भएको थियो म्यानुस्क्रिप्ट, र त्यो चाहिँ हामीले 2024 पब्लिस गर्यौँ। किनभने सन् 2006 सेप्टेम्बर 23 घुम्छ हेलिकप्टर ट्रेजेडी, त्यहाँ चाहिँ दुर्घटना भएपछि 24 व्यक्तित्वहरू त्यो बेलाको वन मन्त्री लगायत सबै मृत्यु भएको थियो। र डाक्टर चन्द्र गुरुङ, मिङ्गो नोबु शेर्पा र डाक्टर तेजमान मास्के लगायतहरू सम्पूर्ण संरक्षणमा जीवन अर्पण गरेर व्यक्तित्वहरूको पनि त्यो दुर्घटनामा मृत्यु भयो। डाक्टर चन्द्र गुरुङको एउटा सपना, आफूले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सुरु हुनुभन्दा पहिले 3 व्यक्तित्वहरू, उहाँ आफै डाक्टर चन्द्र गुरुङ, मिङमा नोरु शेर्पा सदरमाथाबाट त्यहाँको पहिला फर्स्ट वार्डेन, त्यसपछि ब्रोड कोभन पिस कोभ भोलिन्टियर, एकदमै नेपाली र गुरुङ समुदायमा बसेको नेपाली बोल्ने गुरुङ भाषा बोल्न सक्ने ब्रोड कोभन, उहाँहरू 3 सन् 2041 चाहिँ यो अन्नपूर्ण क्षेत्रको चाहिँ भ्रमण गरेर नेपालमा संरक्षित क्षेत्र घोषणा गर्नको लागि अन्नपूर्णमा के कसो गर्नुपर्छ भनेर त्यहाँ 6 अध्ययन गर्नुभएको थियो। त्यही सिलसिलामा उहाँले 6 विभिन्न गाउँठाउँमा इन्क्लुडिङ अन्नपूर्ण बेस क्याम्प, र त्यो बेला हामी अहिले हामी राउन्ड अन्नपूर्ण भन्छ, यता लमजुङबाट गएर उता मनाङ निस्किँदै अनि यता मुस्ताङ हुँदै फेरि पोखरा आउने, अथवा पोखराबाट हुँदै फेरि मनाङ हुँदै अनि पोखरा निस्किने, जुन राउन्ड अन्नपूर्ण त्यो क्षेत्रको वातावरणको विषयलाई लिएर उहाँले अध्ययन गर्नुभएको थियो। त्यो अध्ययन सम्बन्धी उहाँको आफ्नो व्यक्तिगत अनुभव उहाँले जुन सबै लेख्नु भएको थियो त्यसैलाई हामीले चन्द्र गुरुङ संरक्षण फाउन्डेसन प्रतिष्ठान कार्यक्रमबाट सन् 2024 अङ्ग्रेजीमा केयरिङ फर द अन्नपूर्ण र अहिले 2026 हालै त्यसको नेपाली भर्सन अन्नपूर्णको स्याहार भनेर पब्लिस गरेका छौँ।
2: यसमा जुन यो पुस्तक नेपालीकरण भइसकेपछि अङ्ग्रेजी बढी बिक्री भएको छ कि पढ्नेहरूको जमात चाहिँ कस्तो पाउनु भयो तपाईँले? चाहिँ
3: डाक्टर चन्द्र गुरुङ संसारभरि विभिन्न देशमा घुमेको व्यक्तित्व र संसारभरि उहाँको साथीभाइ भएको र यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जुन नेपालमा सुरु भयो आजभन्दा झन्डै 40 वर्ष पहिले यो नेपालको लागि मात्र होइन कि संसारभरिको लागि अत्यन्त नौलो र अत्यन्त जनतासँग मिलेर काम गर्नुपर्छ। जनता बिनाको संरक्षण सम्भव हुँदैन र एउटा नयाँ अवधारणा जुन राष्ट्रिय निकुञ्जहरूमा हुन्छ जहाँ मान्छे वा बस्ती राख्न पाउँदैन, मान्छे जान पाउँदैन, तर यो अन्नपूर्णमा चाहिँ मान्छे त्यहीँ बस्ने र आर्मीको सट्टामा चाहिँ त्यहाँको स्थानीयवासीबाट नै संरक्षण गर्ने जुन नयाँ अवधारणा ल्याउनु भएको थियो त्यो संसारभरि पनि यसको चाहिँ डुप्लिकेसन भएको छ। नेपालको अन्नपूर्ण क्षेत्र मात्र नभइकन नेपालको अहिले विभिन्न राष्ट्रिय निकुञ्जहरूमा जुन बफर जोन भन्ने कन्सेप्ट आएको छ त्यो चाहिँ अन्नपूर्णबाट आएको हो र उहाँको देश विदेशमा जुन अङ्ग्रेजी साथीभाइहरू थुप्रै हुनुहुन्छ र अङ्ग्रेजी पढ्ने संस्कृत क्षेत्रबारे अङ्ग्रेजी पढ्ने व्यक्तित्वहरूको लागि मान्छेहरूलाई अत्यन्त लाभकारी भएको थियो र त्यो किताब झन्डै सबै बिक्री भइसक्यो अङ्ग्रेजी र त्यो अनि त्यो बेला हामीले आजभन्दा 2 वर्ष पहिले यो किताब लन्च गर्ने बेलामा कुरा गर्दाखेरि नेपालीहरूको लागि सबैले पहुँच पुग्नको लागि नेपालीमा आयो भने सुनमा सुगन्ध हुन्छ भनेको हुनाले यो नेपाली भर्सनमा चाहिँ आएको हो। तीर्थ गुरुङले अनुवाद गरेको, उहाँ डाक्टर चन्द्र गुरुङको छिमेकी, उहाँ साहित्यकार र एकजना शिक्षक हुनुहुन्छ सिक्लेसको, उहाँले अनुवाद गरेर हामीले फेरि चन्द्र गुरुङ प्रतिष्ठानबाट चाहिँ हालै बजारमा ल्याएको छ। झन्डै 500 कपी गइसकेको छ।
2: भनेपछि 500 कपी चाहिँ बिक्री भइसक्यो भनेपछि यो जुन यो अन्नपूर्ण मात्रै नभइकन चाहिँ संरक्षणको क्षेत्रमा चाहिँ अभिरुचि राख्नेहरूको लागि चाहिँ जुन नेपालीकरणमा आएको छ त्यसले पनि ठुलो चाहिँ भनौँ न सहयोग पुर्याएको पनि देखिन्छ होइन। अब अन्नपूर्णको स्याहार भन्नासाथ संरक्षण क्षेत्रको अहिलेको सबैभन्दा चुनौती विशेष गरेर चराको भनौँ भन्ने जन्तुको भनौँ होइन विभिन्न क्षेत्रको यसो हेर्दाखेरि जब विविधताको कुराहरू गर्दाखेरि अहिले चाहिँ चुनौती चाहिँ कस्तो छ?
3: अब 40 वर्षभन्दा पहिले जहाँ अन्नपूर्णमा पर्यटन सुरु भयो त्यो बेला पर्यटन सुरु हुँदाखेरि वातावरणको खासै ध्यान दिएको थिएन, त्यही भएर 2041 सालमा विक्रम सम्बत 2041 सालमा त्यस बेला श्रीपाल महाराज वीरेन्द्र वीर सादेशले यो पश्चिम अञ्चल विकास क्षेत्रको भ्रमण गर्ने क्रममा अन्नपूर्णको भ्रमण गर्ने क्रममा त्यहाँको वातावरण आएको ह्रासले गर्दाखेरि धेरै चिन्तित भइबस्छु मौसु र त्यसको त्यो बेला श्रीपाल महेन्द्र प्रकृति संरक्षण कोष र अहिले चाहिँ हामी राष्ट्रिय प्रकृति संरक्षण कोष भन्छ र महाराज राज स्वयं त्यो कोषको संरक्षक भइबस्नुहुन्थ्यो र महाराज राजबाट हुकुम बक्स भए अनुसार चाहिँ यसको अध्ययन है डाक्टर चन्द्र गुरुङ, मिङमन बाबु शेर्पा र ब्रोड कवन तीनजनाको विशेषज्ञबाट अध्ययन भएको हो। त्यो बेला जुन चिन्तित थियो अहिले 40 वर्षपछि अन्नपूर्णमा गयो भने त्यहाँको रुख वन जङ्गल वन्य जन्तु पर्यटन स्थानीय मान्छेको जीवनमा आएको सुधार सबभन्दा महत्वपूर्ण कुरा हो, त्यसैले विकासको लागि संरक्षण भन्ने जुन दिएको थियो अन्नपूर्णबाट सुरु भएर अहिले नेपालमा हेर्ने भने सबैभन्दा धनी ठाउँ पर्छ र अहिले चाहिँ अन्नपूर्णमा जुन किसिमको चाहिँ पहिला संरक्षण गरेको थियो विगत 40 वर्षदेखि अब त्यसको दिगो सदुपयोगको लागि चाहिँ स्थानीय तौरमा भइरहेको छ र साथसाथै अहिले जुन किसिमको अब खास गरिकन जस्तो यो खोलाहरू नदीहरूमा हाइड्रो प्रोजेक्टहरू भइरहेको छ त्यसमा अलिकति प्रेसर परेको छ वातावरणमा, नदीहरूलाई चुकाएर बिजुली मात्र निकाल्दाखेरि ठुलो चुनौती आएको छ तर वन जङ्गलको हिसाबले पर्यटनको हिसाबले एकदमै राम्रो भएको छ।
2: हजुर, अब तपाईँ त विशेष त चरासँग एकदमै नजिक रहेर काम गर्न रुचाउने व्यक्ति होइन, त्यसमा पनि तपाईँले अब यो जुन संरक्षणकै क्षेत्रमा पनि तपाईँहरूले चाहिँ गर्नुभएको कामहरू अदिति छ, त्यसमा पनि चराहरूको सन्दर्भमा अब तपाईँ चाहिँ संलग्न भएको संस्था विशेष त बर्ड लाइफ इन्टरनेसनलका एसिया साझेदारीका वरिष्ठ प्रबन्धकको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ होइन अहिले पनि, यो क्षेत्रसँग जहाँ चाहिँ नेपालको चाहिँ यसो हेर्दाखेरि अन्नपूर्ण संरक्षण क्षेत्रमा देख पाउने चराचुरुङ्गीहरू र यो जुन पुस्तकले दर्शाउन चाहेको कुरामा के बढी इङ्कित के बढी चाहिँ यसले खुलाएको चाहिँ छ यसमा चाहिँ डक्टर साहब विशेष त?
3: यसमा अब अन्नपूर्ण क्षेत्रमा पाउने चराचुरुङ्गी मात्र होइन त्यहाँको वन्य जन्तु र त्यो अध्ययन गर्ने क्रममा र अन्नपूर्ण सुरु भएपछि सबै हामी बायोडाइभर्सिटी इन्भेन्ट्री भन्छ त्यहाँ पाउने चराचुरुङ्गी वन्य सबै प्रकारको चाहिँ डकुमेन्टेसन गरेको छ र जहाँसम्म बर्ड लाइफ इन्टरनेसनल कुरा छ त्यो बेलायतको क्याम्ब्रिजमा छ र संसारभरि 119 राष्ट्रहरूमा चाहिँ हाम्रो 124 वटा एनजिओ गैर सरकारी संस्थाको पार्टनरसिपमा चाहिँ यो चलेको हो र संसारभरिको 6 वटा महादेशमा पनि यसको क्षेत्रीय अफिसहरू छ र एसियाको सिङ्गापुरमा हो जहाँ चाहिँ मैले काम गर्दै आएको छु विगत 10-11 वर्षदेखि र चराचुरुङ्गी अब यहाँले भनिहाल्नुभयो खास गरी 2 खालका मान्छेहरू देखिन्छ, एउटा अलि सम्पन्न भएको मान्छेहरू र जति पनि कमनवेल्थ देशहरूमा यो चरा चुरुङ्गीको संरक्षण गर्नुपर्छ भन्ने कुरा बेलायतबाट खास गरिकन हाम्रो डिप्लोमेटहरूबाट विभिन्न देशमा जब राजदूतावास एम्बेसी वा हाई कमिसन इस्टाब्लिस गर्नुभएको थियो र राजदूतहरूबाट डिप्लोमेटहरूबाट सुरु गरेको हो। उदाहरणको लागि मलेसिया सिङ्गापुरमा सिङ्गापुर मलेसिया भन्दा पनि पहिले सुरु गरेको, त्यसरी त्यो ठाउँहरूमा चाहिँ 119 राष्ट्रहरूमा हाम्रो पार्टनरहरू छ। नेपाल पनि बर्ड कन्जर्भेसन नेपाल भन्ने संस्था काठमाडौँमा बेस छ र त्यो चाहिँ हाम्रो विभिन्न एनजिओहरूसँग मिलेर काम गर्ने र बेलायतमा कतिपय यो रेडियो सुन्नेहरू पक्कै पनि बेलायतबाट हुनु हुने छ मलाई विश्वास छ। क्याम्ब्रिजबाट तपाईँको 35 घन्टाको ड्राइभ र लन्डनबाट 1.5 घन्टाको ड्राइभ गरेपछि स्यान्डी भन्ने ठाउँमा चाहिँ हाम्रो बेलायतको पार्टनर छ, रोयल सोसाइटी फर दि प्रोटेक्सन अफ बर्ड्स RSPB भन्ने छ र त्यहाँ चाहिँ झन्डै 2000 कर्मचारीहरू चरा चुरुङ्गीलाई मात्र काम गर्छ र संसारभरि 8000 भन्दा चरा चुरुङ्गीमा काम गर्ने वैज्ञानिकहरू, समुदायमा काम गर्ने विभिन्न सिटिजन साइन्टिस्टहरू र मेम्बरहरू हुनुहुन्छ। त्यसैले यसले चाहिँ संसारभरिको चरा चुरुङ्गीहरू चाहिँ संरक्षणको लागि सहयोग गर्ने, यहाँको गभर्मेन्टसँग वा सरकारी निकायहरूसँग मिलेर काम गर्ने र खास गरिकन नागरिक वैज्ञानिकहरूसँग मिलेर चाहिँ चरा चुरुङ्गी वन्य जन्तु अहिलेको जलवायु परिवर्तन पर्यटन मान्छेको अति आवश्यक कुराहरू यो सबै चाहिँ हामीले चाहिँ क्षेत्रमा चाहिँ काम गर्दै आएको छौँ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेसनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्ने पर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेसनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारण लाइन र सब स्टेसनको क्षमता पनि नपुग्ने भएकाले वर्षेनी बर्खायाममा प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अध्यक्ष मोहन डागीका अनुसार हाल 30 भन्दा बढी आयोजना कन्टिन्जेन्सीमा छन्। प्राधिकरणले प्रसारण क्षमता र सब स्टेसनको क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिँदै आएको छ। मर्स्याङदी करिडोरको प्रसारण लाइन अभावका कारण दोर्दी एक, माथिल्लो दोर्दी ए, चेपे खोला, दोर्दी खोला, सुपर दोर्दी, न्यादी खोला लगायत आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा छन्। कान्तिपुरले गरेको कुराकानीमा कन्टिन्जेन्सीमा रहेका केही आयोजकलाई भने निर्देशन गएको छैन, तर कन्टिन्जेन्सीमा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिइएको छ। इपानका अध्यक्ष डाँगीकै 7.5 मेगावाटको अप्पर खोरुङ्गा खोला स्मल जलविद्युत आयोजना 7 वर्षदेखि कन्टिन्जेन्सीमै सञ्चालनमा छ। कान्तिपुरको यो खबर। राज्यसभाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानव अधिकार आयोगले थाल्यो अध्ययन शीर्षकमा अर्को खबर पनि कान्तिपुरले छापेको छ। जयसिंह महाराको बाहिरमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ राज्यसभालाई राष्ट्रिय मानव अधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्य वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विरुद्ध हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। राज्यसभा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बोर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो। उहाँले पार्टीमा कुल 5,23,465 सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूह कति छन् भन्ने सूची नै प्रस्तुत गर्नुभएको थियो। यो सूची सञ्चार माध्यममा पनि सार्वजनिक गरिएको थियो। बोर्लाकोटीले पेश गरेको साङ्गठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो। राज्यसभाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा सङ्गठित गरेको भनेर आयोगमा प्राप्त जानकारी र विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्याम बाबु काफ्लेले राज्यसभालाई लेखेको पत्रमा भनिएको छ, पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा 18 वर्ष मुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण भएको गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउनु। राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 21(1) अनुसार विवरण पठाउन राज्यसभालाई पत्राचार गरिएको हो। ऐनको यो दफामा लेखिएको छ, आयोगको काम कार्यवाहीमा सहयोग गर्नुपर्ने सम्बन्धित निकाय वा पदाधिकारीले आयोगले मागेको सहयोग उपलब्ध गराउनु पर्नेछ। राज्यसभाले बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा बाल अधिकार क्षेत्रमा काम गर्ने सङ्घ संस्था र व्यक्तिले पनि आपत्ति जनाएका थिए। राज्यसभाका तत्कालीन महामन्त्री बोर्लाकोटीले साङ्गठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,000 बढी बालबालिका पार्टी सदस्य रहेको उल्लेख गरेपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजबले आपत्ति जनाएको थियो। हालै मानवाधिकार आयोगले पत्र काटेपछि राज्यसभाले त्यो कच्चा तथ्याङ्क मात्रै हो, हामी सदस्य बनाउँदैनौँ भनेर जवाफ दिएको छ। अन्नपूर्ण पोस्टले फिफा विश्वकप समूह चरणमै कीर्तिमान शीर्षक राखेर आवरण कथा छापेको छ। फिफा विश्वकप 2026 समूह चरण केवल अर्को चरणको यात्रा तय गर्ने प्रतिस्पर्धा मात्रै बनेन, यसले विश्वकप फुटबलमा नयाँ इतिहास, नयाँ कीर्तिमान र नयाँ कथाहरू पनि जन्मायो। पहिलोपटक 48 टोली सहभागी भएको विस्तारित विश्वकपमा अप्रत्याशित नतिजा, साना राष्ट्रको ऐतिहासिक उदय, स्थापित शक्ति राष्ट्रको निराशाजनक बहिर्गमन र कीर्तिमानको वर्षाले प्रतियोगितालाई झनै रोमाञ्चक बनायो। समूह चरणका यी उपलब्धि र उतार चढावले अब नकआउट चरणलाई अझ रोचक बनाउनेछ भन्ने प्रत्येक
खेलसँगै नयाँ इतिहास लेखिनेछ। विष्णु थापाको बायलाइनमा यो आवरण समाचार छापेको छ। सरकारले गर्न थाले धमाधम नियुक्ति शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर छापेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति समेत रहेका प्रधानमन्त्री

0: शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको छ। थापा विवेकशील साझा पार्टीमा आबद्ध भएर 74 सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर पदका उम्मेद्वार समेत बन्नुभएको थियो। विद्या सुन्दर साग्यले मेयर जित्दा थापाले तेस्रो धेरै मत ल्याउनु भएको थियो। त्यो बेला हालाकि काठमाडौँ क्षेत्र नम्बर 1 को सांसद रन्जु दर्शनाले दोस्रो धेरै मत ल्याउनु भएको थियो। आर्किटेक्ट इन्जिनियर थापाले शहरी विकास शिक्षा तथा पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँले सहरी योजनामा स्नातकोत्तर अध्ययन गर्नुभएको छ र आवास नीति तथा सहरी व्यवस्थापनका विषयमा विशेषज्ञता राख्नुहुन्छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित हुबर्ट एच हम्फ्रे फेलोसिप अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न हुनुहुन्छ। जहाँ काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्य समेत हुनुहुन्थ्यो। नेपाल वायुसेवा निगममा 5 सदस्य नियुक्त गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पद बहाल भइसकेको सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका सञ्चालक सदस्यहरू डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीला ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्र बहादुर कार्की, डाक्टर दीपक प्रसाद बास्तोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। यो खबर फ्रन्ट पेजमा छापेको छ अन्नपूर्णले। धोबीघाटमा के गर्दै थिए चिनिया नागरिक शीर्षक राखेर आजै अन्नपूर्णले अर्को खबर पनि छापेको छ। अजबी पौड्यालको बाइलाइनमा ललितपुरको धोबीघाट र चोभारमा घर भाडामा लिएर शङ्कास्पद गतिविधि गर्ने 9 चिनिया नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट 18 चिनिया राहदानी बरामद गरिएको छ। अध्यागमन विभागले हिजो धोबीघाटको 4 घर र चोभारको एउटा कम्पनीमा छापा मारेको थियो। विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार ललितपुरको धोबीघाट स्थित एउटा घरमा ठूलो संख्यामा चिनिया नागरिक शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अध्यागमन विभागले अनुगमन तथा खानतलासी गरेको थियो। 3 चिनिया नागरिक र चोभार स्थित ट्रेजर प्रालीमा शङ्कास्पद गतिविधिमा संलग्न अरू 6 गरेर 9 चिनियालाई समेत नियन्त्रणमा लिइएको छ। ढकालले भन्नुभयो, अनुसन्धानका लागि 18 चिनिया राहदानी पनि नियन्त्रणमा लिएका छौँ। धोबीघाटको 4 घरमा 29 चिनिया नागरिक बस्दै आएको खुलेको छ। विभागको टोली पुग्दा 11 पुरुष र 11 महिला गरी 22 चिनिया नागरिक फेला परेका थिए। तीमध्ये 4 व्यावसायिक भिजा र अरू 18 टुरिस्ट भिसा रहेको थियो। उनीहरूमध्ये 18 मात्रै राहदानी थियो। अरू 4 भिजा थप गर्न राहदानी वकिललाई दिएको बताएका छन्। 18 राहदानी अनुसन्धानका लागि अध्यागमनको टोलीले लगेको छ। गोर्खापत्र दैनिकले फौजदारी कार्यविधि संशोधन तयारी पक्राउ अघि उपस्थितिको सूचना दिनुपर्ने शीर्षक राखेर खबर छापेको छ। नारायण काफ्लेको बाइलाइनमा जघन्य अपराध, गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुस्तान वा आपराधिक षड्यन्त्र बाहेक अरू कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजुदा कानुन संशोधन प्रक्रिया अघि बढाएको हो। जरुरी पक्राउ पुर्जी जारीको अवस्था भने व्यक्ति पक्राउ गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामला मन्त्रालयले तयार गरेको छ। जघन्य अपराध वा गम्भीर अपराध र त्यसको उद्योग षड्यन्त्र र मतियार भएकोमा बाहेक अरू अपराधमा पहिलो हाजिर हुन बोलाउने र उपस्थित भएमा मात्र पक्राउ पर्जी जारी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। अभियोग पत्र दायर हुँदा दावी गरिएको हदभन्दा बाहेकको सम्पत्ति रोक्का गर्न नपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। कसुर अनुसन्धानको सिलसिलामा दूरसञ्चार सेवा प्रदायकसँग कुनै सूचना वा विवरण माग गर्न आवश्यक देखिएमा अनुसन्धान गर्ने निकायको कार्यालय प्रमुखले सेवा प्रदायक निकायसँग सूचना माग गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ। शिक्षा मन्त्रालयको 100 परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शीर्षक राखेर गोर्खापत्रले अर्को एउटा खबर पनि छापेको छ। कक्षा 12 नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अघि बढाइने। 9 विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा शिक्षाका लागि ई पेन्सन कार्ड प्रणाली तयार। विद्यालय शिक्षाको राष्ट्रिय गुणस्तर मापदण्डको अन्तिम मस्यौदा। सहकार्यात्मक शैक्षिक उपाधि कार्यक्रम सम्बन्धी नियमावली कार्यान्वयनमा छ। तर अहिले कक्षा 12 परीक्षाको नतिजामा भने विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। गोर्खापत्रले नै विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस शीर्षक राखेर सूर्यप्रसाद पाण्डेको बालनमा अर्को खबर छापेको छ। विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079-88 सञ्चालन हुने गरी एसिएसपी कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्यावधि मूल्याङ्कन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तल्लो तहमा शिक्षक दरबन्दी आवश्यकताभन्दा धेरै छ भने माथिल्लो तहमा अपुग्छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तरोन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। एससी एसपी सुरु भएको वर्ष 96.1% रहेको खुद भर्ना दर अहिले घटेर 94.2% झरेको छ। बालश्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर रहेको विज्ञको भनाइ छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्रा, दलित तथा ग्रामीण भेगमा बढी देखिएको पहिचान गरेको छ। यसको समाधानका लागि मानव विकास सूचकाङ्कमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ। मन्त्रालयका योजना महाशाखाका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाका अनुसार यो कार्यक्रमको सुरुवात चितवनको चेपाङ समुदायबाट गर्ने सरकारको योजना छ। नागरिक दैनिकले लगानीकर्ताले गुमाए 3.5 खर्ब शीर्षक राखेर खबर छापेको छ। यो नेप्सेको कुरा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो। तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछिका 3 महिनामा सेयर लगानीकर्ताले करिब 3.5 खर्ब रुपियाँ गुमाएका छन्। अर्थात् लगानीकर्ताको पुँजी बजारको सम्पत्ति करिब 3.5 खर्ब रुपियाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत 15 गते 2879 बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज परिसूचक निरन्तर ओह्रालो लाग्दै हिजो 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा सेयर बजार पुँजीकरण पनि करिब 48.94 खर्ब रुपियाँबाट घटेर 45.43 खर्ब रुपियाँमा सीमित भएको छ। पछिल्लो एक साता निरन्तर घटेको सेयर बजार हिजो भने 44.51 अङ्कले बढेको छ। सरकार गठनसँगै राजनैतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्र मैत्री आर्थिक सुधारको अपेक्षाले बजारमा प्रारम्भिक उत्साह देखिएको भए पनि त्यो टिक्न सकेन। नागरिकले यो खबर छापेको छ। रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरङ्ग शीर्षक राखेर नागरिकले अर्को खबर पनि छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
1: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
2: फिफा विश्वकप 2026 नकआउट चरणमा अहिले स्पेन र अस्ट्रिया बीच भिडन्त हुँदैछ। यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा नेपाली समयअनुसार अहिले राति 12:45 हुँदैछ। युरोपियन च्याम्पियन स्पेन लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा पुगेको हो। स्पेनले समूह एचमा 7 अङ्क जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई 4-0 र उरुग्वेलाई 1-0 पराजित गरेको थियो। अस्ट्रेलियाले पहिलो खेलमा जोर्डनलाई 3-1 हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 पराजित भएको थियो। तेस्रो खेलमा अल्जेरिया विरूद्धको रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम क्षणमा बराबरी गर्दै टोलीले अर्को चरणमा स्थान सुरक्षित गरेको हो। दोस्रो विश्वयुद्धपछि सरकारले बलजफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आज माफी माग्नु भएको छ। हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री स्टार्मर,
3: Mothers, many young, vulnerable and without support were coerced, bullied or misled into feeling that they had no choice but to have their children taken away from them.
2: त्यो बेला इङ्ल्यान्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बालबालिकालाई बलजफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 1,85,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। यो घटनामा वेल्स र स्कटिस मन्त्रीहरूले पहिले नै माफी मागिसकेका छन्। एडिनबरा नर्थ एन्ड लिथबाट लेबर सांसद ट्रेसी गिल्बर्टले आफ्नै कथा साझा गर्नुभएको छ।
4: I do know that prior to the birth, she was in a Church of Scotland mother and baby home. My adopted parents have since died, but I'm sure they would not want to have adopted any child who had been forcibly removed from their mother.
2: लुम्बिनी सरकारका आर्थिक मामिला तथा आयोजना मन्त्री धनेन्द्र कार्कीले आफ्नै वडा पालिका र तुनाव क्षेत्रमा बजेटको ओहिरो लगाएपछि सत्तारूढ दलकै सांसदले आक्रोश पोखेका छन्।
5: आफ्नै इलाकामा 104 योजना सहित बजेट हालेको खुलेपछि सत्तारूढ एमालेकै सांसदहरूले कार्कीको राजीनामा सहित बजेट पुनर्लेखनको माग गरेका छन्। सत्तारूढ दलकै सांसदले हस्ताक्षर अभियान चलाएपछि असार 1 गते सार्वजनिक भएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन। मन्त्री कार्कीले गुल्मीको आफ्नै पालिकामा 104 योजना हालेर अरू 11 पालिकामा नाम मात्रको बजेट पारेको भन्दै एमालेका अर्का सांसद दिनेश पन्थीले बजेट पुनर्लेखन नभए एक्लै सदनमा उभिने चेतावनी दिनुभएको छ। सत्तारूढ एमालेकै अरू सांसदले पनि बजेट पुनर्लेखन, कार्कीको राजीनामा र मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रीले समेत सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। आर्थिक मामिला मन्त्री कार्कीले नयाँ वर्षका लागि 37 अर्ब 38 करोड 45 लाखको बजेट ल्याउनु भएको छ।
2: अब खबर फटाफट।
0: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 जना पक्राउ। यात्रु तान्ने, झोला खोस्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 जनालाई कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 किलोमिटर पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसहरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सिसिटिभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमली बजारदेखि ढिकसम्मका सिसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शङ्कर पोखरी, कार्कीनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2मा पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटाभट्टाका बाल मजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुरेन्ट र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित। र झापाको कमल गाउँपालिका 6 को पञ्चकन्या आधारभूत विद्यालयमा 1 महिनाभित्र 2 पटक चोरी। पानी तान्ने मोटर चोरी भएको महिना दिन नपुग्दै कम्प्युटर, सिपियु, स्पिकर र दान पेटिका समेत फुटाएर 5,000 चोरी भएपछि प्रहरी गुहारियो।
2: र फिफा विश्वकप 2026 को राउन्ड अफ 32 अन्तर्गत भोलि बिहान स्विजरल्यान्ड र अल्जेरिया
1: Radio.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, गोर्खा रेडियो।

तिमी मेरो जिन्दगीको सबैभन्दा ठुलो भार हो।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 खेलमा स्पेनले अस्ट्रिया विरूद्ध पहिलो हाफमा 1-0 अग्रता लिएको छ। मिकेल ओयाजाबालले स्पेनका लागि पहिलो हाफमा 1 गोल गर्नुभएको हो। लस एन्जलस स्टेडियममा भइरहेको खेलमा ओयाजाबालले 36 मिनटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको हो। लुम्बिनी प्रदेशमा मुलुकै सबैभन्दा बढी गिद्ध पाइन्छ। अधिकांश गिद्धका प्रजाति लोपोन्मुख वा अति लोपोन्मुख अवस्थामा पुग्न थालेपछि त्यसको संरक्षणमा स्थानीयमा बढेको चासोले गिद्ध संरक्षणमा टेवा पुर्याइरहेको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र, जनचेतनामूलक कार्यक्रम तथा स्थान संरक्षणका अभियान सञ्चालन भइरहेका छन्। गिद्ध संरक्षणमा स्थानीय वासीको पनि चासो बढ्न थालेको देखिन्छ।
5: गिद्धलाई बचाउनु पर्छ, गिद्धलाई संरक्षण गर्नुपर्छ। हाम्रा छोरा नातिका पाल्दा पनि हाम्रा छोरा नातिले गिद्ध भन्ने चिज कस्तो हुन्थ्यो भन्ने दिन नआओस्।
6: पाकिस्तानका लागि यसमा रुखहरू चाहिँ त्यो खालको रुखहरूलाई संरक्षण गरेर राख्यो भने यो गिद्धलाई अझै संरक्षण व्यवस्थित गर्न सकिन्छ।
4: गिद्धको संरक्षण एउटा चराको संरक्षण मात्र नभई सम्पूर्ण पर्यावरण र मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले गिद्ध संरक्षणमा समुदाय, स्थानीय सरकार र सरकारवाला सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख खिमबहादुर ओलीको भनाइ छ। वासस्थानको व्यवस्थापन, विषादयुक्त आहारमा कमी र गिद्ध संरक्षणमा समुदायको सहभागिता बढ्दै गएकाले गिद्धको संख्या बढ्दै गएको संरक्षण कर्मी भूपाल नेपाली बताउनुहुन्छ।
7: लुम्बिनी प्रदेशमा गिद्धको संख्या चाहिँ अन्य प्रदेशभन्दा अगाडि नै छ। विशेष गरेर दाङ चाहिँ गिद्धको एउटा वासस्थानको हिसाबले अगाडि छ।
4: प्राकृतिक वातावरण सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने गिद्धले मृत जनावरलाई छिट्टै व्यवस्थापन गरी रोग फैलिनबाट समेत जोगाउने गर्छ। त्यो सँगै पारिस्थितिक सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्।
3: प्रतिबन्धित भनिएको गाँजा खेती धनकुटाका किसानका लागि गल पासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
8: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागु औषध गाँजा औषध प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाट सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गलपासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागु औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यो प्रहरीका लागि सफलता हो भने गाँजा खेती गर्ने किसानहरूका लागि सकसपूर्ण अवस्था हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नारायण रञ्जितकार।
9: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा 36 दर्ता भए लागु औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे, जसमा 55 पुरुषहरू र 2 महिलाहरू पक्राउ परेका छन्। र बरामद लागु औषधतर्फ खैरो हेरोइन 25 ग्राम, 147 मिलिग्राम पक्राउ बरामद भएको छ भने गाँजातर्फ 1775 किलो, 215 ग्राम बरामद भएको छ। र
8: धनकुटामा फस्टाउँदै गएको अवैध गाँजा खेती प्रहरी र स्थानीय प्रशासनले वर्षेनी फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। स्थानीयदेखि सांसदहरूले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाएका छन्। तर धनकुटा कारागार नै गाँजा उछार प्रसारमा संलग्नहरूले भरिएपछि जिल्लामा गाँजा खेतीको विकल्प खोजी गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। यो समस्या सबैभन्दा बढी शहीद भूमि गाउँपालिकामा छ। शहीद भूमि एकका स्थानीय दराज राई।
10: अहिले पछिल्लो समयमा हेर्ने हो भने करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। आर्थिक रूपमा समृद्धि त भयो तर हाम्रो जमिनहरू बाँझिन थाले, त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
8: कृषकहरूले कानुनी रूपमा प्रतिबन्धित गाँजाको व्यावसायिक रूपमा खेती गर्ने गरेका छन् भने गतिलो आमदामीको स्रोत गाँजा बनाएका छन्।
3: नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। कोइरीलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्रेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभएको छ। थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले हिजो मात्रै 5 वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतको पछिल्लो फैसलापछि प्रहरीले उनलाई गौशालाबाटै पक्रेको हो। उनको घर गौशालाको निगोल हो। यो प्रकरणमा उच्च अदालतले अन्य अभियुक्तहरूको हकमा पनि सजाय परिमार्जन गरेको छ। जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई उच्च अदालतले 5 वर्ष कैद सजाय हुने फैसला गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: BFBS Gorkha Radio.

पीएफपी गोर्खा रेडियो कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता म सुनेको तर्फबाट र यो दुई घण्टाको कार्यक्रम लिएर उपस्थित भएको छु तपाईँ सम्पूर्णको समक्षमा म सुनिया हरेक हप्ता श्रोता कार्यक्रम हल्का फुल्कामा चाहिँ रोचक तथ्यहरू यानि कि यो समयमा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको समीक्षामा ल्याउने गर्दछु र आज पनि त्यही निरन्तरता पक्कै पनि रहनेछ तपाईँको माझमा र त्यसको साथै मिठा मिठा गीत सङ्गीतहरू विभिन्न हुनेछ र अब रोचकहरू मात्र नभएर चाहिँ कार्यक्रममा यो रोचक तथ्यहरू चाहिँ कति एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ हामीले सोझै नसोचेको थाहा नभएको कुराहरू चाहिँ त्यो हामीलाई थाहा भइरहेको हुन्छ त यस्तै क्रमको निरन्तरता आज रहने नै छ श्रोता र आज पहिलो टपिक चाहिँ म तपाईँको समक्षमा सेयर गर्नेछु स्विट्जरल्यान्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गाई र यो बारेमा पनि म सेयर गर्ने नै छु तपाईँको माझमा तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ अहिलेको लागि भने यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफबी स्कोरकार रेडियो कार्यक्रम हल्का फुल्का मा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म सर्वप्रथम आज चर्चा गर्ने नि छु स्विट्जरल्यान्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गई हामी कहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ कतिपय देशमा छ त कतिपय देशमा चार वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ स्विट्जरल्यान्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेका नै छौँ र थाहा पनि छ तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्छ हो स्विट्जरल्यान्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन दुनियाँको सुन्दर देश स्विट्जरल्यान्डमा को बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्छ र ती रोचक तथ्यहरू चाहिँ यस्ता रहेका छन् सर्वप्रथम चाहिँ स्विट्जरल्यान्डमा 1500 धेरै तालहरू छन् रोचक त के भने कुनै पनि तालहरू एकअर्कामा 16 किलोमिटरभन्दा बढी टाढा छैनन् दोस्रोमा स्विट्जरल्यान्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछ अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विधा पनि धेरै हुँदछ त श्रोता स्विट्जरल्यान्डको यो रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु तर अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

बीएफबीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. अहिले कार्यक्रम हामी यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ र स्विजरल्यान्डको के रोचक तथ्यहरू तपाईँको माझमा म सेयर गरिरहेको छु. जसमध्ये यो अर्को रोचक तथ्य चाहिँ स्विजरल्यान्डमा आत्महत्या गर्न चाहने मानिसले अरू कसैको सहयोग लिन सक्दछन्, यसो गर्नु त्यहाँ वैध छ. आफूसँग बन्दुक राख्ने मानिसको सङ्ख्या पनि उच्च छ त्यहाँ. यसै गरी स्विजरल्यान्डमा दाँतका डक्टरको कुल सङ्ख्याभन्दा ब्याङ्कको सङ्ख्या धेरै छ. हरेक 1400 नागरिक बराबर एउटा ब्याङ्क छ त्यहाँ. यसै गरी स्विजरल्यान्डमा विश्वकै ठुलो परमाणु बम आश्रयस्थल रहेको छ. र यसै गरी लुसर्न स्थित सोननबर्ग सुरक यो चाहिँ यस्तो ठुलो आकार छ कि त्यहाँ 20,000 व्यक्ति अट्दछन्. बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन. र अर्को रोचक तथ्य भने चक्लेट निर्यात गर्ने मामिलामा स्विजरल्यान्ड विश्वमा पहिलो नम्बरमा रहेको छ. त्यहाँ हरेक वर्ष करिब 170,000 टनभन्दा धेरै चक्लेट उत्पादन हुन्छ. अनौठो लाग्न सक्छ, स्विजरल्यान्डमा गाई पनि पाडामा पाइन्छ. त श्रोता, स्विजरल्यान्डको बारेमा यो केही रोचक तथ्यहरू रहेको थियो. अवश्य पनि तपाईँलाई पनि यो कुराहरूले धेरै कुराहरू जान्ने मौका भयो भने म आशा गर्दछु. र कार्यक्रममा अहिलेको लागि आउनुहोस्, हामी लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. र त्यस पश्चात फेरि पनि हामी केही रोचक तथ्यहरू तपाईँको माझमा राख्ने नै छौँ.

BFBS Gorkha Radio Sunyan Zakarikrama Lehami Yusami Halka Fulka Kupoil Gondaba Chon Shruta, Mira Agibaka Hamle Sweet Salan Kubarima, Gay Rojak Dotir, Rutapumazama Share Goriguti, Ra Ababani, Bayani Kurocha Kulasa, Barsa Ko Awa Sunira Jackson, Matu Munika Biu. यो बारेमा पनि केही रोचक तथ्यहरू के माटोमुनि गाडिएका बिउहरूले आकाशबाट भएको वर्षाको आवाज सुन्न सक्छन् यो प्रश्न कुनै काल्पनिक कथाको हरफ जस्तो लाग्न सक्छ तर हालैको नयाँ वैज्ञानिक अनुसन्धानले यो पुष्टि गरेको छ अमेरिकाको प्रतिष्ठा अनुसन्धान संस्था एमआइटीका वैज्ञानिकहरूले यो रोचक खोज गरेका छन् वैज्ञानिकहरूका अनुसार जब वर्षाको पहिलो थोपा सुक्खा माटोमा खस्छ र त्यो आवाज माटोमुनि रहेका बिउहरूले सुन्छन् अनि सुपुष्ट अवस्थामा रहेका बिउहरू बिउजिन थाल्छन् वर्षाको त्यही आवाज उनीहरूका लागि जीवन सुरु गर्ने सङ्केत बन्ने गर्दछ अध्ययन अनुसार विशेष गरी धानका बिउहरू वर्षाको ध्वनि सुनेपछि 30-40% छिटो अङ्कुरण हुने गरेको पाइन्छ अर्थात् वर्षाको थपथप यो आवाजले उनीहरूलाई सामान्य समयभन्दा धेरै छिटो उम्रिन मद्दत गर्छ यो खोजले वनस्पतिहरू निष्क्रिय तथा चेतनाविहीन ठान्ने धारणाहरूलाई गलत साबित गरिदिएको छ र अवश्य पनि श्रोता यो रोचक तथ्य म तपाईँको माझमा राख्दै नै गर्नेछु तर त्योभन्दा अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो पीएफबी

हुन्छन्। ती तरङ्गहरूले माटो र पानीभित्र कम्पन पैदा गर्छन्। बिउहरूले पनि कम्पनहरूलाई महसुस गर्न सक्दछ। वैज्ञानिकहरूका अनुसार बिउभित्र स्ट्राटोलेथ नामका धेरै साना कणहरू हुन्छन् जुन स्टार्चबाट बनेका हुन्छन्। जब वर्षाको आवाजबाट उत्पन्न कम्पनहरूले ती स्ट्राटोलेथहरूलाई हल्लाउँछन् तब बिउलाई सङ्केत प्राप्त हुन्छ कि अब पर्याप्त पानी आउने सम्भावना छ र वातावरण अङ्कुरितका लागि उपयुक्त भएको छ। यही कारणले बिउहरू छिटो अङ्कुरित हुन थाल्दछन्। र यसबारेमा अझै म तपाईँको माझमा विस्तृत जानकारी राख्दिने गर्नेछु। तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपीए सरकार रेडियो सुन्दै हुनुहुन्छ म सेनेको साथमा हुनुहुन्छ अहिलेको यही समय र म चर्चा गरिरहेको छु यहाँ केही रोचक तथ्यहरू वैज्ञानिकहरूको रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउ भन्ने विषयमा रहेको छ यसै गरी अहिले म चर्चा गरिरहेको छु बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त भन्ने विषयमा शोधकर्ताहरूले यो कुरा प्रमाणित गर्न करिब 8,000 प्रकारका धानहरू बिउहरूमा प्रयोग गरेका छन् केही बिउहरूलाई सामान्य चिसो आर्द्र वातावरण दियो भने केहीमा वर्षा जस्तो आवाज र थोपा पर्ने प्रभाव सिर्जना गरियो त्यसको नतिजा रोचक थियो जब बिउलाई वर्षाको आवाज सुनायो ती बिउहरू 30-40% छिटो अङ्कुरित भयो वैज्ञानिकहरूका अनुसार पानीमा ध्वनि तरङ्गहरू राम्रोसँग फैलिने हुनाले पानी वा चिसो माटोभित्र रहेका बिउहरूले त्यो आवाज अझ राम्ररी महसुस गर्छन् यो अध्ययनले बिरुवाहरूको हाम्रो सोचभन्दा धेरै बढी बुद्धिमान र संवेदनशील हुनका साथै केवल प्रकाश पानी र माटो मात्र निर्भर नभई आवाज र कम्पनहरूलाई पनि महसुस गर्ने देखाएको छ स्मरण रहोस् यस अघिका अध्ययनहरूले पनि वनस्पतिले सुन्न सक्ने तथा पत्ता लगाएका थिए तब यही जस अनुसार केही बिरुवाहरूले किराले पात चपाएको आवाज सुनेर आफ्ना पातमा तितो रसायन उत्पादन गर्छन् केही बिरुवाहरू छोएपछि बन्द हुन्छ भने केही बिरुवाहरूले गन्धप्रति प्रक्रिया जनाउँछन् अब यसमा वर्षाको पानीको आवाज पनि थपिएको छ त्यसैले वर्षाको तप तप आवाज केवल हाम्रो मनोरञ्जनको लागि मात्र होइन माटोभित्र लुकेका बिउहरूका लागि जीवनको सन्देश पनि हो त श्रोता यो रोचक तथ्यहरू अवश्य पनि तपाईँको समीक्षामा राखिएकी थिए र फाइदाजनक भएको छ भने म आशा गर्दछु इन्ट्रेस्टिङ भएको छ भने आशा गर्दछु र यही निरन्तरता कार्यक्रमको हामी दोस्रो घन्टा पनि गर्ने नै छौँ अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र फेरि पनि हामी समाचार पश्चात दोस्रो घन्टामा भेट्ने नै छौँ

0: एएम
1: एफएम
0: अनलाइन
1: अनलाइन एप्स
0: तथा स्मार्ट स्पिकरहरुमा सुन्न सक्ने
1: यो
0: बीएफपीएस
1: गोर्खा रेडियो हो।

0: मन्त्री परिषद बैठकले नियुक्ति सरुवासँगै केही नियमावली स्वीकृत गरेको छ। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
1: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बिबिएनजी भन्छ, यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सर्वा गर्ने, अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने, अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को सञ्चार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: सदरमुकाम म्याङलुङ नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 17 नगरसभामा सार्वजनिक गरिएको बजेटले युवा स्वरोजगार प्रबन्धनलाई कति समेट्न सक्यो त? बबिता राईको रिपोर्ट।
2: म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 45,95,00,000 भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य र सड़कलाई प्राथमिकता दिए पनि स्थानीय युवाहरू भने बजेटप्रति सन्तुष्ट छैनन्। युवा लक्षित कार्यक्रम नहुँदा बसाईसराई र वैदेशिक रोजगारीमा जाने दर बढेको छ। यसपल्टको नीति कार्यक्रम तथा बजेटले पनि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम नआएको म्याङलुङ एकका युवा सुरज निङ्लेकु बताउनुहुन्छ।
3: बजेटलाई सरस्वती हेर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ रोक्ने खालको कुनै किसिमको चाहिँ उनीहरूले योजना बनाएको देखिँदैन, बजेटहरू छुट्याएको देखिँदैन। युवाहरूलाई चाहिँ अलिकति रोक्न सकेको भए, उनीहरूलाई स्वरोजगार हुने खालको चाहिँ कुनै कार्यक्रमहरू आएको भए युवाहरू चाहिँ जिल्लामै अड्किन्थे, यसले चाहिँ बसाइसराईलाई पनि अलिक कम गर्थ्यो।
2: 88,000 जनसङ्ख्या रहेको तेह्रथुमबाट गत वर्ष मात्रै 3,706 युवा विदेशिएका आप्रवासन स्रोत केन्द्र तिरथुमको तथ्याङ्कमा छ। बजेटमा रोजगार प्रवर्धनका लागि करिब 28,00,000 रुपियाँ विनियोजन गरिएको छ, तर यो पर्याप्त नभएको म्याङलुङ नगर कार्यपालिका सदस्य तथा 5 वडा अध्यक्ष राजकुमार सेनेको भनाइ छ।
4: पालिकाभित्र एउटा अल्पमतमा भएको कारणले गर्दाखेरि, हामी प्रतिपक्षमा भएको कारणले गर्दाखेरि हाम्रो सहभागिता त्यत्रो प्रभावकारी ढङ्गले रहेन। साथीभाइले पनि त्यति यसरी गर्ने भन्ने गरेको चाहिँ हामीलाई सोधपोछ पनि भएन, सल्लाह परामर्श पनि भएन। तर जसरी आए पनि बजेट युवा लक्षित कार्यक्रम त म देख्नै देख्दिनँ, होइन। अब म्याक्सिमम् वार्डहरूले पनि युवाहरूको लागि लक्षित गरेर इन्डिकेट गरेर प्रोग्रामहरू ल्याएको देखिँदैन।
2: युवा लक्षित र युवा स्वरोजगार प्रवर्धन गर्ने कार्यक्रमलाई नगरपालिकाको बजेटले समेट्न नसके गुनासो आइरहँदा नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफे भने विभिन्न सिपमूलक कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम समेटिएको दावी गर्नुहुन्छ।
5: यसपालि चाहिँ युवाहरूलाई विशेष गरेर ट्रेनिङहरू चाहिँ प्रशस्त मात्रामा बजेट विनियोजन गरेका छु। ड्राइभर तालिम, त्यस पछाडि कुक तालिम, त्यस पछाडि मोटरसाइकल तालिम, लोकसेवा आयोग तालिम, त्यस पछाडि आइटी तालिम, यी सबै कुरा चाहिँ टेक्निसियल सम्बन्धी तालिमहरू चाहिँ विशेष गरेर आजको अन्तिम बजेटको फोकसिङ नै युवाहरूलाई लक्षित गरेर कार्यक्रम राखेको छु मैले।
0: विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्ने बताउनु भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुन,
6: 4 त अहिले छँदैछ, अब 3 वर्षमा थप्नु पर्यो। मैले त भनिरहेको छु यो यही वर्ष चाहिँ थप्ने भनेको छु, अब त्यहाँ सगभर 4 वटामा 2 चाहिँ यो वर्षमै बनाउनु पर्छ भन्ने हो, र वेल इक्विप हुनुपर्छ भन्ने कुरा हो। सरकारले शाखाहरू खोल्ने, शाखामा चाहिँ केही जस्तो अस्पतालको कुरा, मैले त त्यो अस्पताल त धेरै देखाएको छु, धेरै अस्पतालहरू पालिकामा अस्पताल खोल्यो, डाक्टर छँदै छैन। वेल इक्विप शाखा चाहिँ यो प्रदेशमा एक एकवटा।
0: फिफा विश्वकप 2026 अन्तर्गत राउन्ड अफ 32 अस्ट्रिया विरुद्धको खेलमा आज स्पेन विजयी भएको छ। स्पेन 3-0 विजयी भएको हो।
7: यो BFBS गोर्खा रेडियो हो।

गोर्खा रेडियो कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। फेरि पनि म सिनेको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घण्टाको कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ता। र आज पनि रोचक तथ्यहरू मैले तपाईँको समक्षमा लिएर उपस्थित भइ नै सकेको छु। र अघि भर्खरै हामीले स्विजरल्यान्डको बारेमा रोचक तथ्यहरू कुरा गरेका थियौँ र बिरुवा र वर्षाको तप्त पानी त्यसको आवाज पनि कति महत्त्वपूर्ण छ यिनीहरू एकअर्कामा चाहिँ भन्ने कुरामा पनि हामीले रोचक तथ्यहरूको बारेमा चर्चा गरेका थियौँ। र अब पनि कार्यक्रमको यो दोस्रो घण्टामा पनि म यस्तै रोचक तथ्यहरू राख्ने नै छु। विशेष गरी अब कतिहरूलाई चाहिँ गाउँघर धेरै प्यारो लाग्छ होइन, नौ रोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा पनि म तपाईँको माझमा राख्ने नै छु। अब कतिले भन्छ गाउँघर रमाइलो, झन् विशेष गरी पुरानो मान्छेहरूलाई त आफ्नो गाउँघर नै एकदमै प्यारो हुन्छ होइन। र यसमा चाहिँ विस्तृत रूपमा रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु। सुन्दै गर्नुहोस् पिएफएस गोर्खा रेडियो। अहिले लाइभ भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपीएस को कार वीडियो सुन्दै हुनुहुन्छ र अहिले कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा हुनुहुन्छ म सुनेको साथमा र नौवटा रोचक कुराहरू किन मान्छेलाई चाहिँ गाउँघर प्यारो राख्छ भन्ने विषयमा. अब गाउँघर खास गरी आफू जन्मे हुर्किएको ठाउँप्रति एक किसिमको लगाव हुन्छ नै, किनभने यो केवल भौगोलिक स्थान मात्र होइन, यो भावनात्मक सामाजिक र सांस्कृतिक मूल्यहरूको सङ्गम हो. आफू खेलेको हुर्किएको रमाइलो ठाउँ देख्दा र टेक्दा मान्छे पुरानो समृद्धिमा हराउन पुग्छन्, तर ती सुनौला दिनहरूले उनीहरूलाई बेग्लै रोमाञ्चकता पैदा गर्छ. गाउँले जीवनले मानिसलाई सादगी, शान्ति र आत्मीयताको अनुभूति दिन्छ, जुन आधुनिक शरीर सहरी जीवनमा प्राय हराउँदै गएको छ. र यसैमा नौवटा यी रोचक तथ्यहरू किन रहेको छ भन्ने विषयमा चाहिँ पहिलो प्रकृतिसँगको नजिकको सम्बन्धको कारण रहेको छ. गाउँघरको सबैभन्दा ठुलो विशेषता भनेको प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध हो. हरियाली जङ्गल, खेतबारी र खोलानालाले घेरिएका हुन्छन् गाउँघर. माटोको सुगन्ध, हावाको शीतलता अनुभव गर्न पाइन्छ. यो प्राकृतिक सौन्दर्यले मानिसको मनलाई शान्ति र सन्तुष्टि प्रदान गर्छ, जसले गाउँघरलाई प्यारो बनाउँदछ. यसै गरी दोस्रोमा रहेको छ सामाजिक सम्बन्ध र आपसी माया. यो बारेमा चर्चा गर्नेछु, तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFPS Gorkha Radio.

BFBS को कार्य विधि सुनने अनुसार नौ रोचक कुरा कुन किन मानिसलाई चाहिँ यो गाउँघर प्यारो लाग्छ भन्ने विषयमा म चर्चा गरिरहेको छु र दोस्रोमा चाहिँ रहेको छ सामाजिक सम्बन्ध र आपसी माया गाउँले जीवनमा सामाजिक सम्बन्धहरू गहिरा हुन्छन् र आत्मीय हुन्छ गाउँमा सबैले एकअर्कालाई चिन्छन् र एकअर्काको सुख दुःखमा साथ दिन्छन् चाहे विवाह होस् चाडपर्व वा कुनै सङ्कटको समयमा होस् गाउँलेहरू एकजुट भएर सहयोग गर्छन् यो आपसी माया र एकताले मानिसलाई गाउँप्रति गहिरो लगाव उत्पन्न गर्छ गाउँमा छिमेकीहरू परिवार जस्तै हुन्छन् यो सामाजिक बन्धनहरूले मानिसलाई गाउँघरमा फर्किन प्रेरित गर्दछ तेस्रोमा रहेको छ सांस्कृतिक र परम्परागत मूल्य गाउँहरू सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षक हुन्छ यहाँ चाडपर्व रीतिरिवाज र लोक संस्कृति जीवन्त रूपमा बाँचिरहेको हुन्छ यसैमा चाहिँ अब विभिन्न चाडपर्वहरू गाउँमा विशेष उत्साहका साथ मनाइन्छ गाउँले जीवनमा मौलिक गीत नाच र कथाहरू जीवित रहन्छन् जसले मानिसलाई आफ्नो जरा र पहिचानसँग जोड्दछ र अवश्य पनि यी नौ रोचक तथ्यहरूमा तपाईँको माझमा राख्दिने गर्नेछु अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफपी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ श्रोता र म चर्चा गरिरहेको छु तपाईँको माझमा भने अहिले नौ रोचक कुरा किन मान्छेहरू गाउँघर प्यारो लाग्दछ भन्ने विषयमा र चौथो रोचक तथ्य चाहिँ रहेको छ सादगी र शान्तिको अनुभव आधुनिक सहरी जीवन तनाव प्रतिस्पर्धा र व्यस्तताले भरिएको छ तर गाउँले जीवन सादा र शान्त हुन्छ यहाँ मानिसहरू सूर्यको लयमा बाँच्छन् सूर्योदयसँगै उठ्छन् खेतबारीमा काम गर्छन् र सूर्यास्तपछि परिवारहरूसँग समय बिताउँछन् यो सादगी र शान्त वातावरणले मानिसलाई मानसिक शान्ति प्रदान गर्छ गाउँमा मोबाइल र इन्टरनेटको बाध्यता कम हुन्छ जसले मानिसलाई आफ्नो भित्री आत्मासँग जोडिन समय दिन्छ यो शान्तिको अनुभवले गाउँ आनन्ददायक बन्दछ पाँचौँमा रहेको छ बाल्यकालका सम्झनाहरू नेपालको सन्दर्भमा धेरै बाल्यकाल गाउँघरतिर नै बितेको हुन्छ गाउँका खोल्सा डाँडाहरूमा खेलेका रुखमा चढेका खोलामा पौडी खेलेका र साथीहरूसँग रमाएको ती सम्झना मानिसको मनमा गहिरो छाप छोड्छ यी सम्झनाले गाउँप्रतिको लगावलाई झनै बलियो बनाउँछ जब मानिस ठूलो भएर सहरमा बस्छ तब ती बाल्यकालका सम्झनाहरूले उनीहरूलाई गाउँ फर्किन प्रेरित गर्दछ गाउँको त्यो निर्दोष र रमाइलो समयले मनमा सधैँ स्नेह भावना जगाउँदछ र अवश्य पनि यो अझै रोचक तथ्यहरू छ गाउँघर प्यारो लाग्नुको कारण यो बारेमा म राख्दै गर्नेछु जानकारी तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा हुनुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु नौवटा रोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा यसै गरी छैठौँमा रहेको छ आत्मनिर्भरता र स्वावलम्बन गाउँले जीवनमा आत्मनिर्भरता र स्वावलम्बनको ठुलो महत्त्व छ गाउँमा मानिसहरू आफ्नो खेतबारीमा अन्न तरकारी र फलफुल उब्जाउँछन् गाईबस्तु पालेर दुध दही र घिउको जोहो गर्छन् त्यो आत्मनिर्भर जीवनशैलीको मानिसलाई आत्मसम्मान र सन्तुष्टि दिन्छ सहरमा मानिसहरू बजारमा निर्भर हुन्छ तर गाउँमा प्रकृतिको साथले जीवन चल्छ यो आत्मनिर्भरताको भावनाले गाउँलाई विशेष बनाउँदछ सातौँमा रहेको छ प्रदूषण मुक्त वातावरण सहरमा वायु प्रदूषण ध्वनि प्रदूषण र जनसङ्ख्याको चापले जीवनमा जटिल बनाउँछ तर गाउँमा स्वच्छ हावा शान्त वातावरण र हरियालीले मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ गाउँमा प्रदूषणको स्तर न्यून हुन्छ जसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ यो स्वच्छ वातावरणले मानिसलाई गाउँप्रति आकर्षक गर्दछ र अवश्य पनि यो जानकारी अब म राख्दै गर्ने नै छु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो पीएफबी

बीएफबी गोर्खा रेडियो सुन्नुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा सौरमा चर्चा गरिरहेको छ. नौवटा रोचक तथ्य, किन मान्छेलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा, र आठौँमा रहेको छ सामुदायिक जीवन र सहकार्य. गाउँमा सामुदायिक जीवनको विशेष महत्त्व छ. यहाँ मानिसहरू एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन्. खेतीपाती, घर निर्माण वा अन्य सामुदायिक कार्यहरूमा पनि सबै जुट्छन्. यो सहकार्यको भावनाले गाउँलाई एकताको प्रतीक बनाउँछ. सहरमा व्यक्तिवादी प्रवृत्ति हावी हुन्छ, तर गाउँमा सामूहिकता मानिसले चाहिँ मानिसलाई एकताबद्ध बनाउँछ. यो सामुदायिक भावनाले गाउँलाई प्यारो बनाउँदछ. र नौमा अन्तिम रहेको छ यो आधुनिकताबाट टाढा तर सन्तुष्ट. आधुनिक सुविधाहरूले अभाव भए पनि गाउँले जीवनमा एक प्रकारको सन्तुष्टि हुन्छ. यहाँ मानिसहरू थोरै स्रोतमा पनि खुसी साथ बाँच्छन्. गाउँमा उपभोक्तावादी संस्कृतिको प्रभाव कम हुन्छ, जसले मानिसलाई अनावश्यक चाहनाबाट मुक्त राख्छ. यो सन्तुष्टिको भावनाले गाउँलाई विशेष बनाउँदछ. र श्रोता, यो रहेको थियो आज मैले सेयर गरिसकेको छु यी नौ रोचक तथ्य कुराहरू, किन मानिसलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा. र आज कार्यक्रममा मैले विभिन्न रोचक तथ्यहरू तपाईँको माझमा राखिएको छु, यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू. फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र कार्यक्रम हल्का फुल्कामा अर्को हप्ता पनि यस्तै रोचक तथ्यहरू लिएर म सुनियो उपस्थित हुने नै छु. जाँदा साथै एउटा मिठो गीत पनि राख्नेछु. इन्जोय गर्नुहोस्. नेक्स्ट विक भेटौँ. अहिलेलाई बिदा लिउँ. नमस्ते. बाई बाई.

AM, FM, online, apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: अस्ट्रियालाई 3-0 हराउँदै स्पेनले फिफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ। फिफा विश्वकप 2026 आज भएको खेलमा मिखेल ओयसवालको 2 गोलको मद्दतमा स्पेनले अस्ट्रियामाथि जित हात पारेको हो। सन् 2010 दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्याण्डसलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा पहिलो जित हात पारेको हो। अमेरिकाको लस एन्जलस स्टेडियममा खेल भएको हो। स्पेनले अब अन्तिम 16 पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। ओयसवालले दुवै हाफमा 1-1 गोल गर्दा पेट्रो पोरोले 1 गोल गर्नुभयो। त्रिभुवन विश्वविद्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका 4,000 बढी निषेधित क्षेत्र प्रवेश पास रद्द गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भएअनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ छैन भनेर पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले तीमध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक सिटौलाका अनुसार निषेधित क्षेत्र 12 प्रकृतिका छन्। 12 क्षेत्रका लागि विविध कारणले यसअघि 13,013 निषेधित क्षेत्र प्रवेश पास जारी भएको उहाँले जानकारी दिनुभयो। चितवन जिल्लामा 2,20,000 बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ। पीपीआर एक प्रकारको मोर्बिली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाक आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनुभयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। रोग नियन्त्रणका लागि कार्यालयले हरेक वर्ष बाख्रामा पीपीआर विरुद्धको खोप दिँदै आएको छ। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्छ्यौँ गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनुभयो। व्यावसायिक रूपमा बाख्रा पालन गर्ने किसानलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उहाँले सुझाव दिनुभएको छ। पीपीआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ। एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध 6 दिन म्याद थप भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पल्ट म्याद थप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो। फिफा विश्वकप 2026 राउण्ड अफ 32 आज युरोपका 2 बलिया टोली पोर्चुगल र क्रोएसिया बीच भिडन्त हुँदैछ। क्यानाडाको टोरन्टो स्टेडियममा नेपाली समयअनुसार आज बिहान 4:45 हुने यो खेलमा 2 लेजेन्डहरू 41 वर्षका क्रिस्टियानो रोनाल्डो र 40 वर्षीय लुका मोड्रिच आम्ने सामने हुँदैछन्। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका यी 2 सुपरस्टारहरू विगत 2 दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकर्मीको रूपमा 4 च्याम्पियन्स लिग जितेर इतिहास रचेका यी 2 पुराना साथीहरू आज भने मुलुकको अस्तित्व र विश्वकपको सपना जोगाउन एकअर्का विरुद्ध मैदानमा उत्रदैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्य रेडियो।

0: फिफा विश्वकप 2026 को राउण्ड अफ 32 अहिले युरोपका दुई बलिया टोली पोर्चुगल र क्रोएसिया बीच भिडन्त हुँदैछ। क्यानाडाको टोरन्टो स्टेडियममा नेपाली समयअनुसार अहिले बिहान 5:45 यो खेल हुँदैछ। सन् 2006 को जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका दुईजना सुपरस्टारहरू विगत दुई दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकारी रूपमा 4 च्याम्पियन्स लिग जितेर इतिहास रचेका दुई लेजेन्डहरू 41 क्रिस्टियानो रोनाल्डो र 40 लुका मोड्रिच आमने सामने हुनेछन्। यी दुई पुराना साथीहरू आज मुलुकको अस्तित्व र विश्वकपको सपना जोगाउन एकअर्का विरूद्ध मैदानमा उत्रदैछन्। खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघबाट एन्फा निलम्बन हुनुको दोष अघिल्ला सरकारमाथि लगाउनु भएको छ। उहाँले अखिल नेपाल फुटबल संघलाई अब राजनैतिक हस्तक्षेप बिनाको नयाँ एन्फा बनाउने दावी पनि गर्नुभएको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल
1: अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा धेरैपल्ट हस्तक्षेप विगतमा भएको थियो। अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामीले थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गर्यो भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। भ्रष्टाचार धेरै भइरहेको छ भने प्रश्न उठेको छ। नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँै छैन एन्फालाई। फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ। हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। नेपालको फुटबललाई जसरी भने हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जति पनि पदाधिकारीहरू बस्नुहुन्छ त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्ति
2: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 पक्राउ। यात्रु तान्ने झोला खोज्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सिसिटिभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमले बजारदेखि ढिकसम्मका सिसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शङ्कर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटाभट्टाका बालमजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुरेन्ट र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित। र झापाको कमल गाउँपालिका 6 पञ्चकन्या आधारभूत विद्यालयमा 1 2 चोरी। पानी तान्ने मोटर चोरी भएको महिना दिन नपुग्दै कम्प्युटर, सिपियु, स्पिकर र दान पेटिका समेत फुटाएर 5,000 चोरी भएपछि प्रहरी गुहारियो।
0: बेलायतका राजा चार्ल्सले स्कटल्याण्डको एडिनबरामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्याण्डको 20 स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाइएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो। ती 6 भागले रोयल रेजिमेन्ट अफ स्कटल्याण्ड भनेका स्कटल्याण्डका 6 ऐतिहासिक इन्फेन्ट्री रेजिमेन्टको प्रतिनिधित्व गर्छन्। रेजिमेन्टका कर्नल मेजर जनरल Robin Lindsay.
3: An incredible day. Deeply honored to have our Colonel-in-Chief here, His Majesty, for what is, I think, the unveiling of a lasting statue that will be a rallying point for the regiment and something that will allow us to show what we do to the public more broadly. So, a real privilege.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत गरेँ यहाँहरू सबैलाई जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। आज शुक्रबारको दिन हो, फ्राइडे 3 जुलाई 2026 साल, तदनुसार असार 19 गते 2083 विक्रम सम्बत, र आज शुक्रबारको कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। देशको शान, हजुर, देशप्रेमको भावनाले ओतप्रोत भएको गीत दीपक लिम्बू, अन्जु पन्त र साथीहरूको स्वरमा हामीले भर्खरै सुन्यौँ र यो गीतबाट कार्यक्रमको उठान पनि भइसकेको छ। यतिखेर ब्रुनाईको समय बिहानको 7:10 गएको छ। म तपाईँको साथमा 10 बजेसम्म सँगै रहनेछु। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। सम्पर्कका माध्यमहरू थुप्रै छन्। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ, जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट फोन गर्न परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ, र हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। हजुर, आज शुक्रबारको दिन, भोलि पर्सि विकेन्ड, त्यही भएर अलिकति मन चङ्गा भएको महसुस हुन्छ। प्रायः शुक्रबार आउँदा यस्तै हुने गर्दछ, र तपाईँहरूलाई पनि के कस्तो भएको छ, यदि तपाईँ आफ्नो अनुभव सेयर गर्न चाहनुहुन्छ भने आउँदै गर्नुहोला। अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउँछु, र यो प्रेरक भनाइ लियो बुस्काक्लियाको हो। उहाँ भन्नुहुन्छ, Worry never robs tomorrow of its sorrow. It only saps today of its joy. चिन्ताले भोलिको दुःख हर्दैन, बरु यसले आजको खुसी छिन्नेछ। त्यही भएर चिन्ता नगरौँ, चिन्तन गरौँ बरु। Today in history, सन 1928 साल 3 जुलाईको कुरा हो। John Logie Baird demonstrates the first color television transmission in London. स्मरण रहोस्, John Logie Baird-ले टेलिभिजन आविष्कार गरेका हुन्। उनले 1928 सालमा पहिलोपल्ट लन्डनमा कलर टेलिभिजनको ट्रान्समिसन देखाएका थिए, 1928 साल 3 जुलाईमा। फेमस बर्थडे, आजको दिन सन् 1962 सालमा जन्मेका हुन् टम क्रुज, हलिउड हेभीवेट एक्टर। उनको जन्म 1962 साल 3 जुलाईमा न्युयोर्कमा भएको थियो। अब हेल्थ टिप्स, रिफाइन्ड कार्ब्स कतिको खाने गर्नुहुन्छ? हुन त भनिन्छ नि सबै कार्बोहाइड्रेट एकै खालका हुँदैनन्, तर रिफाइन्ड कार्ब्स एकदमै हाइली प्रोसेस्ड गरिएको हुन्छ अनि त्यसबाट फाइबर जति सबै निकालिएको हुन्छ, अनि त्यसमा खासै न्युट्रियन्ट्स हुँदैन, एकदमै कम हुन्छ। तर तपाईँको प्यालेटको लागि, तपाईँको स्वादको लागि अलिकति खाँदाखेरि मिठो बनाइएको हुन्छ, तर त्यसमा खासै न्युट्रियन्ट्स हुँदैन। अनि धेरै खाने गर्नुभयो र रेगुलर बेसिसमा खाने गर्नुभयो भने त्यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। र रिफाइन्ड कार्ब्स, उदाहरणका लागि प्रोसेस्ड कर्न, व्हाइट फ्लावर, एडेड सुगर्स आदि आदि हुन्। यिनीहरूको बढी प्रयोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ, त्यही भएर सचेत रहनुहोला। र यसबाट हुन सक्ने रोग व्याधि, टाइप 2 डायबिटिज, हार्ट डिजिज अनि वेट गेन हुनसक्छ। यसले तपाईँलाई ओभर इट गर्ने
गर्नको लागि प्रेरित गर्छ भनेर भनिएको छ। कन्टिन्यू यसको प्रयोगले तपाईँ धेरै खाने हुनुहुनेछ अनि जसले गर्दा वेट गेन हुनसक्छ, टाइप 2 डायबिटिज, हार्ट डिजिज आदि इत्यादि रोग लाग्न सक्छ। त्यसर्थ होसियार रहनुहोला, रिफाइन्ड कार्ब्स धेरै खाने नगर्नुहोस्। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन त्यति खुल्न सकिरहेको छैन, अझै धुमिएको अवस्था छ र आज अधिकतम तापक्रम यहाँ 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ यहाँ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। काठमाडौँमा पनि मिश्रित खालको मौसम देखिन्छ र हल्का वर्षाको सङ्केत छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने अनि बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ समीर सिंहक लिम्बू र श्रेयसी चेम्जोङको स्वरमा, हाम्रो माया जुनी जुनीलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हेर्दा राम्रो माछा पुस्रे धर्मेन्द्र सेवनले गाउनु भएको निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालनमा आइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। तपाईँ जहाँ रहनु भए पनि बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यदि हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, विविध माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यतिखेर वर्ल्ड कपको राउन्ड अफ 32 का खेलहरू भइरहेका छन्। त्यसमध्येको एक हो पोर्चुगल भर्सेस क्रोएसिया। भर्खर 26 मिनट जति भएको छ खेल सुरु भएको, अहिलेसम्म कुनै गोल भएको छैन र खेल निकै प्रतिस्पर्धात्मक भएको हामी देख्न सक्छौँ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आज जङ्गल वारफेयर डिभिजनको 50th एनिभर्सरी फ्यामिलीज डे कार्यक्रम राखिएको छ। दिनको 2 बजेदेखि रातको 9 बजेसम्म यो कार्यक्रम मेडिसिना लाइन्समा हुने भएको छ र यो फ्री इभेन्ट हो। जो कोही जान सक्नुहुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईवासी, सबैलाई स्वागत गरिएको छ। तर तपाईँले साइन अप भने गर्नुपर्ने हुन्छ, क्युआर कोड दिइएको छ। तपाईँले हाइभ वेबसाइटमा हेर्नुभयो भने जङ्गल वारफेयर डिभिजनको 50th एनिभर्सरी फ्यामिलीज डे भनेर त्यहाँ एउटा क्युआर कोड पनि पोस्ट गरिएको छ। त्यसमा तपाईँले स्क्यान गरेर आफ्नो उपस्थिति जनाउन सक्नुहुनेछ। र आजको यो रमाइलो कार्यक्रममा एक्टिभिटिज मुख्यतया खानपानको व्यवस्था गरिएको छ। नानी केटाकेटीहरूका लागि वाटर स्लाइड अनि गन लेन पनि राखिएको छ। स्नेक्स, रेप्टाइल्स, फेस पेन्टिङ, वाटर बलुन फाइट, किड्स एन्ड एडल्ट्स राफल्स, जङ्गल इन्सेक्ट, प्लान्ट इटिङ, ककटेल बार, लाबी आर्म्स ओपन थ्रु आउट भनेर भनिएको छ। यो रमाइलो कार्यक्रममा सपरिवार पाल्नु भए भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। आज जङ्गल वारफेयर डिभिजनको 50th एनिभर्सरी फ्यामिलीज डे, दिनको 2 बजेदेखि रातको 9 बजेसम्म।

Trisala Gurungku Yoman. British Forces Brunei Basi, विशेष गरी आमा बाबा जसले आफ्नो छोराछोरीलाई ट्री टप्स नर्सरीमा भर्ना गर्न चाहनुहुन्छ आउँदो सेप्टेम्बर महिनादेखि समर लिप पछि ट्री टप्स नर्सरीमा भर्ना गर्नका लागि आज 8:30 to 9:30 एउटा ओपन डे राखिएको छ. याद गर्नुहोला, आज 8:30 to 9:30 ट्री टप्स सेटिङको ओपन डे राखिएको छ र आफ्नो छोराछोरीलाई रेजिस्टर गर्न चाहनुहुन्छ ट्री टप्स नर्सरीका लागि भने यो राम्रो मौका छ, नछुटाउनुहोला. किनभने एकदमै लिमिटेड स्पेसहरू मात्रै छ भनिएको छ. 2-3 वर्षका नानीहरूको लागि हो, सेप्टेम्बर महिनादेखि सुरु हुन्छ ट्री टप्स नर्सरी. यसका लागि झट्टै रेजिस्टर गरेर आफ्नो स्थान सुरक्षित गराइहाल्नुहोला. आज 8:30 to 9:30 ट्री टप्स सेटिङमा यो कार्यक्रम राखिएको छ, ट्री टप्स ओपन डे आज 8:30. ट्री टप्स सेटिङ कहाँनिर छ भन्ने तपाईँलाई हेक्का छैन भने हर्नबिल स्कुलको पछाडिपट्टि झन्डै पिसिएमएफको उतापट्टि देख्न सकिन्छ र त्यहाँ गएर आफ्नो छोराछोरीको लागि नाम दर्ता गराइहाल्नुहोला आज 8:30 to 9:30. उडी गयो भुरुरु, अब हामी सुन्छौँ देवेन्द्र बब्लुको यो गीत.

0: बिरामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुन्दै हुनुहुन्थ्यो दिपेन सुब्बाको तिम्रो याद। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152.34 रुपियाँ, बिक्री दर 152.94 रुपियाँ। युरो एकको खरिदर 173.81 रुपियाँ, बिक्री दर 174.50 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 203.26 रुपियाँ, बिक्री दर 204.06 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 189.18 रुपियाँ, बिक्री दर 189.93 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 105.16 रुपियाँ, बिक्री दर 105.57 रुपियाँ। कनेडियन डलर एकको खरिदर 107.31 रुपियाँ, बिक्री दर 107.73 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 117.74 रुपियाँ, बिक्री दर 118.21 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.45 रुपियाँ, बिक्री दर 9.49 रुपियाँ। चाइनिज युआन एक को खरिदर 22.44 रुपियाँ, बिक्री दर 22.53 रुपियाँ। साउदी अरेबियन रियाल एक को खरिदर 40.57 रुपियाँ, बिक्री दर 40.73 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.79 रुपियाँ, बिक्री दर 41.96 रुपियाँ। थाई भाट एकको खरिदर 4.57 रुपियाँ, बिक्री दर 4.59 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.48 रुपियाँ, बिक्री दर 41.64 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.34 रुपियाँ, बिक्री दर 37.49 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 9.84 रुपियाँ, बिक्री दर 9.88 रुपियाँ। स्विडिश क्रोनर एकको खरिदर 15.70 रुपियाँ, बिक्री दर 15.76 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.25 रुपियाँ, बिक्री दर 23.34 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.42 रुपियाँ, बिक्री दर 19.50 रुपियाँ। कुवैती डिनार एकको खरिदर 494.77 रुपियाँ, बिक्री दर 496.72 रुपियाँ। बारेन डिनार एकको खरिदर 404.10 रुपियाँ, बिक्री दर 405.69 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 395.70 रुपियाँ, बिक्री दर 397.26 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ अल्मोडा राणा उप्रेती र अप्सरा घिमिरेको स्वरमा, तिमी जस्तै हो।

अमन प्रधान र सुचिन्दा श्रेष्ठको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो तिमी मेरो। र यो गीतको साथमा हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र मैले अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्नुपर्ने हुन्छ। एउटा गीत तयारी अवस्थामा छ, समृद्धि राई फिचरिङ भेकको, थाहा छ। अब यो गीत सुन्दै कार्यक्रमको पहिलो

फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 को खेलमा पोर्चुगल र क्रोएसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा यो खेल